0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर राष्ट्रिय बाल बालिका राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढ़ीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकालाई अस्थायी संरक्षण दिने भएको छ। 700 जना बाल बालिकालाई अस्थायी संरक्षण दिने तयारी थालिएको छ।
3: बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभिरमा सड़क पुनः सञ्चालनका लागि रूख कटानको कार्य शुरू गरिएको छ। बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्।
2: भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो मात्रामा जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राजनीतिक दलका युवा सक्रिय भएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा अग्रगामी मोर्चा आबद्ध दलका युवा उद्धार राहत वितरण सब व्यवस्थापन र पीड़ितको दैनिक जनजीवनलाई सहज बनाउन खटिएका हुन्।
3: भोटेकोशी क्षेत्रमा आएको हिमबाढ़ीले बगाएर भारत पुगेका 9 सब भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौनी थाना प्रहरीले नारायणी नदी किनारमा फेला परेका ती सब मंगलबार राति र बुधबार गरी नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्।
2: बाढ़ीमा बुबाआमा गुमाएका विदुर नगरपालिका 7 सोलेका निराजन पौडेल अन्तिम संस्कारका लागि काठमाडौँको तारकेश्वर 5 स्थित रूद्रमती महादेव मन्दिर तथा क्रियापुत्री भवन पुगेका छन्। क्रिया बस्न त्यही जानुपर्ने खासै केही थिएन तर बुबाआमाको अन्तिम संस्कार गर्न अन्यत्र कतै स्थान खाली नभेटेपछि उनी त्यहाँ पुगेका हुन्। बाढ़ीमा परी मृत्यु हुने मध्ये बिहिबारसम्म 1200 भन्दा बढ़ीको शव फेला परेको छ। हजारौं अझै बेपत्ता छन्। बाढ़ीमा परी तीर्थयात्री पर्यटक इन्जिनियर लगायत हराइरहेका छन्। बाढ़ीले 7000 भन्दा बढ़ी पक्की घर बगाएको छ।
3: गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका तीज उत्सव 2026 अन्तर्गतका सम्पूर्ण सांगीतिक कार्यक्रम रद्द गरेकी छन्। नेपालमा हालै आएको विनाशकारी बाढ़ी पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएपछि उनले राष्ट्रको दुःखको घड़ीमा उत्सव मनाउनुभन्दा देशप्रति ऐक्यबद्धता जनाउनु उचित ठानेर अस्ट्रेलियाका कार्यक्रम रद्द गर्ने निर्णय गरेकी हुन्।
2: लोकप्रिय गायक योगेश्वर अमात्यले भोटेकोशी बाढ़ी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा 1,08,00,000 रूपियाँ सहयोग गरेका छन्। हाल बेलायतमा रहेका योगेश्वरले धर्मपत्नी मंगला अमात्य सहित सो रकम सहयोग गरेका हुन्।
3: सरकारले भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीका परिवारलाई जनही 10,00,000 रूपियाँ राहत दिने निर्णय गरेको छ। त्यस्तै सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ी तथा पहिरोमा परि ज्यान गुमाएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई तत्काल 25,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपदमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई राहतस्वरूप 25,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
2: नेपालमा प्रतिबद्धता भन्दा धेरै कम मात्रै प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्रिने गरेको छ। आर्थिक वर्ष 2081-82 64 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा करिब 12,01,00,000,000 रूपियाँ मात्रै भित्रिएको नेपाल राष्ट्र ब्याङ्कको प्रतिवेदनले औल्याएको छ।
3: ग्यास उद्योगीले तराईबाट काठमाडौँसम्म ढुवानी गरेको लागत बढ़ेको भन्दै ग्यासको मूल्य बढ़ाएका छन्। उद्योगीले प्रति सिलिण्डर 105.18 रूपियाँ मूल्य बढ़ाएका हुन्। मूल्य बढ़ेसँगै ग्यास प्रति सिलिण्डर 2,165.38 रूपियाँ पुगेको छ।
2: गरिमा विकास ब्याङ्कले शेयरधनीहरूलाई 20% लाभांश दिने भएको छ। बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष 2082-83 अन्त्यमा कायम रहेको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजी 6,02,13,48,767.22 रूपियाँ 10% बोनस शेयर र 10% नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर चिनिया जनसेना एयरफोर्सको Y-20 विमान मानवीय सहायता सामग्री बोकेर मंगलबार काठमाण्डु आएको छ ती सामग्रीमा डीएनए परीक्षण उपकरण पानी शुद्धिकरण प्रणाली प्रकाश उपकरण र 4 ड्रोन छन् चीनले भर्खरै केरुङमा राहत तथा उद्धारमा यही मोडलका ड्रोनहरूको सफल प्रयोग गरिसकेको छ
7: अब खेल र खेलाड़ीका खबर उत्कृष्ट बलिङ प्रेरित नेपालले मलेसियामा भएको एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोलीलाई 6 विकेटले हराउँदै लगातार दोस्रो जीत रचेको छ बांगीमा बिहिबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 6 विकेटले जीत निकाल्दा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो
6: अब विचार तथा दृष्टिकोण बहुआयामिक संकट चिर्ने चुनौती शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ पुनर्स्थापना पनि पहुँचवाला धनी र शक्तिशाली सदैव अगाडि हुन्छन् करिब र सीमान्तकृत छुट्याइन्छ समानता र सामाजिक न्यायको सिद्धान्त बमोजिम पुनर्स्थापना गरिएन भने कमजोर पहुँचविहीन र गरीब वर्गमाथि अर्को अन्याय हुने खतरा छ
7: अस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। लीलप्रकाश सँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 19 गते शुक्रबार सेप्टेम्बर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको अष्टमी तिथि श्रीकृष्ण जन्माष्टमी गौरा पर्व। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभाव, नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै परीक्षण हुने, सफ्टवेयरबाट हुनेछ डीएनए म्याचिङ। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने, विपदका विषयमा जानकारी गराउने, बाढ़ी पीड़ित व्यवसायीलाई पुनरुत्थान प्याकेज गराउन सरकार सहमत। उद्योगी व्यवसायलाई प्याकेज सर्वसाधारणका लागि गाँसबासकै चिन्ता, बीमा कम्पनीमा थपियो 26 अर्बको दायित्व, सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा दिएको भन्दै आलोचना बढ़दै। नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु, दिगो विकासका लागि लगानी गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह, अमेरिकी व्यापार घाटा उच्च। र नेपाल भलिबल लीग एनबीए आजबाट शुरू हुँदै एएससी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत, एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विदाको मनोनयन सार्वजनिक।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभावको प्रसंग। बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न एक वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरूले बताइरहेका छन्। हाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। तर सामान्यतया एउटा विषय डीएनए परीक्षणका लागि हुन सक्ने स्रोत साधन र विभिन्न प्रयोगशालाहरूमा स्रोतहरूको अभाव रहेको समेत बताइएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरीले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोडिस नाम सफ्टवेयरमा राखिनेछ र उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्ष अघि मात्रै भएको हो। तर प्रयोगशाला भने हाल सालै मात्रै ल्याइएको छ। सबको पोस्टमार्टम गरेपछि प्याकेजिङ गरेर डीएनए नमूना निकाल्न प्रहरीलाई दिइन्छ। प्रहरीले हड्डी, कपाल, दाँत लगायतका अंगबाट डीएनए नमूना निकाल्नुपर्छ। यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ। धेरैजस्तो मृतकको शवको हड्डीबाट नमूना संकलन गरिएको छ। हड्डीमाथि डीएनए परीक्षण गर्न अरू भन्दा थप समय लाग्ने पनि विज्ञहरूले बताएका छन्। यसरी डीएनए मार्फत शवको शनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको समेत बताइएको छ। यसैबीच भोटेकोशी बारीको नवौं दिन पुग्दा दुई जलविद्युत आयोजनाका सुरुङमा फँसेका 3 व्यक्तिलाई मृत अवस्थामा निकालेको प्रहरीले जनाएको छ। बिहिबार लाङटाङ जलविद्युतको सुरुङबाट 2 र माथिल्लो त्रिशुली ए को सुरुङबाट 1 जनाको शव निकालेको हो। सरकारले सम्बन्धित परियोजना सञ्चालनलाई पनि उद्धारमा अनुमति दिएपछि खटिएका प्राविधिकको सहयोगमा सेनाले उनीहरूको उद्धार गरेको समेत प्रहरीले जनाएको छ।
2: यसैबीच भोटेकोशी हिम नदीले त्रिशुली करिडोरसम्म सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी दिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वदेशी विदेशी विशेषज्ञ सहित 23,000 भन्दा बढ़ी जनशक्ति प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन, नौलपरासी पूर्वसम्म सुरक्षा तथा उद्धार टोलीले जमीन र हवाई माध्यमबाट खोजी गरिरहेको जनाइएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो त्रिशुली क्षेत्र तथा सुरुङमा भइरहेको संयुक्त खोज तथा उद्धारको स्थलगत निरीक्षण गरी सबै निकायबीच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रति राजाराम बस्नेतले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको उद्धारका लागि अवरोध हटाउने काम निरन्तर भइरहेको बताउनुभयो। बाढीका कारण मानिस फँसेको हुन सक्ने जलविद्युत आयोजनाका सुरुङलाई उच्च प्राथमिकतामा राखिएको पनि नेपाली सेनाले बताएको छ। लाङताङ हाइड्रो त्रिशुली 3A, 3B र माथिल्लो त्रिशुली A1 लगायतका पाँच आयोजनका सुरुङमा उद्धार टोली प्रवेश गरी खोजी गरिरहेको छ। सुरुङभित्र थुप्रिएको लेदो ढुङ्गा बालुवा र जमेको पानी हटाउँदै उद्धारकर्मी सम्भावित स्थानसम्म पुग्ने प्रयासमा छन्। बाढ़ीले सड़क तथा स्थल मार्ग अवरूद्ध भएका कारण हवाई उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेनासहित 15 हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार, शव व्यवस्थापन तथा राहत र उद्धार सामग्री ओसार पसार भइरहेको छ। नेपाली सेनाले बिहिबार साँझ 7 बजेसम्म थप 13 जनाको हवाई उद्धार गरेको जनाएको छ।
0: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1,282 जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा 1,282 शव फेला परेको नेपाल प्रहरीको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परि 5,083 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 12,038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार 3,000 भन्दा बढ़ी होल्डिङ सेन्टरमा बसिरहेका छन् भने प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार 21,402 जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेको समेत बताउनु भएको छ। बाढ़ीमा परि घाइते भएका 304 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाले 3,206 जना र सशस्त्र प्रहरीले 1,874 जनालाई स्वास्थ्य उपचार सेवा दिइरहेको समेत प्राधिकरणले जनाएको छ।
2: सरकारले भोटेकोशी हिमबाढ़ीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 पुण्य दिनको तिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
2: यसबीच मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्थापना योजना अन्तर्गत राहत, कर तथा महसुल लगायतका अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ी बेपत्ता व्यक्तिको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका।
4: शव शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ।
2: इजरायलमा थप नेपाली केयर गिभर माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी, प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: प्याजको बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने शीर्षकको खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह भदौ 4-7 शुरू हुने संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयर्क जानुहुने भएको छ। यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो। 10 भदौको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्यूयर्क जानुहुने भएको हो। प्रधानमन्त्री शाह न्यूयर्क जाने पक्का पक्की भएको छ। मन्त्री परिषदको अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय गर्न गर्छ होला। परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो निर्णयको औपचारिकता बाँकी छ, तर हामीले प्रधानमन्त्री प्रधानमन्त्रीको न्यूयर्क भ्रमणको तयारी थालिसकेका छौं। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने सरकारको तयारी समेत प्रतिनिधि मण्डल बनाउने सरकारको तयारी समेत रहेको छ। गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ। त्यस्तै विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाव शीर्षकको अर्को खबर छ। विपदका बेला आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाव बढ़ाएका छन्। प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रूपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रूपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुनेछ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योग र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढ़ाएका छन्। त्यस्तै भित्रपृष्ठमा छुट्टै महाधिवेशनको कार्यतालिका ल्याएपछि देउबा समूहलाई कार्यवाहीको तयारी शीर्षकको खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउबा पक्षीयलाई अनुशासनको कार्यवाही अघि बढ़ाएको छ। देउबा पक्षले आगामी मंगिरमा समानान्तर 15 महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। पूर्व सभापति देउबा 15 महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला लगायतका नेतामाथि कांग्रेस अनुसन्धान समितिको हिजोको बैठकमा कार्यवाहीको सिफारिश अघि बढ़ाइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला बाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको कांग्रेसका एक नेताले बताएका छन्। त्यस्तै केरूङमा अटकिएका 123 नेपाली तातोपानी नाका हुँदै काठमाडौँ आइपुगे, थप 800 आउने शीर्षकको अर्को खबर पनि प्रकाशित छ भने विपद व्यवस्थापनका लागि राजनैतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ लामिछाने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै मन्त्री परिषद बैठकले भदौमा भोटेकोशी बाढ़ीको राष्ट्रिय शोक र 23मा जेएनजी दिवसको विदा दिने प्रसंग पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा प्रकाशित छ।
15: आर्थिक कारोबार दैनिकमा बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, कर र भन्सारमा पूर्ण छूटदेखि पुनर्संरचनासम्मको सुविधा शीर्षकमा खबर छापिएको छ। अर्को खबर इजरायलमा थप नेपाली केयर गिभरको माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा छ। गोपाल संगौला लेख्नुहुन्छ, इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। वैदेशिक रोजगार विभागका एकजना अधिकारीले केही दिनभित्रै नयाँ आवेदन माग गर्ने पनि बताइसकेका छन्। विभागले कति कोटाका लागि आवेदन माग गर्ने भन्ने बारे भने अझै खुलाइएको छैन। यसअघि नै नेपाल स्थित इजरायली दूतावासले 2100 नयाँ आवेदन खुल्ला गर्ने जनाएको थियो। डेढ़ महिना अघि इजरायली दूतावासले छनौटको क्रममा रहेका 1115 नेपालीको लक्की ड्र गर्ने क्रममा 2001 नेपालीका लागि रोजगारीको अवसर खुलाउने योजना रहेको जानकारी दिइएको थियो। भन्सार छोटमा 25,000 टन चिनी आयातको तयारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चार पर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छोटमा चिनी ल्याउन स्वीकृति दिएको हो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा यज्ञ बन्जादे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिवपुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ, सड़क पुल बगेपछि टाढ़ी पर्यटकीय क्षेत्र लाङटाङ, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। बर्खामा पैदल बाटो समेत बिग्रिएकाले आउजाउमा समस्या भएको छ। व्यवसाय पुनस्थापनाका लागि सरकारको विशेष प्याकेजको बारेमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ, विपक्षी व्यवसायीको 15 करोड़सम्म शीर्षकमा यज्ञ बन्जाडे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिवपुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ।

0: संस्कार क्रियापुत्री बस्न ठाउँको अभाव शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। तीज कार्यक्रमलाई छुट्याएको रकम समेत राहत खातामा राख्न थालिएका बारेमा प्रकृति दहालले लेख्नु भएको खबर छ। ग्यासको मूल्य प्रति सिलिण्डर 106 रूपियाँ बढ़्यो शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपियाँ 38 पैसा जोडेर 2165 रूपियाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा राहतमा स्थानीय जनप्रतिनिधिको साथ शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवाजात गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ।
1: साझा खबरमा अब विदेशका खबर। नाइजेरियामा निस्केको विषाक्त रासायनिक धुवाका कारण एकै दिन करिब 40 जनाको मृत्यु भएको छ। रिजर्भ राज्यको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक घटना भएको उल्लेख गरेका छन्। पीड़ितहरूले उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासमा क्रमश निस्केको आशंका गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार क्षेत्र विकास साझेदार र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन एसडीजी लक्ष्यको 36% मात्रै अपेक्षित प्रक्रियामा भएको र मध्यस्थताको रूपमा प्रगति गरिरहेको समेत बताउनु भएको थियो। 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनीले जलवायु परिवर्तन प्राविधिक अवरोध स्थानान्तरण आपूर्ति श्रृंखला स्रोत अवरोध लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ावा दिइरहेको समेत उनीहरूको प्रतिक्रिया थियो। र जुलाईमा अमेरिकी व्यापार घाटा सन् 2025 मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको तथ्य सार्वजनिक भएको छ। ईआई प्रविधिको तीव्र विकास विस्तारका कारण आयत बढ़ेको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष व्हाइट हाउस प्रवेश गरेसँगै प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो। त्यसैता अमेरिकी व्यापारमा ठूलो उतार चढ़ाव देखिएका छन्। विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा 88.6 अर्ब डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा 24.4% वृद्धि हो। कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात पनि बढ़ेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदैछ। पहिलो खेलमा सगरमाथा स्मार्स र मधेस वारियर्स बीचको प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा 28 गतेसम्म चल्नेछ। आजै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसएससी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। वाङ्गीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटाएको हो। र एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरिएको हो। वर्ष पुरूष खेलाड़ीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमार, कराटेका प्रदीप वैजाली मगर, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र गल्फका सद्भाव आचार्य पर्नु भएको छ।
1: बारीबाट बेपत्ताको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका भइरहेका

0: छलफल कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विपत्ताको खोजीमा पुगेका आफन्तको स्थानीय प्रशासनले गर्नुपर्ने सहयोगको प्रसंग। भोटेकुसी बारीमा बेपत्ता भएका आफन्तको खोजीमा नुवाकोट पुग्ने आफन्तको संख्या बढ़दो छ। जिल्लामा ठूलो संख्यामा आफन्त पुग्दा अहिले सो क्षेत्रमा खान बस्नको समस्या हुन थालेको छ। यस्तो अवस्थामा आफन्तको व्यवस्थापनमा स्थानीय प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, हामीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुनाथ रेग्मीसँग कुराकानी गरेका छौं।
3: व्यवस्था गरेका छौँ। त्यहाँ वडा अध्यक्षलाई र हाम्रो प्रहरी र सम्भवभई जिल्ला प्रशासन कार्यालयको पनि कर्मचारीको उपस्थितिमा हामीले अभिलेख राखेर त्यो दिने गरी र वडा अध्यक्षलाई बढी सक्रिय बनाउने गरी ती बाटो मार्फत पनि राहतहरू जान सक्ने एउटा अवस्था पनि बन्दै गएको हुनाले मलाई लाग्छ आगामी दिनमा र राहत पनि हामीसँग पर्याप्त मात्रामा आइरहेको कारणले गर्दा आगामी दिनमा त्यस्तो चुनौती नहोला भन्ने मैले अपेक्षा गरेको छु।
4: जस्तो अब यहाँ आइपुग्दाखेरि नुवाकोटमा अहिले धेरै जस्ता अधिकांश होटलहरूमा खानेपानीको अभाव भएको, पानीको अभाव भएको लगायतका धेरै कुराहरू आइरहेछ होइन। खासमा जिल्लामा अहिले खानेपानीका मुहानहरू या त पाइपहरूमा समस्या आएको या जिल्लामा चाहिँ खानेपानीको समस्या भएको केही जानकारी छ?
3: यस्तो सामान्यतया एक दुई ठाउँमा पाइप फुटेको भन्ने त्यस्तो किसिमको सम्बन्धित खानेपानीको संस्थाहरूले भन्नुभएको थियो र त्यसलाई मलाई लाग्छ तत्काल त्यो मर्मत टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु, जति सक्दो छिटो चाहिँ यो मर्मत लगायतको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकालाई पानी पनि त्यो राहत ल्याउनेहरू त प्रशस्त मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला। तुरुन्तै
4: अहिले धेरै जस्तो यो रसुवा बाढीमा हराउनु भएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ?
3: अब त्यो एउटा ठुलै संख्यामा भोलुम हुनसक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानुनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र
5: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: भोटेकुसी बारीमा ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक। बाढ़ी प्रभावितको खोज तथा उद्धारमा राज्य शक्ति परिचालन थप प्रभावकारी बनाउन सांसदहरूको माग।
5: प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म, तीजका लागि उठाइएको रकम पनि सरकारलाई दिने।
0: संकटको सारथी बन्दै त्रिभुवन राजपथ तर सधैँ उपेक्षित इजुरालमा थप नेपाली केयर गिभर माग, भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी।
5: नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु। दिगो विकासका लागि लगानी गर्न विश्व समुदायसँग राष्ट्रसंघको आग्रह। अमेरिकी व्यापार घाटा उच्च।
0: र नेपाल भलिबल लीग NVL आजबाट शुरू हुँदै एसीसी प्रिमियर क्रिकेटमा नेपालको दोस्रो जीत एनएसजेएफ स्पोर्ट अवार्डमा चार विधाको मनोनयन सार्वजनिक
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्स्तापले बनाउनु भएको कुत्रोकै शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ रसुवा भोटेकोसी बाढ़ीमा परेकाहरूको खोज तथा उद्धारका लागि सरकारले सबै शक्ति परिचालन गरेको दावी गरेको छ तर संसददेखि सार्वजनिक स्थलसम्म सरकार अझ सक्रिय हुनुपर्ने प्रभावकारी खोज उद्धार हुनुपर्ने भनेर विभिन्न टीका टिप्पणी पनि भइरहेका छन् एउटा बन्द कोठा छ बन्द कोठामा एउटा कुर्सी छ कुर्सीमा एकजना व्यक्ति बसेका छन् मोबाइल चलाउँदैछन् र उनले माथि केही भन्दैछन् सुरुङ उद्धारको काम के हुँदैछ रे भनेर सोधेको प्रश्नको जवाफमा त्यहाँ नजिकै रहेको पलङमा एकजना प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति त्यहाँ मोबाइल चलाइरहेको जस्तो पनि देखिन्छ केही भन्दैछन् माथि यस्तो लेखिएको छ 35 वर्ष लगाएर बनाएको सुरुङ 7 दिनमा खनिसकिँदैन
0: प्रस्तुत प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेष त संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि झाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
1: धन्यवाद दिलजी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारिरहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली थप प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढी फोर्ट लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोसिस हुनेछ र हामी सबैजना लागिरहेका छौँ। जहाँसम्म म चाहिँ यो भोटेकोशी बारीको लगत्तै भोलिपल्ट मध्यान्त प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ। यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
1: होइन। हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि सयौं नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगा गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनु भयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो? जाजुकोट बासिन्दा
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ, प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिँडेमाट मार्फत हामीले रेस्क्यू गयौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन, आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीमा त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको काखाली लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यस कारण यो कहाली लाग्दो अवस्था छ, यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू, यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो, त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजरकोटको भूकम्पको बेला, यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले, तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीडितहरू लागिरहेको बेला त्यो
0: तपाईँले उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
1: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यो स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेपछिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ,
1: मैले भनिरहेको छु हाम्रो पुनर्निर्माणको गति रोकिँदैन, हामी लाग्छौ मैले सदन र सरकारको ध्यान जाजुकोट प्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन बरु तपाईँहरू स्थानीय तह खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू अरू चाहिँ पालिकाको प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राजसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु तपाईँहरूको यो चाहिँ लोकप्रिय मिडिया मार्फत पनि आग्रह गर्न चाहन्छु जाजुकोटका जनताले निकै दुःख पाएका छन् पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन् त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ ज्येष्ठ नागरिकहरू छन् बाल बालिकाहरू छन् उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु
0: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो के हुनु पर्थ्यो के भइदिएको भए
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ त्यो कार्यविधिका कारणले र डिडीका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झेको हो त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो उदाहरणका लागि अंशभण्डाको कुरा सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अड्किराखेको अवस्था थियो अंशभण्डा दुईटा पुस्ता हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ हाम्रो जस्तो पहाडी जिल्लाहरूमा जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको अझ त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिँ त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिँ मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिँ कानूनी हिसाबले नै अंशभण्डा चाहिँ छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ मैले त्यतातिर बुझ्न पाएको छैन अन्तिम चरणमा थियो र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो यो डीडीए चाहिँ एकदम ढिलागरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो खास गरी 2-3 कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको
0: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाढेपछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ त्यतिखेर झन्झट हुँदैन
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि तर त्यो कार्यविधिले यी रसुवा लगायतको बारी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिँ भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
0: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो त्यहाँ 6 जनाको मृत्यु भयो होइन त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेको छ त्यहाँ चाहिँ के गर्नुपर्ने छ अब त्यो कति विस्थापित भयो कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ
1: जाजुरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको दुई तीन दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ भनेर मैले राष्ट्रिय विपद प्राधिकरणको टिम नै जो जियोलोजिस्टहरू हाइड्रोलोजिस्ट र अन्य चाहिँ त्यहाँको चाहिँ टिमै सहित म जाजुकोट गएँ र त्यहाँको भूगोल अत्यन्तै अहिले सयौं ठाउँमा ठूलादेखि सानसानासम्म सयौं ठाउँमा पहिरो कुनै पनि चाहिँ ठाउँमा पहिरो नगएको अवस्था थिएन, अत्यन्तै अप्ठ्यारो अवस्था थियो रिसाङमा। यद्यपि ओ र चाहिँ अर्को तीन नम्बरको चाहिँ स्यालामा पनि र एक नम्बरको घोइलेटामा त्यो क्षेत्रभरि त्यो चाहिँ आवासको लागि आगामी दिनमा पनि उपयुक्त नभएको अवस्था चाहिँ थियो र त्यही बीचमा हामीले कहीँ न कहीँ त हामीले नागरिकहरूलाई अस्थायी सेल्टरमा राख्नु पर्यो भनेर एक हप्ता हामी करिब बसेर त्यहाँको चाहिँ स्थानीय जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका सम्पूर्ण साथीहरू लगायत म आफै त्यहाँ फिल्डमा बसेर त्यहाँ अन द स्पोटमै हामीले चाहिँ त्यहाँ सबैलाई राखेर तीनवटा ठाउँमा अलिकति उपयुक्त अस्थायी रूपमा यहाँ बस्न लायक चाहिँ होला भन्ने चाहिँ भूगर्भविदको सल्लाह अनुसार हामीले तीन ठाउँमा त्यो टेन्टहरू राखेर अहिले अस्थायी चाहिँ रूपमा बसिराख्नु भएको छ। त्यसै गरी चाहिँ जुनी चाहिँ गाउँपालिका वडा नम्बर 6 डोगरा बस्ती त्यहाँ चाहिँ पहिरोले दुईजना चाहिँ ज्यान गुमाउनु पर्यो। त्यसै गरी नलगार नगरपालिकाको चौखामा जहाँ पुलदेखि बाटोदेखि त्यो भेरी करिडोरदेखि त्यहाँ घरहरू 5 घरहरू बगाएको अवस्था छ। त्यसै नलगारको फुम्दामा धेरै ठाउँमा जाजुकोटको किनभने त्यो जाजुकोटमा अलिक बढी चाहिँ यो किन भइराखेको होला भन्ने अब हामीले त्यो सोध्यौं क्वेसन गऱ्यौं हामीले चाहिँ भूगर्भविदहरूलाई जहाँ चाहिँ भूकम्पले पटक पटकको धक्काले त्यो चाहिँ जमिन कमजोर भएको र अहिले त्यहाँ चाहिँ पानी ठूलो पनि भारी वर्षा हुँदाखेरि त्यो भूगोल कमजोर भएर त्यसरी भएको भन्ने कुरा छ। यद्यपि रिसाङको हकमा त्यहाँ चट्टान नै चाहिँ कुहिएको भनेको त्यो मकिएको अब चाहिँ त्यो मकिँदाखेरि त्यहाँ पहिरो गएको भन्ने उहाँहरूको प्रारम्भिक चाहिँ रिपोर्टमा उहाँहरूले भनिराख्नुभयो
0: भने चट्टान मकिँदाखेरि पनि पहिरो जाने रहेछ भन्ने त्यहाँ भन्नुभयो।
1: उहाँहरूले भनेको चट्टान हजारौं हजार वर्ष पहिलादेखिको चट्टानहरू मकिँदाखेरि पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने चाहिँ अवस्था हुँदो रहेछ त्यो भाइ त्यो भूगर्भविदहरू उहाँहरूले भने अनुसार। त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले चाहिँ मलाई लागिरहेको छ ती उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ किन कठिनाई भएको जिल्ला हो, स्रोत साधनका हिसाबले विकासका चाहिँ पहुँचका हिसाबले एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो सयौं 200-300 नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला, राज्यको अवस्था यस्तो छ, यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्, जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढी भइरहेको कुरा हो, त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
0: अहिले जस्तो तीन तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
1: होइन, उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ उहाँहरूको चाहिँ क्षमता छ त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आगो सरकार हो उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ यो प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिँ पुनर्निर्माणको सम्पूर्ण चाहिँ संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिँ कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन, यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा रोजगारीको कुरा होइन उहाँहरूलाई चाहिँ बाँकी चाहिँ उहाँहरूको जीवनलाई चाहिँ उहाँहरूको आय आर्जनसँग जोडिने कुरा उहाँहरूले उहाँहरूलाई चाहिँ अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए ती कामहरूमा प्रदेश चाहिँ तहले लागिराखेको छ, त्यसरी अगाडि बढ़िराखेको छ।
0: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
1: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणको लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौँ। अब त्यसलाई व्यवस्थित गर्न जरुर छ, हामीले त्यो हामी जहाँ पुग्छौँ या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौँ र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्न म चाहन्छु हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
0: मानवीय कारण बाहेक अरू पनि छ।
1: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली चाहिँ खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्रसंघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिने कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ।
0: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
1: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा एउटा चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरमौ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइ मतलब बगाइसकेका छौँ। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारणले थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो न्यून मात्रा हो तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फसिरहेका छौँ। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आइइआइए होइन जे गर्छौँ नि यो 2-3 वर्ष लगाउँछौँ हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रा चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि। अब यो पनि मोडल चेन्ज गर्नु पर्नेछ हामीले, उहाँहरूका कारणले हामी प्रभावित हुने तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे ताम चाहिँ गरेर विकासलाई रोकिराख्नु पर्ने या त चाहिँ एकै ठाउँमा धेरै विकास जस्तो 11-12 चाहिँ हाइडोहरू रहेछ खोलामा, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि।
0: त्यसो भए अब संसदले के गर्न सक्छ त्यसको सन्तुलित विकासका लागि?
1: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यानाकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि। हामीले त भन्छौँ, हामीले भन्न सुरु गरेका छौँ, यद्यपि यो डिजास्टर पछि मात्र होइन त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिँ अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने एउटा रचनात्मक चाहिँ सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
0: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै थुप्रै काम गर्न बाँकी छ, अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ यसबाट जसले जुन देशले सबभन्दा बढी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न
1: हामी प्रतिनिधि सभामा
0: नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भयो
1: नेपाली काङ्ग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौँ राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काङ्ग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौँ कि यो जलवायुको सवाल हो मात्र होइन कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ नेपाल समग्र नेपाल आज शोकमग्न छ यो कन्डिसनमा यहाँको चाहिने उद्धारका चाहिने सन्दर्भमा होस् राहतका सन्दर्भमा होस् पुनर्निर्माणका सन्दर्भमा होस् हामी सरकारको साथमा छौँ त्यसकारण जलवायु चाहिने परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेसमा चाहिँ होइन सदनमा भएका सबै चाहिने मान्य सदस्यहरूले त्यसमा एकमतका साथ उनीहरूले हुनपर्छ र बरु सरकारले चाहिने त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छ कि गर्दैन हामीलाई बरु त्यहाँ आशंका हो
0: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ
1: होइन बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिने नीति नियम मा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिने कार्यहरू आफ्नै चाहिँ त्यो सूचीहरू छन् त्यसकारण यो तिनटै तहको समन्वय सहकारी र सअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ यो तिनटै कुरा तहहरूको चाहिँ समन्वयिक सअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन त्यसकारणले यी सबै तिनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय सक म के भन्छ त्यसलाई अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिने प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिने बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठान्दछु
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद र खास गरी अहिले सिङ्गो देश शोकमग्न छ यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर किनभने अझै मनसुन सिद्धिएको छैन यो मनसुनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु धन्यवाद
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली काँग्रेसबाट जाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं विशेष त भोटेकोशी नदीमा आएको बाढ़ी बाढ़ीमा परेका जाजरकोटका बासिन्दाहरू त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र जाजरकोट आफै भूकम्पबाट पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधिमा साथ दिने र विधितालाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगा रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाकवाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: कार्यसूचीको विषयहरू
3: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
3: संस्था एकीकरण सम्बन्धमा
2: ऋण अपलेखन सम्बन्धमा
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा
2: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
2: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
2: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
3: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
2: संचालक समितिलाई अख्तियारी सम्बन्धमा
3: धितो लिलामी सम्बन्धमा
2: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँके मेरी
4: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै
3: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
4: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यास्कु समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
4: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
4: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
4: सोही दिन दिउँसो 12:00-3:00 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
3: सोही दिन दिउँसो 12:00-3:00 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
4: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
3: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालेवन
4: सोयाबिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
3: सोयाबिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
4: सोयाबिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
3: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
4: सोयाबिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हाटीटार समेटिने टोल तथा ओडाहरू हाटीटार सबै
3: सोयाबिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलीघाट समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै
4: सोयाबिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडाखर्क समेटिने टोल तथा ओडाहरू डाँडाखर्क सबै
3: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
4: सोयाबिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
3: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
4: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
3: सोयाबिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
4: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
3: सोयाबिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
4: सोयाबिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
3: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
4: सोयाबिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
3: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
4: सोयाबिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
3: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 72।
4: उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलनजोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475 90 4 66 98 6 92 65 99 8।

0: हजुरको रेडियो 102.1 मेगा।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्ज पेन्स।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: अहिले बिहानको 5 बजे
3: हजुरको रेडियो

0: त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत बन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
1: यो दुर्गन्धित पशु माछाजन्य चिजहरू चाहिँ वास्तवमा कसैले पनि चाहिँ नखानु होला, किनभने माछा त त्यहाँ विभिन्न उसले त अहिलेको नदीको पानी नै वास्तवमा चाहिँ पानी संक्रमित छ नि पऱ्यो माछदेखि कहीँ सयौं लासहरू हजारौं लासहरू त्यहाँभित्र हुन सक्छ होइन, अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशु चाहिँ भएको हुनाले यो चाहिँ पशुहरू त खासै खाने सक्ने अवस्थामै हुँदैन, त्यति चाहिँ कसैले पनि कन्ज्युम गर्ने तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने त्यसलाई खाडालो गहिरो खाडालो खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ। अहिले यो खाने भन्दा स्वस्थकार अब स्वस्थ रहने र वातावरण स्वस्थ चाहिँ स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य चाहिँ काहीँ त्यस्तो चाहिँ पशुहरू मृत पशुहरू चाहिँ भेटियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिक स्थानीय सरकार समन्वय गर्ने अथवा पशुपालन निकायसँग समन्वय गर्ने, मृत पशु अथवा बगाएर ल्याएका पशुहरू अङ्गभङ्ग भएका पशुहरूको मासु उपभोग नगर्नु हुन म तमाम उपभोक्तालाई दाजुभाइ दिदीबहिनी अनुरोध पनि गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपायाको व्यवस्थापन बारे जानकारी दिनुहुँदै अब मनसुनको यो बेला पशु पंक्षीमा हुन सक्ने अन्य रोग तथा संक्रमणको जोखिम र सावधानीको विषयतर्फ लागौं। मनसुनको समय छ, यो बेला खेती मात्रै होइन पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनको दृष्टिले पनि निकै संवेदनशील समय मानिन्छ। निरन्तरको वर्षा, चिस्यान, फोहोर पानी तथा विभिन्न संक्रामक रोगको जोखिमले पशु पंक्षी पालक किसानलाई थप चुनौती हुने गर्छ। यो बेला किसानले ध्यान पुर्याउनु पर्ने मुख्य विषय सँगसँगै अहिले चर्चामा रहेको पशु वधशाला र मासु जाँच ऐनको सन्दर्भमा आज हामी कुराकानी गर्छौ। कुराकानीमा हुनुहुन्छ कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामनन्दन तिवारी। डाक्टर तिवारीलाई मैले सोधेको छु, अहिले पशु पंक्षी पालक किसानले सबैभन्दा धेरै ध्यान पुर्याउनु पर्ने विषय के हो?
3: किसानहरूले पाल्ने पशु पंक्षीको चाहिँ स्याहार सुचार रेखदेख राम्रोसँग गरेन भने पशुहरू बिरामी पर्ने, मर्ने हुन्छ र क्षति हुन्छ। त्यही भएर त्यो क्षति जगाउनलाई चाहिँ हामीले त्यस समयमा के कुरामा ध्यान दिनुपर्छ भनेर हामीले विशेष ख्याल गर्नुपर्छ। अब बाख्रा पाल्ने किसानहरू हुनुहुन्छ भने बाख्रा खोरमा हुन्छन्, पानी परिया हुन्छ, ओसिलो हुन्छ, कहिले काहीँ बाख्रा भिजेर आएका हुन्छन्, अनि भिजेर आएपछि उसलाई श्वास फेर्न गाह्रो हुन्छ, निमोनिया हुन्छ भनेपछि हामीले त्यो कुरा ख्याल गर्नु पर्यो। त्यही भएर बाख्रा निकालिसकेपछि घाममा बाहिर निकाल्नु पर्यो, बाहिर राख्नु पर्यो, घाममा राख्नु पर्यो, बाख्रा गोठहरू सुक्का हुनु पर्यो। अझ हामी के भन्छ भने बाख्रा गोठभित्र हामी भित्र गएर बस्यो भने हामी पनि बस्न सक्छौँ भनेर त्यहाँ गफ गर्न सक्छौँ भन्ने खालको भइदियो भने त्यहाँ कुनै नराम्रो गन्ध आउने हुँदैन, त्यहाँ गन्ध आएन भने बाख्रालाई पनि सही लेखा सास लिन्छ, उसलाई गाह्रो छैन भनेर भन्छ। भनेपछि पहिलो चाहिँ खोरमा हामीले ध्यान दिनु पर्यो। गाई बस्तुको खोर छ भने पनि घाम लाग्ने हुनु पर्यो, सफा हुनु पर्यो, सुक्खा हुनु पर्यो। अब कुनै कारणले पानीको बाजिरोले त्यो खोर भिज्यो भने त्यहाँ हामीले स्वच्छ राखेर सुक्खा गर्नु पर्यो, खोर सुक्खा हुनु पर्यो। दोस्रो चाहिँ खोरमा हरेक खोरमा के हुनु पर्यो भने राम्रोसँग हावाको हावा भित्र बस्ने बाहिर जाने भेन्टिलेसनको व्यवस्था हुनुपर्छ, जसले गर्दा स्वच्छ हावा आउनु पर्यो, त्यहाँबाट निस्किने फोहोर बाहिर। हामीलाई याद छ विगतमा पहिला त गाउँघरमा बिहा हुँदाखेरि चाहिँ मान्छे बस्नु पर्दा परा बसेर गोठमा बस्थे, किन सक्थेन, त्यहाँ सफा थियो। हो त्यो खालको गोठ हुनु पर्यो, हावाको भयो, घामको को सुक्खा हुनु पर्यो, यी कुरामा हामीले ख्याल गर्नु पर्यो। अब दोस्रो पाटो के हो भने यो सिजन भनेको चाहिँ मौसम भनेको चाहिँ यही बेलामा झिगा, किरा, लामखुट्टे, किना र विभिन्न त्यस्ता किर्जने चिजहरू हुन्छ। गाई भैँसीलाई हामीले चाहिँ चराउन लग्यौँ भने जुगा त जुगाले टाँसिने कुराहरू हुन्छ। यो बराबर चाहिँ नजिक पानी हुन्छ, झाडी बुट्यान हुन्छ भने किना झिगा बढ्छ भने त्यसले सार्ने रोगको जोखिम यही बेला छ भनेर हामीले भन्यो। विगतमा हामीले 2 वर्ष अगाडि र त्योभन्दा अगाडि पनि हामीले देख्यौँ गाई भैँसीलाई नै लम्पी स्किन रोग भनेर चिन्यौँ, ठुल्ठुला डाबर आउने, फोका आउने, छालामा आउने, ज्वरो आउने, दुध घट्ने। त्यो रोग सार्ने चाहिँ के थियो भने त्यही संक्रमित लम्पी स्किनलाई लागेको गाई अथवा भैँसीलाई टोकेको झिगा, किना अथवा ओपियाले निरोगीलाई टोकेर सरेको रोग थियो। भनेपछि त्यो रोग लाग्न सक्छ भनेर हामीले बुझ्नुपर्ने हुनाले हाम्रा गोठहरू खोर बनाउँदाखेरि नै मलखात वास्तवमा बनाउँदा ध्यान गर्नुपर्ने कुरा अथवा बनाइसकेका छौँ भने मलखातलाई कम्तीमा 5 मिटर 10 मिटर अलिक टाढा हामीले राखिदिउँ, वरिपरि झाडी बुट्टान भएन भने, झिगा किरा उपाय भएन भने त्यस्ता रोगहरूको सर भनेपछि झिगा किरा रहित हुने किसिमले हामीले ख्याल गर्नुपर्ने हुन्छ। अर्को विषय चाहिँ जस्तो अब हामीले मनसुनको सिजनमा कहिलेकाहीँ बाढी पहिरो ठुल्ठुलो आउँछ भने पशु वस्तुहरूलाई खास गरेर अब बाख्रा कुखुराको केसमा पनि कहिलेकाहीँ बाढी आयो हाम्रो खोरमा पानी पस्यो भने के हुन्छ, पानी पसेपछि त सोत्तर बित्छ, भिजेको सोत्तरमा कुखुरा रह्यो भने के हुन्छ भने त्यहाँ त चिसो हुन्छ, चिसोले रातो छेनी रोग घसिलो चिसो लाग्नु खोज्छ भनेपछि सोत्तर चिसो लानु पर्छ। त्यो बेला के गर्नु पर्यो, कुखुराको माथि सोत्तर थपेर हुन्छ, अनि सोत्तर थप्दाखेरि धुलो हुनु खोज्छ, चुना सहित थप्नु पर्यो र अनि रोग लाग्ने सिजनमा हामीले गर्ने काम भनेको चाहिँ त्यो तपाईँ हामीले धेरै परेको गरेको छ, चुना छ, चुनाहरू हामीले छरौँ, फिनाइलहरू छरौँ, झिँगाहरूलाई कमर खोज्छौँ, चुनाले चाहिँ कमर छ भनेपछि चाहे कुखुराको खोर होस्, गाई भैँसीको गोड होस्, बाख्रा त्यसलाई सुक्का राखौँ, भेन्टिलेसनको राम्रो व्यवस्था गरौँ, अनि त्यसपछि पानीहरू छिर्न नदिउँ, हावा छिर्न दिउँ, जुन चोतरहरू जस्ता कुराहरू ध्यान दिउँ भने के हुन्छ भने ती पशु वस्तुलाई दिएको हामीले गाई भैँसीलाई दिन्थ्यौँ भने दिएका घाँस पराल दानाले दिएको चिजहरू शरीरमा लाग्छ अनि हामीले खोजा जस्तो उत्पादन लिन सक्छौँ।
4: तपाईँले भने जस्तै तीन चारवटा कुरा चाहिँ विशेष गरी पशु पंक्षीमा चाहिँ जो पालक किसान हुनुहुन्छ उहाँहरूले चाहिँ ध्यान दिनुपर्ने हो, तर यो बेला हामी चर्चा गर्दाखेरि प्रमुख खाद्यान्न बालीको चाहिँ धेरै चर्चा गर्छौ, धानको, मकैको, त्यसै गरी अहिले कोदोको, यी कुराहरू चाहिँ बढी हुन्छन्। यो पशु पंक्षीको क्षेत्र चाहिँ अलि प्राथमिकतामा नपर्नु अथवा हामीले चर्चा नगर्नुको कारण चाहिँ के छ?
3: मुख्य गरी के हुन्छ, ठूलो क्षति भयो र क्षति भइसकेपछि बढी चर्चा गर्छ। जस्तो भनौँ अहिले यो वर्ष चाहिँ असारको सुरुमा धान रोप्ने सिजन थियो, पानी कम परेको थियो अनि मौसमविदहरूले पनि त्यस्तै प्रक्षेपण गर्नुहुन्छ यो पालि पानी कम हुन्छ भने धान रोपाई भएन भनेर हामी चर्चा गर्छौँ। अथवा कहीँ चाहिँ बाढी पहिरो गयो भने दुःखद घटना भयो भने त्यहाँ भयो त्यहाँ मानिसको जनधनको पनि क्षति भयो, गोठको पनि क्षति भयो भने चर्चा गर्छौँ। तर यो काम चाहिँ के हो भने नियमित रूपमा गर्नुपर्ने काम हो। अझ अर्को ख्याल गर्नुपर्ने कुरा के छ भने अहिले मैले थपेँ यो मनसुनको सिजनको गर्मी सिजन पनि हो र गर्मीले गर्दा हिट स्ट्रेस भन्छौँ त्यो तातोले गर्दा पनि समस्या हुन्छ यो बेला भनेपछि हामीले त्यो किसिमको काम गर्छौँ। जस्तो अब कुखुराहरू सबै चिल्ला हुन्छ, तराईतिर अहिले तातो पडेको छ, पानी पर्दा पनि तातो रहन्छ अनि त्यो आर्द्रता पनि बढी हुन्छ, यो बेलामा हिट स्ट्रेस हुन्छ। गाई बस्तुलाई हामी के गर्नुपर्छ भन्दाखेरि शीतलको लागि सम्भव भए पङ्खा हो कि अहिले त बिना पानीको फोहरा जस्तो दिने कुरा गरेर गऱ्यौँ भने तापक्रम 5 डिग्री कहिले काहीँ 10 डिग्रीसम्म घटाउन सक्छौँ भन्छौँ अनि कहिले काहीँ माथि कुखुराकै खोरमा पनि हामीले जस्ताले छाहाउने त्यहाँ खरले राखिदिने, खरलाई भिजाएर राखिदिने, यसले गर्दा चिसो दिने कुराहरू गर्ने, पानी चाहिँ गाई बस्तुलाई 2-3 दिन 3-4 पटक पटक दिने अनि गर्मी भएपछि हामी पनि ग्लुकोज पानी खान्छौँ अनि कहिले काहीँ कोल्ड ड्रिङ्क्स खान्छौँ। पशुलाई पनि हामीले इलेक्ट्रोलाइट जीवन जल जस्तो इलेक्ट्रोलाइट सहितको पानी दिने, पानी पर्याप्त दिने हो। यसरी चाहिँ हामीले यो गर्ने कुराहरू खास गरेर यो पालनहरूको पनि एउटा विषयको विज्ञता हो। हामी किसानहरू आफै काम गर्ने मान्छे पनि विज्ञता हुन्छ भने त्यो पाहाडमा हामीले ख्याल गर्नुपर्ने हुन्छ नि। त्यही भएर यो अहिले भएको चर्चा कम भन्दा पनि हामी क्षतिको चर्चामा यो नियमित गर्ने चर्चामा छ। अहिले पनि हाम्रो मिडियामा सुन्छौँ ल है यो सिजन लायो, यो बर्खा लाग्न लाग्यो, हामीले त किन खोपहरू लाउनुपर्छ है, किन बर्खामा चाहिँ प्रायः दिन पुग्न गाह्रो धेरै गाह्रो हुन्छ भने अब हाम्रो बर्खाको सिजन सकिन सकिन्ला यो बेला के हो। जस्तो अब हामीले खोरेत लाग्नु खोज्छ, खोरेतको खोप चाहिँ गाई भैँसीलाई वर्षको 2 अहिले हामीले भदौमा छ भने भदौमा लगायौँ भने त्यसको 6 महिनापछि दोरान गरेर 2 लाउनु पर्यो। बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो। बङ्गुर पुऱ्याउने भने हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो। गाई भैँसीलाई हामीले भ्याकुती चर्चा दिलाउनु पर्यो अनि त्यसरी के हो लगाउनु त लगायौँ, कोही ब्याउने हुन्छ लगाउन सकेन, कोही बिरामी भयो छुट्छ, छुटेपछि ओहो मैले लगाएको छुटे चाहिँ ल है छुटेको बेला हामीलाई खबर आउनु पर्यो, हामी जम्मा गर्छौँ, हामी 1 महिनापछि फेरि दोहोऱ्याउँछौँ भन्नु पर्यो। कोही छुटेको हुन्छ, कोही 3 महिनापछि लगाउने भन्छौँ, त्यो बेला 2 महिनापछि आउँछ छुटिहाल्यो भन्छ, हामीले 1 महिनापछि दोहोऱ्याएर लाउनु पर्यो, छुटेको बेला लाउनु पर्यो नि त, कहिले काहीँ त्यस्तो पैसा हुन्छ। यसरी खोप लगाउने काम हामीले पहिला गर्नु पर्यो। अनि दोस्रो चाहिँ पोहोरो अथवा विगतमा हामीले पशुपालन गर्दा यो कारण गर्दा खेरि भएपछि ओहो मैले त जैविक सुरक्षामा ध्यान दिनुपर्ने रहेछ नि त, मेरो फर्ममा त हिजो बङ्गुर पालेको थिएँ, अर्को बङ्गुर पाल्नेले किन्न आउनुभयो, गफ गर्नुभयो, उसको खोरमा त रोग लागेको रहेछ, पछि त एक हप्ता मेरो पनि रोग थियो, त्यस्तो अफ्रिकन स्वाइन फिभर देखियो, मेरो त हेरे मरो भन्ने अनुभवहरू कहीँ सुनेका थियौँ नि। त्यो अनुभव त्यो दुःखद घटना हामीले दोहोऱ्याउनु भएन, भेट्न आउने मान्छेलाई परे गफ गर्नु पर्यो, हाम्रो खोरमा देखाउनु भएन, जो जानै पनि डाक्टर भए त्यसले चाहिँ कपडाहरू चेन्ज गर्ने गमबुटहरू लाउनु पर्ने कुराहरू भए उसले पनि निस्किनको उपाय गर्नु पर्यो, भनेपछि नयाँ चाहिने मान्छेलाई हामीले खोर देखाउने चिज रहेन छ, हेरे पनि टाढै हेर्नुपर्ने छ। हामी नै कसैको खोरमा बाख्रा पाल्ने हुन्छ बिरामी थियो ओहो त्यसका क्षति भएछ भनेर हामी दुःख भयो उसलाई साथ दिनुपर्छ, सान्सान दिनु पुग्छौँ भने पुनः त पुग्यौँ, फर्किँदा मैले आफैले रोग ल्याएँ कि भन्ने कुरामा हामी सचेत हुनु पर्यो। भनेपछि अनावश्यक मान्छेलाई भेट्न नदिने, आफू पनि नआउने, सकेसम्म हाम्रा चाहे बाख्राको हुन् भङ्गुर हुन् त्यो त्यसलाई चाहिँ हाम्रो तारबारले घेर्ने हो कि पर्खाल त महँगो पर्ला तारबारले घेर्ने, अन्य पशु पक्षी नै आउनु नसकोस्, हामीले पनि लैजान नसकियोस् भन्ने कुरा ख्याल गर्नु पर्यो. यस्ता कुराहरू गरेका कुराहरूमा हामीले सुधार्दै जानुपर्ने हुन्छ.
2: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, उहाँ पशु चिकित्सक पनि हुनुहुन्छ. हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानी जोडिरहेका छौं. जस्तो अहिले मनसुनको बेलामा चाहिँ लगातार पानी पर्दा गोठ खोर लगायतको चाहिँ भिज्ने अथवा चिस्यान बढ्ने कुरा उहाँले जोड्नुभयो, पशु पंक्षीको स्वास्थ्यका कुरा जोड्नुभयो. यो यस्ता समस्याहरूमा हामीले समाधानतर्फ ध्यान दिन सकेनौं अथवा पूर्व सावधानी अपनाउन सकेनौं भने समग्र उत्पादनमा चाहिँ यसले कस्तो प्रभाव पार्छ त?
3: मुख्य गरी हामीको सोच कस्तो छ भने बिरामी पर्यो मैले उपचार गर्नुपर्छ भन्छौ. हामी सबैलाई थाहा छ नि, एउटा बाख्रा पाल्ने पाँचवटा बाख्रा पालेको किसानको हेऱ्यौँ भने एउटा बाख्रा बिरामी पर्यो भने कहिले उपचार हुन पनि सक्छ, कहिले नहुनु सक्ने रोग लाग्नु मर्छ. मैले बाख्रा मर्दाखेरि 20-25 हजारको क्षति होला, डाक्टर आए उपचारको क्षति हुन्छ, त्यहाँ गयो घरमा त्यत्रो क्षति चाहिँ रातभरि निन्द्रा लाग्दैन भने ठुलो क्षति भयो नि त. त्यही भएर त हामीले उपचार गर्नुभन्दा रोकथाम गर्नु नै ठिक हो नि भन्छन्, प्रिभेन्सन इज बेटर देन केयर. त्यही भएर अहिले हामीले गर्ने भनेका यी देख्दाखेरि चाहिँ सामान्य कुरा छन् तर सबै चिजको एकदमै महत्व छ. विगतमा बाख्रालाई हामीले पिपिया खोप नलाउँदा त्यो गाउँमा त्यत्रो क्षति भयो भन्ने हामीले विगतमा थाहा पाइसकेपछि अहिले भदौ सिजन छ, अब खोप लाउने टाइम छ, हामीले खोप लाउनु पर्छ. भनेपछि मैले बाख्रा पाल्ने मान्छेले पिपिआरको खोप राज्यले निशुल्क पनि दिएको छ. नजिकको हामीले पशु उपचार केन्द्रहरूमा सम्पर्क गर्ने अनि ती खोप घर घरमा लाउनु पर्ने उनीहरूले गाउँका मान्छेलाई भन्ने त्यहाँसम्म गर्ने ल है यहाँ त प्राविधिक आउँदैछ भनेपछि कुन ठाउँ अनुकूल हुन्छ त्यहाँ पनि उनीहरूलाई हामीले सहयोग गर्ने र खोप लाउने काम गरौँ. गाई भैँसी पाल्ने छ भने 2-3 वर्ष त्यत्रो लम्पी इसिन फैलियो भने त हामी कहाँ रोग त निर्मूल भइसकेको छैन. लम्पी इसिन रोगको चाहिँ खोप लाउनुपर्छ भनेर हामीले खोप लाउनु पर्छ. अझ मतलब के भन्छ, कहिलेकाहीँ राज्यले पुर्याउन सकेन भने पनि उपलब्ध भएन भने पनि एउटा गाई भैँसी पाल्दा 1-1.5 लाखको गाई किनेछौँ, त्यो दुध बेच्यौँ, हाम्रो सबै त्यो त्यही गाईमा हामी आशित छौँ भने राज्यले दिएन भने कहिलेकाहीँ त पनि नजिकको उपलब्ध हुने ठाउँबाट खोप लगाएर लगायौँ भने त हामीले खोप लाउँदा के खर्च होला. तर त्यो खर्च भनेको त हाम्रो लागि सबैभन्दा ठुलो कुरो हुन्छ. भने खोपलाई मूल्यमा मात्र नहेरिकन राज्यबाट लिउँ, राज्यबाट चाहिँ उपलब्ध हुन सकेन भने पनि हामीले खोप लाउनुपर्छ. ऊ अहिले कुखुरामा सबै खोप त कहाँ राज्यले देखाएर लगाउनु भयो, आफ्नो व्यवसाय राम्रोसँग गर्नुभयो नि त. पछि हामीले गर्ने भनेको खोप लाउनु. दोस्रो बाटो के हो भने हामीले गर्ने बाटो भनेको जैविक सुरक्षा. अहिले मैले छोटोमा भने अनावश्यक मान्छेलाई आउन नदिउँ र हामी पनि अनावश्यक रोगी फर्ममा नजाउँ. तेस्रो बाटो भने के भने कोही रोग देखियो भने त्यो पशुलाई अलगै राखौँ. जस्तो भनौँ हामीले पालेछौँ गर्दा गर्दै एउटा बाख्रा बिरामी भयो भने त्यो बाख्रालाई अलग अलि पर राखौँ, अरू बाख्राको हेरचाह गरौँ अनि अन्तिममा हात गरौँ सफा गरेर बल्ल त्यसलाई ख्याल गरौँ न. जस्तो म गाई भैँसी पाल्नेलाई थुनेलो हुँदा कुरोहरूलाई यहाँ सम्झाउन पनि चाहन्छु. अब एउटा गाईको कल्चना सुनि जस्तो भयो, दुध पनि फाटे जस्तो अथवा अलिअलि रद मिसे जस्तो आयो भने सबैभन्दा पहिला हामीले गर्ने भनेको चाहिँ त्यो देखिसकेपछि हामीले घरमा भएको पहिला हामीले हातद्वारा राम्रा गाई भैँसी दुनेकोलाई केयर गरौँ, सबै गरौँ, त्यसपछि त्यसलाई केयर गरौँ. पहिला पहिलो काम के गरौँ, त्यसको कुरो सकेसम्म छिटो हामी नजिकको चाहिँ प्राविधिकलाई भेटौँ, सकिन्छ सरकारी भेटौँ, नसके नजिकको प्राविधिकलाई दक्ष अनुभवी प्राविधिकलाई भेटौँ, डाक्टरलाई भेटौँ नजिकको, भेटिसकेपछि नमुना पठाउँ र उपचार पनि थालिहालौँ. र हामीले के बुझ्छौँ, थुनेलो पनि कसरी हुन्छ, त्यो थुनेलो भएको देखेको हुनु पक्कै उसको चाहिँ सफा छैन सुक्खा छैन, सफा सुक्खा गरौँ. अनि हामी पहिला देखिसकाउँदै आएको कुरा छ नि त, गाई दोइसकेपछि सबैलाई गर्नेहरूको दोइसनुहोस्, दोइसेपछि कल्चर धुनुहोस्, दोइसी टिस्यु पेपरले पुछिदिनुहोस् भन्छौँ नि त, हामीले गर्न छोड्यौँ कि भनेपछि त्यो सानो कुरा. अनि गाई दोइसकेपछि चाहिँ थुनमा चाहिँ औषधि डुबाउने भन्थ्यो, ओहो हामीले त्यो गरेपछि हिजो गर्ने काम नगरेको हुनाले अहिले देखिसकेको हुन्छ, कोही ठिक पनि हुन्छ नहुन्छ हामीलाई क्षति हुँदो रहेछ. भनेपछि हामीले जान्न पर्ने कुरो भनेको गाई पाल्ने दुन गाई भैँसी छ भने दुध निखारेर दिउँ, गइसकेपछि कल्चरहरू सफा गर्थ्यौँ, टिस्यु पहिले पुस्थ्यौँ, गोठलाई सफा गऱ्यौँ भने त हाम्रो त गर्दो रहेछ नि त. पछि यसरी हामीले पहिला रोकथामको कुरामा हामीले अभ्यस्त हुनु पर्यो.
2: डाक्टर तिवारीज्यू, तपाईँले भनेका जस्ता यी कुराहरू चाहिँ व्यवसायिक किसानको हकमा चाहिँ अलि धेरै लागू हुने, जो सामान्य किसान हुनुहुन्छ अथवा गाउँघरमा जसले चाहिँ पाल्नु भएको छ, 2-3-4 यसरी पाल्नु भएको छ, हुन त सहज व्यवस्थापन चाहिँ थोरै पाल्नेलाई हुन होला, यो चाहिँ अभ्यास कस्तो छ, यसले कति बुझाइमा चाहिँ कति फरक पार्छ?
3: यो चाहिँ के हो भने ठुला व्यवसायले सबै चिज गर्नुपर्ने, सानाले हामीले सकेसम्म गर्न त गरेका छौँ पुर्याउनु हुन्न भन्ने चाहिँ होइन. एउटै पशु भए पनि उसको उति नै महत्व हुन्छ र हामी कतिपय अनुभवी किसानहरू देख्छौँ यी कुराहरू हामीले भन्नु पर्दैन, भनेको सिकाएको कुरो हिजो सिकाएको कुरो गर्नुहुन्छ त्यसरी गरिदिनु भने उहाँलाई हुन्छ. दुईवटा गाई भैँसी पाल्ने 2-3 पाल्नुहुन्छ भने पनि एउटा जुनो छ भने पनि हामीले त्यो अभ्यास देख्दा चाहिँ 2-4 मिनट 4-5 मिनट हामीलाई बढी समय लाग्छ, तर त्यो अभ्यास हामीले गर्नुपर्छ जसले गर्दा चाहिँ थुनेलोको क्षति नै भएन. अब अर्को म कुरा गर्छु, रोग मात्रै होइन गाई भैँसी पालिसकेपछि कहिले के हुन्छ नि, मेरो गाईले साँडे लिएन लामो समय भयो, बिहाको चाहिँ 3 महिना 6 महिना भएको हुन्छ, कोही उल्टी छ भने त्यसमा जस्तो सन्दर्भ पोषण पुऱ्यायौँ कि पुऱ्याएनौ, नियमित जुगा औषधि खुवायौँ खुवाएनौ, यो कुरा त सब साना किसानले एउटा दुइटा पालिना पनि गर्नुपर्छ, ठुलालाई गर्नुपर्छ नि त। मैले चाहिँ पालेको पशुलाई नजिकबाट घाँस पनि दिएछु, चाहिने चाहिँ सोधेर घरमै बनाएका मकैका अथवा हामीले पिनाहरू प्रयोग गरेर चाहिँ दाना नपुगेको देखाउँ, घाँस नभए हिउँदो भयो भने हामीले देखाउँ भनेर चाहिँ आहारा नै पुऱ्याउँ भनेर हामीले गऱ्यौँ भने त्यो चाहिँ त्यसको प्रतिफल राम्रो हुने हुनाले हामी सबैले त्यो पाठोमा ध्यान दिनु पनि हुन्छ। कुखुराको कुरा पनि के छ भने, कुखुरा पाल्ने किसान हुन्छ भने बजार मूल्य मिलाउनलाई एउटा ब्याज पाल्यो नजिकको खोर छ अनि अर्को ब्याजको खाएर भनेपछि फरक फरक उमेरका चाहिँ एकैठा पालिदियो भने पुरानो उमेरकोमा कुनै रोग थियो, दुइटा चाहिँ मरेको थिएन, अलिअलि बिरामी थियो, त्यो बिरामीले नयाँलाई पुरै सार दिँदा ठुलो क्षति हुन्छ, भनेपछि एकैचोटि पाल्ने हटाउने अनि कम्तीमा हामीले 2 हप्ता 3 हप्ता हटाएर स्वतर सफाएपछि बल्ल नयाँ राख्ने, त्यो ध्यान दिनु पऱ्यो। जस्तो कहिलेकाहीँ हामीले गाई किन्दा अथवा बाख्रा किनेका किसान छ भने किनेर ल्याएका पशु के हुन् देख्दा त निरोगी नै छान्छौँ, किसानले नचिन्ने रोगी र निरोगी नचिनाउने ल्याउँछ, तर ल्याइसकेपछि केही दिनपछि त्यो रोग देखिएको न रोग देखिन सक्ने समय हुन्छ अनि मिसाइदिन्छौँ अनि त्यो रोगले ऊ पनि बिदाई पनि अर्कोलाई बिदाई परेका धेरै घटना छ, बाख्रामा त्यो ठुलो घटना छ। पछि नयाँ पशु ल्याए भने त्यसलाई अलग्गै राख्ने अलग्गै केयर गर्ने अनि जब 2-3 हप्तासम्म पनि त्यो रोग देखेन भने ए यो त मिसाउनुपर्छ सँगै पाल्नुपर्छ भनेपछि यस्ता साना साना कुराहरूले हाम्रो ठुलो क्षति बचाउँछ। यस्ता घटनाहरूले हामीलाई कहिलेकाहीँ उपचार गर्न जाँदा पनि प्राविधिकलाई धेरै मन दुखाइ हुन्छ, त्यही भएर मैले यहाँ ध्यान दिन खोजेको उपचार गर्नुभन्दा रोकथाम गर्नु जरुरी छ। बर्खात सिजन छ, हामीले चाहिँ खोर गोठ सफा राख्नु पर्यो, भेन्टिलेसन अहिले मैले भने कुखुरा घरमा गयो भित्र एकदम गनाउने छ भने त त्यहाँ त पक्कै नै त त्यहाँबाट निस्किने सुलीबाट त गन्ध आउँछ, त्यो सुलीबाट गन्ध त आउँछ, त्यसलाई कमानहरूलाई भेन्टिलेसन खुला गर्नु पर्यो। यसको मतलब खुला गरी तिर्पालले बोराले छोप्या भने पनि हावा जानी हुनु पर्यो, तर चिसो आउनु भएन, चिसो चाहिँ रातिको मुख्य चिसोमा कम गर्ने त्यस्ता कुराहरूमा हामीले ध्यान दिन जरुरी छ।
4: तपाईँले बर्खा सिजन छ भनेर अघि पनि जोड्नुभयो, मनसुनको बेला छ, मैले त्यसैलाई चाहिँ बढी चर्चा गर्न खोजेँ। खास गरी पानी दिनुपर्छ, पशु चौपाया पंक्षी सबै कुरालाई चाहिँ पानी नभई हुँदैन, पानी स्वच्छताको कुरा, मान्छेलाई मात्रै सफा शुद्ध पानीको कुरा रहेन, पशु चौपायालाई त झन् हामीले खोलाइमै बग्ने धमिलो पानी त्यस्तो चाहिँ पानीहरू पनि प्रयोग गरेको देख्छौँ र त्यो अभ्यास अहिले पनि छ। यो पानीको स्वच्छता र पशु पंक्षीको चाहिँ यो सम्बन्ध, स्वास्थ्यको चाहिँ सम्बन्ध चाहिँ कस्तो छ?
3: अहिले पनि हजुरले भनिहाल्नुभयो, पानी चाहे मानिसलाई होस् चाहे पशुलाई स्वच्छ चाहिन्छ, स्वस्थ पानी सेवन गर्नुपर्छ, पशुलाई पनि त्यही हो। र त्यही भएर हामी के भन्छौँ भने, चाहे गाई पानी अथवा भैँसी पानी जस्तो हामीले खाना जस्तो पानी खानुहुन्छ त्यस्तै पानी उसलाई पनि दिन जरुरी छ। पहिला पहिला थियो, अहिले चाहिँ धेरै घटेको छ। पहिला पहिला के गरिन्छ भने गाई बस्तुलाई चाहिँ चराउने चलन पनि हुन्थ्यो, अहिले घटेको पनि छ। अनि घरमा चाहिँ भयो जब फुकाउने बेला अनि उसले खोलातिर खान्छ क्याल्छ हुन्छ, खोला आउने पानी त सबै सफा हुँदैन नि त। त्यही भएर अहिले के छ, बदलिलो अवस्था के छ भने पशुलाई बिहान आहारा दिने, दुहुने पानी दिने, पानी कसरी दिने, हामीले खाना योग्य दिने हो। अब जस्तो कुखुराकै कुरा गर्यो भने कुखुरा पनि एकदमै सेन्सिटिभ छ पानीमा, त्यही भएर अहिले ठुल्ठुला कुखुरा व्यवसायहरू चला निकाल्ने हेर्दै हुन् अथवा ठुला व्यवसायले कसो गर्छन्, पानी हुन्छ, पानी चाहिँ मनबाट आएको पानी अथवा ट्याङ्कर, त्यो पानीलाई प्रशोधन गर्ने चाहिँ प्लान्ट राख्नुहुन्छ अनि शुद्ध निस्केको पानी दिनुहुन्छ। त्यही भएर पानी र दोस्रो के भने, दुनो गाई भैँसीलाई चाहिँ दोको दुधमा चाहिँ के हुन्छ भने 80-82-85% पानी नै हुन्छ नि त। भने अहिले के छ, बदलिलो अवस्था के छ भने पशुलाई बिहान आहारा दिने, दुहुने पानी दिने, पानी कसरी दिने, हामीले खाना योग्य दिने हो। अब जस्तो कुखुराकै कुरा गर्यो भने कुखुरा पनि एकदमै सेन्सिटिभ छ पानीमा, त्यही भएर अहिले ठुल्ठुला कुखुरा व्यवसायहरू

0: स्वच्छ पानी दिनु पर्यो, पानी खुवाउनु पर्यो। हामीले अरू चिज कम दियौँ भने पनि पानी बढी दिनु पर्यो, त्यो पानी चाहिँ हामीले खाने जस्तै पानी दिनु पर्यो। पशु हो, यो दोस्रो दर्जाको, त्यसलाई चाहिँ हामीले सकेसम्म राम्रो दियौँ, अब यस्तै दियौँ, हामीले खाने पानी त कहाँ सक्छौँ भनेर चाहिँ पालन गर्यो भने उसले पनि त्यसले दिने चाहिँ बाट हुने लाभ पनि हामीले चाहिँ त्यो सोचे जस्तो त लिन सक्दैनौँ नि त।
1: भनेपछि रोगको जोखिम पानीबाट पनि भइगयो।
0: पानी नै हो सबैभन्दा पहिलो उपचार, किनभने बरु केही खाँदैन पानी चाहिँ, तर पानी चाहिँ स्वस्थ चाहिन्छ, पर्याप्त दिनुपर्छ। पानी कहिले पनि कम दिनु, कहिले काहीँ के भन्छ भने पानी दियो छेर्छ, यो बर्खा सिजन छ भन्ने, पानी पर्याप्त दिने हो। तर छिर्ने कुरामा के भने अहिले चाहिँ बर्खा सिजन छ, हामीले घाँसहरू दिन्छौँ नि, घाँसमा हरियो घाँसहरूमा चाहिँ पानीको मात्रा बढी हुन्छ नि, त्यसले गर्दा उसले छिर्ने, त्यसलाई चाहिँ के भने घाँसहरूलाई पनि बेलुकी ल्यायौँ भने अलिकति ओइलाएर भोलि उल्टा दिन सक्छौँ, केही ओइलाएर दिनुपर्छ। र घाँस मात्रै छ भने कहिलेकाहीँ हामीले पराल अथवा निपहरू कडा डाँठहरू दिने कारण के अरे त्यसमा चाहिँ रेसादार पदार्थहरू सुक्खा पदार्थको मात्रा मिलाउनु जरुरी हुन्छ गाई हाम्रो गाई भैँसी पानीलाई, र त्यसै सुक्खा पदार्थ मिलाएर दिने हो। अनि एउटा बर्खा सिजनमा के हुन्छ भने कहिलेकाहीँ घाँस चाहिँ पर्याप्त छ भने हामीले कलिलो घाँस पनि छेर्छ, हो त्योबाट सुक्खा पदार्थ पनि दिने हो। र नयाँ घाँसहरू दियो भने त्यसलाई चाहिँ बिस्तारै बिस्तारै त्यो नयाँ खाने बानी बसाउनुपर्छ। पहिला चैत वैशाखमा चाहिँ हरियो पार्थेन, हामीले चाहिँ सुकाएर थियौँ, अनि हरियो पार्दा एकै हरियो दियो भने चाहिँ छेर्न थाल्छ, कहिले पेट भरिनुहुन्छ। त्योबाट चाहिँ हामीले हरियो घाँस दिँदा बिस्तारै हरियो घाँसतिर बढ्ने, हरियो घाँसलाई हल्का सुकाउने, सुक्खा कुरा सुकायो भने पानी जाने हो, त्यहाँ भएको पोषित तत्त्व जाँदैन, उत्तिकै उसलाई चाहिँ ताकत त्यही रहेको हुन्छ, त्यसले केही क्षति गर्दैन। त्यो गर्नुपर्छ र यदि हरियो घाँस पर्याप्त खाने पानी कम खाने पुगेका चाहिँ हुन्छ, तथापि उसलाई चाहिने पानी चाहिँ हामीले पर्याप्त दिनुपर्छ भन्ने कुरो हामी किसानहरूले बुझेका छौँ। मैले त्यही कुरो दोहोऱ्याउन चाहेँ,
1: भनेको मात्र यति हो, ठुलो पशुवस्तुलाई चाहिँ यति हो अथवा कुखुरालाई यति हो भनेर त्यस्तो केही नमुना अथवा अड्कलका कुरा त्यस्तो केही गर्न सकिने अभ्यास छ कि छैन?
0: यो कस्तो भने पानी चाहिँ केमा भएको त एउटा मौसम पनि हो, गर्मी छ बढी पानी चाहिन्छ किनभने त्यो पसिना निक्लिया हुन्छ, पशु ठुलो छ बढी चाहिन्छ, हरियो घाँस खा अलिक कम भने घाँसबाट नै आएको हुन्छ, त्यही भएर उसले कति खान्छ त्यसरी हामीले अनुमान गर्नु, ठ्याक्कै यो पशु यो उसको आकार बढीको आकार अनि कति गर्मी छ उसलाई के देखाउनुमा भर पर्छ। कुखुरामा चाहिँ हामीले दाना दिन्छौँ अरू दिया हुनु, र कुखुरालाई दिँदा चाहिँ पानी चाहिँ सधैँ दिने हो। पानीलाई के हुन्छ भने कुखुरा गर्दा एकचोटि पानी राख्यो भोलि बेलुकीसम्म पुग्ने गरी दिने चाहिँ होइन, तिन दिनमा तिन चारचोटि पाँचचोटि दिने गरी यसले चार पाँच घन्टालाई पुग्ने दिने, अनि त्यसरी अलिअलि रहन्छ त्यो पानी फोहोर पनि मिसिएको हुन्छ त्यसलाई हटाउने, फेरि नयाँ पानी दिने, जति ताजा पानी पटक पटक दियो नि त्यति राम्रो हुन्छ। एकैचोटि पानी दिने पर्याप्त हामीले कहिले डुँडमा चाहिँ पानी मात्रै राखिदिउँ भनेर त्यहाँ धेरैचोटि राख्यो भने त राम्रो हुँदैन नि त, हामी पनि त ताजा खान्छौँ नि त।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। विशेष गरी मनसूनको यो बेला पशु र पंक्षीमा लाग्न सक्ने रोग त्यसको चाहिँ समाधान गोठहरू खोरहरू सरसफाईको विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले अघि पानी सँगसँगै दानाका कुरा चाहिँ जोड्नुभयो, यही बेला किसानले संग्रह गरेर राखेको दाना बिग्रिने हुन्छ, ढुसी लाग्ने हुन्छ, मौसम यही हो, अलिकति यसतर्फ चाहिँ के कस्तो सावधानी अपनाउन आवश्यक छ त जुन हामीले पशु पंक्षीलाई चाहिँ बेला बेला दिने गर्छ?
0: के दियौँ भन्दा पनि कस्तो दियौँ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ। जस्तो दाना दियौँ भने हामीले घरमै भएका चिज हुन्छन्, मकै रचाउने यो बेला चाहिँ चिसाले गर्दा ढुसी लाग्न सक्छ, हामीले ढुसी लगाएको मकै मिसाइदियो भने उसले एकैचोटि नमर्न सक्छ, तर त्यसले चाहिँ बिस्तारै छेर्ने उसको उत्पादन असर गरेर आउन सक्छ, कहिलेकाहीँ ढुसी लगाएको चिज खाएर पशु मरेका पनि नहुने भन्ने होइन। त्यही भएर यो बेला हामीले दानामा पऱ्यो भने मकै अथवा घरमा भएको चिजहरूलाई चाहिँ हामीले सुक्खा बनाउने सुकाउने कानी भयो। दोस्रो चाहिँ हामीले दाना किने भने दानालाई कस्तो ठाउँमा राख्ने भन्ने कुरा आउँछ, त्यसलाई भुइँमा चिसो ठाउँमा राख्ने होइन, काठमाथि राखेर त्यो कोठामा चाहिँ सजिलो हावा जाने हावा उसा पछ भने कहिलेकाहीँ बन्द कोठामा अँधेरो कोठा राख्नुभन्दा अँधेरो भन्दा नि हामीले सुक्खा हुने र हावा चल्ने भेन्टिलेसन भएको कोठा राख्नुपर्ने हुन्छ। त्यहाँ डल्ला परेको जस्तो अब हामीले दाना ल्याएको थियौँ भिग्रिँदाखेरि डल्ला नि परेको भने त्यो डल्ला भनेको त बिग्रिएको लक्षण हो, डल्ला भएको त दिनु भएन, त्यो फङ्गलले चाहिँ बिग्रिन थालेछ नि बुझिने भयो। अनि कहिलेकाहीँ के बुझाएको हुन्छ भने डल्ला परेको बिग्रेको छ भने अब सुकाएर दिए हुन्छ भनिन्छ, सुकाउँदैमा चाहिँ त्यो खास गरेर फङ्गलले चाहिँ विष निकाल्छ, विष चाहिँ मर्ने होइन, त्यसले फाइदा गर्दैन, हामी डल्ला पर्न नदिने चाहिँ हामीलाई फाइदा गर्छ। अनि अर्को एउटा कुरा के हुन्छ भने कहिलेकाहीँ थोरै धेरै पालिन्थेन, कुखुरा पालेका थियौँ, दाना ल्याइदियो अनि एक महिना पुग्ने दियो, दाना त हामीले सकेछ सात सात दिनमा नयाँ दाना दिने हो, बढी भयो भने पन्ध्र दिनसम्म दिने हो, त्यो पनि कसै राख्यौँ भन्ने हुन्छ। एक महिनासम्म राख्दाखेरि त त्यो दाना चाहिँ राम्रो दाना त आएको थियो, राख्दाखेरि त डल्ला पनि बिग्रिने पनि त हुन्छ नि त, मान्छे कस्तो ठाउँमा राख्यौँ कति समयमा त तयार गर्ने, हामीले चाहिँ अब कुँडो बनाउनलाई हामीले मिलबाट कुटेर ल्यायो भने कतिजना सात दिन दस पन्ध्र दिनलाई पुग्ने मात्रै गर्नु पर्छ, एकैचोटि मैले दुई महिना तिन महिना पुग्ने, अब सस्तो पर्छ पटौटा लान सकिन्न भने लामो समयलाई भण्डारण गर्ने किसिमले भन्दा नि ताजा ताजा हुने किसिमले गर्नु पर्यो। अब यो ढुसी परिमा अनि अर्को एउटा विषय के छ भने पशुको डुँड

0: गाई भैँसीको अनि हामीले घाँस हाल्छौँ, घाँस हालिसकेपछि चाहिँ डुँडमा चाहिँ कहिले काहीँ रह हुन्छ अनि फेरि त्यहाँ हाल्छौँ रहन्छ, त्यो तल रगमा चाहिँ ढुसी रहेको हुन्छ। भनेपछि त्यो डुँडलाई पनि हामीले सफा गर्न जरुरी छ, चाहे पानीकोतिर त होस् अथवा पानी दाना चाहिँ त्यो सफा गऱ्यौँ भने त्यहाँबाट फोहोर नभए त्यहाँ तातो हो नि, त्यसले चाहिँ त्यो चिज मिसिएर खाँदाखेरि पशुलाई हानि गर्ने हुनाले डुँड पनि हामीले रेगुलर सफा गर्नुपर्छ। अर्को एउटा विषय के छ भने कहिलेकाहीँ हामी भाँडामा पानी दियौँ भने गाई भाँडा हामीले त खाएको थाल कचडा त सफा गर्छौँ, हरेक खाने बित्तिकै सफा गर्छौँ, पशुको पनि त हामीले बेलामा सफा गर्नु पर्यो नि त, सकिन्छ डेली सफा गर्नु पर्यो। कुखुरा दाना भाँडा पनि हामीले जति पानी दिन्छौँ त्यति भाँडा सफा गर्नुपर्छ। त्यो गरेन भने राम्रो चिज दियौँ त्यो भाँडोबाट चाहिँ बिग्रेको हुन्छ। अनि एउटा विषय के छ भने पाइपबाट हामीले पानी पठाउँ भने पनि लामसँग पाइप पठाउँदा त्यहाँ चिल्लो पराठा जस्ता अथवा ब्याक्टेरिया रहने किसिमका कुराहरू हुन्छन्, त्यो एउटा पालीबाट पाइपबाट पठाएका पाइपको प्रणाली छ, वाटर सप्लाईको प्रणाली छ, त्यो प्रणालीले पनि बेला बेला हामीले सफा गर्न जरुरी छ। उही हामी भन्छौँ नि घरमा भएको ट्याङ्की पनि त ओहो दुई वर्ष भइसक्यो मैले सफा गर्ने भयो भने त हामीले पनि त्यस्तो पानी सेवन गरे हुन्छ, त्यो ट्याङ्कीहरू पनि सफा गर्नुपर्छ भन्ने किसिमले हामीले बुझाइ गर्नु पर्यो कि मेरो घरको ट्याङ्की मात्रै होइन कि पशुलाई दिने ट्याङ्कीबाट गएको पानीको सफा गर्नुपर्छ भन्ने कुराहरूमा। यी कुराहरू देख्दा सामान्य छन् तर यसले हाम्रो पशुको उत्पादन, पशुको वृद्धि विकास, बाख्राको चाहिँ बढ्ने दरसँग असर गरिरहेको हुन्छ अथवा रोग लगाउने दरलाई चाहिँ उसले प्रभाव पारिरहेको हुन्छ।
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसुनमा पशु पंक्षी पालक किसानले ध्यान दिनुपर्ने विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग
5: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, बिजिरे, कार्डिनल, खुमल सेतो 1, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँग कुराकानी गरिरहेका छौं। किसानले आफूले पालेका पशु या पंक्षीलाई संक्रामक रोगबाट जोगाउन मुख्य पालना गर्नुपर्ने जैविक सुरक्षाको विधि के हो?
3: रोग लाग्न नदिने अथवा रोगको कीटाणु आफ्नो खोरमा गोठमा कीटाणु प्रवेश गर्न नदिने काममा बायोसेक्युरिटी अथवा जैविक सुरक्षा पाइन्छ।
4: भनेको यो सबैको हकमा चाहिँ लागू हुन्छ?
3: सबैको हकमा लागू हुन्छ। अब जस्तो अहिले कुखुराको हामी चर्चा छौँ, कुखुराकोमा छ भने के भने हामीले कुखुरा छान्दाखेरि चाहिँ हामीले गुणस्तरी राम्रोसँग बढ्ने अथवा त्यो किसिमको चल्ला ल्याउँछौँ। दाना लिन चाहिँ सकेसम्म चाहिँ यो दानाले राम्रो गर्छ भनेर हामीले चाहिँ राम्रो क्वालिटीको दाना दिन्छौँ। त्यसपछिको पाटो के भने अब त्यो खोरमा कुखुरा पाल्दा जसले केयर गर्नुहुन्छ त्यही मात्रै गर्नुहुन्छ, त्यो काम गर्ने मान्छे अथवा आफू छ भने अर्को खोरमा जानु भएन, अथवा बाहिरबाट आउनुहुन्छ काम गर्ने मान्छे हुन्छ नि त्यो दिन चाहिँ नुहाएर त्यसपछि कुखुरा खोरमा जाँदा भिन्नै किसिमको लुगा लगाएर जानु पर्यो। एउटा भनेको चाहिँ बाहिरबाट आउने मान्छेले चाहिँ रोग नजाने गरी त्यसको लगाउने कपडाहरू अनि गमुड लाएर जाने एउटा काम भनेको। दोस्रो काम के भने अनावश्यक मान्छेहरूलाई चाहिँ हामीले भिजिट गर्नु भएन, अनि कुखुरा राख्दाखेरि एकैचोटि कुखुरा राख्नु पर्यो, हटाउनु पर्ने एकैचोटि हटाउनु पर्यो। त्यसको कुरा चाहिँ अब दाना दिँदाखेरि गाडीमा ल्याएको हुनसक्छ, रिक्सामा ल्याएको हुनसक्छ, भनेपछि त्यो दाना चाहिँ अरू विभिन्न खोरमा पुर्याउँदै गएको हुन्छ नि त, भनेपछि त्यसमा कीटाणु पनि आएको हुनसक्छ, त्यो चिजलाई अलिक टाढा राख्नु पर्यो, त्यसपछि दाना चाहिँ खोरमा लानु पर्यो। बोल्ने कुखुरा पाएन भने कुखुरा बेच्नु छ भने हामीले कुखुरा किन्न आउने मान्छे जो हुन्छ उहाँलाई खोरभित्र पुर्याउनु भएन, किनभने उहाँले विभिन्न ठाउँबाट कलेक्सन गरेर हुन्छ, उहाँको शरीरमा कीटाणु आएको हुन्छ, उहाँलाई अलिक परबाट हामीले कुखुरा दिनु पर्यो, भनेपछि हाम्रो खोरमा कन्ट्याक्ट चाहिँ कम गर्नु पर्यो एउटा चाहिँ। अनि दोस्रो कुरा के भने निसकाउन औषधि छर्क भनेको हामीले खोरमा चुना छर्किनुहुन्छ, त्यसपछि बिना झोल औषधिहरू भिर्कनुहुन्छ, बिना बदाना पानी औषधिहरू हामीले नियमित रूपमा छर्किनु पर्यो। त्यसपछि खोरमा चाहिँ हावाको ओसार पसार मुभमेन्ट राम्रोसँग हुनु पर्यो, गन्ध नहुने किसिमले गर्नु पर्यो, खोरमा सुक्खा हुने किसिमले गर्नु पर्यो। यी जुन विधिहरू छन् यी विधिलाई हामीले सँगसँग किसिमले काम गऱ्यौँ भने के हुन्छ भने रोग लाग्ने किसिमले रोग नजाओस् भने र रोग लागेको कुनै खोरमा रोग लागिहाल्यो अथवा बिनाइ परेको देख्यो भने त्योलाई अलग्गै राख्नु पर्यो र उपचार थाल्नु पर्यो, उसलाई मात्रै गर्ने कि अरू सबैलाई गर्ने। कुखुराको केसमा चाहिँ एउटा लागेको हामीले त्यो भएको सबैलाई गर्छौँ, कुखुरामा राख्नु पर्यो र कुखुरा तिन चारवटा खोर छ कुखुरा भने रोगी कुखुरा खोरमा लायो भने हामी निरोगी कुखुरा काम गर्नु पर्यो, त्यही मान्छे छ नि बल्ल रुवा चाहिँ त्यहाँ जानु पर्यो। रोगी खोरमा काम गरेको मान्छे पहिरन चेन्ज नरिकन परिवर्तन नरिकन रोगीतिर जानु भएन हो। यसरी चाहिँ किसानले चाहिँ जैविक सुरक्षालाई गर्ने पहिलो उपाय नै अब बर्डफ्लू लाग्यो भने उपचार हुँदैन, भाइरस लाग्यो भने थाहा पाएपछि हामीले जैविक सुरक्षा अपनाउने हो नि त। रोग लाग्यो सबै ठाउँमा त देखेनछ नि त, जस्तो काठमाडौँको पनि सबै ठाउँमा देखेनछ भनेको मतलब धेरै ठाउँमा क्षति भयो, किसानलाई त क्षति भयो जाँदा, तर नरहेन ओहो रोग लाग्यो भने चाहिँ उहाँले सचेत भएर चाहिँ जसरी जोगाउन सक्नुभयो त्यो काम मैले पनि गर्नुपर्छ भनेर अब आगामी दिनमा जसले राम्रो गर्नु हो त्यसले अझ राम्रो गर्छ। यसमा जति गर्यो त्यति गर्ने हुन्छ र विश्वभरि नै मुख्य उपाय भनेको चाहिँ जैविक सुरक्षालाई बलियो र भरपर्दो बनाउनु पर्यो।
4: डाक्टर तिवारीज्यू, मनसुन अवधि अझै पनि बाँकी छ, अब पशु र पंक्षीमा हुन सक्ने विभिन्न रोगको जोखिम चाहिँ के हो त? 1, 2, 3
3: अब जोखिम हामीसँग अहिले पनि छ। अब गाई भैँसी पाल्ने किसानहरूको लागि जोखिम भनेको चाहिँ लम्पी स्किन रोग, जुन चाहिँ दाबर आउने, फोका आउने, ज्वरो आउने, त्यसरी छेर्ने बिना रस एउटा लम्पी स्किन। दोस्रो खोरेज छ, खोरेज चाहिँ रियाल निकाल्ने, ज्वरो आउने, मुखमा घाउ हुने, हिँड्न नसक्ने अथवा खुट्टा पनि घाउ हुने खोरेज भयो। त्यसै गरी यो एचएस भन्छौँ, काँसा र घाँटी सुनिने, सास फेर्न गाह्रो हुने, ज्वरो आउने, यो भ्याकुते भन्छौँ, भ्याकुते छ। चर्चरी भन्छौँ, कहिलेकाहीँ त्यो बाहिर छालातिर कालो हुने अनि आवाज आउने किसिमको चर्चरी छ, यी चाहिँ देखेका प्रमुख रोगहरूमध्ये परे। बाख्रा पाल्ने किसानहरू हुन्छ नि पिपिया छ, त्यसमा पनि ज्वरो आउँछ, नाकबाट सिकन आउँछ, आँखाबाट कचेरा आउँछ, अनि त्यसरी त्यसले छेर्छ, सास फेर्न गाह्रो हुन्छ, एउटा बिरामी धेरैलाई देखिन्छ, पल्लो गाउँमा देखियो भने यता पनि देखिने खालको हुन्छ पिबिआर छ। अब बङ्गुर पाल्ने किसानको केसमा हामीले कुरा गऱ्यौँ भने अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर छ, त्यसमा ज्वरो आउने अनि यो छालाहरू टिक्रामा, पेटमा, विभिन्न भागमा चाहिँ राता राता निला धराहरू देखिने, बान्ता गर्ने, छेर्ने खालको छ, एकैचोटि बिरामी धेरै मर्ने यो छ। अब क्लासिकल स्वाइन फिभरको खोप छ, खोप लाउनुपर्छ, अफ्रिकन स्वाइन फ्लूको चाहिँ हाम्रो खोप पनि विश्वभरि उपलब्ध छैन, त्यसको चाहिँ हामीले जैविक सुरक्षा है भनेर जैविक सबैले चाहिन्छ, तर अफ्रिकन स्वाइन फ्लूलाई त जैविक सुरक्षा गरेन भने त हाम्रो खोरा पस्यो भने त त्यसले ठूलो क्षति गर्छ, यसले धेरै मृत्यु गर्ने खालको प्रकृतिको छ। कुखुरा भयो भने के यो बेला चाहिँ पानीबाट छ किन पानी त दूषित हुन्छ नि त, त्यो बेला कोलिबेसिलिस हुन्छ, इकोले एउटा लाने रोग छ, अनि यो बेला मौसमको कारणले चाहिँ ख्याख्या गर्ने रोग भन्छौँ, सियाडी भन्छौँ, यी बिना रोगहरू अन्य रोगहरू जस्तो रानीखेतमा रानीखेत हुन्छ त्यस्ता रोगहरू चाहिँ हुन्छ, यी प्रमुख रोगहरू छन् भने अर्को एउटाहरूमा चाहिँ दाना बिग्रेको अथवा ढुसीजन्य भएर निक्लिने माइक्रोटोक्सिसिटी भन्छ, ती रोगहरू छन्, यी सबै चिजहरू छन् र हामीले पानीहरूले चाहिँ प्रमुख रोग के हुन् त्यसलाई के गर्नुपर्छ, जैविक सुरक्षा लाउने कि खोप लाउने हो कि बिरामी देख्ने बित्तिकै कहाँ सम्पर्क गर्नुपर्ने, रोगलाई निमित्त अलग्याउनु पर्ने कुराहरू, अनि हामीले खानामा त्यसलाई चाहिँ पोसिलो दिने कुराहरूमा हामीले ख्याल गर्नुपर्छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, तपाईँले अघि ख्याल गर्नुपर्ने कुरा भनेर भन्नुभयो, पशु वा पन्छी आफूले खोरगोठमा पालेका जे छन् अस्वाभाविक रूपमा चाहिँ बिरामी भए अथवा केही चाहिँ मरे यस्तो अवस्था आयो भने किसानले चाहिँ तत्काल के गर्ने त?
3: पहिलो काम चाहिँ बिरामी भए अथवा मरे भने पहिला चाहिँ हामीले प्राविधिकलाई सम्पर्क गर्नु पर्यो, चाहे सरकारी होस् नभए निजीलाई पनि सम्पर्क गरौँ, सम्पर्क त बिरामी छ भने त अलग्गाउनु पर्यो, पहिलो काम सम्पर्क गर्दै जानु पर्यो, बिरामीलाई अलग्गै ठाउँमा राखौँ जसले गर्दा त्यो बिरामीबाट भइरहेका अरू पशु पन्छीलाई चाहिँ रोग नसरोस्। त्यसपछि गर्नु पर्यो प्राविधिक आउनुहुन्छ उपचार खानुहुन्छ अथवा नमुना प्रयोगशाला पठाउनु पर्यो, छिटोभन्दा छिटो नमुना प्रयोगशालामा पठाउनु पर्यो, अनि त्यसपछि अर्को चाहिँ हामीले भनेको जैविक सुरक्षा भनेको कुरामा चुना छ निकाल्ने काम त हामीले त गर्नु नै छ, ती कामहरू थाल्नु पर्यो, र जस्तो खोपबाट चाहिँ उपचार निको हुने रोग छ भने बाख्रामा चाहिँ पिपिया शङ्का लगायो भने पनि तुरन्त अलग्गाका पशुलाई चाहिँ ओहो पिपिया देख्न लाने, हामीले कहिले काहीँ खोप लगायौँ भने हुन्छ, तर कहिले काहीँ खोप लगाएन भने रोग सरिसकेर छ भने खोप लगाएको खास गरी तीन हप्ता एक महिनापछि मात्र काम गर्छ, रोग सरिहाल्यो एक त्यो अगाडि सर्यो नि त रोग देखिन्छ, नभएदेखि त्यसले बचाउँछ नि त, हामीले खोप लगाउनु पर्यो, खोप लगाएका रहेछौँ रोग देखिन लायो अथवा अर्को गाउँमा कसैको किसानको घरमा देख्यो उसका त त्यो रोग लागेको छ, आफूले त खोप लगाउनु पर्यो खोप नलाएको भए, र बिरामी पशुका भएका घर यहाँ नपुग्ने अन्य मान्छेहरूलाई पनि आफ्नो गोठखोरमा चाहिँ प्रवेश नगर्ने जस्ता कुरामा अहिले मैले पनि दोहोऱ्याएँ, ती कुरामा हामीले जान्छौँ।
4: हो, ध्यान दिनुपर्ने पाटो चाहिँ यो किसानको भयो, र यही मध्ये पनि अब मासुको रूपमा चाहिँ अण्डाको रूपमा चाहिँ दूधको रूपमा चाहिँ उपभोक्ताले चाहिँ उपभोग गर्ने कुरा छ, सरकारले पनि हालै पशु वधशाला र मासु जाँच ऐन 2055 चाहिँ कार्यान्वयन गर्ने विषय अहिले चर्चामा रहेको छ, खास गरी यो ऐनको पाटो चाहिँ के हो र के का लागि यो कार्यान्वयन गर्ने तपाईँहरूको जमर्को छ त?
3: अहिले हामीले अहिलेसम्म किसानहरू जसले चाहिँ उत्पादन गरेका दूध माछा मासु खाएर हामी सबै नागरिकलाई पालन पोषण गर्नु हो त्यो विषयमा चर्चा गर्यौं। अब अर्को कुरा के भने हामी जुन चाहिँ पशु वस्तुका हामीले दूध माछा मासु सेवन गर्छौँ उहाँहरूकोतिर चाहिँ हामीले हेऱ्यौँ भने उपताको साइडबाट हेऱ्यौँ भने पनि केही महत्वपूर्ण कुरा हुन्छ, हामीले खाइरहेको चिजहरू कस्तो चिज खाने हो भन्ने कुरा महत्वपूर्ण हुन्छ, र हामीले खान पनि चाहे दूध होस् अथवा माछा मासु होस् त्यो स्वच्छ हुनुपर्छ, स्वस्थ हुनुपर्छ, एउटा रोग नलागेको हुनुपर्छ, एउटा फोहोर चिजहरू नमिसिएको अथवा मिसावट नभएको हुनुपर्छ, चाहे हामीले दूध खायौँ भने पनि निरोगी पशुबाट दोहोरिएको दूध खानु पर्यो, र त्यसमा रौँ गोबर अन्य के पर्नु छ त्यो नभएको खानु पर्यो, त्यो सुलाई स्वस्थ हुन्छ, त्यो खालको हामीले सेवन गर्नुपर्छ। अब यहाँले अहिले राख्नुभयो पशु वसाला तथा मासु जाँच एन जुन चाहिँ अहिले कानुन गर्ने भनेर सरकारले राजपत्र मार्फत पनि सूचना प्रकाशन गरेको छ, त्यो विषयको यहाँले चर्चा गर्नुभयो, यो एउटा महत्वपूर्ण विषय छ, जो नागरिक छौँ जसले मासु सेवन गर्छौँ उहाँले सेवन गर्न खोजेको चाहिँ अहिले भने जस्तै रोग नभएको स्वस्थ स्वच्छ र हामीले त्यसमा कुनै त्यस्ता चिज नभएको स्वस्थ स्वस्थ मासु उहाँलाई चाहिन्छ त्यो उपलब्ध गराउनुपर्छ, र उपभोक्ताले ख्याल गर्ने भनेको त्यो मासु कहाँबाट आउँछ भन्दा निरोगी पशुबाट आउनुपर्ने हो, हामी सबैले थाहा नि रोग लगाएर मरेको पशु पन्छीको मासु खानु हुँदैन, अझ हामीलाई पनि थाहा छ हामीले गरेका छौँ, कोही बिरामी भयो भने अथवा पशु थाहा पाएन मऱ्यो त कालोदेखि मऱ्यो भने हामीले खान्छौँ, कहिले काहीँ विगत पहिला सुनिन्थ्यो पशु बिरामी भयो भने अब हो यो उपचार हुन्न अब कहाँ उपचार गर्ने के गर्ने मऱ्यो भने त क्षति भइहाल्छ अब मिलेर खाइदिउँ भनेर भनिन्छ, त्यहाँ त केले मरेको त्यहाँ कुन रोग लागेको त्यो रोगले हामीलाई रोग पनि सर्यो कि खायौँ हामी बिरामी भयौँ कि अथवा पछि हामीलाई त्यही कारणले हामी बिरामी भएको त्यही कारण हामीलाई खाने भनेपछि हाम्रो जनस्वास्थ्य त महत्वपूर्ण कुरा हुन्छ, त्यही भएर उपभोक्तालाई स्वस्थ शिशुको दिएर जनस्वास्थ्य संरक्षण गर्ने दायित्व हामी सबैको हो, त्यही भएर यो पशु वसालाई मासु जाँच ल्याउनुको उपभोक्तालाई स्वच्छ माछा मासु पनि दिने हो। अर्को विषय के हो भने किसानले उत्पादन गरेका चिजहरू चाहिँ निर्वाध रूपमा बजारमा चाहिँ पहुँच पुर्याउने पनि हो, अब रोग लागेको पशु पक्षीको त खाँदैन भनेपछि निर्गी पशु पक्षी हामीले बेच्नुपर्छ, उत्पादन गर्नुपर्छ, कुनै कारण रोग लागेर उपचार गरेपछि बजार लानुपर्छ भनेर पनि गर्ने हो। त्यही भएर मासु जाँच गर्नेको उद्देश्य चाहिँ के भने उपभोक्ताहरूलाई चाहिँ स्वच्छ पशु पक्षी काटिएको हुनुपर्छ, काट्ने ठाउँमा चाहिँ निरोगीलाई मात्रै काट्नुपर्छ, मासुलाई यज्ञ भएको जस्तो निरोगी छ ब्याउने पछि त काटिँदैन, अथवा रोग लागेको बिरामी काटिनु हुँदैन, काट्न ल्याएकोमा बिरामी छन् काट्नु भएन, निरोगीको काटिनुपर्छ। निरोगी छ कसले भने निरोगी छ भन्ने त डाक्टर निरोगी छ भन्ने चाहिँ निरीक्षण गरेपछि काटिनु पर्यो, काट्ने ठाउँ कस्तो हुनु पर्यो भन्ने कुरा आउँछ। र काट्ने ठाउँमा चाहिँ सुक्खा सफा भएको, झुन्डाउने सुविधा भएको, त्यहाँ चाहिँ पानी चाहिँ मासुमा पखालिनेको खाने चिजमा मिसिने पानी चाहिँ अहिले भनिहाल्नु खाना योग्य पानीको प्रयोग भएको, अब यतातिर खोलो ढल मिसेको खोलो छ त्यसैमा काट्यो भने त ढलबाट चाहिँ फोहोर आउने अथवा त्यहाँ गन्ध आउने त्यसले मिसिन्छ कन्टेन्सन, त्यो किसिमको नभएको फोहोरको व्यवस्थापन भएको ठाउँमा राम्रो ठाउँमा उपयुक्त ठाउँमा काटिएको हुनु पर्यो। र मासु काट्दाखेरि निरोगी त काट्यौँ तर कहिलेकाहीँ त्यहाँभित्र चाहिँ खराब होला, त्यो डाक्टर जाँच चाहिँ कुनै त्यो मासु काटेको मासु कस्तो छ भन्दा त्यो ठिक छ भनेर डाक्टर जाँच गर्छ, छाप लागेको मासु खानु पर्यो
4: भनेको यस्ता मापदण्डहरू पनि तपाईँहरूले निर्धारण गर्नु भएको छ।
3: हो यो यसले लागू गर्नु भनेको निरोगी पशु पशु जाँच गरेको पशुलाई वध गर्ने भन्ने कुरा अनि उपयुक्त ठाउँमा वध गर्ने कुरा, मासु वध गरेको अथवा काटेको मासुको जाँच गर्ने र त्यो छाप लागेको मासु पुतालाई पुर्याउने भनेर गर्न लागेको काम चाहिँ यो एनमा समावेश छ, त्यही अनुसारको काम गर्नुपर्छ भनेर अहिले हामीले काम गर्न थालेको कुरो विषय यही नै हो।
4: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। अहिले हामीले पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयनका विषयमा चाहिँ कुरा जोडिरहेका छौं। यसभन्दा अगाडि तपाईँहरूले जुन हालै राजपत्रमा चाहिँ ऐन प्रकाशित चाहिँ गर्नुभयो, यसभन्दा अगाडि अवस्था के थियो?
3: अब यो ऐन चाहिँ आजभन्दा लगभग 28 वर्ष अगाडि 2055 ऐन आएको थियो र ऐन आउँदाखेरि यसले भनेको के भने पशुलाई जाँच गर्नलाई आवश्यक डाक्टर पनि चाहिन्छ, त्यो जहाँ कहाँ पशु बधेको ठाउँ उपयुक्त हुनको लागि चाहिँ काटेको ठाउँ बधस्थल बस्दा उपयुक्त हुनुपर्छ त्यो सुविधा भएको पनि चाहिन्छ भन्दाखेरि विगत हामीसँग जनशक्ति थिए थिएन, त्यो खालको चाहिँ सुविधा थियो कि थिएन भएको हुनाले त्यो ठाउँ सबै ठाउँमा लागू हुन सकेन। सुरुमा कहिले 2061 सालमा हेटौँडामा चाहिँ ठुलो बस्ताला थियो त्यहाँ सुरु भयो, तर कहीँ सुरु भयो अन्य ठाउँमा चाहिँ जथाभावी काटिएको थियो, जथाभावी काटेको स्वास्थ्य हुने उपभोक्ताहरूले पनि नजिकबाट लिँदाखेरि उपभोक्ता लिन पर्छ भनेको ज्ञान भयो भएन लिँदाखेरि त्यो लागू हुन सकेन, त्यसलाई कोसिस गर्दै गइयो। 2080 सालतिर हामीले बुटवलमा लागू गऱ्यौँ, फेरि सुर्खेतमा लागू गऱ्यौँ सबै भएन, तर राज्यको दायित्व भनेको संविधानले दिएको हक भनेको चाहिँ स्वस्थ खाने खाद्य पदार्थको उपलब्ध गराउनु पनि हो। अब अदालतले पनि के आदेश दिने उपभोक्तालाई चाहिँ स्वस्थ दिनुपर्छ भनेपछि यो दायित्व हामी सबैको र उपभोक्तालाई चाहिने हुनाले त्यो मर्म भएको हुनाले यो ऐन लागू हुनु छ भनेर हामीले गरेका छौँ र यो ऐन लागू गर्दा अहिले हामीले मुसिर एक भनेको पूर्व तयारी गर्नुपर्छ, यसमा चाहिँ व्यवसायीको पनि महत्वपूर्ण भूमिका छ, उपभोक्ता पनि महत्वपूर्ण भूमिका छ, राज्यका निकायको उपभोक्ता छ भनेर हामीले अहिले चरणबद्ध रूपमा यो ऐनलाई लागू गर्न खोजेका छौँ।
4: भनेको दशैं तिहार जस्ता चाहिँ मुख्य चाडपर्व सकिए पछाडि ऐन चाहिँ अलिक कडाईका साथ चाहिँ लागू गर्ने जमर्को गर्नुभयो।
3: मैले यहाँलाई के अनुरोध गर्छु भने यसको मतलब अहिलेसम्म हामीले खाएको मासु कस्तो थियो भन्ने क्वेसन आउँछ, अहिलेको दसैँ होइन हिजोको दसैँमा अघिल्ला वर्षमा पनि के हो भन्दा अहिले हामीले खाँदा हामी सबैले एउटा बानी हामीले विकास गरेका छौँ, दुध खाने किसान हामी उपजालेका छौँ, प्राप्त भएको दुध किनेको दुध अथवा हामी उत्पादन भएको दुधलाई उहाँले खान्छौँ र हामी सक्सेस छौँ त, उहाँ सकेस राम्रै लिन्छौँ, यदि रहन्छ हामीले आँखाले देखेनौँ छ भने त उहाँलाई चाहिँ राम्रो हुन्छ। अहिले पनि हामीले खाँदा निर्गे पशुको मासु लिनेरी खान्छौँ, जाति व्यथा छैन, स्वस्थ ठाउँमै गएर किन्छौँ र हामीले दसैँको बेला पनि भन्ने गर्छौँ स्वस्थ पशुलाईको मासुबाट बनेको मासु चाहिन्छ, राम्रो उपयुक्त ठाउँबाट काटेको हुनुपर्छ गरेका छौँ र त्यो हिसाबले अहिले पनि गर्छौँ, तर यसरी गरिरहँदा चाहिँ यो पूर्व तयारी गरिरहँदा हामीसँग काट्ने ठाउँ कुन ठाउँ उपयुक्त छन् त्यो चाहिँ हामीले पहिचान गर्नु छ, कुन कुन ठाउँमा काट्न सकिन्छ, खास गरेर मासु व्यवसायले काटेका कार्यक्रम ठाउँ मेरो ठाउँ उपयुक्त छ भने त्यो ठाउँ उपयुक्त रहन्छ भने उपयुक्त ठाउँमा गरौँ उहाँले काटियो, त्यो उपयुक्त ठाउँमा अन्य मासु व्यवसायले पनि काट्न सकिन्छ र बेच्नलाई चाहिँ सफा उपयुक्त ठाउँमा बेच्ने हो, बेच्न सबै ठाउँ लगभग हामीले बेच्ने ठाउँ राम्रा पनि छन् त्यहाँबाट बेच्न सक्यो, काट्ने उपयुक्त ठाउँ छ भने त काट्नु उपयुक्त ठाउँमा काटेर चाहिँ व्यवसायहरूले चाहिँ एकअर्कामा सहयोग गर्नु जरुरी छ, राज्यले चाहिँ त्यहाँ मासु जाँच गर्ने मासु निजी पठाउनुहुन्छ, अहिले हामीसँग ठुला बस्ताला सबै ठाउँमा छैनन् भने पनि उपयुक्त ठाउँलाई चाहिँ हाम्रो राज्यले मासु सुपरविचेक लाई पठाइन्छ, उहाँले चाहिँ स्थानीय तहको समन्वयमा उपयुक्त ठाउँ पहिचान गर्नुहुन्छ, त्यो ठाउँमा काट्नु हुन्छ अनि तोकिन्छ, त्यो ठाउँमा काटिन्छ।
4: त्यो भनेको मङ्सिर एक गतेसम्म चाहिँ त्यसो गर्ने
3: त्यो गर्छौ। र त्यही भएर अहिले हामीले अगाडि गरेको ठाउँमा पनि स्वच्छ खाइरहेका छौँ, राम्रो छ भने चाहिँ यो जाँच किन नभन्ने, जाँच गरेर मासु राम्रो छ भने किन नभन्ने भनेर अहिले गरेको। विगतदेखि खाँदा पनि त हामीले नराम्रै छँदै भने नराम्रो त खाएका छैनौँ, तर अहिले खाइरहेको राम्रो छ नि त, मासु निरीक्षकले जाँच गरेर यो ठिक छ भनेर चाहिँ अब थाप्लाकै मासु उपलब्ध गराउनलाई हामीले यो काम गरेको।
4: अब मङ्सिर एक पछाडि चाहिँ के हुन्छ प्रक्रिया?
3: हो मङ्सिर एक पछि हामीले चाहिँ अहिले पशु वध गर्ने ठाउँहरू पहिचान गर्छौँ, उपयुक्त ठाउँ पहिचान गर्छौँ र त्यो ठाउँमा मासु निरीक्षकहरू पठाउँछौँ, मासु निरीक्षकको भेटनेरी डाक्टरहरू पठाउँछौँ उहाँ, अनि त्यो वध गर्ने ठाउँमा पशु राख्ने ठाउँ हुन्छ, वध गर्न ल्याएको पशु हुन्छ त्यो राख्ने ठाउँ अलग्गै हुन्छ, त्यो ठाउँमा निरोगी पशु भए नभएको यकिन गर्नुहुन्छ मासु निरीक्षक अथवा भेटनेरी डाक्टरले। त्यसपछि काट्ने बेला निरोगीलाई काटिन्छ, त्यो पशुलाई काटिन्छ, रगत पुरै निथारेर काटिन्छ र काटिसकेको मासुमा रोग छैन छैन भनेर हेर्छौँ र निरोगीदेखि गर्छौँ र शङ्का लाग्यो भने त्यो रोग लागेको मासु, शङ्का लागेको मासुको नमुना प्रयोगशालामा पठाउँछ, हामीसँग प्रयोगशाला छन् र रोग लागेको किसिमको मासु त्यो भागलाई हटाउने कि पुरै मासुलाई हटाउनेहरू काम गर्छौँ र उक्त मासुलाई छाप लाउँछौँ र त्यो छाप लागेका मासु र जाँच गरेको मासु चाहिँ अनि बिक्री गर्ने स्थलहरूमा बाटोमा पुग्छन्, हामीसँग ढुवानी सालमा पुग्छन् र त्यहाँबाट हामीले खरिद गर्छौँ र अन्तत छाप्लाको मासु जाँचहरूको मासु बिक्री केन्द्र मार्फत हामीले प्राप्त गर्न सक्छौँ।
4: यो कसरी कार्यान्वयन गर्नुहुन्छ अब चरणबद्ध भनेर चाहिँ भन्नुभएको छ, के हुन्छ
3: यसमा चाहिँ के हो भने देशैभरि गर्दाखेरि एउटा कुरो यो विषय व्यवसायलाई बुझाउने उपभोक्तालाई पनि यो बानी पानी कुराहरू पनि छ, त्यही भएर अहिले हामीले मीडियाबाट यो कुराहरू हामीले भन्दै गरेका छौँ उपभोक्तालाई चाहिँ अब मासु जाँच गरेको मासु स्वच्छ पशुबाट तयार भएको जाँच र भेटनेरी डाक्टरले जाँचहरूको छाप्लाको मासु उपलब्ध गराउँछ भनेर एउटा उपभोक्तालाई बुझाउने काम गरेका छौँ। दोस्रो व्यवसायलाई पनि अहिले हामीले बधस्थलको पहिचान गर्ने किसिमले म्यापिङ गर्ने किसिमले हाम्रो स्थानीय पालिकाबाट प्राविधिक साथीहरू विभागबाट प्रदेशका निकायहरू भेटनेरी अस्पताल पशु सेवा कार्यालयबाट खटिरहनु भएको र आउँदै पनि हुनुहुन्छ, उहाँले पहिचान गर्नुहुन्छ अनि पहिचान गरेको ठाउँमा आवश्यक सुधार गर्न सुधार गर्छौँ र ती एकिन भएपछि त्यो ठाउँमा काट्ने व्यवस्था गर्छौँ, के अरे काटिएको हुन्छ र त्यहाँ चाहिँ हामीले मासु निरीक्षकको हामीले नियुक्ति गर्छौँ, पठाउने काम गर्छौँ र उहाँलाई चाहिँ मासु सुरक्षाले खास गरी स्थानीयको सम्बन्धमा उक्त ठाउँ पहिचान गरिसकेपछि त्यहाँ मासु निरीक्षक पठाउँछौँ, मासु जाँच गरेर पठाउने कामहरू गर्छौँ। अब त्योभन्दा पहिले अहिले गरेको लक्ष्यमा काठमाडौँ उपत्यका, काठमाडौँ भक्तपुर लर्जु जिल्लाका सबै ठाउँमा गर्ने किसिमले हामीले सुरु गरेका हौँ, अन्यमा सँगसँगै पनि जान सक्छौँ त्यसमा केही छैन, तर हामीले क्रमशः हामीले अब चाहिँ त्यसपछि माघको एक यो चाहिँ मुस्लिम गतिसँग हामी चाहिँ हामी गरिसक्छौँ भन्ने किसिमले हामीले यो किसिमले कामहरू गरिरहेका छौँ र माघ एक गतेसम्म चाहिँ हामी देशभरिका सबै नगरपालिका देशैभरिको नगरपालिकामा पुग्छौँ र त्यसपछि उपत्यका त देशभरिकै मान्छेलाई चाहियो नि त, त्यही भएर हामीले देशैभरि चाहिँ साउन एक गतेसम्म यो वर्षभित्र पुग्नेहरू गरेका छौँ। यो भनेको राज्य नागरिक सबैको इच्छा शक्ति हो, सबैको चाहिँ साझा कर्तव्य हो, यो कर्तव्यमा हामी सबैले एक अर्कालाई साथ गऱ्यौँ, व्यवसायले पनि साथ गर्नुभयो, अब त हामीले चाहिँ स्वच्छ पशुबाट निस्केको खानयोग्य स्वस्थ मासु उपलब्ध दिने काममा चाहिँ व्यवसायलाई पनि बुझाउनु छ र उहाँको साथ सहयोग पाइने किसिमले पाउँछ भन्ने अपेक्षा पनि हामीले गरेका छौँ।
4: कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी वधशाला तथा मासु जाँच ऐनको विषयमा चाहिँ कुराकानी जोड्नु हुँदै र तपाईँले अब सबै उपभोक्तालाई चाहिँ चरणबद्ध रूपमा चाहिँ स्वच्छ मासु त्यसै गरी वध गर्ने ठाउँ सफा स्वच्छ हुनुपर्ने कुराहरूको चाहिँ चर्चा गर्दै गर्दाखेरि त्यसको चाहिँ हेर्ने निकाय यो चाहिँ साँच्चै राम्रो छ उपयुक्त छ भनेर चाहिँ हेर्ने विज्ञ जनशक्ति तपाईँले भने जस्तै मासु निरीक्षक त्यो चाहिँ कति सम्भव विषय छ अथवा कसरी सम्भव बनाउनुहुन्छ?
3: अहिले हामीले पूर्व तयारीको रूपमा यो मासु जाँच गर्ने जनशक्ति अथवा भेटनेरी डाक्टर कति छन् भनेर हामीले पनि गरेका छौँ, अहिले 800-900 जति चाहिँ हाम्रो यो इन्फर्मेसनमा जोडिनु भएको छ र हामीले यसरी जनशक्तिलाई हामीले परिचालन गर्छौँ र यो काम चाहिँ कस्तो भने मासु काट्ने काम चाहिँ प्रायः बिहान हुन्छ, चाहे 4-5 बजे 7-8 बजे हुन्छ र त्यसरी त्यो जनशक्तिलाई पहिचान गर्ने गरी अहिले चाहिँ हामीले जनशक्तिलाई को पहिचान गर्ने किसिमले हामीले सार्वजनिक सूचना गरेका छौँ, भेटनेरी डाक्टर आह्वान गरेका छौँ, उहाँहरू जोडिनु भएको छ एउटा, त्यसरी हामीले पहिलो काम चाहिँ जनशक्ति व्यवस्थापन गर्नेतिर लागेका छौँ र त्यसलाई चाहिँ स्थानीय पालिकाको सिफारिसमा अथवा प्रदेश सरकारको सिफारिसमा उहाँलाई नियुक्ति प्रक्रिया अनुसार नियुक्ति दिनेछ र उहाँलाई चाहिँ निश्चित पारिश्रमिक दिने के अरे पारिश्रमिक हुनेछ। अनि दोस्रो बाटो चाहिँ अहिले हामीसँग भएका ठुला बसाला नभए योग्य जुन ठाउँबाट काट्दाखेरि उपयुक्त हुन्छ त्यो ठाउँको पहिचान गर्ने किसिमले काम गरेका हौँ। योग्य नभएकालाई चाहिँ काट्न नदिने र मासु बिक्री गर्ने योग्य ठाउँबाट मासु बिक्री गर्ने, मासु बिक्री चाहिँ योग्य गर्नलाई खासेर चिसान सुविधा भएका, डिफ्रिजहरू सुविधा भएका, सफा भएका हो ती ठाउँबाट दिने गरी बिक्री केन्द्र र बधस्थल कसैको चाहिँ छुट्टै एकै ठाउँमा अलग अलग रूपमा एकै ठाउँमा चाहिँ उहाँले चाहिँ बधस्थल गर्ने काम र बिक्री गर्नुहुन्छ, कतिपयले चाहिँ बिक्री गर्न सक्ने किसिमले चाहिँ यसलाई पहिचान गर्दा छुट्याउने कामहरू भएका छन्। त्यसै चाहिँ नियुक्ति हुनेछ व्यवसायहरूलाई पनि यो विषयमा हामी जानकारी गराउनेछौँ। त्यो राज्यका सबै निकायहरूलाई चाहिँ यो किसिमको खबर सबैले तत्परताका साथ चाहिँ यो काममा यो अभियानमा जोडिनु भएको छ।
4: पशु मात्रैको हकमा चाहिँ लागू हुने हो कि पन्छी पनि? अब हामीसँग त कुखुराको मासुको पनि धेरै कारोबार हुन्छ, बच्छालाका चाहिँ हामीले कुरा गरेका छौँ, यो दुवै जोडिने हो कि के छ? अलिकति चासो लाग्यो मलाई।
3: यो अहिले चाहिँ मासु हामीले जुन जुन पशुको हामीले मासु खान्छौँ, खसी बाख्रा भए त्यसपछि कुखुरा भए, यी सबै चिजलाई एकैचोटि हामीले गर्न खोजेको हो। त्यही भएर अहिले चाहिँ सबै मासु खान योग्य पशु पन्छीहरूको सबै हो, त्यसमा कुखुरा पनि हो। यो विषयमा एउटा विषय के छ भने एउटा मासु अर्को मासुमा नमिसियोस्, मिसावट नबन्नको लागि चाहिँ एउटा बधस्थल चाहिँ जस्तो राया भैँसी काटेको ठाउँमा चाहिँ हामीले खसी बाख्रा काटिन्छ भन्ने चाहिँ होइन, तर यो लागू चाहिँ सबै बधिरहने पशुको लागि हो।
4: यसैको कारणले चाहिँ उपभोक्ताले अलि चर्को मूल्य, अलि बढी मूल्य, अहिलेको भन्दा थप मूल्य तिर्नुपर्ने अवस्था आउला कि नआउला, त्यसतर्फ मन्त्रालयले ध्यान दिएको छ कि छैन डाक्टर तिवारीज्यू?
3: यो विषय गर्दाखेरि चाहिँ एउटा चाहिँ उपभोक्ताले चाहिँ मलाई के आशा लाग्छ भने अब मासु जाँचहरूको स्वस्थ पशुको मासु खोज्नुहुन्छ, त्यही ठाउँको मात्रै खरिद गर्नुहुन्छ, माग्नुहुन्छ, जसले गर्दा चाहिँ यो अभियानमा साथ हुन्छ भन्ने उसले लाग्छ। दोस्रो चाहिँ त्यो गर्दा मासु जाँच गर्नुपर्छ र त्यो जाँच त केही लागत लाग्छ भने पनि एकै ठाउँमा अलिकति ठुलो संख्यामा गर्दा यसले चाहिँ सार्वजनिक रूपमा ठुलो प्रभाव पार्छ, अनि प्रभाव नपरोस् भनेर त्यो पार्टमा चाहिँ व्यवसाय हामी सबैले चाहिँ ध्यान दिन जरुरी छ।
4: तपाईँहरूसँग व्यवसायीसँग चाहिँ पछिल्लो चरणमा चाहिँ छलफल पनि भयो, छलफल भइसकेपछि यसलाई चाहिँ कार्यान्वयनमा जाने भनेर चाहिँ भन्नुभयो, व्यवसायहरूले कस्तो प्रतिक्रिया जनाउनु भयो?
3: यसमा चाहिँ व्यवसायहरूको एकदमै सकारात्मक प्रतिक्रिया छ। जस्तो अहिले हामी आज पनि दुईटा, एउटा चाहिँ मासु काट्ने व्यवसाय चाहिँ हामीले छलफल गरेका छौँ, उहाँले चाहिँ यो चाहिँ एकदम राम्रो काम हो, हामी साथ सहयोग गर्छौँ, हामीले खोजेको पनि त्यही हो, सकेसम्म जाँचहरूको मासु उपलब्ध गराउनुपर्छ भन्ने किसिमले चाहिँ साथ दिनुभयो। कतिपय व्यवसायसँग हामी पुग्न बाँकी पनि होला। अनि दोस्रो बाटो चाहिँ के छ भने यसको अर्को राम्रो पक्ष के छ भने जनावरले काट्दाखेरि त्यहाँबाट निस्केका फोहोरहरू सबै उपयोग हुने चिजहरू उपयोग नहुने, त्यसले चाहिँ हाम्रो वातावरणलाई फोहोर पारेको थिए। कुखुरा काट्ने ठाउँमा चाहिँ त्यहाँ भुत्ला थिए, अन्य चिजहरू पाल्ने चिजहरू जान्थ्यो, त्यसले असर गर्थ्यो भने एकै ठाउँ काट्दाखेरि ती चिजहरू चाहिँ सही ठाउँमा जाने र त्यहाँबाट अन्य पदार्थ बन्ने चिजहरूको सम्भावना पनि खोलेको छ। जस्तो राया भैँसी काटेको ठाउँमा चाहिँ हड्डी निस्किन्छन्, खोर निस्किन्छन्, ती चिजहरू चाहिँ इन्डस्ट्रीलाई चाहिने चिजहरूले प्राप्त गर्ने भयो, हामी के चाहिँ यी चिजबाट पनि इन्डस्ट्रीलाई पनि कता प्राप्त हुने भयो भने त्यो सफा हुने भयो, त्यहाँबाट निस्किने मल जस्ता चिज चाहिँ हाम्रो अर्ग्यानिक मल बन्नेतिर भयो, त्यसपछि चाहिँ नयाँ उद्योग हुने, रोजगार सिर्जना गर्ने कुराहरू पनि भयो। र व्यवसायहरू पनि यसमा के छ भने कतिपय व्यवसायहरूले चाहिँ हाम्रो उपयुक्त ठाउँको अभाव छ भन्ने कुरो छ, त्यसमा चाहिँ स्थानीय तहको सरकार प्रदेशद्वारा हामीले उपयुक्त ठाउँको व्यवस्थापन गर्न जरुरी छ र उहाँले चाहिँ यो अभियान चाहिँ हामी सबै साथ जोड्छौँ भन्ने किसिमले साथ सहयोग दिने टिमले छलफल भएको छ।
4: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, जुन ऐन अहिले तपाईँले अब कार्यान्वयनको चरणका कुराहरू जोड्नु भएको छ, समग्रमा उपभोक्ताको विषय पनि जोडिएको छ, अन्तिममा के भन्नुहुन्छ?
3: जस्तो मनसुन सिजनको हामी चरणमा पनि छौँ, त्यही भएर यो सिजनबाट पशुधनको क्षति नहोस् भन्नको लागि चाहिँ जुन जुन पशु पन्छीका सकारात्मक रोग छन् ती रोगको चाहिँ खोप हामीले लगाउन आवश्यक छ। नजिकको हाम्रो निकायहरू राज्यका निकायहरूमा सम्पर्क गरौँ र हामीले नियमित रूपमा खोप लगाऊ। हामीले त्यस्तै गरी हाम्रा गोठखोरहरू सुक्खा बनाउनुपर्छ, हावाको राम्रोसँग चाहिँ ओरजोर हुने किसिमको भेन्टिलेसन भएको हुनुपर्छ, सुक्खा हुनुपर्छ भन्ने कुराहरू हामी ख्याल गरौँ। जैविक सुरक्षा नै रोग लाग्नबाट बचाउने उपाय छ, त्यस कुरा पनि हामी ख्याल गर्नु छ। बिरामी परिहाल्यो भने बिरामी पशुलाई अलगाउने र नजिकको पशु प्राविधिकलाई भेट्नुपर्ने छ भन्ने कुरामा हामीले एकदम ख्याल गर्नेछौँ र पशुलाई चाहिँ आहाराहरू ख्याल गर्दाखेरि ढुसी नलाग्ने किसिमको पानीहरू चाहिँ हामीले पिउने किसिमको स्वच्छ पानीहरू हामीले दिनुपर्छ र पशु वस्तुलाई चाहिँ हामीले रोग लाग्नुभन्दा रोकथामका उपचारहरू गर्नुपर्छ भन्ने कुरामा हाम्रा कृषक वर्गहरूलाई म ध्यान दिन हार्दिक अनुरोध पनि गर्दछु। अब रह्यो दोस्रो प्रसंग पशु बसाला मासु जाँच ऐनको सन्दर्भमा चाहिँ उपभोक्ताले चाहिँ खास गरेर स्वस्थ पशुबाट काटिएको मासुको खोजी गर्नु पर्यो। त्यस्ता पशुको स्वस्थ पशुबाट मासु जाँच गरेको मासुमा उहाँहरूको पनि चासो रहनु, त्यहाँको मासु उपयोग गर्नु पर्यो। कहिले काहीँ बध मासु जाँच नगरेका पशुबाट बध त्यस्ता मासु उपलब्ध त्यो मासु हामीले खरिद गर्नु भएन अथवा लिनु भएन। र पशु काट्ने ठाउँ बधस्थलहरू अथवा बसालाहरू चाहिँ लाई चाहिँ चाहिने आवश्यक मापदण्ड म चार पाँचवटा कुरा भन्न चाहन्छु। त्यो ठाउँ चाहिँ सुक्खा हुनु पर्यो, सफा गर्ने किसिमको हुनु पर्यो, चिल्लो हुनु पर्यो, त्यस्तो ठाउँमा काटिएको हुनु पर्यो, छानाबाट फोहोर नखस्ने किसिमको हुनु पर्यो। त्यसमा चाहिँ पिउने योग्य सफा पानीको प्रयोग हुनु पर्यो, त्यहाँबाट निस्किने फोहोरहरू चाहिँ फोहोरहरूको उचित व्यवस्थापन गरेको हुनु पर्यो, र त्यहाँ काट्ने पशु जहिले पनि निरोगी पशुको काट्नु पर्यो। र जहाँ अब यो ऐन लागू भएपछि मासु निषेकबाट जाँच गर्ने र स्वस्थ जाँच गरेको मासु जाँच गराएर मासु बगेसेस पनि त्यसको चाहिँ परीक्षण गर्ने काम हुन्छ, परीक्षण गरेर छाप्लाका मासुहरू बिक्री गर्नुपर्छ भन्ने किसिममा व्यवसायहरू पनि सचेत हुन्छ। त्यो पाठमा चाहिँ व्यवसाय साथीहरूलाई सहयोगको लागि पनि म हार्दिक अनुरोध गर्छु।
2: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
5: हजुरको रेडियो 102.1 मेगा।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंस ले घर रंग आउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेंस।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजे हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट सम्पर्कविहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीका कारण 3,87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। विभिन्न लोकमार्गमा मालवाहक सवारी राति मात्र सञ्चालन गरिने। बाढ़ीको जोखिम पछि कालीकोटमा 150 मानिसहरूलाई सुरक्षित ठाउँमा सारियो। लन्डनमा पहिलो पटक चालकविहीन रोबोट ट्याक्सी सेवा शुरू। र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904660 9896625998।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। देशभर वैदिक सनातन धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्री भन्ने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको विशेष पूजा प्रवचन र भजन कीर्तन गरिँदैछ। यस दिन विशेष गरी महिला तथा पुरूषहरू व्रत बस्ने र रातभर जागराम बसेर भगवानको भक्ति गर्ने प्रचलन छ। रसुवाको भोटेकोशीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीको कारण 5,083 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्योपचार खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइ छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी र नवलपरासी पश्चिममा गरी 1,259 शव फेला परेको छ। बटेकोशी बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीहरूको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकोले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ीको कारण झण्डै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज पुरेतीले प्रारम्भिक अनुमान अनुसार 3,87,54 करोड़को क्षति भएको जानकारी दिनुभएको छ। विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7,95 करोड़ रूपियाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको छ। प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रहरूको पुनर्स्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढ़ीबाट भूबामा गुमाएका बालबालिकाहरूलाई 12 कक्षासम्म आवाससहित पठन पाठनको जिम्मा लिने निर्णय गरेको छ। हिजो बसेको प्रदेश सरकार मन्त्री परिषद बैठकले बाढ़ी पहिरोमा अभिभावक गुमाएर पठन पाठन अवरूद्ध भएका छात्र छात्रा वा अभिभावक विहीन बालबालिकालाई आवास सुविधा दिएर 12 कक्षासम्म पठन पाठनको दायित्व लिने निर्णय गरेको मन्त्री परिषदका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले जानकारी दिनुभएको छ। बैठकले प्रदेशको विपद व्यवस्थापन कोष कार्यविधि संशोधन गर्ने निर्णय पनि गरेको छ। पहिलाको कार्यविधिमा प्रदेश सरकारले जिल्ला विपद व्यवस्थापन कोषमा रकम पठाउनु पर्ने थियो। संशोधन पश्चात अब जिल्ला विपद व्यवस्थापन कोष र पालिका व्यवस्थापन कोषमा रकम पठाउन सक्ने गरी कार्यविधि स्वीकृत गरिएको प्रवक्ता केसीले बताउनु भएको छ। सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परेर मृत्यु हुने सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत तत्काल दिने घोषणा गरेको छ। हिजो सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगको सम्बन्धमा बाढ़ीमा परेर मृत्यु हुने सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत तत्काल दिने निर्णय भएको छ। बैठकले सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 15,50,00,000 रूपियाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षकदेखि निरीक्षकसम्मले 10 दिनको, जुनियर अधिकृतले 7 दिनको, हवलदारदेखि जवानसम्मले 5 दिनको र परीक्षणले 3 दिनको तलब बराबरको रकम जम्मा गर्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका 147 नेपाली मध्ये 114 जना नेपाल आइपुगेका छन्। उनीहरू बिहिबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पद्मराज तिमलसी नागा अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीलाई जिम्मा लगाएको छ। हिजो चिनिया प्रतिनिधिले विभिन्न जिल्लाका 114 जना नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा जिम्मा लगाएको अध्यागमन कार्यालयका प्रमुख तिमल सिन्हाले बताउनु भएको छ। उनीहरूलाई काठमाडौँ तथा आफ्नो निवास स्थानसम्म पुर्याउन भोटेकोशी गाउँपालिका 2 का वडाध्यक्ष कुमार श्रेष्ठको समन्वयमा 3 बसको व्यवस्था गरिएको छ। शुरूमा चीनतर्फबाट 114 जनाको सूची प्राप्त भए पनि पछि थपिएर 147 जना नेपाली तातोपानी नाका हुँदै फर्कने चिनिया पक्षले जानकारी दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेले बताउनु भएको छ। उहाँका अनुसार नेपाल फर्कनेमा सिन्धुपाल्चोक, नुवाकोट तथा अधिकांश रसुवा जिल्लाको रहेको चिनिया पक्षले बताएको छ। तातोपानी नागा हुँदै व्यापारिक तथा भन्सार गतिविधि बन्द रहे पनि पर्यटकको आवत जावत भने खुल्ला रहने बताइएको छ। बाढ़ीपछि चीनमै फँसेकाहरू केरूङ क्षेत्रबाट सड़क मार्ग हुँदै तातोपानी नाकामा आइपुगेका छन्। तातोपानी स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट र अध्यागमन कार्यालयले उनीहरूको प्रवेश तथा व्यवस्थापनमा समन्वय गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ। महासभामा उहाँले नेपालमा हालै आएको भटेकोसीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउने तयारी छ। संयुक्त राष्ट्रसंघको 81 महासभा यही भदौ 23 गते न्यूयर्कको राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। महासभाको उच्चस्तरीय बैठक भने असोज 6 गतेदेखि शुरू हुनेछ। नेपालमा बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद मन्त्री तथा कूटनीतिज्ञहरूले आग्रह गर्दै आएका छन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर गएको भदौ 10 गते रसुवाको भटेपछिमा विनाशकारी बाढ़ी आएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो। प्रधानमन्त्री सहभागी हुने भए उहाँले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी छ। त्यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
10: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
13: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार मानव बेचबिखन नियन्त्रणका लागि प्रविधिको सही प्रयोगसँगै नागरिकमा आवश्यक सचेतना वृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अपरिचित व्यक्तिहरूको सम्पर्क रोजगारी तथा विदेश जाने प्रलोभन र डिजिटल माध्यमबाट हुने सम्पर्कले बेचबिखनको जोखिम बढ़ाउन सक्ने उनीहरूको भनाइ छ। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आयोजनामा हिजो मन्थली नगरपालिकाको सवालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्। केही दिन अघि आएको बाढ़ीले पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारी साधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय पनि गरेको छ। जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनहरूको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। उक्त राजमार्गमा 10 टन तौलभन्दा बढ़ीका सवारी साधनहरू सञ्चालन गर्न समस्या हुने भएकोले तौल सीमा कायम गरिएको छ। सिन्धुलीमा वन डढेलको घटना पछिल्लो वर्षहरूमा घट्दै गएको पाइएको छ। डिभिजन वन कार्यालय सिन्धुलीको 3-8 वर्षको तथ्याङ्क अनुसार वन डढेलको घटना मात्र नभएर त्यसबाट प्रभावित वन क्षेत्र समेत निरन्तर घटेको देखिएको छ। आर्थिक वर्ष 2080-81 त्यहाँ वनमा 86 पटक डढेलो लाग्दा 3,621 हेक्टर वन क्षेत्र प्रभावित भएको थियो। आर्थिक वर्ष 2081-82 डढेलोको घटना घटेर 57 पटक भएको थियो भने प्रभावित क्षेत्रफल 776 हेक्टरमा झरेको थियो। त्यसै गरी आर्थिक वर्ष 2082-83 भने वन डढेलोको घटना अझ घटेर 26 पटकमा सीमित भएको छ। उक्त वर्ष डढेलोबाट 196 हेक्टर वन क्षेत्र मात्रै प्रभावित भएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्ति घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकादेखि वर्षाको कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभएको छ। मुमराको बालीपाटादेखि गैडा खडा लामाबगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बाह बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ। अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका 1-2 ठाउँमा छिटफुट वर्षा भइरहेको छ। महाशाखाका अनुसार हिजो दिउँसो पछि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा बढ़ी डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै दोलखा तनहुँ शंखुवासभा र इलाम लगायतका ठाउँहरूमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबो ट्याक्सी सेवा शुरू भएको छ। अमेरिकी प्रविधि कम्पनी उबरले चालक सहित प्रविधिमा आधारित मिनी क्याब सेवा परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ। अहिले उबरका 15 वटा स्वचालित विद्युतीय गाड़ीलाई लन्डनमा सञ्चालनको अनुमति दिएको छ। तर हरेक गाड़ीमा आपतकालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एकजना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ। यसको भाड़ा भने सामान्य ट्याक्सी सरह नै हुनेछ। रोबोट्याक्सीमा बेलायती प्रविधि कम्पनी वेबले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ। उबरले आउँदो केही वर्षमा स्वचालित गाड़ीको संख्या विस्तार गर्ने योजना बनाएको छ। र अन्त्यमा खेल समाचार। बक्सिङका चन्द्रबहादुर थापा मगर र कराटेकी एरिका गुरूङ एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड 2082 उत्कृष्ट वर्ष खेलाड़ी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले हिजो काठमाडौँमा आयोजन गरेको अवार्डको 23 संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरूष र एरिकालाई उत्कृष्ट महिला खेलाड़ीको अवार्ड प्रदान गरिएको छ। एरिका लगातार 3 पटक वर्षको उत्कृष्ट महिला खेलाड़ी घोषित हुनुभएको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आइबाको पुरूष विश्व च्याम्पियनशीपमा काश्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरूष खेलाड़ी बन्नुभएको छ। उहाँ विश्व बक्सिङ च्याम्पियनशीपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मको एकमात्रै नेपाली बक्सर हुनुहुन्छ। यस्तै एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। कराँतेकी मनिषा कुमारी बोरा उत्कृष्ट युवा वर्ष खेलाड़ी घोषित हुनुभएको छ। यस्तै एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेको कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ। भलिबलकी मीना सुनारले पीपल्स च्वाइस अवार्ड जित्नुभएको छ। नेपाललाई पहिलो दृष्टिविहीन महिला टी ट्वेन्टी क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेकी सुषमा तामाङलाई पारा एथलेटिक सम्मान प्रदान गरिएको छ। यसै गरी कराते प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर साईलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट सम्पर्कविहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीका कारण 3,87,000 रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। विभिन्न लोकमार्गमा मालवाहक सवारी राति मात्र सञ्चालन गरिने। बाढ़ीको जोखिमपछि कालीकोटमा 150 मानिसहरूलाई सुरक्षित ठाउँमा सारियो। लन्डनमा पहिलो पटक चालक विहीन। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट सम्पर्कविहीनको संख्या 5,000 नाग्यो।

श्रेष्ठ वर्ष खेलाड़ी घोषित। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महता र क्षेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
3: लक्ष्य 22 पटक
2: स्वीकृत बजेट 88 लाख
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखला

0: क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गणिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गणिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमि श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटहर बोर्ड, रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सब एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486-78403। रामेछाप मिट सब एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
10: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
9: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
9: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
11: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्सर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: ओए काजी, त अस्ट्रेलिया जान्छु भन्थिस् त, फेरि आइस स्केटिङ पानी बोक्न?
3: हेर केटा, स्पोर्ट बोय हुँदै हुँदै हुँदै हुँदै हुँदै एक दिन हिरो हुने मन छ मलाई। त्यो जा, अब अस्ट्रेलिया त जाउँला नि एक दिन, तर मेरो मनको सपना चाहिँ यार हिरो हुने हो, हिरोमा हिरोइनसँग नाच्ने हो के, ओए ओए ओए ओए ओए ओए गर्दै नाच्ने, यति मजा आउँछ यार अस्ट्रेलिया पुरा नजर अहिले।
2: एक बजिसक्यो, हिरो आउँदैन त यार। ए केटा, रेडी गर्दै गर है।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकश्रीको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्री राज महतो भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np का साथै हाम्रो पात्र नेपाली पात्रो फेसबुक पेज र तामाकुश एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी साताको साथै दिन उपस्थित हुनेछौ फरकबार फरक प्रस्तुतिको साथमा। आज पनि सोही क्रम जारी रहेको छ। आज शुक्रबारको बसाय आजको बसायमा तपाईँले स्थानीय कलाकारको गीतहरू चाहिँ रोजाइमा पार्नुपर्ने हुन्छ र तपाईँसँग रहेर तपाईँले रोज्नु भएको गीतहरू राख्दै तपाईँले आफूलाई रोजाइमा पार्नु भएको गीत मार्फत साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँले फोन गर्नुपर्ने हुन्छ 0840400026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यो बिहानको समय छ तपाईँ काली ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। फेरि कामतिर त आज बिदा छ होइन, घरतिरै हुनुहुन्छ होला। फुर्सदिलो समयमा घरयास्ती काम गर्दै हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर चाहिँ कार्यक्रम सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीतबाट कार्यक्रम लोकश्रीको शुरूआत गर्छौ। त्यसपछि हामी तपाईँसँग मिठा कुराकानीको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीते रहेको थियो, तिजलाई किन्दीको साडी रहेको थियो, वकलमा नवीन पुलामी मगर, सम्झना लामी छाने मगर रहेको छ भने म्युजिक लिरिक्समा रहेको छ प्रेम सागर पौडेल रहेको छ। सो गीत हामीले कार्यक्रममा राखेर लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँलाई पनि आफ्नो गाउँ बस्तीमा आफ्नो आमा बुवा दाजुभाइ दिदी बहिनीले गाउनु भएको कुनै गीत छ भने सुन्न मन छ भने आजको बसाईमा तपाईँले रुचाईमा पार्न पाउनुहुनेछ र रुचाईको गीत मार्फत आफ्नो आफन्तजन साथी संगीलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीताजी, खबर के छ तपाईँको?
1: मेरो एकदम ठिक छ भन्नु बस्छको कुरा गर्दा पानी पर्ला पर्ला जस्तो ढुम्बा भइरहेको छ दिदी, हजुर छ।
0: मेरो पनि खबर एकदम ठिक छ। यता हामी अब त्यस्तो चर्को घाम चाहिँ लागेको छैन, मन्द मन्द घाम लागिरहेको छ, पानी पर्ला जस्तो चाहिँ भएको छैन यताको अहिलेको मौसममा। अब पछि के हुन्छ होइन, त्यसपछि भएपछि हजुरहरूलाई जानकारी गराउने नै छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला है?
1: सुन्दैछु भन्नुभएको दिदी हजुर।
0: सुनेर साथी हेर्नुहोस्, आज के विषयवस्तुमा चाहिँ कुरा गर्छौ भन्ने कुरा थाहा छ है?
1: खाना त थाहा छ दिदी, तर गीत रोज्ने हो कि लोकदोहोरी गीत रोज्ने त्यति कन्फ्युज लाग्छ है।
0: अब तपाईँले जुन राम्रो लाग्छ सुन्न मन छ त्यही गीत रोजाइमा पार्नुहोस् न, तर स्थानीय गीत चाहिँ रोजाइमा पार्नुहोस् है त।
1: हुन्छ, मलाई ख्याल ख्यालमै दिल बस्दै कान्छी रिमा ससुरालीमा भन्नु गर्दा दिनु न है।
0: के भन्नुभयो?
1: ख्याल ख्यालमै दिल बस्दै कान्छी सालीमा भन्नु गर्दा दिनु न है।
0: ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा कसले गाउनु भएको
1: त्यति मलाई थाहा छैन।
0: यो त बद्री पङ्गिनीको आवाजमा सजसो लागिरहेको छ। तपाईँले स्थानीय कलाकारको गीत रोजाइमा पार्नुपर्छ कि दाजु। ठिक छ, अब त्यसो भए अर्को साथीलाई हामी समर्थन जनाउनेछौँ आज चाहिँ स्थानीय कलाकार। अब तपाईँको गाउँ बस्तीतिर होइन कसैले धेरै स्थानीय कलाकारहरू हुनुहुन्छ हाम्रो रामी साहतिर दोलखातिर होइन धेरै हुनुहुन्छ, तपाईँलाई थाहा नभएर अथवा होइन त्यो हुनसक्छ। ठिक छ, हामी अर्को साथीको रोजाइको गीत राख्छौँ, तपाईँले साथी सङ्गीलाई चाहिँ सम्झना राख्नुहोस् है त।
1: सबैभन्दा चाहिँ तिन मिठो भएछ कार्यक्रम चलाउनु दिदी हजुरको लागि र हजुरको दिदीमा जो चाहिँ दिदी बहिनी हुनुहुन्छ सबैको लागि र मेरो फ्यामिलीको लागि र इन्दिर यहाँबाट काठमाडौँसम्म यात्रा गर्दैछ उसलाई यात्राको शुभकामना भनेर चिन्छ। अनि अर्जेन तामाङलाई अस्टिङ फन गर्ने धेरै धेरै सम्झी अहिले नसम्झिनु भन्दै चेतिन्छ। नमस्ते दिदी।
0: हुन्छ, नमस्कार। उहाँ हुनुहुन्थ्यो गीता गजालजी हुनुहुन्थ्यो, हामी छापबाट हुनुहुन्थ्यो। उहाँले चाहिँ अब साथीको रोजाइको गीत सुन्छु भनेर हामीलाई सुनिसक्नु भएको छ। कोही साथी होइन आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। आउनु होला 0440 40 26 को माध्यम तपाईँको लागि खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी हजुर, आज सम्झना दिदी लिएर आउनुभएछ प्रोग्राम, एकदम खुसी लाग्यो है।
0: ल ठिक छ, अब कहिले काहीँ यसो हामी पनि उपस्थित आउन भनेर नि त।
2: हजुर हजुर, एकदम खुसी छ दिदी हजुर, एकदम खुसी लागेको छु बस्छ है त।
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ है?
2: हजुर एकदम, सुरुदेखि नै सुनिरहेको छु अनि फोन पनि ट्राई गर्दै कि सुरुवातमा लागेन दोस्रोचोटि लागे, खुसी छु भन्नुपर्छ है त दिदी।
0: खुसी हुनुपर्छ नि, अब फोन ट्राई गर्नुभएको छ, जतिखेर लागे पनि हामीसँग कुराकानी गर्न पाउनु भयो भने त्यति नै खुसी हुनुपर्छ होइन है।
2: हजुर हजुर, एकदम रोज्न पाउँदिन कि जस्तो लागिरहेको छ, एकदम दिदी रोज्न पाउने भयो खुसी लागेको छ है दिदी। खाना खाँदै पनि छु भन्नुपर्छ है त दिदी।
0: खाना खाँदै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, फोनमा पनि हामीसँग कुराकानी गर्दै हुनुहुन्छ, खुसी लाग्यो हजुरसँग यस्तो व्यस्त समयमा पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदमै खुसी छौँ। अब मौसमको कुरा यस्तै होला, मन्द मन्द नै होला, घाम लागिरहेको होला होइन?
2: मन्द मन्द भन्दा नि एकदम बिहान 6 बजीदेखि नै चर्को घाम लागिरहेको छ भन्नुपर्छ है दिदी हजुर। खाना खानु भयो दिदी हजुरले?
0: ल मेरो खाना चाहिँ अब एकै समय पछि हुन्छ, बाँकी नै छ होइन। हजुर खाँदै हुनुहुँदो रहेछ, खुसी लाग्यो, खानुहोस्, हामी पनि केही समय पछि खानेछौँ। र हामी कार्यक्रमतर्फ लाग्यो, आज तपाईँहरूको रोजाइको गीत सुन्नुपर्छ होइन?
2: हजुर हजुर, मलाई चाहिँ अहिले भर्खरै हालै निस्केको गीत है, अब ओडाली पनि हुनुहुन्छ है, रविन कुमार श्रेष्ठ है, सिन्धुलीकी कलाकार, उहाँले चाहिँ निकाल्नु भएको छ त्यो गीत गीत है, रातो सारी क्रिम घसेर भन्ने गीत,
0: रातो सारी क्रिम घसेर। ठीक छ, हामी उहाँको गीत राख्नेछौ, हजुरले पनि आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: हुन्छ, विशेष गरी सर्वप्रथम त दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि त्यसै गरी प्राविधिकमा हुने दाई सिद्धराज महतको लागि, दिदी ललिता आयो कता हुनुहुन्छ अब उहाँ पनि एकदम मिठो सम्झना जरा हुनुहुन्छ, उहाँ सुन्दै हेर्दै पनि हुनुहुन्छ, ल उहाँको लागि पनि भन्न चाहन्छु, मिठो सम्झना साई दिदी भन्न चाहन्छु, र हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, अनि त्यसै गरी छोरी ममता सुताराको लागि, छोरी पासाङ दोलमा तामाङको लागि भन्न चाहन्छु, अनि त्यसै गरी बहिनी सम्झेर चाहिँ अलि अस्वस्थ छ हिजोदेखि, उसलाई केही शीघ्र स्वास्थ्य लाभको कामना गर्छु है बहिनी, मैले प्रार्थना पनि गरिरहेको छु है भन्छु र अनि छिटै निको होस् प्रार्थना गरिरहेको छु भन्न चाहन्छु, र अनि साथी ध्रुव पाण्डेको लागि, अनि साथी निर्मला सुन्दै होला निर्मला कुडी पौडेलको लागि पनि चाहन्छु, बहिनी निर्मला लामाको लागि, निर्मला मगरको लागि भन्न चाहन्छु, अनि त्यसरी त्यसै गरी अर्को गुनु गुनु एलिना एलिना खत्रीको लागि पनि मिठो सम्झना छ है गुनु भन्न चाहन्छु, र अनि जति पनि आज कृष्ण अष्टमी मनाउँदै हुनुहुन्छ तपाईँको लागि कृष्ण अष्टमीको शुभकामना पनि भन्न चाहन्छु, भन्दै भन्दै छुट्टिन चाहन्छु, नमस्ते बाई।
0: हवस् त, नमस्कार, उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ यति बेला, भने उहाँको रोजाई गीत कार्यक्रममा बस्नेछ, त्यसपछि अर्को साथीहरूको गीत रोजाइमा पार्न सक्नुहुनेछ र तपाईँहरूको रोजाइको गीत लिएर आउने नै छौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: रात सारी क्रिम घसेरा एकदमै विचित्र गीत रहेको थियो। भोकलमा सानु केसी, रामहरी भण्डारी, रविन कुमार श्रेष्ठ अनि बिम्बा अनुरागी लक्ष्मी टर्नाल रहेको छ भने लिरिक्समा रहेको छ अशोक कुमार सापकोटा, म्युजिकमा सानु केसी रहेको छ, म्युजिक एरेन्जमेन्टमा रहेको छ नारायण डंगाल रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। देवजीको रोजाईको गीत रहेको थियो, यसै गीतमा हामीले गीता गदालजीलाई पनि समर्थन जनायौं र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामनको लागि पनि मिठो गीत राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि आफूलाई मनपर्ने स्थानीय कलाकारको गीत रोजाईमा पार्नुहोला। आजको बसाईमा भन्न चाहन्छु, यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कुमार श्रेष्ठ, काठमाडौँबाट।
0: कुमार श्रेष्ठ भन्नुभयो, के छ हजुरको खबर? आरामै हुनुहुन्छ नि?
1: हजुर सन्चै छु हजुर, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै छु भन्नुपर्छ है त। खाना लिनुभयो? मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ। के छ हजुरको नयाँ नौलो खबर अनि काठमाडौँतिरको खबर के छ सुनाउनुहोस्।
1: त्योतिरको खबर भन्दा घाम लागेको छैन, पानी पर्ला जस्तो भएको छ।
0: अरू समग्रमा ठिकै छ है?
1: हजुर
0: हजुर ठिक छ। रुममै हुनुहुन्छ?
1: हजुर
0: रुमतिरै हुनुहुन्छ?
1: हजुर हजुर
0: ल, त्यसो भए हामीसँग कुराकानी गर्न पाउनुभयो रुममा भएर है। ल आज के गर्नुपर्छ थाहा छ हाम्रो कुमारजीलाई? ल गीत रोज्नुपर्छ। आज चाहिँ कुन कलाकारले गाउनुभएको गीत चाहिँ सुन्नुहुन्छ?
1: प्रकाश कटुवालको छर्के जामाले भन्ने गीत रहेछ।
0: प्रकाश कुमार, प्रकाश कटुवालको चाहिँ कुन भन्नुभयो?
1: छड्के जामा।
0: छड्के जामा भन्नुभयो?
1: हजुर हजुर, छड्के जामाले।
0: छेकिन जामाले हो कि छड्के जामाले हो? ल ठिक छ, सुगीत हामी कार्यक्रममा राख्छौँ, साथीसँगलाई सम्झनुहोस् है त।
1: स्पेसली हजुरको लागि, टेक्निसियन अर्को हुनुहुन्छ उहाँको लागि, सम्पूर्णको लागि, साथी सम्पल मेयर लगायत मलाई कुमार सम्पूर्णलाई
0: हवस् सर। नमस्कार, उहाँ हुनुहुन्थ्यो कुमार श्रेष्ठजी हुनुहुन्थ्यो काठमाडौँदेखि। उहाँले एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ प्रकाश कटुवालको सिकिन जामाले भने। सोही गीत हामी मार्फत एकजना साथीलाई समर्थन जनाउनेछौँ र उहाँको रोजाईको गीत बज्नेछ। तपाईँले फटाफट फोन गरेर आउन सक्नुहुनेछ 0848 40 26 26 तपाईँको लागि। हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। एकदमै मिठा रमाइला स्थानीय कलाकार गायककारहरूले चाहिँ गाउनु भएको गीतहरू चाहिँ बजिराखेका छन् कार्यक्रममा। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज चाहिँ विशेष दिन पनि रहेको छ, कृष्ण जन्माष्टमी रहेको छ आजको होइन दिन। हामी हिन्दू धर्मावलम्बीहरूको चाहिँ भगवान्प्रति आस्था भरोसा राख्ने हामी एकदमै होइन राख्छौँ। र आज चाहिँ कृष्णजीको चाहिँ होइन जन्मदिन परेको छ, जन्माष्टमी मनाउने गर्छन्। यस दिनहरूमा चाहिँ भक्तजनहरूले व्रत बस्ने, भगवान कृष्णको पूजा आराधना गर्ने, भजन कीर्तन गर्ने, राति कृष्ण जन्मिएको सम्झनामा उत्सव मनाउने पनि गर्दछन्। कृष्णले सत्य प्रेम कर्म र धर्मको मार्गमा हिँड्न प्रेरणा दिनुभएको छ, धार्मिक मान्यता छ। त्यसैले जन्माष्टमी केवल पूजा गर्ने पर्व मात्र नभई सत्य सदाचार प्रेम र मानवताको सन्देश फैलाउने अवसर पनि दिनुभएको छ। त्यसैले चाहिँ आज चाहिँ सम्पूर्ण श्रोता मनहरूमा होइन चाहिँ कृष्ण जन्माष्टमीको चाहिँ हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट र हाम्रो हजुरको रेडियोको तर्फबाट सम्पूर्ण साथीहरूलाई। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिएँ, छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। यति बेला चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू पनि धेरै छन् होइन, र हामी धेरै साथीहरूलाई समर्थन जनाउनेछौँ भन्दैछौँ। र साथीले गीत चाहिँ रोजाइमा पारिसक्नु भएको छ, सोही गीतमा चाहिँ एकजना साथीलाई समर्थन जनाउनेछौँ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: लक्ष्मी
0: रम्तेलजी बोल्नुभयो?
2: हजुर।
0: के छ लक्ष्मीजीको खबर?
2: ठिकै छ अनि दिदीको?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है। हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो?
2: हजुर हो।
0: रेडियोमा फोन पनि पहिलोचोटि गर्नुभयो कि यो भन्दा अगाडि पनि गर्नुभएको थियो? अस्तिले पनि गर्नुभएको थियो है? अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सिन्धुलीबाट लक्ष्मी रामतेल।
0: लक्ष्मी रामतेलजी बोल्नुभयो?
2: हजुर।
0: के छ लक्ष्मीजीको खबर?
2: ठिकै छ अनि दिदीको।
0: मेरो पनि

0: साथीले चाहिँ गीत रोजेमा पार्नु भएको छ, हजुरले साथीलाई सम्झनु पर्ने हुन्छ है त।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, अनि प्रारम्भिकमा हुनुहुने दाई दिदी जो हुनुहुन्छ उहाँको लागि, अनि मेरो घर सम्पूर्णको लागि भन्दै छु। हस्त नमस्ते।
0: हस्त नमस्कार। उहाँ हुनुहुन्थ्यो लक्ष्मी रम्तेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर चुरिसक्नु भएको छ। यति बेला भने हाम्रो कुमारजीले रोजाइमा पार्नुभएको गीत बस्नेछ, त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछ। विश्रामपछि फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
2: ढाडतिर लुगाउने प्रकाश मेरो छोरीलाई।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर माँ यामाहा रेजियार
2: वर्ज पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: वर्ज फेन्स।
4: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई।
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44
6: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158 98 54 0141575 98 41 96 0669 98 64 14 17 88
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
0: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
12: कति रे 98540 अनि
10: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
12: 048-540-239
13: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाज

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01463310, 9851414198 र 9841525957।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यो प्रकाश कटवालको आवाजमा रहेको सेकेन्ड जामाले भन्ने गीत रहेको थियो र शब्द लयमा पनि प्रकाश कटवाल हुनुहुन्छ, म्युजिकमा पनि उहाँ हुनुहुन्छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। एकदमै मिठो गीत हाम्रो कुमार श्रेष्ठजीले रसाइमा पार्न भएको थियो। यस्तै मिठा गीत संगीतहरू तपाईँलाई पनि सुन्नु मन छ, सुनाउन मन छ भने तपाईँलाई फोन गर्न पर्ने हुन्छ 0840400026 यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु र फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? निशा भन्नुभयो। एकदम कस्तो आवाज दृश्य भएर आएको छ, यताबाट हो कि उताको हो? निशाजी के छ खबर, आराम हुनुहुन्छ? तपाईँको आवाज मैले सुन्नलाई एकदम गाह्रो भयो भन्नुपर्छ है त। हामी पनि एकदम आराम कुशलै छौँ भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ, एकदम दृश्य पाइरहेको छ फोनमा। आज कुन गीत सुन्नु मन छ हजुरलाई? एजिना दिदीको भन्नुभएको कुन गीत छ भन्नुहोस् न? त्यही गीत आज चाहिँ स्थानीय कलाकारको गीत चाहिँ सुन्नुपर्ने हुन्छ, राख्नुपर्ने हुन्छ हामीले है त। स्थानीय गीत भनेको तपाईँको गाउँ बस्तीतिर कसरी गाउनु भएको अथवा धेरै हुनुहुन्छ स्थानीय कलाकारहरू, प्रकाश कटवाल हुनुहुन्छ, त्यसपछि धेरै हुनुहुन्छ, नाम त अब होइन अहिले धेरै चर्चामा पनि आउनु भएको छ। तपाईँको गाउँ बस्तीतिर कसरी गीत निकाल्नु भएको छ? ठिक छ, तपाईँलाई थाहा छैन भने हामी अर्को साथीलाई रोजाइमा पार्न लगाउँछौ होइन, तपाईँले साथीसँगलाई सम्झनुहोस् है त भन्दै उहाँ सुनिसक्नु भएको छ। र तपाईँले स्थानीय कलाकार गायककार भनेको के हो भन्दै हुनुहुन्छ। अब तपाईँको गाउँ बस्तीतिर अहिले धेरै कलाकारहरू पनि हुनुहुन्छ होइन, राम कुमार नेपाली पनि हुनुहुन्छ, बोसराज काफ्ले होइन, उहाँहरू पनि स्थानीय कलाकार नै हुन्, तपाईँले सम्झिराख्नुहोस् आफ्नो गाउँ बस्तीमा होइन, आधारमा हाम्रो जिल्लामा पनि रहनु भएको छ। उहाँको रोजाईको गीत, उहाँले गाउनु भएको गीतहरू तपाईँलाई कुनै थाहा छ, सुन्न मन छ भने चाहिँ तपाईँले रोजाईमा पार्नुहोस् भन्न चाहे। अनि कसैमा त हामीले अनेक कलाकारहरूको गीतहरू चाहिँ राखिरहेका छौँ होइन, अब आजको दिनमा चाहिँ विशेष तपाईँले स्थानीय कलाकारको गीत चाहिँ रोजाईमा पार्नुपर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: नमस्कार हजुर, नमस्कार,
0: नमस्कार, हाम्रो खाडा देवीबाट
1: विक्रम सेवा
0: विक्रमजी के छ?
1: हजुर ठिक ठाक छ हजुर, कार्यक्रम सुनेर बसिरहेको छु सिस्टर, अलि दुम्मा दुम्मा छ आज।
0: यता पनि त्यस्तै छ मौसम त, अब दुम्मा दुम्मा हुन्छ, कहिले काम लाग्छ, यस्तै छ। खाना भयो हजुरको?
1: खाना भर्खरै भयो,
0: भर्खरै खाना खानुभयो, कार्यक्रम त अब सुन्नु भइरहेको छ त्यो हामीलाई थाहा छ। अनि अरू सुनाउनुहोस् त्यताको खबरहरू, तपाईँको खबर के हुँदैछ, कसो हुँदैछ, सुनाउनुहोस् न।
1: मेरो खबर सुनाउनु पर्दा अब राम्रै रमाइलो नै छ है, अब रमाइलो नभए नि रमाइलो बनाउनु पर्ने बनाउनु पर्छ, त्यसले गर्दाखेरि देशको परिस्थिति हुँदा त हेर्दा त अब रमाइलो मान्ने स्थिति त छैन, तैपनि रमाइलो मान्नुपर्छ भन्ने सुनाउने मान्छे हजुर म त।
0: त्यस्तै हो, अब सबैलाई त्यस्तै भइरहेको छ, तर दुःख पीड़ा पर्यो भन्दैमा अब सधैँभरि आँसु झारेर दुःख सुनाउँदै हिँडेर पनि भएन होइन, यो दुःखलाई चाहिँ अब कसरी सम्हाल्ने होइन भन्ने कुराहरू, आफ्नो मनलाई चाहिँ कसरी बाँध्ने त्यो कुराहरू पछितिर लाग्नुपर्छ। अब नहुने कुरा भइसक्यो, अब त्यो हामीले दुःख रोएर कराएर दुःख मानेर पनि त्यो फेरि फिर्ता आउने त होइन होइन, त्यही भएर चाहिँ आफ्नो मनलाई सम्हाल्नुपर्छ, यसरी नै हामी अगाडि बढ्नुपर्छ है त विक्रमजी।
1: एकदम सिस्टर एकदम
0: ल ठिक छ हामी कार्यक्रमतर्फ लागौँ आज कुन गीत सुन्नुहुन्छ हजुरलाई
1: लागौँ अब मैले गीत सुनाउनु पर्दा चाहिँ हाम्रो टङ्का श्रेष्ठको चाहिँ मेरो श्रीमानज्यू चट्ट परेको भन्ने बताइदिनु ल कति श्रीमती मात्रै चट्ट पर्ने सुन्नु
0: मेरो श्रीमान चट्ट परेको हामी कार्यक्रममा राख्छौँ साथीसँगलाई अब सम्झिनुहोस् न है त
1: साथीसँग विशेष गरी हजुरहरू टिम सबैलाई है धन्यवाद
0: हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो विक्रम सिवाजी हुनुहुन्थ्यो खारादेवीबाट मेरो श्रीमान चट्ट परेको श्रीमानज्यू चट्ट परेको भन्ने गीत छिटो चाहिँ पार्नुभएको छ यसै गीत हामी कार्यक्रममा राख्छौ र तपाईँले पनि यसै गीतमा समर्थन जनाउन सक्नुहुनेछ शून्य ४४ शून्य शून्य २६ को माध्यम भएर सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु हुनुहुन्छ दिदी नमस्ते सन्चै हुनुहुन्छ खाना खानुभयो कार्यक्रममा म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ हाम्रो जीवनजीले उहाँलाई विशेष भन्नुभयो आज चाहिँ साथीहरूले प्रत्यक्ष फोन गरेर चाहिँ होइन रुजाइमा पार्नु भएको छ सङ्गीत हामी कार्यक्रममा राख्नुपर्ने हुन्छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी कमल श्रेष्ठजी हुनुहुन्छ आज मलाई अञ्जिता विश्वकर्माको आवाजमा रहेको तिज भाका भन्दै हुनुहुन्छ साथीले रुजाइमा पार्नुभयो अनि बसाइमा राख्नेछौँ है कुमारजी र उहाँ चाहिँ हुनुहुन्छ तिनजुरो मिडिया ग्रुपको सदस्य तेह्रथुमबाट चाहिँ हुनुहुन्छ र यति बेला उहाँले साथीहरूलाई पनि धेरै साथीहरूलाई सम्झना राख्नु भएको छ देवास कोटा मनोज भुजेल सुची हारा तिलिम्बु लेकिन थेक्लिन लिम्बु राज खतेवडा चित्र अघि सुशीला कार्की सरला राई मिडिया प्रेमी निर्मला उनिम पूजा माध्यमबा लिम्बु फुलमायाङ खेवा लिम्बु टिकाराम सोनवार मेनुका मुखिया सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ
2: म दिदी श्रीलङ्का पाँच वर्ष राजकुमार खड्का बोल्दैछु
0: राजकुमार खड्का बोल्नुभयो के छ हजुरको खबर
2: एकदम ठिकठाक छ दिदी
0: मेरो पनि एकदम ठिक छ खबर अनि खाना लिनुभयो
2: खाना भइसक्यो दिदी हजुरको
0: मेरो चाहिँ बाँकी छ अब के समयपछि लिन्छौँ है त हामी कार्यक्रम सुन्दै हुनुहुन्छ है सुन्दै हुनुहुन्छ सुनेर साथी नै होला साथीले गीत चाहिँ रुजाइमा पारिसक्नु भएको छ आजको बसाइमा हजुरले साथीसँगलाई सम्झनु पर्ने हुन्छ अरू सुनाउनुहोस् त केमा व्यस्त हुनुहुन्छ आजकल
2: आजकल गाउँ घरमा यस्तै छ दिदी आलु खन्ने मकै भाँच्ने
0: आलु खन्ने मकै भाँच्ने यस्तै छ है यो समय पनि हामीलाई सुन्दै हुनुहुन्छ खुसी लाग्यो सुनेर साथ दिनुलाई हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ एउटा मिठो गीत बस्छ साथीको रुसाईको हजुरले साथीसँगलाई सम्झनुहोस् है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो राजकुमार खड्काजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी कार्यक्रममा फोन मार्फत चाहिँ कुराकानी गर्न सक्दैनौँ तपाईँको रुसाईको गीत पनि राख्नुपर्ने हुन्छ धेरै कमेन्टहरू पनि प्राप्त भइराखेको छ साथीहरूले पठाउनु भएको कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ यति बेला भने लाग्छ म तपाईँले पठाउनु भएका कमेन्ट भाषण गर्न राजकुमार रसाईले मगर चाहिँ हुनुहुन्छ मिठो माया अनि सम्झना छ कल्पना तामाङलाई भन्दै हुनुहुन्छ त्यसै गरी जीवन साथी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर शुभ बिहानी पोखरेली नमस्कार आराम हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी के छ हालखबर रेडियो परिवारले आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु कार्यक्रम एकदमै राम्रो लाग्छ शुभ दिनको कामना फेरि पनि भन्दै हुनुहुन्छ हाम्रो खबर एकदम ठिक छ है जीवनजी त्यसै गरी दिपा पूर्व साने मगरजी हुनुहुन्छ नमस्ते दिदी म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ शान्ति विशेषी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ विष्णु परियारजीले पनि नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ सम्झना प्रधानजी हुनुहुन्छ नमस्कार दिदी म पनि सुन्दैछु है प्रोग्राम दोलखाबाट सम्झना प्रधान हो साथीहरूमा सपना तामाङ दर्नाल मेरुका दादा देव माझी सबिन श्रेष्ठ धनु गजमेर राज भन्नुभएको छ र आज चाहिँ मेरी प्यारी दिदी रिता सचिन श्रेष्ठको चाहिँ जन्मदिन परेको छ हेप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ हाम्रो तर्फबाट पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। त्यसै गरी धर्मराजी हुनुहुन्छ, नमस्ते श्रीकृष्ण जन्माष्टमीको शुभकामना सम्पूर्णमा। म दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा जन्मदिन मनाउने मेरो प्यारी भान्जी रितिका अधिकारीलाई जन्मदिनको शुभकामना, सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भन्दैछ। रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार म बागमती परदेश दिनबाट सुन्दैछु भन्दैछ। त्यसै गरी सुब्रराज र साइनी निर्दोषी हुनुहुन्छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म पाँच तर हिलियाङ सात गर्वै हाजै फिरिन चार डब्लु बाट सुब्रराज र साइनी निर्दोष हो। अब बस्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्दा जीवन सयात्री कमला र साइली प्रेम कला सरे टेकेन्द्र साम्बाम्पे अरूणा साम्बाम्पे गोपाल भाइ सरपटे मणिषा शेर्पा गगन तेरतुम्बे सुमिर लिम्बू संसमाय किरण तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमिल सेना रामकृष्ण एकल यात्री पाँच तरे स्वर्णिम राई मुना खड्का सिम्पल सरिना गुरूङ सुप्रिया पाण्डवा राई कविता गतानी धनगज मेर हर्पर रोशनी राई सरस्वता पोखरेल राजकली मगर प्याकुली गीता लिम्बु काली कमला उनेम दिलु एम्फुर राई हरिमाया समला गाई भोपाल दुलार अभागी सृजना विश्वकर्मा त्यसै गरी देवीन किशोर अन्जान हुनुहुन्छ भीमनाथ मिश्र दाई खड्क शंकर हुनुहुन्छ मामा त्यसै गरी युगेनी मेहाङ लिम्बु भीम कतानी ढकाल धर्मराज धन कुमार खाती फुलमाया सेन्चुरी सुहाङमा लिम्बु लगायत ए टू जेडलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, गुड मर्निङ नाना नमस्ते प्यारो मान्छे दिलपाली शर्मिलालाई चाहिँ गेट विल सुन मिस यू एण्ड लभ यू भन्नुभएको छ। उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना छ। मामु अञ्जली यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ सोना कन्दुङवा भूमिका राई मनिष सावान्तवा रंजित राई दादा रामकुमार थापा गणेश श्रेष्ठ माधव टुङ्गेल अर्फ्रेन्डलाई पनि चुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कृष्ण सुनवारजी हुनुहुन्छ, दिदी नमस्कार म पनि प्रोग्राम सुन्दैछु लाइभ मार्फत काठमाडौँबाट भन्दैछ। अब बस्ने गीत मार्फत हजुरलाई त्यसै गरी प्राविधिक मित्रलाई धनुगज मेर संगीता ठकुरी बबिता मगर त्यसै गरी अनिता तामाङलाई चाहिँ ह्याप्पी बर्थडे ह्याप्पी कृष्ण जन्माष्टमी भन्नुभएको छ सम्पूर्णलाई। थ्याङ्क यू सो मच हजुरलाई पनि। त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है म बाबुराम मगर ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबिया रियादबाट सुन्दैछु। सबैलाई धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथीसँग सबैले सम्झेको छु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ, संसालिका सम्झनाजी नमस्कार बिहानी सुन्दैछु है उदयपुर चौतण्डीगढ नगरपालिका बेल्टा राई टोलचोकबाट फेसबुक लाइभमा हजुरको रेडियो भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ विनिता दाहाल सुवेदीजी हुनुहुन्छ, हेलो दिदी के छ खबर म पनि सुन्दैछु है दैनिकबाट भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको अवसरमा जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला स्थानीय कलाकारको गीतका सर्जक स्रष्टालाई पनि म यतिकै धन्यवाद व्यक्त गर्दछु। र तपाईँले कार्यक्रममा सहभागिता जनाउनुभयो आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। कमेन्ट पार्फत साथीसँगलाई सम्झना सन्देश राख्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद। त्यसै गरी प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज मतलाई पनि भनेदेखि धन्यवाद व्यक्त गरे। अन्तिममा हाम्रो विक्रम सेवाजीले रोजाइमा पार्नुभएको गीत रहेको छ, सो गीत हामी कार्यक्रममा छोड्दै आजको अवसर लोकोशलीबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिता हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुईजनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। 30 वर्षीय सञ्जय शाह र 45 वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो। शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। बाढ़ी आएको 10 औं दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरूको उद्धार गरेको। सुरुङभित्रबाट थप आवाज सुनिएकोले उद्धार टोलीभित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। नेपाली कंग्रेस सभापति गगन कुमार थापा विज्ञहरू सहित आज रसुवा जानुहुने भएको छ। उद्धार र राहत वितरणको अवस्था बुझ्न उहाँ रसुवा जान लाग्नु भएको हो। उहाँ यसअघि नुवाकोट पुगेर फर्किनु भएको थियो। सरकारले रसुवाको भोटेकोशी बाढ़ीका कारण झण्डै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3 खर्ब 87 अर्ब 54 करोड़को क्षति भएको जानकारी दिनुभएको छ। विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाई छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7 अर्ब 95 करोड़ रूपियाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उहाँको प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनर्स्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ।

बाढ़ी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैठौं र सातौं राहत उडान मार्फत बिहिबार राति कुल 21.5 टन राहत सामग्री काठमाडौँ ल्याइएको छ। यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन्। भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै C-130J विमान राहत सामग्रीसहित काठमाडौँ अवतरण गरेको जनाएको छ। ती सामग्री नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर फुनलाई हस्तान्तरण गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पछिल्लो सहायता रसुवाको पहिरो तथा बाढ़ीपछि भारतले दिएको निरन्तर सहयोगकै निरन्तरता भएको बताउनु भएको छ। उहाँले ती सामग्री नेपाल सरकारले हस्तान्तरण गरिएको र यसले बाढ़ीबाट प्रभावित समुदायलाई राहत पुर्याउने उल्लेख गर्नुभएको छ। गत हप्ता बुधबार आएको विनाशकारी बाढ़ी लगत्तै भारतले राहत कार्य शुरू गरेको थियो। पहिलो भारतीय राहत विमान अगस्त 26 दश टन सामग्री लिएर नेपाल आएको थियो, जसमा अस्थायी आश्रयस्थल, कम्बल, सरसफाई किट, सोलर बत्ती र औषधि थिए। त्यस्तै अगस्त 27 दोस्रो विमान मार्फत 37.5 टन सामग्री ल्याइएको थियो, जसमा टेन्ट, कम्बल, सरसफाई किट, सोलर बत्ती, पानी तान्ने फर्म, भान्साका सामान, जेनेरेटर, औषधि र खाद्यान्न थियो। त्यसपछि तेस्रो खेपमा थप 10 टन सहायता आयो। अगस्त 30 चौथो विमान 11 टन राहत लिएर नेपाल अवतरण गर्यो। त्यसमा खोज तथा उद्धारका लागि प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल र सरसफाई किट थिए। सेप्टेम्बर 2 भारतले 5 विमान मार्फत 11 सदस्यीय उद्धार टोली, विशेष उपकरण र 5.5 टन अत्यावश्यक औषधि पठाएको थियो। नेपाली रसुवा बाढ़ीको विनाशकारी प्रभाव सामना गरिरहेका बेला पछिल्लो सहयोग आइपुगेको हो। मुस्ताङमा आउँदो भदौ 30 र 31 गते घर पझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाड़ी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूल र विश्व समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो। काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिका सहित 11 उपमहानगरपालिका, 276 नगरपालिका र 459 गाउँपालिका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने गरी तयारी थालिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभएको छ। उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन 27 गते भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका 753 स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्रचार गरिसकेको छ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु परिवर्तनको असर सम्बन्धी सम्मेलन रसुवाको भुटेको सीमाएको विनाशकारी बाढ़ीले निम्ताएको विपदको घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। शङ्खासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ। मकालु गाउँपालिका वडा नम्बर 1 स्थित चिरखाङमा गोली प्रहारबाट 36 नरकुवीर खम्बु राईको हत्या भएको शङ्खासभाका डीएसपी कुमार मैनालीले जानकारी दिनुभएको छ। उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन्। हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिनुभएको छ। सदरमुकामबाट 10 घण्टा टाढाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ। डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदै हुनुहुन्छ। हत्यामा संलग्न बारे अनुसन्धान शुरू गरिएको डीएसपी मैनालीले जानकारी दिनुभएको छ। नवलपरासीको बर्दघाट नगरपालिका 4 स्थित मोडमा माइक्रो दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 19 जना घाइते भएका छन्। आज बिहान करिब 3:30 बजे VH 1634 नम्बरको माइक्रो बसको ब्रेक फेल भई सड़कमा रोकिराखेको बाप्र 01006 X 3841 नम्बरको ट्रकमा पछाडि ठक्कर दिँदा दुर्घटना भएको। दुर्घटनामा माइक्रो बसमा सवार चालक सहित 20 जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। घाइते मध्ये सल्यान घर भएका अन्दाजी 27 गणेश बुढालाई जिल्ला अस्पताल परासी पठाइएकोमा बिहान 4:24 चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका छन्।
र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार यी दुई जिल्लाका भोटिकोशी त्रिशुली तथा अन्य ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़नेछ। यस क्षेत्रका तटीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। गत भदौ 10 गते रसुवाको भोटिकोशीमा बाढ़ी आएको थियो। त्यस यता भोटिकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तलै झरेको महाशाखाको तथ्याङ्कले देखाउँछ। यद्यपि जोखिमपूर्ण रूपमा टरिन नसकेको अवस्था छ। महाशाखाले जारी गरेको सूचनामा बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ भनिएको छ। देशका अन्य प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीको बहाव आज बिहानको मापन अनुसार सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य नै रहेको छ। तर आगामी तीन दिन यी सबै प्रमुख नदीहरू र तीनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य बढ़ने पूर्वानुमान गरिएको छ। त्यसगरी नारायणी नदीको देवघाट, त्रिशुलीको बेत्रावती, कर्णालीको असाराघाट र महाकालीको पारीगाउँ जलमापन केन्द्रमा बहाव निरन्तर बढ़ने महाशाखाले स्पष्ट पारेको छ। देशका अधिकांश जिल्ला भई बहने ससाना नदीहरूमा समेत आज पानीको बहाव बढ़ने र आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका तीनै जिल्ला, मकवानपुर, चितवन र गोर्खाका नदीहरूमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै कास्की, म्याग्दी, बागलुङ, सुर्खेत, दैलेख, अछाम, जुम्ला, मुगु, दार्चुला, डडेलधुरा, कञ्चनपुर लगायत देशका पहाड़ी र तराईका दर्जनौं जिल्लाहरूमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। ती जिल्ला हुँदै बहने ससाना नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: agora o banano com lagrot, cimento, josta, patata, né? Cabatelão no lá, perio mantel e uma textura rádio que eu posso alterar o lavadir.
1: Caca, tinha etini tachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904660 9896962998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
11: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन आइया
12: ए काकी तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने झमझमाउने घाँटी दुख्ने ढाड दुख्ने समस्या निको भइहाल्छ नि अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी
11: ए हो र
12: हो त काकी अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि रगत दिसा पिसाब सुगर युरिक एसिड मृगौला सबै जाँच हुन्छ नि
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ
12: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप
13: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
13: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
13: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा। म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि अनि यो पल्ला आज विशेष मनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी, साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ, नम्बर 0848 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ। के गर्नुपर्छ आजको बसाइमा भन्ने कुरा यहाँलाई थाहा नै छ, मलाई भन्दा बेसी भनिराख्नुपर्छ जस्तो लाग्दैन, त्यही पनि जानकारी गराइहाल्छु। आजको बसाइमा हामी तपाईँकै रोजाइका नेपाली पप गीतहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ, साथमा साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछौ पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। त्यस्तै गरेर होइन, म म्यासेज गरेर कार्यक्रममा सहभागी हुन्छु, प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहन्न भन्ने इच्छा छ भने पनि हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ। तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ, त्यसमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ। बिहानको समय छ, 11:21 गइसकेको छ। अब यो बेलामा हुन त काम गर्दै हुनुहुन्छ होला, आफ्नो काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा मैले लिएको छु। खाना खाँदै हुनुहुन्छ होला, हिँड्दै हुनुहुन्छ होला, कार्यालयतिर हुनुहुन्छ होला, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर साथ दिनुहोला भन्नु हुन चाहन्छु। अनि कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला। आउनुहोस् रमाइलो गरौँ एकैछिन, यो पल्ला विशेष बनाउनुपर्छ भन्दै कार्यक्रमको शुरूआतमा चाहिँ एकदम मिठो गीत राख्छु, के म तिम्रो साथी बन्न सक्छु, दिपेश किशोर भट्टराईको आवाजमा गीत तपाईँकोमा छ यति बेला।

0: किमति मृसाथी भन्न सक्छु, तिमीलाई आफ्नो भन्न सक्छु, गीत तपाईँको आवाजमा राख्यो। दिपेश किशोर भट्टराईको आवाजमा गीत थियो एल्बम फरेभरबाट, तपाईँलाई होइन हामीले राखेका थियौँ तपाईँको माझमा। कार्यक्रम टप अफ दिप पनि अरू भइराखेको छ। आवाजमा म सुटराजमा छु, प्राविधिक पाटोमा सम्झनाजी हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ, यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। रमाइलो गर्नुपर्छ, अब दिन पनि स्पेसल छ, कृष्ण जन्माष्टमी होइन, अनि साथसाथै अब कार्यक्रम त स्पेसल तपाईँहरूले बनाउनु पर्ने हो, स्पेसल बनाउने कोसिस गरिरहेको छु क्यारे मैले चाहिँ, सुन्दै हुनुहुन्छ होला भन्ने आशा छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार भाई।
0: नमस्ते नमस्कार देवजी, स्वागत छ कार्यक्रममा।
1: हजुर हजुर,
0: के छ खबर, के गर्दै हुनुहुन्छ?
1: खबर एकदम ठिक छ, खाना खाएर कार्यक्रम सुनेर बसिरहेको छु। भन्नु बस्ने बेला घाम लागिरहेको छ, गर्मी छ, यस्तै छ भन्नु है त गाउँतिर।
0: त्यता घाम लागिरहेको छ, गर्मी छ भनेको?
1: हजुर एकदमै घाम लागिरहेको छ, घाम लाग्नै छोड्दैन, पानी पनि आजभोलि परेको छैन भन्नुपर्छ। बेलुका चिट्याएको जस्तो गरिरहेको थियो,
0: है मलाई त किन किन यता कस्तो हावा हावा चल्यो जस्तो भइरहेको छ त, जाडो जाडो भइरहेको छ। मलाई एकछिन दुई तिन घन्टाको लागि त्यो गर्मी यता पठाइदिएको भए पनि हुन्थ्यो, त्यसपछि त हावा पनि भए पनि हुन्थ्यो। ठिकै छ, अब यस्तै मौसमले अब के भन्नु। ठिक छ, हामीलाई सुन्दै हुनुहुन्छ भने कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा?
1: आज बस सुन्दरी ठन्डी लैन जाडो छ भन्ने गीत बजाइदिनु होस् है
0: दाइ। बस सुन्दरी ठन्डी लैन जाडो छ।
1: हजुर
0: ओके, हामी राख्छ साथी आफन्तलाई छोटो मिठो सम्झिदिनु।
1: हुन्छ, अब केही समयपछि जाडो महिना पनि अब आउँछ, जाडोको महिना एकदम रमाइलो पनि हुन्छ भन्नुपर्छ है। अहिले धेरै गर्मी छ, अब जाडो छिटै आइदिए हुन्थ्यो भन्ने जस्तो पनि लागिरहेको छ।
0: के भनेको,
1: सुन्न चाहन्छु, सुनाउन चाहन्छु भन्नुपर्छ, विशेष गरी साई हजुरकै लागि, अनि स्याड गीतमा रहनुहुने दिदीको लागि, ललिता दिदीको लागि, राजन महर्षि दाईको लागि पनि भन्न चाहन्छु, मिठो सम्झना हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, छोरीहरू ममता स्मिताको लागि, मितिनी छोरी पासिङ डोलमा तामाङको लागि भन्न चाहन्छु, साथीहरू

0: रूपन्देहीको लागि निर्मला पुरी पौडेलको लागि भन्न चाहन्छु र अनि बुनु एलिना खत्रीको लागि भन्न चाहन्छु अनि त्यसै गरी दोलहाको बहिनी सम्झना प्रधानको लागि लगायत मलाई देव माझी हुनेले सिनेमा चिनिसको लागि रिन्दा थापा मगरको लागि भन्न चाहन्छु रोशनी थापा मगर लगायत बहिनीहरू सबै सबैको लागि मिठो सम्झना भन्न चाहन्छु
1: धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 48 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ। सटन सिटमा साथीभाइ आफन्तलाई सम्झिदिनु होला पनि हुन चाहन्छु। गीत पनि राख्नुपर्ने हुन्छ आजको बसाइमा। सट एन्ड स्विट होइन, छोटो मिठोमा साथीभाइ आफन्तलाई सम्झिनु होला। विष्णु परियार हुनुहुन्छ, सुन्दैछ है, सबैमा सम्झना छ भन्नुहुन्छ। स्वर्णिम राईले मिस यु भन्नुहुन्छ, कसलाई मिस गरिराख्नु भएको छ कि खै? ठिक छ। हिराबहादुर लकाई हुनुहुन्छ, बुटोलबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। फटाफट फोन गर्नुहोस्, स्टुडियोको नम्बर खाली रहेको छ, आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम, कहाँबाट बोल्दै हुनुहुन्छ? कुमार श्रेष्ठ। कुमार जी आज्ञा गर्नुहुन्छ। ओके कुमार जी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। खाना भइसक्यो अघि नै तपाईँको भयो कि नै?
2: मेरो पनि भर्खर भयो हजुर।
1: ओके, कामतिर हुनुहुन्छ है? हल्का रिस्ट भइराखेको छ त?
2: रुमतिर
1: भइसकेपछि हल्का। ओके, आजको प्लान के छ, के गर्ने सोच बनाइराख्नु भएको छ? आज बिदा हो? ठिक छ, भनिसकेपछि प्लान के छ त? रुममै बस्ने हो अथवा यसो साथीभाइसँग यसो बाहिर जाने हो अथवा के छ?
2: छैन, खासै के छैन, रुमतिर बस्ने हो आज। पानी पर्ला जस्तो भएको छ।
1: झाड झाडो छ त भनेपछि त्यता पनि?
2: हजुर हजुर,
1: ठिक छ। यो जाडो चाहिँ किन भयो हुन्छ तरिका है? गर्मी भएको ठिक हो जस्तो लाग्थ्यो सबलाई। जाडो किन मन परेको है? यो जाडो भइसकेपछि पानी छुन गाह्रो लाग्छ, सबै चिज होइन, अब गाह्रो गाह्रो हुन्छ कि जाडोले?
2: लुगा नि लगाउनु पाउँछ?
1: पाउँछ, पाउनु त दुब्लो दुब्लो लुरो एकदम लुरी मान्छे पनि मोटियो हुन्छ।
2: अनि लुडे लुडे ऊ छ नि त, दुब्लो छ नि त, त्यही भएर होला।
1: तपाईँ मैले केही भन्न चाहिनँ, अब जाडो छ यता, जाडो महसुस गरेँ आज मैले, के भयो भयो केही थाहा पाइन, ठिकै छ, जाडो मन पर्दैन मलाई चाहिँ भनेर मैले भनेको, सबलाई जाडो मन पर्दो रहेछ, म एडजस्ट गर्न सिक्नुपर्छ कुमारजी होइन। ओके साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् त।
2: आइसुसले हजुरको लागि मित्रको लागि दोलखामा रहनुभयो
1: धन्यवाद हजुर, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हामी गीततर्फ लागिहाल्छौँ। वर्ष सुन्दरी होइन, यो गीत राख्न चाहन्छु तपाईँको माझमा, त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: मिठोजी तपाईको माझमा राखे बस्छ सुन्दरी ठण्डी महिना जाडो छ रात पनि गाला चाउरी परेछ होइन दिपु गुरुङको आवाज रहेको थियो ब्रोसिस बिहानको गीत रहेको थियो कार्यक्रम टप अफ दि पप अन एयर भइराखेको छ आवाजमा म श्रीराज मह छु हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म भिन्न भिन्न बार भिन्न भिन्न बसाईको साथमा उपस्थित भइरहेका छौँ आजको बसाईमा तपाईँकै रोजाइका नेपाली पप गीतहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ़िरहेका छौँ आउन सक्नुहुन्छ नम्बर 048-40-0026 रहेको छ अब अन्य बसाईमा हाम्रो रोजाइका मात्र गीत राख्दाखेरि यस्तो खालको गीत यस्तो खालको गीत मलाई मन नपर्ने गीत भन्ने पनि हुन सक्छ सोच न हो मान्छेको होइन फरक फरक टेस्टहरू मन पर्न सक्छ होइन एउटै होइन अब एउटै जिब्रो हो र एउटै चिज मन पर्नलाई होइन जिब्रोलाई पनि भिन्न भिन्न स्वाद मन पर्छ नि त होइन झन् भिन्न भिन्न मान्छे भिन्न भिन्न व्यक्तिलाई त भिन्न भिन्न होइन अब गीतहरू मन पर्न सक्छ यति बेला कोही हुन सक्नु हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट कोही हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार गुरुबाजी स्वागत छ अनि के छ हो खबर तपाईँको
1: खबर एकदम ठिकठाक छ
0: त्यतातिर पानी परिरहेछ ए हो रहेछ तपाईँको पनि आवाज अलिकति डिस्टर्ब डिस्टर्ब आइराखेको छ यता हावा चलिरहेछ सिन्धुलीतिर घाम लागिरहेछ तपाईँकोतिर मन्थलतिर पानी परिरहेछ होइन यस्तो तालले के हुन्थ्यो हुन त मौसमविदहरूले पानी पर्छ भनिरहेका छन् ससाना नदीमा पानीको बहाव बढ्न सक्छ नदी खोला खाल्सातर्फ नजानुहोस् होइन सुरक्षित रहनु भनेर भनिरहेका छन् ख्याल गर्नुपर्छ दुर्गजी ख्याल गर्नुहोला पनि भन्न चाहन्छु पानी प्रशस्त मात्रामा पिउनु होला स्वास्थ्य ख्याल गर्नुहोला भन्न चाहे ओके कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ पागल बनायो प्रिय कसले बनाउनु हो फेरि ओके ठिक छ हामी राख्छौँ साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न
1: विशेष गरी कृष्ण जन्माष्टमी हजुरको मेरो हरपरिवारलाई विशेष शुभकामना भन्न चाहन्छु होइन दाजुले गीत मार्फत एकदम इन्जिनियरिङ होला नि भन्न चाहन्छु अनि यस घटना सम्पूर्णको लागि अनि म सब बेटी बहिनीहरू हुन्छ नि निर्मला पौडेल निर्मला लामा निर्मला मगर रियाजी रिता कुमार बहिनी पाक सुन्दरका तामाङ अनि बहिनी अलिना खत्रीको लागि पनि हामी मेरो खानी गरेर त्यो भन्छु भन्नु सकिन्छ प्रिया साथी जेबमाझी रोशन शेख कविन शेख मनोज सारथी दिनेश नेपाली अनि शङ्कर ढकाल किरण दास अनि डेरो मात्रै हुनुहुन्छ साथी अरिन्द ठाकुर मगर नवीन खाता नवीनलाई गरिरहेको भन्छु होइन अस्पताल धेरैजनाहरू हुन्छ दिन्छ ज्ञान छुटेका साथी र हामीले गरेर सुनेर बसिरहनु सबै तपाईँलाई चाहिँ आएर त्यति जन्माष्टमीको विशेष कुरोहरूलाई शुभकामना भन्ने भन्दै छुटिन चाहन्छु सर
0: हस् धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो दुर्गजी हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद पहिला तपाईँको 048-40-0026 माध्यमबाट आउन सक्नुहुन्छ श्रीकृष्ण जन्माष्टमी श्रीकृष्णको जन्मदिन अथवा भनौँ न अब उहाँको जन्मदिन रहेको छ हामीले उहाँबाट धेरै कुरा सिक्नुपर्छ पाठ होइन मान्छेले पछिल्लो समय अब मानवतै हराइसकेको छ मानिसमा भनिसकेपछि अब खासै के श्री कृष्ण जन्माष्टमी के भन्ने सोच आइसक्यो जस्तो लाग्छ आजकल कलियुग भएर हो यहाँनिर मानवता हराइसक्यो होइन त्यही भएर अब मानवता चाहिँ हुनुपर्छ होइन भन्न चाहे रहनुपर्छ भन्न चाहन्छु धेरै भनौँ न मनमा आएको छ कुरा बाहिर आएन के गर्नु होइन आउन त आएकै हो कुरा मनमा आयो के तर बाहिर आएन आएको आएको छैन भन्दिनँ तर बाहिर आएन ज्ञानहरू ज्ञान गुणका कुराहरू होइन उहाँबाट हामीले सिक्नुपर्छ भन्न चाहे पूजा गर्नुपर्छ होइन ठिक छ मिलन घालमुट हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उहाँले पनि तेह्रथुम घर भइहाल्छ दुवा कतारबाट। अब बज्ने गीत चाहिँ रेडियो सुन्ने श्रोता दर्शक लगायत सम्पूर्णमा समर्पण गर्न चाहन्छु। हस्त भाइ भाइ भन्नुहुन्छ, कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। बज्ने गीत प्यारो मान्छे दिलपाली शर्मिला राईले चाहिँ गेट वेल सुन भन्न चाहन्छु भन्नुहुन्छ। मिस यु एन्ड लभ यु मामु अञ्जना त्रिप्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्त, रञ्जित राई, सना कन्दङ, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, दादा युक्त प्रसाद श्रेष्ठ, अनि अरू चिन्ने बिर्सने, घृणा गर्ने, माया गर्ने, सम्झने बिर्सने सबै साथीमा सम्झना माया छ भन्नुहुन्छ कल्पनाजीले। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। फटाफट फोन गर्नुहोस्, 048-40-0026 रहेको छ। यति बेला हामी गीततर्फ लागिहाल्छौँ। तपाईँको माझमा शिव परियारको आवाजमा गीत छ, त्यसपछि आउँछौँ। फोन गर्नुहोस्, मेसेज पठाउनुहोस्, फटाफट हामीलाई सुन्दै गर्नुहोस्।

0: यो गीत तपाईँको माझमा राख्यो कार्यक्रम टप अफ द पप अनियर भइराखेको छ। तपाईँले नै रोजाइमा पार्नुभएका गीतहरू हामी तपाईँकै माझमा राखिरहेका छौँ। आउन सक्नुहुन्छ, नम्बर 0840 40 36 रहेको छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। हेलो,
1: नमस्ते हजुर।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम।
1: हरपाल रोशनी धनकुटाबाट।
0: हरपाल रोशनी धनकुटाबाट हरपालमा आउनुहुन्छ कहिले कहीँ मात्र?
1: यस्तै हुन्छ, कहिले काहीँ अब ठ्याक्कै कार्यक्रम प्रसारण हुन्छ, ठ्याक्कै अब भ्याइँदैन, कहिले भ्याइन्छ कहिले कि यस्तै भने व्यस्त भएर पनि सुन्नु सुनाया चाहिँ मारेको छैन, सम्झि नै रहेको हुन्छ।
0: मार्नु पनि भएन नि, त्यो माछा कसरी तडपिन्छ त्यसरी फटक फटक फटक गरेर तडपिहाल्छु नि म फेरि।
1: त्यो आर्जेमा पनि हुनुपर्छ, श्रोतामा पनि हुनुपर्छ होइन, त्यही भएर हजुरले भन्नुभएको कुरा एकदम मलाई जाइ चाहिँ लाग्छ। के छ खबर, सम्झि हुनुहुन्छ?
0: तपाईँको आवाज सुनेपछि खै अलिकति अहिलेसम्म कस्तो कस्तो भएको थियो, ठिक भयो अहिले?
1: त्यो त सुनिरहेको थिएँ अलिक, तपाईँ आज सन्चै हुनुहुन्छ, एकदम इनर्जेटिकमा हुनुहुन्छ जस्तो लाग्दै थियो मलाई।
0: होइन, म सधैँ इनर्जेटिक नै हुन्छु। अब आवाज हो कि आवाज खै कस्तो कस्तो लाग्छ कहिले काहीँ चाहिँ, अनि कहिले काहीँ चाहिँ बहुत अच्छा एकदम राम्रो राम्रो लाग्छ।
1: तपाईँ बोल्दा पनि आवाज मिठो छ अनि गाउँदा पनि मिठो रहेछ।
0: ठिक छ, फुर्काउनुहुन्छ, म फेरि यस्तै यस्तै फुर्किहाल्छु, के गर्नु। अनि के छ खाना खानुभयो?
1: मेरो खाना भइसक्यो भर्खरै, कालीसम्म भर्खरै मैले फोन हेर्दै थिएँ, फेसबुक लाइभबाट लिँदै रहेछ, अनि डान गरेको फोन पनि लाग्यो, कमेन्ट पनि पठाउनु पाइयो, कतै हुन्छ कमेन्ट पनि ठ्याक्कै आउँछ अनि फोन पनि डायल गर्नु पाइन्छ, सबैभन्दा भाग्यको कुरा त्यही त होला
0: नि। भाग्य नि हो सबै कुरा, हेर्नुहोस् न होइन,
1: कहिले अब दिनभरि फोन गर्दा पनि लाग्दैन, कमेन्टमै चित्त बुझाउनु पर्छ, अनि त्यो हिसाबले जस दुई टाइममा त अब धेरै राम्रो नि।
0: भनेपछि भाग्यमा, भाग्य अनि लकमा यसो विश्वास गर्नुहुन्छ?
1: जस अलिअलि आस्था राख्छु भनौँ न।
0: राख्नु पनि पर्छ, कहिले काहीँ नसोचेका कुराहरू भइदिन्छन् कि, यसै यस्तै पनि
1: यो यही त होला नि, भाग्य र लक एउटै त होला नि यसलाई परिमार्जन
0: गर्दाखेरि। मौसम कस्तो छ?
1: मौसम त आइरहेको छ, आज भोलि के भइरहेछ फेरि थाहै छैन, एकदम सिमसिम पानी परिरहन्छ, घाम त्यस्तो राम्रो छैन, पानीले सताउनु सताइरहेको छ।
0: भौगोलिक अवस्था कस्तो छ कुनै आफू बस्नेतिर होइन, त्यो ठाउँ यसो हेर्नु होला, बस्ने ठाउँ कस्तो छ, खोला खाल्सोतर्फ नजानु होला, अरूलाई पनि नजानु भनिदिनु होला, मौसमविदहरूले भनौँ न आज भोलि पर्छ तिन दिनसम्म, अझै पनि तिन चार दिनसम्म पानीको बहाव बढ्न सक्छ भनेर भनिरहेका छन्। सो हामी बेलैमा मौसमविदले भन्नुभन्दा पनि हामी आफैले यसो होइन जानेर बुझेर ध्यान दिएर बर्खाको समय छ, ख्यालचेर गरौँ।
1: प्राकृतिकको नियम हो होइन, कहिले के हुन्छ यसो भन्न सकिँदैन, अहिले रसुवाकै जस हिन्स ल्याउँ होइन, कति धेरै अब उहाँहरूले सोचे नसोचेको हो नि त, खोलातिर गाउँ एकतिर होइन त्यो आउँछ भने कसैले सोच्नु भएको छैन, तर हामी यसो रोगमा छौँ त्यो जस्तो भएर पनि यस्तै रहेछ, कतिखेर जस आइपर्छ भन्ने कुरा ठ्याक्कै थाहा होइन, सरकारको चाहिँ हुनुपर्छ।
0: मैले पनि भन्न खोजेको त्यही हो, ठ्याक ठ्याक भन्न त सकिन्न, अनएक्सपेक्टेड हो, त्यही पनि हामी यस्तो सुरक्षित भएर चाहिँ रहँ भन्न चाहन्छु। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? पप गीत
1: के तिमी मेरो साथी भन्न सक्छ भनेको बजाइदिनु ल।
0: अहिले भर्खर राखेको मैले,
1: यो आइसक्यो
0: आइसक्यो
1: मलाई हाम्रो स्कुल पाठशाला
0: स्कुल पाठशाला कि हाम्रो पाठशाला हामी राख्छौँ साथी आफन्तलाई सम्झिदिनुहोस् न।
1: विशेष तपाईँ अनि सुनेति हाम्रा फ्रेन्ड कार्यक्रमबाट बस्ने किसिम एकदम इन्जोय गर्नुहोला, अनि जे जति माध्यमबाट अहिले कार्यक्रम साथीहरूले हेर्दै र सम्झिनु हुन्छ, एक मुष्टमा सधैँ सबैले चाहिँ सम्झना उस्तै माया शुभ दिन भन्दै छुटिन्छु।
0: हस् धन्यवाद, हरपल रोशनी हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद, धनकुटाबाट म्यासेज पनि पठाउनु भएको छ, सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा म्यासेजको लागि पनि धन्यवाद। जमी नेम्बाङ हुनुहुन्छ होइन, मिस यु अल भन्नुहुन्छ उहाँले, जेमी नेम्बाङ हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। प्रेम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है दाइ, मलाई चाहिँ छेको छेको देउराले डाँडा हुसुरकैरोले भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, प्रत्यक्ष रोजाइमा पारिराख्नु भएको छ, प्रत्यक्ष फोन गरेर साथीहरूले, सो सरी भन्न चाहन्छु ल आजको बसाइमा, भोलिको बसाइमा राखौँला नि, होइन सुन्दै हुनुहुन्छ भने रिसाउनुहोस् भन्न चाहे। अनि रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्डदी बान्ती भण्डार देउराले घरमै हाल्छ काठमाडौँको ठमेल हिमालयन एक रेस्टुरेन्टबाट सुन्दैछु पेमनिङमा शेर्पा हो सम्पूर्ण साथीहरूमा सम्झिरहेको छु भन्न चाहन्छु भन्नुहुन्छ मिस गरिट आएको छु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद शान्ति बिस्तिनुहुन्छ मिस यु अल भन्नुहुन्छ सिम्पल इच्छा थामिनुहुन्छ रामी छापबाट इच्छा थामियो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दिवेन किशोर अन्जान हुनुहुन्छ कहिले सुधामा झैँ गरिब बन्छ मित्रता कहिले कृष्ण झैँ दानी हुन्छ मित्रता कहिले मीराको प्रेम बन्छ मित्रता कहिले राधाको कृष्ण बन्छ मित्रता श्रीकृष्ण जन्माष्टमीको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु सबैको जय होस् भन्नुहुन्छ देवेन किशोर अन्जान प्रवासी हुनुहुन्छ पक्कै पनि जय हुनु पर्यो सबैको अनि म त भन्न चाहन्छु सबैमा सद्बुद्धि आओस् होइन हामी सबैमा है फेरि सबैमा भने मैले हामी सबैमा मनमा नकारात्मक सूचना आओस् आशावादी हुँ अनि यो विभिन्न घटनाहरू घटिरहेका छन् यस्ता घटना नघटियोस् अब नदोहोरियोस् होइन भगवान्ले रक्षा गरून् हेरून् अब हाम्रो त नेपाल देवभूमि पनि रहेको छ होइन रक्षा गर्नुपर्ने हो जस्तो लाग्छ रक्षा गरून् पनि भन्न चाहन्छु अनि साथसाथै अर्को भनेको यो पछिल्लो समय हत्या हिंसा काट मार बलात्कार भइरहेको छन् त्यहाँमाथि छल कपट झुटका खेतीहरू भइरहेका छन् यो यस्तो कुराहरू नहोस् होइन भगवान्ले बुद्धि दिउन् अर्थ दिउन् होइन अर्थी उपदेश त दिइराखेका छन् हामीले अब सुन्नुपर्ने छ जस्तो लाग्छ कार्यक्रम टपअप दिपअप पनि अरू भइराखेको छ आवाजमा म श्रुटाजमा छु अझै पनि एकजना साथीसँग म कुराकानी गर्न चाहन्छु फटाफट फोन गर्नुहोस् केही समय बाँकी छ सुस्मी लामा हुनुहुन्छ हेलो हजुर नमस्कार गुड मर्निङ दाई भन्नुहुन्छ कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट छोकी शेर्पा हो कल गर्न नसकिने सुनेर साथ दिइराखेको छ है सम्झना सबैमा भन्नुहुन्छ विशेष रूपमा धन्यवाद हजुरलाई मेसेज पठाइदिएर भए पनि साथ दिनुभयो सुन्दै हुनुहुँदो रहेछ विशेष रूपमा धन्यवाद मिस गरिरहेका छौँ हामीले पनि होइन जेनी लिम्बु हुनुहुन्छ मिस युवाल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे आशिका तामाङ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ टेकु छेत्री हुनुहुन्छ नमस्कार सम्झना सबैमा भन्नुहुन्छ यति बेला कोही हुनुहुन्छ उहाँसँग सकेन सुटमा कुराकानी गरिहाल्छु हजुर नमस्कार
2: सर नमस्कार हजुर तपाईँ एकजना आउनु भन्नुभयो म त आइहालेँ
0: है नमस्ते नमस्कार स्वागत छ विक्रम सेवा सर के छ खबर
2: ठिकठाक सिरा सर ठिकठाक एकदम रमाइलो लागिरहेको छ कार्यक्रम एकदम गीत दामी दामी बजाउनु भएको छ एकदम खुसी लागेको छ हजुर
0: ओके राम्रो रमाइलो पनि हुनु पर्यो अब मौसमको कुराकानी अब नगर्दै राम्रो होइन कति बेला के हुन्छ भन्न सकिन्न त्यही भएर अब हामी इन्जोय चाहिँ गर्नु पर्यो जस्तो रमाइलो चाहिँ गर्नु पर्यो जस्तो लाग्छ कष्ट पीडाहरू आइराखेको छ आइराख्छन् पनि अब खुसी पनि त हुनु पर्यो नि होइन खाना खानुभयो
2: एकदम एकदम खाइसकेँ
0: अनि अहिले पसलतिर हो अथवा
2: म पसलतिरै छु सिरा सर पसलतिरै छु एकदम श्रोताहरू पनि कति राम्रो राम्रो आएको आज मभन्दा अगाडि आउने सिस्टरले कति राम्रो कुरा गरेर जान खुसी लाग्यो कि
0: हजुर पक्कै पनि होइन ठिक छ अनि व्यापार बिजनेस चलिरहेको छ हाम्रो रेडियो घन्किरहेको छ त्यतातिर
2: एकदम एकदम हजुरको रेडियो नघन्क त कुरै छैन
0: ओके भनेपछि मोरीहरूले मेरो आवाज सुनिराख्नु भएको छ त्यतातिर फिदा हुनु त भएको छैन नि
2: एकदम एकदम हजुर बादमा छिरा हुने त सायद कमै होला
0: अनि विक्रमजी त्यो यसो सम्पर्कमा ल्याउनु पर्यो भन्ने मोरीहरू आएका छैनन् त्यतातिर पसलमा आएर हत तरिका हिजो अस्ति भन्नु पर्थ्यो नि हो ठिक छ ठिक छ रमाइलो मौसम त ठिकठाक छ होला राम्रै छ होला
2: अहिले त खुलेरै छ सिरा सर अलिअलि सिमसिम पानी पर्ला जस्तो भएको थियो अहिले फेरि
0: कति बेला के हुन्छ भन्न सकिनँ ठिक छ जस हजुरको आवाज अन्तिममा भए पनि सुन्न पाइयो कार्यक्रममा सहभागी भइदिनु विशेष रूपमा धन्यवाद मिठो गीत रोजाइन पार्नु भएको छ सुगम पोखरेलको स्कुल पाठशाला राख्छौ साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न
2: साथीभाइ आफन्तलाई सम्झिनु पर्दा चाहिँ विशेष गरी सिरा सरलाई र हजुरको टिम छ
0: धन्यवाद विक्रम सेवा हुनुहुन्छ खानादेवीबाट रूप टेलर रहेको छ उहाँको म जहिले पनि भनिरहेको हुन्छ होइन उहाँहरूले माया गर्नुहुन्छ मैले त्यही भएर भनिरहेको हुन्छु कार्यक्रममा आउनुहोस् केही छ तपाईँले केही गर्ने सोच बनाइराख्नु भएको छ होइन बिजनेसहरू छन् तपाईँले रन गरिराख्नु भएको छ चलाइराख्नु भएको छ भने भन्नुहोस् न हामी भन्छौँ कार्यक्रममा किनकि तपाईँले माया गर्नुहुन्छ हामी छौँ होइन सो कार्यक्रममा विक्रमजीको चाहिँ रूपटेल अर्स रहेको छ खानादेवीमा आए प्रसार प्रसार पनि हो उहाँले माया पनि गर्नुहुन्छ रेडियो त हाम्रो नन स्टप बिहानदेखि गन्किरहेको छ उहाँकोमा आएर उहाँले अरूलाई पनि बजाउनु पर्छ है भनेर भन्नुहुन्छ भन्दै हुनुहुन्छ थियो स्लोगन चाहिँ मैले बिर्सेँ होइन घर घरमा हजुरको रेडियो भन्दै हुनुहुन्छ ठ्याक्कै अहिले बिर्स्यो फेरि यो मनमा आउँछ कुनै कुनै बेला कुनै कुनै कुराहरू मनमा आइसकेपछि बाहिर आउँदैन गाह्रो यो छ जब कसैलाई तपाईँले केही भन्न चाहनुहुन्छ नि मन परेको व्यक्तिलाई म आज चाहिँ यो भनेर भन्न खोज्छु त्यसपछि भनेर सोचेर बसिराख्नु भएको हुन्छ तर एक्कासी उहाँसँग भेट भइसकेपछि के भन्ने कसो भने त्यो ब्ल्याङ्क हुन्छ नि होइन दिमाग त्यस्तै भइरहेको छ यति बेला केही भन्न खोजिरहेको थियो तर एकैछिनमा ब्ल्याङ्क भइदियो दिमाग कुराहरू सबैसँग के जस्तो है ठिक छ विशेष रूपमा धन्यवाद उहाँलाई पनि अनि फोन गरेर साथ दिनुभयो तिनजेलसम्म सम्पूर्णलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु तपाईँ सम्पूर्णलाई जनक रजाली मगरले सुन्दैछु भन्नुहुन्छ उहाँले गुड मर्निङ मिस यु कल्पना तामाङ भन्नुहुन्छ त्यस्तो गरेर प्रेम भण्डारी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मोरङबाट पूजा योङहाङ प्रतिमा स्पर्श स्पर्श भन्दा पनि अप्सरा खड्का त्यस्तो गरेर सरु छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु अनि त्यस्तै गरेर अब चाहिँ लगभग प्राप्त मेसेजहरू मैले सबै वाचन गरेको र छुट्याइन जस्तो लाग्छ हो छुट्यो भने छुट्यो भन्नुहोस् न हो कार्यक्रम सुन्दै हुनुहुन्छ भने रमाइलो गर्नुपर्छ कि सोच चाहिँ त्यही हो कतिको रमाइलो भइराखेको छ मलाई भन्दै हुनुहुन्छ बुद्ध वज्राचार्य हुनुहुन्छ कर्णजीको प्रिय राधे राधे जय श्री कृष्ण श्रीराजलाई सधैँ कल्याण गरून् जय होस् मङ्गल होस् हजुरको हुनुहुन्छ हजुरको पनि जय होस् कल्याण होस् रक्षा गरून् भगवान्ले पनि भन्न चाहे बुद्ध वज्राचार्य सर त्यस्तै गरेर यति बेला प्रकाश केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछु सन्चै हुनुहुन्छ नि भन्नुहुन्छ ठिक छ राम्रो छ कार्यक्रम राम्रो चलाउनु भएको छ कतारबाट ड्युटी गर्दै सुनिरहेको छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद बाबुराम मगर हुनुहुन्छ ओखलढुङ्गा पोकाली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट सुन्दैछु घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद भन्न चाहन्छु त्यस्तै गरेर रातिको बारेमा मलाई भनिराख्नु भएको छ प्रकाशजीले रातिको कमेन्ट चाहिँ मैले राति नै कमेन्ट गर्दिनँ साथीको बाटो कमेन्ट गरिदिएको थिएँ गर्दाखेरि पनि साथ दिनुभएन हजुरले त्यही भएर दुःख लागेको छ है मलाई त त्यही भएर हजुरको रातिको 10 बजेको कार्यक्रम सुन्न नै छाडिदिए भन्नुहुन्छ यसमा मैले के भन्न चाहेँ भन्दाखेरि म प्रकाशजी म्यासेजहरू मैले वाचन गरिरहेको हुन्छु होइन अब रातिको कार्यक्रम 10 बजेपछि कार्यक्रम एसएमएस दोहोरी आउँछ हजुरहरूलाई थाहा नै छ मैले रन चलाउने गर्छु अब त्यसमा मैले म्यासेजहरू वाचन गर्छु प्राय नन स्टप म्यासेजहरू धेरै आयो भने म छुट्याएर म्यासेज वाचन गर्ने गरेको छु गीत तपाईँले रोज्नुभएका गीतहरू कहिलेकाहीँ नबज्न सक्छन् त्यसमा चाहिँ माफी माग्न चाहन्छु तर अब म्यासेज पठाउने नपठाउने सुन्ने नसुन्ने भन्ने कुरा चाहिँ तपाईँमा भर पर्छ प्रकाशजी मनपर्छ सुनिदिनुहोस् मन पर्दैन ठिकै छ कि यस्तो यस्तो कुरा मन परेको छैन सुधार गर्नुहोस् भनिदिनुहोस् प्रयास गर्छु सुधार्ने भन्न चाहे तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सञ्जनाजीलाई पनि विशेष रूपमा धन्यवाद फोन गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि साथसाथै मौसम विदहरूले पानीको बहाव बढ्न सक्छ होइन ससाना नदी खोलाको पनि सो खोला खाल्सीतर्फ नजानु होला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कताका साथ रहनु भनिदिनु होला भन्न चाहे मौसम विदहरूले भनिरहेका छन् कि सो आफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु भन्दै म कार्यक्रम प्रस्तुत श्रीराज महाचे अन्तिममा सुगम पोखरेलको आवाज भएको स्कूल पाठशाला गीत राख्दै राख्दै आज बसेबाट छुट्यो हवस् नमस्कार।

0: Bluetooth. अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा
1: भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम 40 भन्दा बढ़ी जिल्लामा सतर्कता अपनाउन आग्रह एनभीडियाका प्रमुख ह्याङद्वारा बाढ़ी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई सर्वसाधारणलाई निशाना नबनाइएको अमेरिकी सेनाको दावी र नेपालले दक्षिण एसिया अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको 10 दिनपछि जीवितै उद्धार गरिएको छ संयुक्त खोज तथा उद्धार टोलीले आज बिहान संजय शाह र कवीर महर्जनको सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ दुवैजनाको स्वास्थ्य सामान्य रहेको उद्धारकर्मीले बताएका छन् उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग सम्वाद समेत गरेको थियो उद्धार टोलीले नआत्तिनुहोस् हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया आएको थियो त्यसपछि उद्धार टोली भित्रै पसेर उद्धार गर्न सफल भएको हो दुईजनाको उद्धारसँगै सुरुङभित्र रहेका अरू व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ यस आयोजनाको भूमिगत विद्युत गृह तथा सुरुङ क्षेत्रमा बाढ़ी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फँसेको आशंका गरिएको छ देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ महाशाखाका अनुसार ताप्लेझुङ पाँचथर तेह्रथुम संखुवासभा सोलुखुम्बु दोलखा रामेछाप सिन्धुली काभ्रेप्लाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ सिन्धुपाल्चोक धादिङ मकनपुर चितौन नवलपरासी पूर्व नवलपरासी पश्चिम गोर्खा तनहुँ लमजुङ कास्की स्याङ्जा पर्वत म्याग्दी रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट सुर्खेत दैलेख अछाम कालीकोट जुम्ला मुगु हुम्ला बाजुरा बजाङ दार्चुला बैथडी डोटी डडेलधुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ने सम्भावना छ यी क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ यस्तै रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनिएको छ ती जिल्लाबाट बहने भोटेकोशी त्रिशुली नदी तथा आसपासका ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र कमजोर भूभाग र बाढ़ी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ नदी किनारमा नजान खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले आग्रह गरेको छ विशेष गरी रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशुली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकारी तथा अध्यक्ष जेन्सेन ह्याङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 1.5 अर्ब रूपियाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट वाङप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोग रसुवा भोटेकुसी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको हो अर्थमन्त्री डाक्टर वाग्लेले वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो वहाँले सहयोगले विपदका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि थप सहयोग पुग्ने बताउनुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा सहयोग रकम 6 अर्ब पुगेको छ 2.8 अर्ब रूपियाँ मौजात र पछिल्लो सहयोग रकम जोड्दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङको घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै सुनको भाव आज 2500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले त्रिशुली थिरिए सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइयो, दुवैजनाको अवस्था सामान्य, भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा आउँदो भदौ 30 र 31 गते घरबझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाड़ी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूल र विश्व समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले घरबझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो। काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिका सहित 11 वटा उपमहानगरपालिका, 276 नगरपालिका र 469 गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने गरी तयारी थालिएको घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन 27 गते भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका 753 वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु परिवर्तनको असर सम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदको घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचन्दले बताउनुभयो। सम्मेलनमा 753 वटै पालिकाका प्रतिनिधिहरूको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको बताउनुभयो। पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाड़मा हिमताल फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपदका घटनाको जोखिम बढ़ने, विद्यमान अवस्थामा विपदजन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्म संस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पुर्याउँदै गइरहेको अवस्थामा जलवायु संकटले निम्त्याउन सक्ने खतरा र जलवायु संकटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूलका उपाय सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण गर्न सघाउ पुग्ने अपेक्षा घरबझोङ गाउँपालिकाले राखेको छ। गाउँपालिकाका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचन्दले सम्मेलनको तयारी 70% पूरा भइसकेको जानकारी दिनुभयो। मुस्ताङको जोमसोङ कवर्ड हलमा सम्मेलन तोकिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 3,07,400 रूपियाँमा कारोबार भइरहेको छ। हिजो बिहिबार तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव तोलामा 9,500 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 4,665 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले दक्षिण इरानको सिरिक शहरमा बिहे भइरहेको घरमा अमेरिकी मिसाइलको छर्रा लागेर भएको भनिएको घटनाबारे छानबिन गर्ने भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले घटनाबारे आएका विवरणप्रति आफू सशंकित रहेको भन्दै वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिने बताउनु भएको हो। इरानियन रेड क्रेसेन्ट सोसाइटीका अनुसार बिहे समारोह भइरहेका बेला मिसाइलका छर्रा लाग्दा 4 जनाको ज्यान गएको छ भने 67 जना घाइते भएका छन्। घटनापछि इरानले अमेरिकामाथि युद्ध अपराध गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सर्वसाधारण भेला भएको स्थानमा भएको यो आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा चलिरहेको एकदिवसीय अभ्यास खेलमा नेपालीले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइरहेको छ। डार्विनको गार्डेन्स ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको हो। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले यसअघि अस्ट्रेलियाको घरेलु टोली तास्मानियासँग 1 विकेटको हार बेहोरेको थियो। नेपालले श्रृंखलाको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सी न्यूजील्याण्ड एसँग खेल्ने तालिका रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। केसुली 3A सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार। उपचारका लागि काठमाडौँ ल्याइयो। 2 जनाको अवस्था सामान्य। भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम। 40 भन्दा बढ़ी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभिडियाका प्रमुख ह्याङद्वारा बाढ़ी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग। प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई। सर्वसाधारणलाई निशाना नबनाएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
3: क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
4: ओ प्रकाश कपूर।

0: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 9863023422।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

तपाईंको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सेने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि कमिशनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाइमा हामी तपाईँसँग मिठो कुराकानीको साथमा सहयात्रा गर्नेछौ र आज चाहिँ हाम्रो ट्रयाक लिएर आएका छैनौ अनि बसाइमा लिएर आउनेछौ र तपाईँसँग कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, मौसम कस्तो छ, तपाईँको बारेमा जानकारी लिनेछौ र तपाईँले पनि हामीलाई छोटो मिठोमा जानकारी गराउन सक्नुहुनेछ भन्ने आशा लिएका छौ भन्दै तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 048 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधि बढी एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ भने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी सहयात्रा गर्नेछौ र आज चाहिँ हाम्रो ट्रयाक लिएर आएका छैनौ अनि बसाइमा लिएर आउनेछौ र तपाईँसँग कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, मौसम कस्तो छ, तपाईँको बारेमा जानकारी लिनेछौ र तपाईँले पनि

0: गायिका भए एकदमै मिठो गीत बिहुले चलचित्र गीत रहेको थियो म बहिनी भने तिमी भने एकदमै मिठो गीत राखेर हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौँ। अब भने पालो त पाएको रहेको छ 0840404024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँसँग हामी कुराकानी गर्नेछौ, तपाईँसँगै रहेर यात्रा गर्नेछौ। कार्यक्रम अवधिभरि एकदमै मिठा गीत संगीतहरू बस्नेछ र यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार
1: हजुर। नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार हजुर। शुभ नाम?

0: දාන ගැදරේ තව කිරුමට
1: දano
0: වජිරතු
1: පුතාවත් සින්න සගිනතා
0: අලිකාන්ත සයින ආයදා දුහෙර
1: ල ආවස් වනි කේ පරිවර්තන වාකෝ කි සස්තු ලාගිය තනුජි
0: त्यहाँ देखेर त आज अलिक परिवर्तनै भएको छ र सन्त छैन हिजो अस्तिदेखि नै अनि त्यही भएर एक भयो होला चार पाँच दिन अनि त्यही भएर पनि होला दिदी
1: ल त्यही त म त झट्ट न त यो आवाज त सुनिरहेको ठ्याक्क म चिनिहाल्थेँ हाम्रो धनुजीको आवाज यस्तो छ भनेर आवाजले मलाई आज धोका दियो ल ठिकै छ अब सन्चो छैन अस्वस्थ हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना छ धनुजी हजुरलाई
0: थ्याङ्क यू हजुर दिदी हजुर सन्चै हुनुहुन्छ अनि सबैजना
1: म लगायत हामी सबैजना चाहिँ एकदम सन्चै आराम कुशलै छौँ भन्नुपर्छ है र
0: हजुर दिदी भयो नि त धेरै समय पनि भन्नु अब चार नै भयो रेडियोमा फोन नगरेको पनि अनि कार्यक्रम सुन्न नपाएको पनि बिरामी एकदमै बिरामी थिएँ अनि त्यही भएर पनि सुन्न पाएँ
1: यो आवाज नसुनेको त धेरै भइसक्यो जस्तो लाग्छ मलाई
0: हजुर हजुर एकदमै एकदमै चाँडोतिर हेर्नु न यो दाँतमा खोइ के भएको अनि त्यही भएर चाहिँ म एकदम मेडिकलतिर पाउँथेँ अनि त्यही भएर पनि पाएँ होइन
1: ठिक छ अब सन्चो हुँदाखेरि त तपाईँले नियमित फोन गर्नुहुन्छ कार्यक्रमको लागि सल्लाह सुझाव दिनुहुन्छ हरेक कुरा गरिराख्नु भएको छ अस्वस्थ भइसकेपछि त अब कसरी सकिन्छ त होइन आफै पीडामा हुन्छ त्यो भएर अब ठिकै छ हजुर अस्वस्थ हुनुहुन्छ छिटोभन्दा छिटो निको हुनुहोला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला कार्यक्रममा आज चाहिँ हामीले ट्र्याक लिएर आउनु पर्ने ट्र्याक लिएर आएका छैनौँ होइन अब बुझिहाल्नुहुन्छ होइन कार्यव्यस्तता यस्तै यस्तै हुन्छ ठिकै छ कार्यक्रममा चाहिँ अब हजुरसँग मिठा कुराकानीको साथमा हामी सहयात्रा गर्नेछौँ भनेर उपस्थित भएका छौँ आजको बसाइमा अन्य बसाइमा हामी ट्र्याकहरू लिएर आउने नै छौँ आज चाहिँ साथीसँगलाई सम्झनुहोस् है त
0: फर्स्ट म दिदी हजुरकै लागि धेरै धेरै सम्झना धेरै धेरै माया गीत बज्ने गीत मार्फत सम्झना चाहन्छु अनि श्री दाई राजन दाई ललिता दिदी सबै सम्झना छ भन्न जान्छु सम्झना समर्पण राख्दै बज्ने गीत मार्फत सम्झिन जान्छु र यहाँ सुन्दै हुनुहुन्छ मेरो मम्मी बाबा नानी साना बहिनी शारदाको लागि र उहाँको घर परिवार बहिनी रमिला तामाङ अनि हुनुहुन्छ रिया योगी हुनुहुन्छ परिवारका सम्झना प्रधानलाई पनि सम्झना छ भन्न चाहन्छु दाईहरू दुर्गा पाण्डे हुनुहुन्छ हाम्रो देवमाझी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु दुर्गा मगर अनि निशा लामा निशा श्रेष्ठ अनि मुङ्गेली मगर जे निशा श्रेष्ठ निशा श्रेष्ठ अनि यता पाली शेर्पा कुमार श्रेष्ठ कृष्ण सुनवार मौसम अछामी आयुष छेत्री वीरेन्द्र विष्ट ईश्वर बस्नेत सञ्जय बस्नेत राजगन्दे मगर राज रचैली रामकुमार लिम्बु को लागि अनि दाई नारा विष्णुलाई पनि सम्झना छ भन्न चाहन्छु गगन तामाङ साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि साथी अधिकारी साथीहरूलाई के भन्न चाहन्छु भने म चाहिँ बिरामी भएर सबैजनालाई सम्झिन पाएको छुइनँ अनलाइनतिर पनि कुरा गर्न सकेको छुइनँ एसएमएस रिप्लाई आएन भन्नु हुँदैछ होला तर पनि बिरामी छु त्यही भएर पनि दिन सकेको छुइनँ अब दिनेछु भन्दै सम्झना चाहन्छु भन्दै जान्छु ल नमस्ते
1: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो धनु गजवीरजी हुनुहुन्थ्यो खोल्डादेखि उहाँ चाहिँ अहिले अस्वस्थ भएर चाहिँ होइन कार्यक्रममा धेरै समयपछि उपस्थित हुनुभएको छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ हामी पनि पाठ त पाएको रहेको छ 048-4040-26 फोन गरेर आउन सक्नुहुनेछ हिरा बहादुर लगायतजीले पनि नमस्ते श्री सुन्दैछु बोटलबाट भन्नुहुन्छ अञ्जना शङ्कर कोइरालाजीले पनि नमस्ते हजुर म पनि सुन्दैछु शङ्कसभाबाट अञ्जना शङ्कर हो सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ शान्ति विशेषजीले पनि नमस्ते म पनि कार्यक्रम सुन्दैछु मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी देविन किशोर अन्जानजी हुनुहुन्छ सँगै केटीका पछाडि दौडिरहने कलियुगका कृष्णहरू जतिलाई श्रीकृष्ण जन्माष्टमीको मुसलधारे शुभकामना कहिले सुदामा जय गरीब भन्छ मित्रता कहिले कृष्ण जय दानी हुन्छ मित्रता कहिले मीराको प्रेम भन्छ मित्रता कहिले राधाको कृष्ण वंश मित्रता श्रीकृष्ण जन्माष्टमीको सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। सबैको जय होस् भन्नुभएको छ। ओम नमस्ते ओम भन्नुभएको छ। देवेन किशोर अञ्जन प्रभासी हुनुहुन्छ। देवेनजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते अनि ह्याप्पी कृष्णाष्टमी।
1: नमस्ते, नमस्कार हजुरलाई पनि। हजुरलाई पनि ह्याप्पी कृष्ण श्रीकृष्ण जन्माष्टमी है त।
2: थ्याङ्क यू।
1: के छ अनि हाम्रो निर्मलाजीको खबर? म पनि एकदम ठिक छु, आरामै छु भन्नु पर्छ है त। हजुर के गर्दै हुनुहुन्छ यो समय? कार्यक्रम सुन्दै हुनुहुन्छ कि मात्रै अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
2: यति बेला त खासै केही पनि काम गर्ने होइन, कार्यक्रम सुनेर बसिरहेको रुममै भन्नुपर्छ।
1: रुममै कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। मौसम कस्तो छ?
2: मौसम त भन्नुपर्दा घाम लागेछ भन्नुपर्छ।
1: घाम लागेछ है? यता चाहिँ पानी परिरहेको थियो, अहिले अहिले रोके के परेको छ थाहा छैन होइन। अघि चाहिँ पानी परिरहेको थियो है रामी सालतिर।
2: हाम्रो यता त घाम लागेको छ भन्नुपर्छ।
1: ठिकै छ, अब त्यता घाम लागेको छ, यता पानी परेको छ, ठिकै छ मौसम। अब यता उताको मौसम के कस्तो छ, खबर के छ भन्ने कुराहरू हजुर मार्फत हामीले जानकारी गराइराखेको छौँ। हाम्रो पनि यताको खबरहरू तपाईँले जानकारी गराउँदैछौँ, यसरी नै हामी सहयात्रा गर्दैछौँ। र आजको अवसायमा चाहिँ एउटा मिठो गीत राख्छौँ साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: हुन्छ, विशेष गरेर दिदी हजुरलाई भनेको दिदी भाइ दुवैजनाको लागि, हजुर फ्यामिलीको लागि, मेरो घरको रे सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतिशा पढेको सुन गएको छ उसको लागि भन्न चाहन्छु। अनि मेरो रामसँग माइतीको रे सम्पूर्णको लागि, अनि दिदी भिनाजीको लागि पनि सुनिरहेको छु भन्न चाहन्छु। अनि काठमाडौँ हुने दाई भाउजूको लागि, अनि भाइ बहिनीको लागि, अनि बहिनी अस्मिता गिरी, अनि दाई धुरा पाण्डेको लागि भन्न चाहन्छु। आज मामाको छोरा सरोज गिरीको चाहिँ आज दाम्पत्य जीवनको शुभकामना हुँदैछ, दाम्पत्य जीवन शुभकामना भन्दै, अनि साथी देव माझीलाई, रिता सुनालाई, अस्मिता बसुनालाई, नवीनाको लागि, उर्मिला मगरको लागि, अनि सीता श्रेष्ठको लागि, अनि रमेश रमिला तामाङको लागि, अनि शिला अधिकारीको लागि, अनि मलाई निर्मला पढेल भनेर सुन्नुहुन्छ सम्पूर्णको लागि भन्दै जान्छ।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी, हुनुहुन्थ्यो सिन्धुलीबाट। उहाँले साथी सङ्गीलाई सम्झेर राखेर छिरिसक्नु भएको छ। पालो त पाएको हुनुहुन्छ। जीवन विकल्पले पनि दिदी नमस्ते सन्चै हुनुहुन्छ, अनि खाजा खानु भयो त भन्नुहुन्छ। मेरो खाजा बाँकी नै छ, म पनि कार्यक्रम सुन्दैछु ड्युटीबाट भन्दिनुहुन्छ। मलाई चाहिँ तिमी बिना मरिहाल्छु भने फिल्मी गीत चाहिँ बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। हामी राख्ने प्रयास त गर्नेछौँ। र त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार ध्रुवजी, नमस्कार। के छ खबर? आरामै हुनुहुन्छ? यताको खबर त अघि पनि, अब त्यता अघि पानी परिरहेको छ भन्दै हुनुहुन्थ्यो, अहिले यता पनि पर्न लागिरहेको छ भन्नुपर्छ है त।
3: म त रुम भित्र छु, बाहिर ठुलो पानी
1: परिरहेको
3: छ, एकदम बजिरहेको छ, बाहिर भित्र छु, हजुरको प्रोग्राम सुनेर बसिरहेको छु भन्नुपर्छ है त।
1: त्यस्तो ठुलो चाहिँ पानी यहाँ आएको छैन होइन, त्यस्तो सानै पानी आइरहेको छ आउन चाहिँ।
3: हजुर हजुर, यहाँ त भलसल नै गरिरहेको छ।
1: ए ल, ठिक छ, आफ्नो ख्याल गर्नुहोला भन्न चाहेँ। कार्यक्रममा आज चाहिँ हामीले एकदमै मिठा गीतहरू राख्दै आइराखेको छौँ है। गीत राख्छौँ साथी सङ्गीलाई सम्झनुहोस् है त।
3: हजुर, विशेष हजुर लगायत हजुरको रोलले गर्दा चाहिँ आज श्रीकृष्ण जन्माष्टमीको विशेष शुभकामना भन्न चाहन्छु होइन। अनि मेरो घर परिवार सम्पूर्णको लागि धनगढले चाहिँ अस्वस्थ छु भन्दै हुनुहुन्थ्यो, बहिनीलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। अघि भर्खरै फोन गर्ने बहिनी निर्मला पौडेललाई नै एकदम मिस गरिरहेको छु, निर्मला पौडेल भन्छु, निर्मला मगर, निर्मला लामा, रिया योगी, रिता सुनर, बहिनी काठमाडौँ तामाङलाई नै मिस गर्न चाहन्छु। अनि एलिना खत्री, बहिनी सुनि खानी, दुर्गा खानी, सुशीला बस्नेतलाई नै मिस गरिरहेको छु भन्छु। प्रिया साथी देव माझी, रोशन शेख, सजिन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली, अनि शङ्कर ढकाललाई एकदम मिस गरिरहेको छु भन्छु। सूर्यम दाल लगायत सबै सबैलाई यो हजुरको रेडियो सुनेर बसिरहनु पर्छ, सबै सबैलाई चाहिँ श्री वर्षदेखि विशेष शुभकामना भन्दै भन्दै छुट्टिने चाहन्छु।
1: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो मन्त्रीदेखि ध्रुव पाण्डेजी हुनुहुन्थ्यो. उहाँले साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ. यति बेला भने हामी कार्यक्रममा कमेन्ट मार्फत साथीले रोजाइमा पार्नुभएको थियो जीवनजीले संगीत कार्यक्रममा राख्छौ. त्यसपछि हामी फेरि आउनेछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रम एकदमै मिठो गीत म तिमी बिना मरे हाल्छु आनन्द कार्की र अन्जु पन्तको आवाजमा रहेको यो मिठो गीत हामीले राखिसकेका छौँ। साथीको रोचाएको गीत रहेको थियो पालन त पाएको। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर।
0: नमस्कार दिदी। नमस्कार, फेरि पनि आउनुभयो है।
1: हजुर, अनि म पनि भन्नुपर्छ है त दिदी हजुर, एकदम ठुलो पानी परिरहेको छ है यतातिर भन्नुपर्छ है, बल्ल बल्ल फोन लाग्यो भन्नुपर्छ है त।
0: आउनु त पर्छ नि, अघि त घाम लागिरहेको छ भन्दै हुनुहुन्थ्यो होइन?
1: हजुर, पानी पर्नलाई रहेछ, अघि नै धेरै चर्को घाम लागेको आज बिहानैदेखि भन्नुपर्छ है। अहिले त एकदम ठुलो पानी परिरहेको छ, म कोठामा बसिरहेको छु अनि म एउटा मोबाइलबाट रेडियो सुनिरहेको छु
0: यता पनि अघि चाहिँ पानी आएको थियो, अहिले चाहिँ रह्यो भन्नुपर्छ है दिदी। यताको मौसमको कुरा गर्नुपर्दा अरू समग्रमा हामीले कुराकानी गरिराखेका छौँ, सबै थाहा छ, ठिकठाकै छ भन्ने कुरा पनि जानकारी गराइराखेका छौँ। र आजको अवस्थामा मिठा गीत सङ्गीतहरू कार्यक्रममा बजिराखेका छन्, हजुरले पनि साथी सङ्गीतलाई सम्झनु पर्ने हुन्छ। हामी कार्यक्रम तर्फै लागौँ है त। के छ त अरू?
1: अरू खासै केही पनि छैन, अब यस्तै छ भन्नुपर्छ। अब के कस्तो के गर्छ, ठुलो पानी परिरहेको छ, कति बेरसम्म पर्ने हो, अब यस्तै भन्नुपर्छ होइन। अब त्यस्तै हो, पानी अब नपर्दा पनि ठिक छैन, परे पनि छैन, त्यस्तै हो भन्नुपर्छ है त।
0: ठिक छ, अब जानकारी गराउनु भएको थियो, अघि मात्रै घाम लागेको छ सरको घाम भन्दै थियो, अहिले यसरी ठुलो पानी परेको छ भन्दै हुनुहुन्छ, यस्तो जानकारीहरू गराउँदै गर्नुहोस् होइन। हजुरहरूले चाहिँ अब हामी सबै ठाउँमा चाहिँ पुग्न सकिँदैन होइन, तपाईँहरूले यसरी नै जानकारी गराउनु भयो भने त्यहाँको अवस्था के छ कसो छ भन्ने कुरा पनि हामीलाई जानकारी हुन्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लागौ, एउटा मिठो गीत बज्छ, फेरि पनि साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ हुन्छ दिदी हजुर, विशेष गरी हजुरकै लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुन्छ आईको लागि, अनि दिदी ललित आयुको लागि, हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, अनि अघि भर्खरै एक कल गर्ने साथी ध्रुव पाण्डेको लागि सम्झना भन्न चाहन्छु, र अनि साथी निर्मला पुरी पौडेलको लागि भन्न चाहन्छु, अनि त्यसै गरी सम्झना बहिनीको लागि, अनि त्यसै गरी धनु गजमेरको लागि भन्न चाहन्छु, अनि इरिना खत्री बुर्नुको लागि भन्न चाहन्छु, अनि उर्मिला थापा मगरको लागि, नवीना थापा नायनको लागि भन्न चाहन्छु, निर्मला मगर निर्मला लामाको लागि भन्न चाहन्छु, सम्झिरहेको छ है बुनुहरू भन्नुहुन्छ, लगायत फेर माझीबाट चिनी नचिनी सबै सबैको लागि भन्दैछु। त्यति ल, नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ र त्यहाँको मौसमको बारेमा पनि जानकारी गराउनु भयो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0848 40 0026 तपाईँको लागि। हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। र त्यसै गरी धनुजीले पनि नमस्कार, म पनि ओखलडुङ्गाबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ, घर परिवार अनि मम्मी बाबा दाई भाइ बहिनीहरूमा साथीहरूमा कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, श्री अधिकारी जनिसा श्रेष्ठ, अनुमगर, रूपासन योगी पोखरेल, सबिना एल, त्यसै गरी अविनाश सुनवार हुनुहुन्छ, सम्पाली शेर्पा, मौसुमा आसामेश्वर बस्नेत, प्रकाश खड्का, मदन भण्डारी, त्यसै गरी हुनुहुन्छ सञ्जय बस्नेत, निशा श्रेष्ठ, सागर लामा, अविनाश मगर, विनिता छेत्री, सुनिता सुनवार, अनि युनिसा तामाङ मुक्तान, रमेश गजमेर, त्यसै गरी हुनुहुन्छ रमेश कतानी, कविता कतानी सोना कन्दमा छेत्री आयो, सबिना सबैमा चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी भाइ सरकम अधिकारी र दाई हुनुहुन्छ दविन्द्र तामाङ, शंकर लामा, नर्ग सिंह, हिराबहादुर लगायत सबैमा सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन हजुर, शुभ नाम।
2: म धनपिराबाट हरपल रोशनी।
0: हरपल रोशनीजी भन्नुभयो, के छ हजुरको खबर, आरामै हुनुहुन्छ नि?
2: खबर एकदम राम्रो छ, मेरो व्यक्तिगत अनि मतिर चाहिँ एकदम धेरै पानी परिरहेको छ, पानी परिरहेछ, फुर्सदको टाइम छ, तारिखमा सुन्दै भनौँ न।
0: अब पानी परिरहेको छ, फुर्सद दिलो समयमा हामीलाई सुन्दै हुनुहुन्छ। अब यता चाहिँ त्यस्तो ठुलो पानी परेको छैन होइन, अघि मन्द मन्द घाम लागेको थियो, बिहानैदेखि त्यस्तो चर्को घाम पनि लागेको थिएन, अहिले चाहिँ सर एकचोटि पानी पर्यो, अहिले चाहिँ रहेको छ, त्यस्तो ठुलो पानी चाहिँ परेको छैन। यस्तै छ यताको रामेछापतिरको मौसमको जानकारी गराउनु पर्दा, खबरहरू पनि सबै एकदम ठिकै छ भन्नुपर्छ है। अनि अब त्यताको पनि जानकारी गराउनु भयो, के छ अरू नयाँ नौलो खबर सुनाउनुहोस्।
2: त्यस्तो नयाँ नौलो त केही पनि छैन. अब पानीले गर्दा अलिकति बाटो अवरोध भयो थियो, अब बाटो खोलियो, अब अलिकति पानी चाहिँ लगातार परि नै रहेको छ यतातिर. त्यस्तै छ, अब बर्खाको टाइम त यस्तै यस्तै नै छ समग्रमा.
0: समग्रमा यस्तै छ होइन, धेरै ठाउँमा जोखिम पनि छ. त्यो जोखिम
2: हामी आजै पनि शोकमा छौँ अहिले त होइन. अब यो रसुवाको ताजा आजै छ हामीलाई. अब अझै त्यहाँ कति लास्टहरू भेटिएको छ, कति भेटिएको छैन, यो कुराहरू सुन्दा त एकदम धेरै दुःख लाग्छ होइन.
0: त्यही भएर
2: प्रकृतिको नियम नै हो होइन, कतिखेर के हुन्छ हामीलाई थाहै ठ्याक्कै थाहै हुँदैन. त्यस्तै सधैँ अब न्युजहरू जति सुने त्यति दुःख लाग्छ क्या मलाई.
0: अब त्यस्तै हो, के गर्ने, जानकारी त अब गराउनै पर्यो होइन. अब यहाँ यस्तो भयो उस्तो भयो भने जानकारी गराउनु पर्छ. त्यो भएन भने पनि अब नगराउँ भने पनि थाहा हुँदैन के भयो कस्तो भयो.
2: अब त्यो जानकारी भयो भने त हामीलाई थाहा हुन्छ, त्यो ठाउँमा पुग्न सकिँदैन ठ्याक्कै होइन. अनि त्यो न्युजहरू हेरेरै त्यति भने ठ्याक्कै हामी बोल्न सक्ने हो नि त अहिले होइन, भने त न्युज भएन भने त हामीलाई गाह्रो हुन्छ.
0: गाह्रो हुन्छ त्यही त. ठिक छ, अब यसरी सन्देशहरू के छ कस्तो छ भनेर हामी लिएर आउने छौँ हजुरहरूले. अब केसम्म होइन कुन कुन माध्यमबाट सहज हुन्छ त्यो माध्यम लगइन गर्नुहोस्, कार्यक्रमलाई सुनिदिनुहोस् होइन. अब यस्तो सल्लाह सुझाव दिनुपर्नेछ भने पनि त्यो विषयमा पनि तपाईँले सल्लाह सुझाव दिन सक्नुहुनेछ. के गर्ने, अब दुःख पर्छ होइन, अब त्यो दुःख सम्झेरै बस्यो भने हाम्रो जिन्दगी झन् दुःखमै बित्छ. त्यही भएर अब सधैँभरि हामीले अब जुन बितेको कुराहरूलाई चाहिँ सुल्झाउनलाई चाहिँ दुःख होइन मनमा अब पीड़ा लिएर रोएर खडाएर आउने भएको भएदेखि साना संसारमा सबै मान्छेहरू त्यसै गर्थे होला. तर के भन्ने, त्यो सम्भव छैन. जे हुनु थियो बितिसकेको कुराहरूलाई हामी त्यसलाई फेरि पनि ल्याउन सक्दैनौ. त्यो भएर चाहिँ हामीले अब जस्तो छ जस्तो पर्यो त्यसैमा होइन चित्त बुझाउनु पर्छ. यसलाई यस्तो भयो भन्दैमा अब यस्तैमा जानुपर्छ, यो सकियो भनेर सोच्नुहुन्न. त्यसलाई समाधान गर्ने प्रक्रिया
2: हामीले चाहिँ अब अझै योभन्दा अगाडि के सक्छ भन्ने सोच राखेर अगाडि भन्ने हो. अब त्यो भनेको विकल्प त अरू केही छैन नि त.
0: ल, यो अहिले रसुवामा घटेको यो घटनाले चाहिँ मानिसहरूलाई चाहिँ अब धेरै सतर्कता अपनाउनु पर्ने कुराहरू पनि सन्देश दिएको छ. जुन होइन बाढी पहिरो आउने ठाउँमा खोल्सा खाल्सी होइन यस्तो ठाउँहरूमा चाहिँ बसोबास नगर्न होइन, अब यो कुराहरूले पनि भनौँ न अब सुल्झाएको छ नि त मानिसहरूलाई. चाहिँ यस्तो परिस्थिति आउँदो रहेछ, हामीले कुनै पनि परिस्थितिमा चाहिँ सकेसम्म आफ्नो ज्यान जोगाउनलाई पनि मुस्किल हुने होइन. त्यस्तो ठाउँहरूमा चाहिँ अब नबस्न सरकारहरूले पनि आदेश दिएको छ होइन, अब गरिराख्नु भएको छ, यतिसम्म गर्नु भएको छ, अहिले चाहिँ राम्रै गर्नु भएको छ भन्ने जस्तो लाग्छ है. ठिक छ, कार्यक्रममा अब जति कुरा गर्यो त्यति नै लम्बिँदै जान्छ, समय गएको पत्तै हुँदैन. मिठा कुराकानीको साथमा हामी तपाईँसँग नियमित आउने होइन प्रयत्न गर्ने नै छौ. र यति बेला भने हामी कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत बस्छ राख्छौ र साथी सिंहलाई सम्झनुहोस् है त.
2: हुन्छ, विशेष तपाईँ अनि हाम्रा सुनिता तिमीलाई बज्ने सुने एकदम इन्जोय गर्नलाई विशेष छ भन्न चाहन्छु. अनि कृष्ण समयको पनि धेरै शुभकामना. अनि त्यसैपछि हाम्रोहरू सानो सम्झना लवली किराज समीर लिम्बू गगन तिर ठुने कान्छा शान्ति विशीलाई धेरै सम्झना शान्ति भन्न चाहन्छु. अनि धमाज ढकाल पूर्वेली आकाश राई आशिष नायन बस्ने नेता वरुण चञ्चले अनि भावना मगर दिलसा राई सरस्वत पोखेर अमिना सुनवार राज घले मगर दिवस फुलुङ पृथक योगिन इमियाङ लिम्बू अनि हर्ज सुब्बा सुमिली कला लिम्बू अब धेरै सारा हुनुहुन्छ साथी जुन जुन माध्यमबाट कार्यक्रम हेर्दै र सुन्दै हुनुहुन्छ सबैमा मिठो सम्झना भन्न सिकिन्छु. बाई बाई.
0: हवस् त, नमस्कार. उहाँहुन्थ्यो हर्पल रोशनीजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ. अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ. तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ. मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ. नमस्ते, नमस्कार. साथी कला इसाराजी हुनुहुन्छ, मिसिवाल भन्नुभएको छ. राति सिकेरी हुनुहुन्छ. कल्पना थापाङजीले पनि भोजपुर घर भई हाल चाहिँ काठमाडौँबाट गुड आफ्टरनुन नाना नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ. एकदम हामी सन्चै छौँ र उहाँले चाहिँ शर्मिला लाई चाहिँ जीलाई चाहिँ केटुल सुन भन्नुभएको छ. हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना उहाँलाई. र त्यसै गरी अन्जान यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ त्यसै गरी मनिषा बाट सोना कन्दङमा अरू मलाई चिने नचिने सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी जनग्रजाली मगरजी हुनुहुन्छ, उहाँलाई पनि सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी राजु भण्डारीजी हुनुहुन्छ, म पनि जापानको नागु यहाँबाट चाहिँ सुन्दैछु है प्रोग्राम भन्दै हुनुहुन्छ साथीहरूले सुन्दर पर्दा कमला मुखिया सरु छेत्री राजगले मगर त्यसै गरी हित कुमार गौतम हुनुहुन्छ विष्णु खनाल हाको हर्पल रोशनी प्रज्ञा गुरुङ त्यसै गरी आशिष बराल मगर हुनुहुन्छ बुद्ध वज्र सारे कुमार प्रजा सम्पूर्णलाई साथीले चाहिँ सम्झना भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी विनिता दहाल सुवेदीजीले पनि हेलो हजुर नमस्ते म पनि कार्यक्रम सुन्दैछु है दैलेखबाट आज मलाई मिल्छ भने चिटिकै भाछुरे यो चुरा सारीले भन्नुभएको छ हामी लोकगीत चाहिँ राख्न सक्दैनौ है यो कार्यक्रममा तपाईँ अन्य वर्षमा राख्नेछौ र त्यसै गरी सुन्दैछु साथीहरू चाहिँ हुनुहुन्छ खुसबु सुवेदी हुनुहुन्छ लोचना सुवेदी त्यसै गरी लुकिस सुवेदी सुषमा दहाल विमला दहाल त्यसै गरी जुमा दहाल कुमार दहाल तुलसा भेटवाल जानुका चपागाई भण्डारी भूमिका भण्डारी दुर्गा कटवाल त्यसै गरी डम्बरु टुङ्घाना हुनुहुन्छ विष्णु खनाल सुकराज रसाइली निर्दोष हर्पल रोशनी पूर्वेली आकाश पूर्वेली खुसी ममता पोया त्यसै गरी शमशेर लिम्बु कुमार पूर्वेली कान्छा सोना कन्दुङमा भन्दै हुनुहुन्छ सोना आनमनको साथी जीवन कार्की सुरज राई तुम्सा सुभाष खटवाल मम्मी बाबाको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ विनिताजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सोना कन्दुङवाजी हुनुहुन्छ सेवाहरू नमस्कार आज सम्झना आशिष हजुर म सोना कन्दुङवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ टिका राम सुनुवार लेखक बान्तवराई सुस्तानी बुजेले आमा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी बर्मा तनुगज मेरो सरस्वती खत्री हिरा बहादुर लगाई लीलाराज कम्बाङ अन्जान तुलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिसा लामा बिना मगर सिजिला सापकोटा सुनिता बेगा सृजना युहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महदीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू इमा साई सम्झना नेवा खड्गे उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रन्जु मगर केशव सेन्चुरी त्यसै गरी हुनुहुन्छ सन्तोष सिंह छेत्री कृष्ण ढुङ्गाना हिमत खड्गी युक्तप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल खाइल अभिरमान देवन किशोर अन्जान समीर स्वर्गी किरात आज जीवन चामलिङ राईले आज स्वामी मिना किसिंह रत्न सम्झेर थापा सुनिता इङ्ने कुलुङ वसन्त श्रेष्ठ सबै सबैलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हर्पल रोशनीजीले पनि नमस्ते हजुर म पनि धनकुटाबाट सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी हुनुहुन्छ कमल श्रेष्ठजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु देवासकोट मनोज मोजेल सुची हारती लिम्बु लुकिन थेक्लेन त्यसै गरी राजन खतिवडा क्षेत्र अघि सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनु पर्ने हुन्छ त्यसै गरी हुनुहुन्छ टेकबहादुरजीले पनि कार्यक्रम सुन्दैछु उदयपुरबाट भन्नुभएको छ प्रदीप लामाजीले पनि लासा फेपुला म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनु पर्ने हुन्छ एकिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागी जनाउनुभयो सम्पूर्ण साथीलाई विशेष धन्यवाद कार्यक्रममा अवधि गरेपछिका मिठा रमाइला चलचित्र गीतका सर्जक पुरस्कारलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट एकिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 MHz
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
2: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
2: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
2: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
2: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
2: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
2: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
2: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
2: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
4: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
4: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
6: वर्ज पेन्स

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर दुईको कार्यालय मन्थली रामेछाप। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू,
0: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
0: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
0: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
0: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
0: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
0: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
0: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन,
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
0: सोही दिन दिउँसो 10:00 बजेदेखि 12 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
2: सोही दिन दिउँसो 1:00 बजेदेखि 3 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
0: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00 बजेदेखि 12 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
2: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
0: सोही दिन बिहान 7:00 बजेदेखि 9 बजेसम्म, स्थान सेलिघाट।

0: समेटिने टोल तथा वडाहरू सेलेघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिन टोल तथा वडाहरू डाँडा खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा वडाहरू केउरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा वडाहरू भटौली सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा वडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा वडाहरू सल्ले सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा वडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार
0: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा वडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा वडाहरू आरुबोटे सबै
0: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा वडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11:00 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 48 45 3 4 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगा
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
2: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्. यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
2: अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली. सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली.
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ. यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि. त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि. भएन, धेरै नभनौ, भनी साध्य छैन. त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ.
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी. सम्पर्क नम्बर 9845-85-73-65. वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप.
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्.
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ.
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप.
6: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422.
7: रंग बहार, रंग बहार.
8: वर्ज संगे उपहार उपहार. बम्पर मा यामाहा रेजियार.
7: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि. घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ.
7: वर्ज पेंट.
9: तपाईँले त हुल्के चाहिँ गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904669, 98692598।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नुवाकोटमा रहेको त्रिशुली 3A को सुरुङबाट बाढ़ीको 10औं दिन आज बिहान उतार गरिएका दुईजना मध्ये एक सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगतै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिमबार निस्कन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै केही व्यक्ति पसेका हुन सक्ने जानकारी दिनुभएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 8 का 30 वर्षीय शाह त्रिशुली 3A मा एचईपीमा फोरम्यान अर्थात मेकानिकल वा रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उतार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेको महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सन्देश शाहको अवस्था भने सामान्य रहेको छ। त्रिशुली 3A मा अरू केही फसेका हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य भइरहेको छ। कास्कीको पोखरा महानगरपालिका 18 चौरी चौतारा फेवा तालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। बीआर 05BB6759 नम्बरको कार अनियन्त्रित भई फेवा तालमा खसेको थियो। सशस्त्र प्रहरी पल नेपाल नम्बर 24 कालिका गढ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 वर्षीय नवदीप कुमार यादव र अर्का 26 वर्षीय प्रियांशु पाण्डेलाई गोताखोले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। कारमा रहेका भारत घर बताउने 27 वर्षीय अनुमल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पतालमा पठाएको छ। दुवैजनाको अवस्था मध्यम रहेको छ। तालमा खसेको कारलाई क्रेनको सहायतामा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोको चौरी देउराली गाउँपालिका 5 केउरेनीमा पिपलको रूखमा घण्टी झुट्याउन खोज्दा विद्यालयको पिपलबाट लडेर एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन्। शुक्रबार आज बिहान करिब 11 बजे महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुट्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब 6 फिट अग्लो पिपल गेटबाट लडेका थिए। लडेर टाउकोमा गहिरो चोट लागेको गौतमलाई उपचारको लागि दुसेनी देउराली अस्पतालमा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभएको छ। घटनाको खबर पाए लगतै प्रहरी चौकी ढाटखर्गबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2500 रूपियाँले बढ़ेको छ। नेपाल सुन जारी व्यवसाय महासंघका अनुसार आज तोलाको 3,07,400 रूपियाँमा कारोबार भइरहेको छ। हिजो बिहिबार तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुन एक दिन तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रूपियाँले घटेर तोलाको 3,06,000
6,000 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव तोलामा 9,500 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। देशका विभिन्न जिल्लामा ससाना नदी तथा खोलामा पानीको बहाव लेखे बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार ताप्लेजुङ पाँचथर तेह्रझुम शंकरसभा सोलुखुम्बु दोलखा रामेछाप सिन्धुली काभ्रे पलाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ सिन्धुपाल्चोक धादिङ मकवानपुर चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम गोर्खा तनहु लमजुङ कास्की स्याङ्जा पर्वत म्याग्दी रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट सुर्खेत दैलेख आसाम कालीकोट जुम्ला बोगु हुम्ला बाजुरा बझाङ दार्चुला बैतडी डोटी डडेलधुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने ससाना नदीमा बहावले के बढ़ने सम्भावना रहेको छ। यी क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस्तै रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनेको छ। ती जिल्लाबाट बहने भोटेको छ त्रिशुली नदी र आसपासका ससाना नदीमा पानीको बहावले के बढ़ने आकस्मिक बाढ़ी आउने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र कमजोर भूभाग र बाढ़ी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनारमा नजान खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले अनुरोध गरेको छ। विशेष गरी रसुवा र नुवाकोटमा भुटेको छ तथा त्रिशुली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्किएको आशंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यस्तो घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका थिए। प्रभावित व्यक्तिहरूको उच्च मात्रामा खतरनाक ग्यास प्रश्वासका क्रममा शरीरमा लिएका कारण उनीहरूको ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। खबरको अन्त्यमा खेल खबर। अस्ट्रिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमाएको छ। नेपाल एका रसिद खानले 37 र एमन यादवले 20 दीपक डुम्रेले 18 कप्तान अनिल कुमार शाहले 11 रन बनाउनु भएको छ। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेका छैनन्। साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले 3 विकेट लिनु भएको छ। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। साउथ अस्ट्रेलियाका डाउटजी होगेन बुजेमले 111 रन बनाउनु भएको छ। नेपाल एका रसिद खानले 2 तथा रिजन ढकाल नारायण जोशी पवन सराफ र लोकेश बमले 1-1 विकेट लिनु भएको छ। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछन्। हाउस दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। तिनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्री राज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आजको बसाईमा तपाईँको आवाजमा हामी मिठो आधुनिक गीत सुन्नेछौ र तपाईँले फटाफट फोन गरेर आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840404026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत भन्न भए म तिम्रै कारणले स्वरूप राज हाँसरेको आवाजमा रहेको एकदमै मिठो गीत राखेर हामीले कार्यक्रमहरू सही तपाईँको शुरूआत गरिसकेका छौ। अब पनि पालो तपाईँको रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आज चाहिँ तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रमको लागि मैले नम्बर भनिराखेको छु 0440 40 00 26 फोन गरेर आउनुपर्ने हुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। नियमित कार्यक्रम सुन्नुहुन्छ, यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्त बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी। हजुर
0: नमस्कार। दिदी नमस्कार।
1: हजुर कोही साथी आएको जस्तो लागेको थियो, कोही साथीको फोन कटेको जस्तो लाग्यो, अनि ट्राई गरेको लागिहाल्यो भन्नुपर्छ है त।
0: साथीहरू हुन्थ्यो, साथी बाहिरिनु भइसकेछ, ठिकै छ। अब कहिले कहीँ चाहिँ अलिकता धेरै बेर होल्डमा बस्नु पर्यो भन्ने पनि लाग्छ होला होइन, त्यही भएर हजुर आउनु भएको छ खुसी लाग्यो। अनि के छ अहिले पानी रह्यो कि परिरहेको छ?
1: अहिले पानी रहेको छ भन्नुपर्छ है, धुम्म भइरहेको छ अहिले चाहिँ भन्नुपर्छ। पानी रुक्यो जम्मा 15 मिनट मात्रै पर्यो भन्नुपर्छ है त।
0: ठिकै छ, खाजा त बाँकी नै होला देवजीको, आज के गर्नुपर्छ भन्ने कुरा त हजुरले थाहा नै छ है।
1: हजुर पक्कै खाजा बाँकी नै छ, अब दिदी हजुरसँगै खाने भनेर नि बसिरहेको छु है म त।
0: सँगै खानुपर्छ, हामी कार्यक्रम तर्फै लाग्दा हुन्छ।
1: हुन्छ दिदी, अब आधुनिक गीत थोरै गाउने प्रयास गर्छु है।
0: शुरू गर्नुहोस्।

मज सो हजार पाई हल्छौ।

কারিকামাইতের মিঠে মঞ্চনে গীত রাখ্য তিমলাই সংসদ ছাইন ভে খবর পাই মানে ভালো অঞ্জী পন্ডক আওয়াজমা রয়ে একদম মিঠো গীত এটি বেলা কুইস্তা হাতি স্বাগত করছি নমস্কার হ্যালো साथी हुनुहुन्थ्यो जस्तो लाग्छ आज चाहिँ हाम्रो के समस्या देखाएको जस्तो लाग्यो होइन साथीहरूसँग हामीले दुईजना दुई साथीसँग चाहिँ कुराकानी गर्न सफल भयो जस्तो लाग्छ होइन तर पनि एकजना साथीको चाहिँ आवाज हामी गीत सुन्छौँ भन्दै थिएँ कटेको थियो त्यहाँबाट चाहिँ फोनमा डिस्टर्ब भइरहेको छ के हो होइन ठिकै छ तपाईँसँग हामी आजको बसाइमा कुराकानी गर्न सकेनौँ तपाईँको आवाज र मिठो गीत सुन्न सकेनौँ भने पनि केही छैन अर्को बसाइ नै मा हामी फेरि पनि उपस्थित हुनेछौँ तपाईँसँग मिठो कुराकानीको साथमा तपाईँको आवाजमा गीत सुनिरहेछौँ र कार्यक्रममा हामी एकदमै मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ र तपाईँले फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रम मार्फत आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राखेर पठाउन सक्नुहुनेछ तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रममा वाचन गर्ने प्रयास गर्नेछौँ र यति बेला हुनुहुन्छ हरपल रोशनीजीले पनि कार्यक्रम प्रस्तुत सञ्चालिका नाना सेवा हरपल रोशनी धनकुटाबाट चाहिँ सबै साथीहरूमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र स्थानीजी हुनुहुन्छ उहाँले पनि नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु है सुषमा तामाङ हो अब बस्ने गीत अर्फ्रेन्डको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ जस्तो लाग्यो केही समस्या आएको हो कि जस्तो लाग्यो ठिक छ अर्को बसाइमा हामी कुराकानी गर्नेछौँ हुनुहुन्छ जेनी लिम्बुजी हुनुहुन्छ हेलो सेवा र सिस्टर म पाँच थरबाट चाहिँ सुन्दैछु अब बस्ने गीत सम्पूर्ण साथीको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै यति बेला पनि हामी फेरि पनि अर्को एउटा मिठो गीततर्फ लाग्छौँ गीतपछि हामी फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगा
1: डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
2: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स
6: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
7: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
8: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
8: ए हो र भन्या अनि फाइदा होला र है
6: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दियो त
6: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
8: कति रे 9540 अनि
6: 9540 40239 फोन नम्बर चाहिँ 0848540239
8: 0848540239
9: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
8: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
9: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: किसानको साथी
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
11: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
10: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
10: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
11: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
10: माटोको उर्वरा शक्तिमा सुधार सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
11: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
10: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
12: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

कार्यक्रम हामीले एकदमै मिठो गीत राख्यौं। तपाईसँग आजको अवसरमा हामी धेरै साथीहरूको आवाजमा गीत सुन्ने जमुर्कोमा थियौं, तर टेलिफोन सम्पर्कमा केही समस्याको कारणले गर्दाखेरि तपाईसँग हामी सहयात्रा गर्न सकेकी रहेका छैनौं, तपाईँको आवाजमा गीत सुन्न सकिरहेका छैनौं। र धेरै साथीहरू प्रयास गर्नुभएको छ, उहाँको फोन पनि आएको छ र फोन अनिहरू भइसकेपछि उहाँको आवाज सुन्न सकिरहेका छैनौं। र अब पनि कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं र तपाईँले पठाउनुभएका केही सन्देशहरूलाई वाचन गर्नेछौ र कार्यक्रममा एकदमै मिठा गीत राख्दै हामी पनि उजेल पढ्नेछौ। यति बेला हुनुहुन्छ सोनी राईजी हुनुहुन्छ, मिस्यू अल भन्नुभएको छ, बुद्ध वंशसारीजी हुनुहुन्छ, ललिता म्याम, श्रीराज सर, सम्झना म्याम, सन्तोष सरलाई पनि सम्झना छ भनिदिनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ हिराबहादुर लकाईजीले पनि नमस्ते जी सुन्दैछु बुटोलबाट भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिनु लम्तरी मगरजी हुनुहुन्छ, नमस्ते हजुर भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार हजुरलाई भन्दै। अब त्यो तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु, हामी पनि छुट्टिने समय भइसकेको छ। यति दिनसम्म तपाईँले देश विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सहभागिता जनाउनु भयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र देव माझीजीलाई पनि धेरै धेरै धन्यवाद, उहाँले कार्यक्रममा आएर आफूलाई मनपर्ने गीत गाउनुभयो। र त्यस लगतै साथीहरू आउँदै हुनुहुन्थ्यो, आयुषा भुइँजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामीले छोटो मिठोमा मात्रै कुराकानी भयो र अन्य साथीहरूको आउने क्रम जानिने रहेको थियो, उहाँको आवाज सुन्न सकेनौ। र अन्य विषयमा पनि हामी यसरी नै उपस्थित हुनेछौँ, तपाईँको आवाज मिठो गीत संगीतहरू सुनेछौँ र तपाईँले पनि सहभागिता जनाउनुहोला भन्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा स्वस्थ व्यस्त रहनुहोला, कार्यक्रमलाई सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्दै कार्यक्रममा अवधिभर साथ दिनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद। कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला आधुनिक गीत संगीतका सर्जक सरसलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुहुने श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A-बाट बिहान दुई जनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1,287 जना पुग्यो। बाढ़ी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2,000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो हार। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज 10औं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार त्यस क्षेत्रमा रहेका त्रिशुली 3A र B को सुरूङ, चिलिमे जलविद्युत आयोजनाको सुरूङ, लाङटाङ हाइड्रोको सुरूङ, अप्पर त्रिशुली 1 को सुरूङ, रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङमा खोजी र उद्धारको काम भइरहेको छ। यस क्रममा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरूङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन्। उद्धार टोलीले सुरूङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यसअघि यो आयोजनाको सुरूङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका सञ्जय शाह र काठमाण्डुका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। माथिल्लो त्रिशुली 3A सुरूङभित्र 42 जना इन्जिनियर तथा कर्मचारी फँसेको हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ। आयोजनाको भूमिगत विद्युत गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ। त्रिशुली 3A को सुरूङबाट बाढ़ीको 10औं दिन आज बिहान उद्धार गरिएका 2 जना मध्ये एक सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको वहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरूङमा अझै केही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 का 30 वर्षीय शाह त्रिशुली 3A HEP-मा फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डुको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सञ्जय शाहको अवस्था भने सामान्य छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरूङभित्र फँसेका 2 जना सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धारपछि गृहमन्त्री सुदन गुरूङले यसलाई आशाको किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान 2 जनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। श्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणामलाई ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेका उहाँको दावी छ। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 83, गोरखामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। त्यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको भएको प्राधिकरणले जनाएको छ। भोटेको सी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकोले खोजी उद्धार उपचार तथा राहतका कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ। भोटेको सीको बाढ़ी र विपदबाट 3 खर्ब 87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3 खर्ब 87 अर्ब 54 करोड़ रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7 अर्ब 15 करोड़ रूपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुजिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिक देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो रसुवाको भोटेको सीमा गएको भदौ 10 मा आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो त्यसक्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ पार्टी केन्द्रीय कार्यालय च्यासर ललितपुरमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सिधै पीड़ितसम्म पुग्ने बाटो रोजेको तर्क समेत गर्नुभएको छ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भएको छ यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो अब विदेशको खबर इण्डोनेशिया भरि पछिल्ला 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजनिङ अर्थात खाद्य विषक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी परेका छन् पछिल्लो घटना मध्ये जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेका बीबीसीले जनाएको छ इण्डोनेशियाका विद्यालय जाने बाल बालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याएको अरबौं डलरको योजना मार्फत यी खानाहरू उपलब्ध गराइएका हुन् यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरू मध्येको एक हो स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदैछ अब खेल खबर अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ डार्बिनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाली टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एस टोलीसँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली थिरी एबाट बिहान दुईजनाको जीवितै उद्धारपछि एउटा शव निकालियो। रसुवा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो। बाढ़ी र विपदबाट 3.87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार।
3: हजुरको रेडियो 102.1 मेगा।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: वर्ज पेंस।
8: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: कार्यसूचीको विषयहरू:
5: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
8: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
8: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण सम्बन्धमा,
8: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
8: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
8: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
5: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
8: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
5: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
8: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
5: धितो लिलामी सम्बन्धमा,
8: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
9: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
5: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
9: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै
5: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
9: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यास्कु समितिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
5: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
9: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओखरेनी
5: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
9: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
5: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
9: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
5: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
9: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेवन
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
5: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
9: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
5: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
9: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हाटीटार समेटिने टोल तथा ओडाहरू हाटीटार सबै
5: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टिकनपुर मन्थली 2 सबै
9: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
5: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
9: सोही दिन बिहान 11 बजेदेखि 2:04 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
5: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
9: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरु बटे समेटिने टोल तथा ओडाहरू आरु बोटे सबै
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
9: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
5: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
9: सोही दिन बिहान 10 बजेदेखि 2:04 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
5: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
9: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ।
5: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484000067।
9: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग

0: सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
9: घर बनाउनको लागि घर सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
10: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
13: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445-8573-65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 45 398, 0848 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
0: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार हजुरको रेडियो 102.4 मेगाहर्जको अपरान्ह 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। कस्बाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 10 गते भोटेकोशीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरिएको छ। भोटेकोशी बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। नगरपालिकाले विपदको समयमा आवश्यक साथ सहयोग समन्वय र सहकार्य गर्नु सबैको दायित्व भएको भन्दै जनप्रतिनिधिको सेवा सुविधाबाट 10 दिन बराबरको पारिश्रमिक नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको तर्फबाट संघीय सरकारले निर्णय गरे बमोजिमको रकम र नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट गरी कुल 40 लाख रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। नगर प्रमुख लवश्री नेपानीद्वारा जारी विज्ञप्तीमा बाढ़ीमा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोकसन्तप्त परिवार जन्म संवेदना व्यक्त गरिएको छ। साथै बाढ़ीमा परेर बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। नगरपालिकाले विपदको कठिन परिस्थितिमा राज्यका सम्पूर्ण संयन्त्र सामाजिक संघ संस्था तथा नागरिक समाजलाई उच्चतम समन्वयका साथ उद्धार राहत तथा सहयोगको कार्यमा जुट्न समेत अपील गरेको छ। मानव बेचबिखन नियन्त्रणको लागि प्रविधिको सही प्रयोगसँगै नागरिकमा आवश्यक सचेतना वृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अपरिचित व्यक्तिको सम्पर्क रोजगारी तथा विदेश जाने प्रलोभन र डिजिटल माध्यमबाट हुने सम्पर्कले बेचबिखनको जोखिम बढ़ाउन सक्ने उनीहरूको भनाइ छ। प्रविधिको सही प्रयोग र सजगता मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आयोजनामा हिजो मन्थली नगरपालिकाको सभाहालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले यस्तो बताएका छन्। कार्यक्रममा मानव बेचबिखनको वर्तमान अवस्था भविष्यमा पर्न सक्ने असर जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका साथै मानव बेचबिखन सम्बन्धी कानूनी व्यवस्थाका विषयमा पनि छलफल गरिएको थियो। जिल्ला प्राधिकारले रामेछापका प्रहरी नुहाई परीक्षक डीएसपी सन्तुलाल प्रसाद जयसवाल जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेल र अधिवक्ता पाण्ड प्रसाईले मानव बेचबिखनको अवस्था यसको सम्भावित प्रभाव सेवा प्रवाह तथा कानूनी व्यवस्थाको विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा मानव बेचबिखनको परम्परागत स्वरूपसँगै प्रविधिको विकासको कारण देखिन थालेको नयाँ जोखिम बारेमा समेत जानकारी गराइएको थियो। सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग गर्दा अपरिचित व्यक्तिहरूसँगको सम्पर्क रोजगारी तथा विदेश जाने नाममा हुने प्रलोभन र व्यक्तिगत विवरणको दुरूपयोगप्रति सचेत रहनुपर्नेमा जोड़ दिएको छ। मानव बेचबिखन नियन्त्रणको लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै विद्यालय समुदाय नागरिक समाज संचार माध्यम तथा आम नागरिकहरूको सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ प्रमुख जिल्ला अधिकारी विनु भद्राचार्य कुवर जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी जय सलवाल लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी र संचारकर्मीहरूको सहभागिता थियो। कार्यक्रमको समापन गर्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मानव बेचबिखन नियन्त्रणको लागि सबै पक्षबीच सहकार्य र निरन्तर सचेतना आवश्यक रहेको बताउनु भएको छ। उहाँले प्रविधिको सही प्रयोग गर्न सके मानव बेचबिखन लगायतका अपराध न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभएको छ। केही दिन अघि आएको बाढ़ीले पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि विधि राजमार्गमा सवारी चाप बढ़ेको छ। राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकले मालवाहक सवारी साधनहरू रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनहरूको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। उक्त राजमार्गमा 10 टन तौलभन्दा बढ़ीका सवारी साधनहरू सञ्चालन गर्न समस्या हुने भएकोले तौल सीमा कायम गरिएको छ। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले सड़क जाम हुन नदिन ट्राफिक प्रहरी जिल्ला प्रशासन कार्यालय सिन्धुरीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको बताउनु भएको छ। उहाँले धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ जाने मालवाहक
सवारी साधनहरू सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको उल्लेख गर्नुभएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएको साँगुरो घुम्ती तथा अवरोध हुन सक्ने स्थान पहिचान गरेर सम्भव भएसम्मका सुधारको कार्य तत्काल अघि बढ़ाउनेछ। सिन्धुलीमा वन डडेलोको घटना पछिल्ला वर्षहरूमा क्रम घट्दै गएको छ। डिभिजन वन कार्यालय सिन्धुलीको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार वन डडेलोको घटना मात्र नभएर त्यसबाट प्रभावित वन क्षेत्रफल समेत निरन्तर घटेको देखिएको छ। आर्थिक वर्ष 2080/81 सिन्धुलीको वनमा 86 पटक डडेलो लाग्दा 3,621 हेक्टर वन क्षेत्र प्रभावित भएको थियो। आर्थिक वर्ष 2081/82 डडेलोको घटना घटेर 57 पटक भएको थियो भने प्रभावित क्षेत्रफल 776 हेक्टरमा झरेको थियो। यसै गरी आर्थिक वर्ष 2082/83 भने वन डडेलोको घटना अझ घटेर 26 पटकमा सीमित भएका छन्। उक्त वर्ष डडेलोबाट 196 हेक्टर वन क्षेत्र मात्र प्रभावित भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082/83 अघिल्लो आर्थिक वर्षको तुलनामा वन डडेलोको घटना करिब 54% घटेको छ। यस्तै डडेलोबाट प्रभावित वन क्षेत्रफल करिब 75% घटेको छ। काभ्रे पलाञ्चोकमा पिपलको रूखमा घण्टी झुण्ड्याउने क्रममा एक पुरूषको लडेर मृत्यु भएको छ। चौरी देउराली गाउँपालिका 5 केउरिनीमा उक्त घटना घटेको छ। मृत्यु हुनेमा स्थानीय रूद्रप्रसाद गौतम रहेका छन्। आज बिहान गाउँकै महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुण्ड्याउन खोज्दा गौतम 6 फिट अग्लो पिल्लर गेटबाट लडेका थिए। स्थानीय जागृति माध्यमिक विद्यालयको अग्लो पिल्लर गेटबाट लडेर टाउकोमा गहिरो चोट लागेका गौतमको धुसिनी देउराली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाको खबर पाए लगतै प्रहरी चौकी ठाँडखर्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीबाट बुबाआमा गुमाएका बालबालिकालाई 12 कक्षासम्म आवाजसहित पठन पाठनको जिम्मा लिने निर्णय गरेको छ। हिजो बसेको प्रदेश सरकार मन्त्री परिषद बैठकले बाढ़ी पहिरोमा अभिभावक गुमाएर पठन पाठन अवरूद्ध भएका छात्र छात्रा वा अभिभावक विहीन बालबालिकालाई आवास सुविधा दिएर 12 कक्षासम्म पठन पाठनको दायित्व लिने निर्णय गरेको मन्त्री परिषदका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले जानकारी दिनुभएको छ। बैठकले प्रदेशको विपद व्यवस्थापन कोष कार्यविधि संशोधन गर्ने निर्णय पनि गरेको छ। पहिलोको कार्यविधिमा प्रदेश सरकारले जिल्ला विपद व्यवस्थापन कोषमा रकम पठाउनु पर्ने थियो। संशोधन पश्चात अब जिल्ला विपद व्यवस्थापन कोष र पालिका व्यवस्थापन कोषमा रकम पठाउन सक्ने गरी कार्यविधि स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिनुभएको छ। र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिनुभएको छ। बागमती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उहाँले उपाध्यक्षबाट राजीनामा दिनुभएको छ। पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बागमती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ। राप्रपाबाट 3 मन्त्री समेत बनेका छन्। बागमतीका 7 सांसदहरूले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत समेत दिएका छन्। बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत हाल्ने राप्रपाका 7 सांसद मध्ये 1 बुद्धिमान तामाङ आफ्नै भाइ डम्बर तामाङ पनि छन्। राप्रपा उपाध्यक्ष तामाङले आफ्नै भाइले पार्टी निर्णयको उल्लंघन गरेकोले पदमा बसिरहन नैतिक संकट उत्पन्न भएकोले राजीनामा दिएको उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ज पेंट

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: च्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा।

0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: सेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँके मेरी।
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समिटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समिटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समिटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपचार, गाइटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्यान डाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेवन।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
1: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म। स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
2: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म। स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
1: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। स्थान हातीटार। समेटिने टोल तथा ओडाहरू हातीटार सबै।
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। स्थान सेलेघाट। समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान डाँडा खर्क। समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान केउरे पानी। समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान मुगीटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान धारा पानी। समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।
2: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म। समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म। स्थान डुम्री खर्क। समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म। स्थान क्याम्पस चौर। समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछा बजार।
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान भङ्गेरी। समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क।
2: सोही दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म। स्थान आरुबोटे। समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान भीमसेन मन्दिर। समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान हुलाक डाँडा समेटिनी टोल तथा ओडाहरू भीरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 37 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
0: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
2: दूध गाई भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि स्वस्थ पनि
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
0: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
5: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
6: ओ प्रकाश

0: ಅಮ್ಮ ನಂಬರ್ ಒನ್ ತಾನೆ.
1: ಹೇ ಪೋಷಕ ದನ ನಂಬರ್ ಒನ್ ನಮ್ಮ ಸಭೆ ಬಂದ
2: ಧ್ವನಿ
3: ಕಾಂತಿ
4: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला.
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर.
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239.
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी. पोषक पेलेट दाना.
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
8: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं. पानी जम्न नदिऊ. लामखुट्टे बढ्न नदिऊ. डेंगी मुक्त समाज निर्माण गरौं.
7: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश.
8: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ. पानी बचाऊ, भविष्य जोगाऊ.
9: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यस्तैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
9: पानीको प्रत्येक थपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
8: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
7: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
8: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं. पानी जम्न नदिऊ. लामखुट्टे बढ्न नदिऊ. डेंगी मुक्त समाज निर्माण गरौं. जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश.
10: हजुरको आवाज हजुरकै साथ. यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज.

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: हार्दिक श्रद्धांजलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठ वासको कामना गर्दछौ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानू केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
1: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गणिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी प्राङ्गणिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको बेच्ने छैन छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बसे त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेको छ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्ष गरेको तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
1: कृषि क्षेत्रमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, बिन्दी टमाटर ल्याएर भोजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उभर नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री गीत तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम।

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.2 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाची 105.8 मेगाहर्ज अर्घाची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब चार दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैछौ, नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब तीन पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा राखेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फस्टाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौं। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफ्नो कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाएको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निर्णय गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले चाहिँ अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो देश क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट पनि आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालका उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पर्या भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनु भएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरू पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मा।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई पनि सार्न चाहन्छु। जस्तो 35 सालदेखि यहाँले शुरूआत गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ कफीको विस्तारको अवस्था उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। विकल्पको
0: रूपमा
1: हजुर हजुर त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हानि कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने लैजाने किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै चखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठनले स्थापना गरेको वास्तवमा हामी सबै लाग्यौँ भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलुकका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो। कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्नु।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि त्यो बोट काटियो भने?
1: त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री बिरमा ढकालजी, रामचरण सृजना आएको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अथवा अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय भयो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध आउँदा फार्मर्स टू फार्मर प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कफी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यहीँ चाहिँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रसार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुरा थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्र स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै भए गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्र लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै भयो
0: कफी व्यवसाय महासङ्घ त्यसरी नै जन्मियो.
1: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो, त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्थामा पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानोतिनो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलिअलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइराख्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो न कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो संगठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भने त्यो समय पछाडि
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहेँ, यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 मनाउँदै गर्दाखेरि प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गहरू छाड्नुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 कार्तिक 30 दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नु अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 लाई नै हामीले कफी डे
0: मनाउनु सुरु
1: गर्यौँ. त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो, यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ.
1: हजुर हजुर.
0: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको छ.
0: नेपाल कफी कम्पनीले त 40 काम गरिसकेको थियो
1: गरेको थियो तर उसलाई एकदम गाह्रो थियो. अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन. वास्तवमा
0: सुरुवात चाहिँ गरेको
1: सुरुवात भएको हो,
0: उपलब्धि भएको थिएन
1: भएको थिएन. गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजार पनि राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई चाहिँ अवसर स्थिति परेकै हो. र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरूमध्ये मेक्सिको 7 नम्बरमा पर्दो रहेछ
2: त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिकोको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो, विदेशीहरू धेरै खुसी हुनुभयो। त्यस पछाडि उहाँहरू पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र सस्ताको रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो, हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फ। तर त्यो दुई चार वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन।
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भावना बनेको थियो, त्यो समय पनि सम्झिन सक्छ।
2: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू, त्यसपछि उद्योगीहरू, सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो, पछि गएर उद्योगी, व्यवसायी, क्याफे, अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी त्यहाँ चाहिँ महासङ्घ बनाइसकेका थियौँ। 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो, अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ। त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा, अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ, अन्य ठाउँमा पनि क्याफेको आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ, अलि यो समयले पनि साथ दिनु थाके।
2: अब यो परिस्थितिको कुरा हुँदैछ, कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्रै हुँदैनछ। जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो। बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्नु यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको, तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो। अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको धेरै गयौँ, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि के आफ्नो सबैको जानेको सिपहरू सेट गरेर काम गर्दै गयौँ र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने, कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने चाहिँ लाग्यो। विभिन्न मेला महोत्सवहरू जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिसकेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको बो पनि थियो र तथापि अब त्यो
0: बन्यो,
2: राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठन तर्फबाट। यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले उद्योग खोल्न सुरु गर्नुभयो, फेरि बिस्तारै गएर अब एभरेस्ट कफी लिनुभयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो, त्यसपछि
0: ट्रेन्ड चाहिँ नेपालमा
2: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो र छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने, सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव ठानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका,
0: जस्तो केही छन् भन्नुभएको छ, कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँदा मैले, यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि, जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है।
2: हजुर, र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरा छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिन्ने रहेछ, बुवामा मैले गरेको काम राम्रो रहेछ भन्ने खासमा बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो। अर्को कुरो हामीले अब बेच्न समस्या भएन नि, त्यसरी सुरुमा कठिनाई पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर चाहिँ हामी किन्छौँ भन्ने थाले। त्यसपछि गएर अब हाम्रो भाटबाट इन्कम मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कफी भनेर उहाँले दिनुभयो, अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले म जान्दै जाँदै 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि। तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था।
0: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ?
2: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल
0: महसुस गरेको कुरा त
2: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर छेडी सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो सङ्गठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ। अब किन अब कफी बनाएर खुवाउने भन्यो, त्यस्तो तालिम भन्यो, अनेक खालका भयो, अनि किसानहरू भाग लिन आउँछन्, अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने, अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात खुवाएर पठाउने, त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो। त्यसबाहेक अरू नेपाल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर छेडी सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो सङ्गठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ।

0: त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता।
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भने त भन्नु मिल्दैन, तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन। त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ। एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन। हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न। त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि। चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ।
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै नै छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ। यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्। यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले।
0: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ खाद्य अनुसन्धान शाला अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा। त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो फरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हो, किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो। यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ। तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासंघ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो। नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो। तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो। अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्तिदेवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट दिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँगको अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पायो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म। त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो।
1: करिब करिब 45 वर्ष भन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ, गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ। अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ, अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ, त्यो खालको जोस अहिले पनि छ। अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन, किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँ लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो, तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ, यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्तृ हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा मात्रै उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ, अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना अब 50 वर्षको

0: अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो ख्यालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो। यसमा चाहिँ को को जोडिन सक्छ भन्दाखेरि महासंघको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूका आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न किसिमका हाम्रा प्रदेशहरूमा 4-5 वटा प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्म चाहिँ प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयस्त छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कृषि विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसे कम अब त्यसरी त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ आपत्ति,
0: यथार्थ कुरा हो। त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बा आमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडतिर बसेको अवस्था छ। भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्छ।
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु। नमस्कार।
0: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृषि जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 वटा रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश कृषि कर्म गरौं। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष पेन्स।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर एकको कार्यालय डुडभन्ज्याङ सिन्धुली। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढी अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
1: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
0: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1295 पुग्यो। स्वदेशी र विदेशी गरी अझै 4398 जना बेपत्ता। फेवातालमा कार खस्दा 2 जनाको ज्यान गयो। काभ्रे फलाञ्चोकमा पिपलको रूखमा घण्टी झुण्ड्याउने क्रममा 1 पुरूषको लडेर मृत्यु। इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीको एक दिवसीय अभ्यास खेलमा लगातार 2 हार।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1295 पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म 1295 जनाको शव फेला परेको छ, जसमध्ये 33 जना बालक, 44 बालिका, 273 महिला र 478 जना पुरूष रहेका छन्। 467 जनाको भने आंशिक अंग फेला परेको छ। बाढ़ीमा परि उद्धार गरिएका 2 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हालसम्म 1260 जना मृतक र 846 जना आफन्तको डीएनए संकलन गरिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै 4898 जना बेपत्ता रहेका छन्। आज दिउँसोसम्मको तथ्याङ्क अनुसार बाढ़ीबाट प्रभावित 13,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 13,093 जनाको उद्धार गरिएको छ। भोटेपछि बाढीपछि नेपाललाई परेको विपदमा हालसम्म 29 देशसहित ठूला अन्तर्राष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन्। केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन् भने केही मुलुकले आर्थिक सहित मानवीय सहायता सामग्री पठाएका छन्। परराष्ट्र मन्त्रालयले आज दिउँसोसम्मको प्रेस ब्रिफिङ अनुसार विपदको बेला समयमै ऐक्यबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब अमिरट, युएई, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाटभिया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानाडा, श्रीलंका, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, आयरल्याण्ड र चेक गणतन्त्र छन्। यस्तै युरोपेली संघ, एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, संयुक्त राष्ट्रसंघ लगायत अन्य मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहयोग प्रदान गरेका छन्। व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोग घोषणा गरेका छन्। उनीहरूको सहयोगप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ। बाढ़ीमा परेर मृत्यु भएकाका शव पहिचानका लागि चार देशका फोरेन्सिक टोली पनि नेपालमा खटिएका छन्। मृतकको शवबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान प्रक्रियालाई तीव्र बनाउन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक टोली नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूले नेपाल प्रहरी तथा सम्बन्धित अन्य निकायसँग सहकार्य गर्दै मृतकका अवशेषको डीएनए परीक्षण तथा पहिचान कार्यलाई तीव्रता दिइरहेका छन्। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ। बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोग बारेमा जानकारी गराउनु भएको छ। नेपालमा बाढ़ीको विपद प्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानकर्षण गराएको थियो। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जल विज्ञान अनुसन्धान सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चीनिया राजदूतावासले जनाएको छ। यसमा नदीमा बनेको अवरोध अर्थात ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनिया राजदूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरूङ र सुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगतै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीको कारण चीनतर्फ फँसेका थप 155 जना नेपाली शुक्रबार आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको छ। बाढ़ीपछि चीनतर्फ फँसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहिबार 114 जना र दोस्रो दिन आज 155 जना नेपाल आइपुगेका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार आज नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। यस्तै धादिङका 1 जना र काठमाडौँका 9 जना रहेको उहाँले जानकारी दिनुभएको छ। चिनिया पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बर लगायत आवश्यक विवरण समेत नेपाली अधिकारीहरूलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भएको छ। नेपाल आइपुगेका नागरिकहरूलाई आवश्यक प्रक्रिया पूरा गरेपछि काठमाडौँ लगिनेछ। पहिलो दिन नेपाल फर्किएका नागरिकलाई भोटेपछि गाउँपालिकाले काठमाडौँसम्म पुग्न यातायातको व्यवस्था गरेको थियो भने दोस्रो दिन फर्किएका नागरिकका लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था, उद्धार तथा राहत वितरणको विषयमा जानकारी लिने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनु भएको छ। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति पनि गठन गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीको तर्फबाट एमाले 1,20,00,000 रूपियाँ सरकारको राहत कोषमा सहयोग गर्ने घोषणा पनि गरेको छ। यही भदौ 10 गते भटेपछि हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीको कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिनुभएको छ। बागमती प्रदेश सरकारको सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उहाँले उपाध्यक्षबाट राजीनामा दिनुभएको छ। पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बागमती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ। राप्रपाबाट 3 मन्त्री समेत बनेका छन्। बागमतीका 7 सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका छन्। बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत हाल्ने राप्रपाका 7 सांसद मध्ये 1 बुद्धिमान तामाङका आफ्नै भाइ डम्बर तामाङ पनि छन्। राप्रपा उपाध्यक्ष तामाङले आफ्नै भाइले पार्टी निर्णयको उल्लंघन गरेकोले पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको भन्दै राजीनामा दिएका हुन्। त्यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
12: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: कृष्णमश्री हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, कास्कीको पोखरा महानगरपालिका 18 गैरी चौतारा फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। BR05BB6759 नम्बरको कार अनियन्त्रित भएर फेवातालमा खसेको हो। शस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गण कास्कीबाट शस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 वर्षीय नवदीप कुमार यादव र अर्का 26 वर्षीय प्रियांशु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। कारमा रहेका भारत घर बताउने 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारको लागि पोखराको जीएमसी अस्पताल पठाएका छन्। दुवैजनाको अवस्था मध्यम रहेको छ। तालमा खसेको कारलाई क्रेनको सहायतामा बाहिर निकालिएको शस्त्र प्रहरीले जनाएको छ। काभ्रे पलाञ्चोकमा पिपलको रूखमा घण्टी झुण्ड्याउने क्रममा एक पुरूषको लडेर मृत्यु भएको छ। चौरी देउराली गाउँपालिका 5 केउरिनीमा उक्त घटना घटेको हो। मृत्यु हुनेमा स्थानीय रूद्रप्रसाद गौतम रहेका छन्। आज बिहान गाउँकै महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुण्ड्याउन खोज्दा गौतम 6 फिट अग्लो पिल्लर गेटबाट लडेका थिए। स्थानीय जागृति माध्यमिक विद्यालयको अग्लो पिल्लर गेटबाट लडेर टाउकोमा गहिरो चोट लागेको गौतमको दुसिनी देउराली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाको खबर पाए लगतै प्रहरी चौकी ढाडखर्कबाट प्रहरी टोली घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। कपिलवस्तुको शिवराज नगरपालिका 2 बालापुर मिलनचोक स्थित भित्री सड़क खण्डमा अटोको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान हल्लार नगरबाट 2 नम्बर टोलतर्फ जाँदै गरेको लुप्र 01001 तह 1378 नम्बरको अटोले सड़क पार गर्दै गरेका स्थानीय तीर्सना सेन ठकुरीको 3 वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो। दुर्घटनामा बालकको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ। घटना लगतै बालकलाई उपचारको लागि चन्द्रवटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि चिकित्सकले थप उपचार आवश्यक रहेको भन्दै बुटवल रेफर गरेका थिए। त्यसपछि परिवारजनले बालकलाई लुम्बिनी सिटी अस्पताल बुटवल पुर्याएका थिए। लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको बताइएको छ। समाचारक्रममा आर्थिक समाचार, कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 3,07,400 रूपियाँमा कारोबार भइरहेको छ। हिजो तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव तोलामा 9,500 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार, इण्डोनेशियाभरि पछिल्ला 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजनिङ अर्थात खाद्य विषाक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी परेका छन्। पछिल्लो घटनामा मध्य जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेको बीबीसीले जनाएको छ। इण्डोनेशियाका विद्यालय जाने बालबालिकाको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याइएको अरबौं डलरको योजना मार्फत यी खानाहरू उपलब्ध गराइएका हुन्। यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरूमध्ये एक हो। तर सामूहिक रूपमा धेरै मानिसहरूमा देखिएको फूड पोइजनिङको सम्भावित स्रोत हुनुका साथै यो कार्यक्रम भ्रष्टाचारको आरोप र यसको लागत सम्बन्धी आलोचनाबाट पनि घेरिएको छ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्ध पछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनु भएको छ। मेलोनीको सरकारले आज 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बोर्लुस्कोनीको कीर्तिमान तोडेको छ। पछिल्लो 80 वर्षमा 68 सरकार बनेको इटालीमा गठबन्धनभित्रको विवादका बावजुद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको ब्रदर्स अफ इटाली पार्टीले दक्षिण शहर बारीमा राजनैतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। र अन्त्यमा खेल समाचार, अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको छ। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदै सबै विकेट गुमाएको हो। यिनै समाचार सँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। बटेकुसी बारीमा परि मृत्यु हुनेको संख्या 1295 पुग्यो। स्वदेशी र विदेशी गरी अझै 4898 जना बेपत्ता। फेवातालमा कार खस्ता 2 जनाको ज्यान गयो। काभ्रे पलाञ्चोकमा पिपलको रूखमा घण्टी झुण्ड्याउने क्रममा एक पुरूषको लडेर मृत्यु। इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डे 2000 जना बिरामी। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीको एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841529557
4: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
4: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
3: खाली जमिनमा रुख तथा घाँस रोपौ भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अप्नाऊ जथाभावी वन फडानी नगरौ नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र
0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट

0: शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, रेडियो झनकार 97.5 मेगाहर्ज को प्रस्तुति कार्यक्रम हाम्रो लिखु तामाकुसीको सातौं अंकमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता ईश्वर विश्वकर्मा। रामेछापको लिखु तामाकुसी गाउँपालिकाको सहकार्यमा उत्पादित यो कार्यक्रम हरेक शुक्रबार साँझ ठिक 36 बजे प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकार सँगै हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकै साथ सुनिरहनु भएको छ। आजको सातौं अंकमा हामीले भदौ 9 र 10 गते संचालित जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष केशव महतले व्यक्त गर्नु भएको मन्तव्यको अंश र योजना शाखा प्रमुख सन्तोष जीसीले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदनको अन्तिम अंश समावेश गरेका छौं। यसै गरी पालिकाका एकजना किसानले बाँदरले दिएको दुःखको विषयमा गर्नु भएको गुनासो पनि आजको अंकमा समेटेका छौं। शुरूमा सुनौ जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले व्यक्त गर्नु भएको मन्तव्य।
1: हामी आफ्नो कार्यकालको अन्तिम समीक्षामा छौ। मुलुकको समृद्धिको लागि स्थापना भएका 3 तहका सरकार, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गत वर्ष गरेका सम्पूर्ण कामहरूको समीक्षा हामी प्रस्तुत गर्नको लागि यहाँ हामी उपस्थित भइरहँदा यो गरिमामय सभालाई अझ व्यवस्थित र अझ गरिमामय बनाउनको लागि सबैजना उपस्थित भइदिनु भएको भएदेखि सायद सुनमा सुगन्ध हुन्थ्यो होला र यो कुराको अलिकति अभाव खड्कियो। त्यसकारण हामी कहाँनिर चुकेका छौं भन्ने कुराको समीक्षा हामी आफैबाट शुरू गर्नुपर्छ भनेको जस्तो लाग्छ। यो मेरो व्यक्तिगत धारणा हो र अहिले मुलुकमा भइरहेको विषम परिस्थिति जुन उब्जियो आज यसबाट हामी दुखी छौं र स्थानीय तहमा भएका क्षतिको सन्दर्भमा लिखु तामाकोशी गाउँपालिकाले गर्न सक्ने

0: सहयोग को लागि लिखुतामा कोशी गाउँपालिका प्रतिबद्ध छु, प्रतिबद्धता व्यक्त गर्दछु भनेर यहाँलाई जानकारी गराउन चाहन्छु। र हामीले समीक्षा गर्दै गर्दा मन्थली नगरपालिका र सुनापति गाउँपालिकाले प्रदेशसम्म आफ्नो प्रेजेन्टेशन पुर्याउनको लागि जुन असल कामको एउटा अभ्यास हामी सम्बन्ध आयो, यो समग्र रामेछापका सबै स्थानीय तहहरूको लागि एउटा गौरवको विषय हो। त्यसकारण म मन्थली नगरपालिका र सुनापति गाउँपालिकाका श्रद्धेय जनप्रतिनिधिज्यूहरू र कर्मचारी सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अर्को कुरा, जिल्ला समन्वय यसको भूमिका के हुनुपर्छ भन्ने सम्बन्धमा हामीले 79 र 80 समीक्षामा एउटा कुरा गरेका थियौँ। हामी जिल्ला समन्वय समितिलाई कमजोर बनाउनु पर्छ भन्ने एउटा पक्ष थियो र हामीले रामेछापमा के भन्यौं भने जिल्ला समन्वय समितिलाई नीति तथा योजना आयोगको रूपमा जिल्लामा विकास गर्नुपर्छ, 8 स्थानीय तहका अध्यक्षहरू सदस्य हुनुपर्छ, प्रदेश मान्य र संघीय मान्यज्यूहरू पनि यसको सदस्य हुनुपर्छ र जिल्लाभरि गरिने गौरवका योजनाहरूलाई योजनाबद्ध रूपमा प्रदेश र संघमा पेश गर्नुपर्छ र त्यसैको आधारमा योजना बजेट बाँडफाँड गर्ने र कार्यान्वयन गर्ने पाटोमा लानुपर्छ भनेर हामीले भनेका थियौं। त्यो भइदिएको भए, त्यो हुन सकेन, त्यो भइदिएको भएदेखि आज हामीले जे कुरा गरिराखेका छौं, बजेटको असमान वितरणका कुरा गरिराखेका छौं, बजेट वितरणमा देखिएको अस्तव्यस्तताको कुरा गरिराखेका छौं, बजेट विनियोजनमा तेस्रो पक्षको चलखेल भएको कुरा गरिराखेका थियौं, सायद यो कुरा हुँदैन थियो होला। र अब यो आवाज कसले उठाइदिने र हामीले उठाएको आवाजको कुनै पनि सम्बोधन पनि भएन। समय र परिस्थितिले यो आवाजलाई पनि संघीय सरकार जसले नीति नियम बनाएर देशलाई गवर्न गर्छ उसकासम्म यो आवाज सम्भवतः समयले पुर्याउला जस्तो मलाई लाग्छ। र हामी 3 तहका सरकारहरू सँगै बसेर समीक्षा गर्दै गर्दा हामीले गरेका कामहरू प्राविधिक कारणले के अप्ठ्यारा थियो होला, ऐन कानून परिपालना गर्ने सन्दर्भमा हाम्रा बाध्यता पनि छ, बजेटहरू आए ती बजेटहरू कार्यान्वयन नगरिकन जनताका सामु हामी पुग्न सक्दैनौ, ती बजेट कार्यान्वयन गर्दाखेरि त्यो बजेट कहाँनेरिबाट आयो, त्यो बजेट कसले राख्यो र त्यो बजेट कार्यान्वयन गर्दाखेरि हुने फाइदा र बेफाइदाको सन्दर्भमा कसले जिम्मेवारी लिने भन्दाखेरि पनि आएको बजेटलाई कार्यान्वयन गरेर त्यो कार्यान्वयनलाई हामीले प्रगतिको रूपमा अगाडि बढाउन हामी आतुर छौं, हामीसँग भएको यही व्यवस्था छ। त्यसकारणले गर्दा यो व्यवस्थाभित्र रहेर हामीले गरेका क्रियाकलापहरूले हामीलाई दुखी बनाउँदैन, यो मेरो विश्वास हो। तर यसो भन्दैमा यी सबै ऐन कानूनहरू जनताको अनुकूल छन् त, त्यो पनि होइन। त्यसकारण यी यस्ता हाम्रा प्रतिकूल भएका ऐन कानूनहरूलाई समयमै परिमार्जन गर्ने र जनताको पक्षमा कानून बनाउने कुरामा हामी जनप्रतिनिधि, राजनीतिक दलका श्रद्धेय नेताज्यूहरू र कर्मचारी साथीहरू जो नीति निर्माणको तहमा हुनुहुन्छ उहाँहरूले पनि यो विषयमा निर्गम भएर आवाज उठाउनु पर्ने अहिलेको म तड्काएको अवस्था देख्छु। र हामीले गरिराखेका विकास निर्माणका कुराहरू स्थानीय तह धेरै साथीहरू अब यसमा अझ विशेषता पत्रकार साथीहरूको बढी जिज्ञासा हुन्छ, स्थानीय तहमा तैँले गरेको के, नमुना योग्य काम गरेको के, तैँले देखिने गरी गरेको काम के भन्दाखेरि मैले के भन्ने गरेको छु भने स्थानीय तह भनेको यस्तो सरकार हो जसले गरेका हरेक काम सरकारले समुदायले देख्नुपर्छ, त्यो हरेक काम पत्रकारले देख्नुपर्छ, त्यो हरेक काम नागरिक समाजले देख्नुपर्छ, त्यो हरेक काम राजनीतिक दलले देख्नुपर्छ। जसले स्थानीय सरकारको पक्षमा आवाज उठाएको छ त्यो सबैले स्थानीय सरकारले गरेको काम अनुभूत गर्नुपर्छ, देख्नुपर्छ भन्ने मेरो मान्यता छ। किनभने एउटा कुकुरले कसैलाई टोकिराखेको बेलामा त्यो बिरामीलाई अस्पतालसम्म पुर्याउने काम स्थानीय सरकारको हुन्छ, जो भिक्टिम छ कुकुरले टोकेको मान्छे उसको लागि 10 किलोमिटर बाटो पिच गर्नुभन्दा तत्कालै अस्पताल पुर्याउनु उसको लागि महत्वपूर्ण कुरा हो। र हाम्रो लागि त्यो बिरामी भएको ठाउँसम्म सहज बाटो पुग्नु र हामीसँग एम्बुलेन्स हुनु त्यो हामीलाई महत्वपूर्ण कुरा लाग्छ। त्यसकारण स्थानीय सरकारले यी 3 कुराको समायोजन गरेको छ। तर धुले बाटोमा एम्बुलेन्स कुदाउँदै गर्दा धुलो जिउ भरि लागेको मान्छेले कस्तो फडा बाटो पिच गर्न सकेन भनिन्छ, त्यो आवाज पनि छ। तर त्यसलाई पनि हामीले शालीनतापूर्वक समाधान गर्नुपर्ने हाम्रो जिम्मेवारी छ, समय अनुकूल त्यो जिम्मेवारी पनि साथीहरूले पूरा गर्लान्। त्यसकारण हामीले जे जति अहिले गरेका छौं ती सबै कामहरूले हामीले समीक्षा गर्दै गर्दा एउटा जति राम्रो काम गर्यो भन्दै गर्दा हामी सबै आलोचित छौ। हामीलाई प्रतिनिधित्व गरेर पठाउने राजनीतिक दलका सदस्य नेताहरू पनि हामीसँग सन्तुष्ट हुनुहुन्न। हामीलाई असाध्य बल प्रयोग गरेर पद पुर्याउने पद प्राप्त भएको छ, सुविधा खाएको छ सरकारको, त्यहाँसम्म पुर्याउने साथीहरू पनि सन्तुष्ट हुनुहुन्न। नागरिक समाज जसको लागि व्यवस्था भएको छ, यो व्यवस्था आएको छ, उहाँहरू पनि सन्तुष्ट हुनुहुन्न। आखिर यो सबैको जड कुरो चाहिँ के हो त? यो जड कुरोको लागि हामी सबै नागरिक समाज, राजनीतिक दल र सेवा प्रदायक संस्था सबैजना मिलेर, तिनै तहका सरकारका प्रतिनिधिहरू मिलेर यसको निर्मम छलफल गर्ने र यसलाई कसरी सुधार गर्ने र त्यसलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा हामीले पुनः काम गर्नुपर्ने छ। र अर्को कुरा, हामी स्थानीय तहमा काम गर्दै गर्दा हामीले पटक्कै कन्भिन्स गर्न नसकेको कुरा, हामीले सहभागी नै गराउन नसकेको कुरा, कृषि कार्यबाट समृद्धि आउँछ भन्ने कुरामा हामीले किसानहरूलाई कन्भिन्सै गर्न सकेनौँ। हामीले बाँझो खेतीलाई कसरी सदुपयोग गर्ने भन्ने कार्यक्रम राख्यौं, विभिन्न किसिमका खेती प्रणालीको बारेमा तालिम दियौं, तथापि खेतमा गएर काम गर्ने जनसंख्याको अभावमा कृषिबाट उन्नति हुन्छ भन्ने कुराको हामीले विश्वासै दिलाउन सकेनौं। अर्को कुरा, सरकारी अस्पतालमा उपचार गराएर बिरामी विषेक हुन्छ भन्नेको कुरा हामी यति मेहनत गरिराखेका छौं, स्वास्थ्य संस्थाहरूलाई सुविधा सम्पन्न बनाउनको लागि हामीले गरेको प्रयत्नका बावजुद त्यहाँ उपचार गरेपछि विषेक हुन्छ भन्ने कुराको हामीले विश्वासै दिलाउन सकेनौं। त्यहाँबाट निस्किन्छ अनि एम्बुलेन्स मागेर मान्छे काठमाडौँ पुगिहाल्छ, किन्छ त्यही औषधि अनि उहाँ जाँचेपछि यो दुइटै एउटै पो रहेछ भन्छ, उहाँ पुगेपछि मात्रै उसलाई सन्तुष्टि हुन्छ। अर्को कुरो, सरकारी विद्यालयमा पढेपछि मान्छे शिक्षित हुन्छ भन्ने कुराको पनि हामीले कन्भिन्स गर्न सकेनौँ। हरेक मान्छेलाई निजी विद्यालयको भूत चढेको छ, निजी विद्यालयमा पढिसकेपछि मात्रै मान्छे शिक्षित हुन्छ भन्ने उसलाई विश्वास छ। यी सबै कुरा अहिले यो 9 वर्षमा स्थापित भएको मान्यताले निस्केको रिजल्ट हो त होइन नि? विगत लामो समयदेखि भइरहेका विकृतिहरूलाई हामीले समाधान गर्ने प्रयत्न गर्दा गर्दै भएका कुराहरू हुन् र मलाई लाग्छ अब केही वर्षभित्र हामीले स्थानीय तहले गरेका प्रयत्नहरू, ईसीडी कक्षा 1-3 गरेको व्यवस्थापन, स्वास्थ्य संस्थामा गएका डेलिभरीका कुरा, घर घर गएर बिरामी जाँच्ने कुरा, विभिन्न किसिमका औषधिहरू दिने कुरा, सदरमुकाम अथवा रामेछापमा गरिने केही विशिष्ट सेवाहरू, यी कुराहरूले जनताहरूलाई क्रमिक रूपमा आश्वस्त बनाउँदै गएपछि मात्र यसको प्रतिफल 5 वर्ष अथवा 10 वर्षपछि निस्केला। त्यसकारण अहिले नै हामी एक अर्काप्रति आलोचना गर्ने, एक अर्कालाई सत्व श्राप गर्ने भन्दा पनि हामीले प्राप्त गरेको उपलब्धिलाई कसरी संस्थागत गर्ने र एक आपसमा कसरी सौहार्दता कायम गर्ने भन्ने कुरा तिनटै सरकारको महत्वपूर्ण मुद्दा हो जस्तो मलाई लाग्दछ। र अर्को कुरा, हामीले गरेका कामबाट केही पनि नभएको भन्ने जुन भाष्य सिर्जना भएको छ, हामीले न्यूनतम रोजगारी सिर्जना पनि गरेका छौं, आय आर्जनमा जनतालाई जोडेका पनि छौं, सामाजिक सुरक्षा भत्तादेखि विभिन्न किसिमका सरकारले प्रवाह गर्ने कुराहरूमा हामीले सहजीकरण गरेर जनता समक्ष कसरी सजिलै पुर्याउने भन्ने कुरा पनि गरेका छौं, उपभोक्ता समितिको गठन मार्फत खर्च हुने पैसामा दुरूपयोग भन्ने जुन भाष्य निर्माण गरिएको छ त्यो बिल्कुल त्यो कुरा होइन। उपभोक्ता समिति मार्फत रामेछापका स्थानीय तहहरूले प्रवाह गर्ने बजेट र त्यसले सिर्जना गर्ने आंशिक रोजगारी र बजारमा पैसा आउने जुन मार्केटमा पैसा आउने मार्केट चलायमान हुनेछ त्यो स्थानीय तहले मात्रै गर्न सकेको हो। अहिले स्थानीय तहले कम्तीमा पनि एउटा स्थानीय तहले 10-12 करोड पैसा उपभोक्ता समिति मार्फत विकास, भौतिक पूर्वाधार विकासमा लाउँछ र त्यो पैसाले रोजगारी सिर्जना गरेको छ, सिमेन्ट किनेको छ, साबेल किनेको छ, जाबेल किनेको छ, यसले स्थानीय बजारलाई चलायमान बनाएको छ, दक्ष र अदक्ष रोजगारीहरूलाई रोजगारी दिएको छ। यी यस्ता असल कुराहरूको सन्दर्भमा हामीमै बहस गर्दाखेरि यसमा नकारात्मक भइयो भन्नु भनेदेखि अर्को पक्षले यसैलाई थप विकृतको रूपमा लिन्छ। मैले यो भन्न चाहे अब धेरै कुराहरू छैन, हाम्रो यो समीक्षा अब हाम्रो कार्यकालको अन्तिम समीक्षा हो, हामी सम्भवतः अर्को वर्ष सँगै नहुन पनि सक्छौ, हामीलाई पनि अर्को पुस्ता अर्को साथीलाई पद हस्तान्तरण गर्न हामी आतुर छौ। त्यसकारणले हामीले यो 5 वर्षमा जसरी स्थानीय तहहरूसँगै मिलेर सौहार्दपूर्ण वातावरणमा हामी उच्च राखेर हामीले गरेको काम, सार्वजनिक ठाउँमा बहस गर्ने हैसियतमा हामीले काम गर्यौं र हामीसँग संघ र प्रदेश सरकारका प्रतिनिधिज्यूहरूले समन्वय गरेर रामेछाप जिल्लाको समग्र आर्थिक विकास र सेवा प्रवाहमा जुन किसिमको हामी बीच समन्वय भयो त्यसको लागि यहाँहरू सब सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र हाम्रा हरेक क्रियाकलापहरूलाई अचाध्य नजिकबाट निगालेर असल काम गर्न प्रेरणा गर्नुहुने जिल्ला समन्वय समितिको सम्पूर्ण परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र हामीलाई यो कार्यकालभरि साथ सहयोग गर्ने नागरिक समाज राजनीतिक दलका प्रतिनिधि गैर सरकारी संस्था र सम्पूर्ण प्रति हार्दिक नमन गर्दै बिदा हुन चाहन्छु। हवस् नमस्कार। जय नेपाल।
1: अध्यक्षको मन्तव्यपछि अब प्रस्तुत छ पालिकाका योजना शाखा प्रमुख सन्तोष झिसीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनको अन्तिम अंश।
2: जनताका गुनासा सुनिनुपर्छ भन्ने हेतुले सर्दे अध्यक्षज्यूकै प्रोग्राम अन्तर्गत जनतासँग जनप्रतिनिधि कार्यक्रम पनि हामीले हरेक वर्ष जनप्रतिनिधिहरू जनतासँग हामी पुग्छौं। आधारभूत स्वास्थ्य परीक्षण जो मुख्यमन्त्री आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम छ त्यो सँगसँगै साझेदारी गरेर कायम गरिरहेका छौं। घुम्ती शिविर सञ्चालन हामीले अहिले साउन भदौमा जो सामाजिक शिक्षा नवीकरणको हाम्रो कार्यक्रम चलिरहेछ त्यही बीचमा मालभूत संकलन गर्ने होला अथवा हाम्रो वडा कार्यालयसम्म आउन नसक्ने नागरिकहरूलाई नागरिकता सिफारिस दिने कुराहरूलाई अथवा योजना सम्झौता वडा स्तरमा बस्ती स्तरमा आएर गर्ने होला अथवा अपाङ्गता परिचय पत्रको वितरणका कुराहरू होला यी हामीले घुम्ती शिविर मार्फत गरेको एउटा असल अभ्यास छ र हाम्रा तीनवटा मुख्य बजार छन् खिम्ती बजार धोबी बजार र शीर्षे बजार त्यहाँको शान्ति सुरक्षालाई पनि व्यवस्थित गर्नुपर्छ भन्ने हेतुले तीनटै बजारमा हामीले सीसी क्यामेरा जडान गरी शान्ति सुरक्षालाई व्यवस्थित गर्नका लागि नेपाल प्रहरी इलाका प्रहरी प्रहरी चौकीसँग साझेदारी गरेर काम गरिरहेका छौँ। कहिलेकाहीँ चट्याङले त्यहाँका सीसी क्यामेराहरूमा समस्या आउँछ फेरि त्यसलाई निरन्तर हामीले सुधार गर्ने प्रयास गरेका छौँ। यसरी थुप्रै छन् असल अभ्यासहरू मैले केही सर्टकटमा राखेँ र आगामी बजेट र कार्ययोजना अथवा भावी योजना के छ भन्ने हाम्रो कार्यतालिका थियो जहाँ हामीले अब यो चालु अब 2083-84 68,99,28,000 कुल बजेटको अनुमान गरेका छौँ जस अन्तर्गत विषयगत क्षेत्रगत रूपमा हामीले छुट्याएको बजेट 26 करोड हामीले देखाइसक्यौं। बाँकी कतिपय सशर्त अनुदान हुन्छ जहाँ हामीले निर्धारित कार्यक्रमहरू गर्नुपर्छ विशेष र सम्पूरकका आयोजनाहरू पनि निर्धारित कार्यक्रमहरू गर्नुपर्छ जहाँ हामीले छुट्याउने हामीलाई त्यो अधिकार रहँदैन उनी कार्यान्वयन गर्ने रह्यो र सँगसँगै चालु आवामा हामीले केही प्रमुख ठूला आयोजनाहरू विशेष त फोकस विकास निर्माणको केसमा गाउँपालिकाको प्रशासकीय भवनका लागि पुनः हामी प्रयासरत छौँ त्यसैले बजेट विनियोजन गरेको स्थिति छ र वडा नम्बर 3 को कार्यालय हामीले बनाउन सकेका छैनौँ 7 वडा मध्ये 6 वडा कार्यालय सम्पन्नको अन्तिम चरण र कतिपय वडाहरू सम्पन्न भएको स्थिति छ। विद्यालय भवनहरू निर्माण सड़क ढलान गर्नेदेखि लिएर हामीले केही चाहिँ संस्कार संस्कृतिहरूलाई सम्बोधन गर्ने गुम्बा निर्माणका कुराहरू अथवा खेल मैदानका कुराहरू अथवा गएका वर्षहरूबाट क्रमागत रूपमा आएका कालोपत्री सड़कका कुराहरू पनि यहाँनिर रहेको छ र विशेष त यी फोकस हामीले आगामी वर्ष यी ठूला आयोजनाहरू सञ्चालन गर्नेछौ। मुख्य चुनौती र समस्याहरू थुप्रै छन् अघि सरहरूले भनिसक्नुभयो मैले त्यसलाई फेरि दोहोऱ्याइन प्रशासकीय भवन निर्माण हुन सकेको छैन प्रमुख समस्या त्यो हो। अर्को गाउँपालिकाको केन्द्रसम्म कालोपत्री सड़क पुग्न नसक्दा आम नागरिकले त्यो खालको शास्ति पाउने स्थिति छ त्यसैले संघीय सरकार प्रदेश सरकारसँग कोअर्डिनेट गर्दै ठूलो बजेटको भोल्युम हुने सरकारहरूलाई हाम्रो अनुरोध छ त्यहाँसम्म अलिकति हाम्रा कार्यक्रमहरूलाई सम्बोधन गरिदिएको हकमा नागरिकले एउटा खालको सहजता पाउनुहुन्थ्यो। पर्याप्त जनशक्ति अलिकति कमी छ जनशक्ति जहाँ अघि सरहरूले भन्नुभयो हिजो समायोजन ऐनले निर्धारण गरेको ओएनएम र आज हामीलाई नागरिकका माग अपेक्षा सहितको थप मागका कर्मचारीहरूको स्थिति र समयमा योजना सम्झौता भए पनि कतिपय उपभोक्ता समितिबाट निर्माण हुने कार्यक्रमहरूमा अलिकति ढिलाइ हुने स्थिति रह्यो जहाँ जनशक्तिको अभाव छ स्रोत साधनको अभाव छ कहिलेकाहीँ महँगीले अप्ठ्यारो गर्छ त्यो स्थिति छ। सँगसँगै सानोतिनो मर्मतमा पनि जस्तै कहिलेकाहीँ लागेको हामीलाई साना खानेपानीका आयोजनाहरूका पाइपका कुराहरू होलान् मर्मतका कुराहरू होलान् सानामा पनि सरकारसँगै निर्भर हुने अहिलेको अवस्था रहेको हुनाले पनि ती कुराहरूलाई पनि सम्बोधन गर्नुपर्ने स्थिति रहनाले यी समस्या र चुनौतीहरू रहेका छन् भन्न चाहे र समन्वय समितिसँग गरिएका अपेक्षा हामीसँग एउटा ठूलो अपेक्षा त गाउँपालिका र विभिन्न निकायहरूबाट गरिने आयोजनाहरूमा नियमित अनुगमन समन्वय गरिदिनका लागि हामी एउटा अपेक्षा राख्छौँ। अर्को विभिन्न सरकारहरू बीचको सम्बन्धमा स्थापना गर्नका लागि त्यो सुमधुरता ल्याइदिनका लागि एउटा समन्वय गरिदिनका लागि हामी अपेक्षा राख्छौँ। सँगसँगै अघि जहाँ जनशक्तिको कुरा गर्यौं, तालिम ह्युमन रिसोर्स नियुक्ति भएर त आउँछ तर हाम्रो स्थानीय तहले नै आफ्नै स्रोतबाट कतिपय तालिमहरू दिन सक्ने स्थिति रहँदैन। त्यसैले संघीय सरकार र प्रदेश सरकारले हाम्रा कार्यरत जनशक्तिहरूलाई पनि समय सापेक्ष खालका तालिमहरू सिर्जना गरेर अपग्रेडेड बनाउनुपर्छ। जसरी हामीले मोबाइललाई केही दिनको अन्तरालमा अपडेट गर्छौँ, त्यसै गरी हामीलाई पनि अपडेट हुनुपर्छ र अपडेट भए पश्चात केही काममा फेरि सहजता आउँछ भन्ने हामीलाई लाग्छ। त्यो खालको अपेक्षा छ। सुझावमा कतिपय केही विषयहरूमा कानुनी अस्पष्टता होला, त्यसमा अध्ययन पश्चात सुझाव दिनुपर्ने कुरा रहिहाल्यो। र यस्ता खालका कार्यक्रमहरू नियमित भइरहेको छ, नभएको त होइन, तर सकिन्छ अथवा सकिँदैन, मासिक रूपमा अथवा त्रैमासिक रूपमा यस्ता खालका कार्यक्रमहरू मार्फत हामीलाई पनि केही गरिएका कमी कमजोरीहरूमा सजग हुने मौका मिल्छ र यी कार्यक्रमहरू आयोजना जिल्ला समन्वय समितिले गरिदिए हुन्थ्यो भन्ने हामी अपेक्षा राख्छौँ। सँगसँगै आजको फोरममा आगामी आर्थिक वर्षलाई पनि फोकस गर्नुपर्छ, यो चालु आवालाई पनि भनेर अस्ति जिल्ला प्रशासन कार्यालयमा भएको मान्यसँगको साक्षात्कार कार्यक्रममा पनि हामी तयारीमा थियौँ। प्रदेश सरकार अन्तर्गत जिल्लामा थुप्रै कार्यहरू रहेका छन्, कार्यहरूले थुप्रै बजेटहरू विनियोजन गरेको अवस्था छ। अघि सरले भनिसक्नुभयो कुन कार्यालयको बजेट हो भनेर सोध्नुपर्ने स्थिति छ भनेर हामीले भन्यौँ अघि, तर हामीले हाम्रो असल अभ्यास भनौँ अथवा हाम्रो सानो प्रयास, गाउँपालिकाले वार्षिक बजेटका हाम्रो आर्थिक वर्षको वार्षिक बजेट कार्यक्रममै प्रदेश सरकार मार्फतका कार्यालयहरूले कुन कुन आयोजनाहरू कार्यान्वयन गर्दैछन् र कुन भूगोलमा कति रकम बराबरको कार्यान्वयन गर्दैछ भन्ने चाहिँ हामीले समावेश गर्ने गर्छौँ। त्यसैले जलस्रोत तथा सिंचाई विकास डिभिजनले यस वर्ष हामीको हाम्रो भूगोलमा 6,00,00,000 बराबरको कार्यक्रमहरू गर्दैछ। यसै गरी पूर्वाधार विकास कार्यालयले करिब चाहिँ 8,20,00,000 बराबरको कार्यक्रमहरू गर्दैछ। त्यसै गरी भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि त्यस्तै कार्यक्रम गर्दैछ। खानेपानी तथा स्वच्छपानी डिभिजन कार्यालयले पनि गर्दैछ। सामाजिक विकास कार्यालय काभ्रे फुलाञ्चोकमा छ, त्यसले पनि हाम्रोमा केही कार्यक्रमहरू गर्दैछ। उद्योग वाणिज्य तथा पर्यटन कार्यालय काभ्रेमा छ, त्यसले पनि हाम्रो भूगोलमा केही कार्यक्रमहरू गर्दैछ। त्यसै गरी 19,43,00,000 हाराहारीको बजेट यस चालु आवामा लिकु तामाकोशी गाउँपालिकाको भूगोलमा प्रदेश सरकार मार्फत रहेका विभिन्न कार्यालयहरूले हाम्रोमा सञ्चालन गर्दैछ। अघि मैले जहाँ 23,00,00,000 हामीले गर्ने विकास निर्माणका कुरा र यहाँ 19,00,00,000 चाहिँ विभिन्न यी पनि विकास निर्माणका कुराहरू रहँदै गर्दा भूगोलमा बजेटहरूको अलिकति बजेटको भोल्युम चाहिँ छ, तर यसमा मेरो व्यक्तिगत र कार्यालयको तर्फबाट पनि सुझाव चाहिँ अलिकति टुक्रिया आयोजनाहरू भयो कि अलि ठूला आयोजनाहरू प्रदेश सरकार मार्फतका कार्यालयहरूले सम्पन्न गरिदिए, साना आयोजनाहरूमा स्थानीय सरकारले सम्बोधन गर्न सक्थ्यो भन्ने चाहिँ राय रहेको छ। र गाउँपालिका र गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरू हाल यो अवस्थामा रहेका छन्, केही वडा कार्यालयहरू सम्पन्नको अन्तिम चरणमा रहेको छ भने यो स्थिति छ। अन्तिममा टिम जसरी कमिला मिलेर यो काठको मुढा बोकेर हिँड्दैछन् सबै कमिला मिलेर, हामी पनि सबै मिलेर टिम बनेर काम गर्यौं भने साँच्चै हामीले सफलता हासिल गर्छौं र एकले अर्कालाई आरोप र प्रत्यारोपमा मात्र लगायो भने मुलुक अगाडि बढ्छ जस्तो मलाई लाग्दैन। त्यसैले टिम बन्नुपर्छ, ग्रुप होइन भन्न चाहन्छु। टुगेदर एभ्रीवन अचिभ मोर। धैर्यताका लागि धेरै धेरै धन्यवाद।
1: प्रतिवेदन पछि अब सुनौ तिलपुङका एकजना किसानले व्यक्त गर्नुभएको यस्तो गुनासो। विश्वकर्मा है, तपाईँले भन्नुभयो बाँदरको समस्या छ, यहाँ बाँदर अत्याधिक लाग्छ भनेर भन्नुभयो।
3: अत्याधिक बोल्यो भन्दाखेरि हामीले केही पनि खानु नदिनु भयो, घरमा एउटा केही अलि बिरुवा लाग्यो भने खानै नदिनु भयो।
1: बाँदर हुल्का हुला हुने है
3: अहिले, किनभने घरमा राखेको अन्नसँग झिकेर लगाएको हुँदाखेरि यसमा केही सुरक्षा सरकारले अरूभन्दा पनि यो सुरक्षा हेरिदिनु पर्यो कि अब बाहिर लाउनु छोड्नु कि होइन छोड्नु पर्ने हो भने अब न छोडिदिनु भने हामीलाई ठाउँ देखाइदिनु पर्यो, होइन भने लाउनु यसको सुरक्षा चाहिँ देखाइदिनु पर्यो क्या सरकारले। न जुनै सरकार आए पनि यो बाँदरको नियन्त्रण किन नगरेको होइन, हामीले यो चाहिँ छिटोभन्दा छिटो हेर्थ्यो बिचारा। अब बाली लाउँछौँ, अन्न लाउँछौँ, अब हेर्नु धान लायो भने बाँदरलाई ठिक, कोदो लायो भने बाँदरलाई ठिक, घरमा राख्यौँ अन्न बाँदरलाई ठिक, दुःख गरेको केही सिना भएन नि त। अनि सरकारले अलिकति केही यो बाँदर नियन्त्रण गर्दैदेखि हामीलाई पनि अब सर पत्रकार सरहरू आइदिनु भएको छ, हेरेर है बुझेर देखाइदिएर फेसबुकमा युट्युबमा लगाइदिएर पनि सरसलाहरूले यसो तातो गराइदिनु पर्यो नि हामीलाई दुखेको कुरा
1: जस्तो अब तपाईँहरूले एकदम दुःख गरेर मिहिनेत गरेर सिँचाइको अभाव झेलेर मलको अभाव झेलेर होइन बिउ बिजनको अभाव झेलेर चाहिँ
3: पानी
1: खेतीपाती गर्नुहुन्छ होइन तर बाँदरले सखा पारिदिएर तपाईँहरू तनावमा हुनुहुन्छ अध्यक्षको प्रतिबद्धता योजना शाखाको प्रतिवेदन र किसानका समस्याहरू सहितको आजको विशेष प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो यी र यस्तै जनसरोकारका विषयहरूसँगै आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ गाउँपालिकाका नयाँ योजना विकासका खबर र नागरिकका आवाज बोकेर आगामी साता यही समयमा पुनः भेट हुने नै छ तबसम्मका लागि रेडियो सुन्दै गर्नुहोला म कार्यक्रम प्रस्तुत ईश्वर विश्वकर्मा बिदा हुन्छु शुभ सन्ध्या
4: हजुरको रेडियो 102.1 मेगाहर्ज
5: रंग बहार
6: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ष पेंस ते घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
5: वर्ष पेंस
7: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
8: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
7: कार्यसूचीको विषयहरू
8: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
7: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
7: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
7: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
8: संस्था एकीकरण सम्बन्धमा
7: ऋण अपलेखन सम्बन्धमा
8: संस्थाको जग्गा बिक्री सम्बन्धमा
7: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
8: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
7: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
8: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
7: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
8: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
7: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
8: धितो लिलामी सम्बन्धमा
7: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
9: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
8: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
9: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै
8: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
9: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यास्कु समितिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
8: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
9: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
8: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
9: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनार पानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनार पानी सबै
8: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै
9: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
8: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
9: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 दस बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
8: सोहीदिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालेबन
9: सोहीदिन बिहान 7:30 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
8: सोहीदिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
9: सोहीदिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
8: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
9: सोहीदिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
8: सोहीदिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
9: सोहीदिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
8: सोहीदिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
9: सोहीदिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
8: सोहीदिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
9: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
8: सोहीदिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
9: सोहीदिन बिहान 11 बजेदेखि 2:04 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
8: सोहीदिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
9: सोहीदिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
8: सोहीदिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
9: सोहीदिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
8: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
9: सोहीदिन बिहान 10 बजेदेखि 2:04 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
8: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
9: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
8: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
9: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
10: अहिले साँझको 7 बजे

0: and security forces for all the efforts. Government has really launched a massive search and rescue effort, which is what can be expected. They have been able to save a lot of life, been able to get in touch with many people. But at the moment, the biggest challenge is to reach some of the very difficult to reach areas. So that's why most of the roads have been damaged. The communities are stuck. And the biggest challenge is to get relief material and the supplies to the communities who need it at the moment. There's very little that they can rely on locally, and the supplies from outside are very limited. It's very difficult terrain. So it's a challenge not only for humanitarian actors, even for government and rescue teams.
1: Exactly. My next question is to Aini. So what can flash floods that's so immediate, that's so unanticipated like this, what are the challenges that could be caused to the communities, like, as based on your experience in the global level?
2: Firstly, to begin with, you know, I must make it a point to say that our thoughts are with the people who are anxiously waiting to connect with their family members. I was with the Plan International Nepal team in Trishuli a couple of days ago. It's quite heartbreaking every time a helicopter comes. They know some of them who have been waiting for those days will be reunited with their families. Some of them know their loved ones are no more. It's a very mixed feeling, so it is absolutely critical we keep them in our hearts, you know, wherever you are listening to the program. And remember and stand in solidarity with the people impacted and who are disconnected with their loved ones.
1: Yes, thank you for letting us know what you have closely felt, because, you know, for many people, this ground experience might not even be accessible. They might just be looking at, you know, news and then videos that have been going on, but the real ground experience, that's not very accessible to a lot of people. So thank you so much for bringing that up as well. And also, you talked about girls, right? So my next question is also in relation to that. Whenever disasters like this hit, you know, we are focused on emergency rescue, food, shelter, and so on, and other basic services, which is inevitable. But then girls and young women, their protection and safety is also compromised, right? So what are the major safety and protection concerns for young people, especially girls and young women in such a time? And why is it important that this be addressed from the very beginning?
2: First of all, there are underlying factors before a crisis that gets amplified during a crisis. So there are some new problems which every crisis will bring, but most of the time they multiply what is already existing. So if it is an area, I'm not saying that is what is happening in Nepal, which my colleague Ram and yourself, Samarika, is more informed to make a comment. But if it's a place where there are already children separated from their family members because of levels of poverty which forces parents to stay from their families, if it is a place where there is previous history of sexual abuse or, you know, other forms of exploitation on children or girls like child labor, etc., or even trafficking. What the disaster does is that it multiplies it by many times. One thing which many children asked us were about when is the next flood coming? So especially if you are a young girl, that fear is even more. That was there even before the flood. So, but I must also say that I was very touched and very inspired to see how some young people, including young women, were involved in the emergency response there. That's what we see in some of those places. It's always a mixed feeling when you work in floods or other disasters. You also see how the worst of what they are going through, but you also see some inspiring moments.
0: The scale of disaster is huge. And I think the real extent of how many children are unaccompanied, how many families are not going to be traced, is still not known. So I think as we come to that point, there has to be a mechanism which cannot be just run by the law enforcement agency. It has to be a very community-driven approach, which has to be made sure that every child who is unaccompanied is provided the support and mechanism within the community. Otherwise, this can become a real opportunity for people who might be waiting for this to be an opportunity for them to build on their thing. So we know that trafficking has been an issue in Nepal. We just need to be aware that we just create mechanisms and environment which doesn't allow that to happen. And this is not only responsibility of NGOs who are working there, but everyone who is in the community law enforcement agencies and government.
1: Yeah, exactly. I agree with what both of you said. You know, I specifically ask this question because it is also one of the topics that's explored deeply in the State of the World Burns Report 2026, where we found out on a general level that whenever a disaster strikes, girls and young women who are already vulnerable, the safety concern is even worse for them, and they had to shoulder emergency as well as their security and safety being compromised too. When the flood or the water recedes, disaster doesn't end there, as both of you have already amplified it. For young people, they lose school, right? Access to school, access to basic services, you know, and then they have the connection with their family and friends are lost. And then
3: Hazurko Radio, 102.1 MHz.
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणिक प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
4: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
4: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
5: मौरी पालन व्यवसाय र मह प्रशोधन
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
5: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
4: फलफूल प्रशोधन र बजारीकरण
5: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
4: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
5: प्राङ्गारिक कृषि वस्तु निर्यात
4: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
5: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
6: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हार जोड्नी तथा मांसपेशी दुख्नु
6: वाक वाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
6: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
6: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
6: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाउ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
5: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
7: रंग बहार
8: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
7: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: वर्ज पेन्स

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्नी।
5: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
5: भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम विन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई। रसुवा बाढ़ीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
1: करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
0: भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपी हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो, सतर्कता अपनाउन आग्रह।
2: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो त ब्लकेट खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई नै यो सूचना प्रदान गरेका छौँ, माइकिङहरू गरेको छौँ सबैलाई।
0: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दे खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ। पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ, औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार। साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद

0: प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढे पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
1: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलिक बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
2: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
1: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: गत 10 भदौमा रसुवा बाढीपछि नेपाल चीन सिमाना नजिक 2 वटा ताल बनेका थिए। त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भुटेको सीमा अर्को बाढी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढे पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयासपछि आज बिहान सुरुङबाट 2 जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढीमा परेर घाइते भएका मध्ये 2 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत 1 जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत 1 जना गरी 2 जनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटेकुसी नदीमा आएको बाढीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार्य व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये सनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई सनाकत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यस्तै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यस्तै जलविद्युत आयोजनामा पनि करिब 900 भन्दा बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ, भनेको सम्पर्कविहीन हुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो। र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ, जस्तो कि नेपाली सेनाले 3,900 भन्दा बढी, त्यस्तै नेपाल प्रहरीले 4,000 भन्दा बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 भन्दा बढी, भनेको करिब 12,000 भन्दा बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655 जना भन्दा बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
0: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी थुन्न सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेको छ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी थुनिएर र नदीको जुन पहिरो त्यो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हाम्रो तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
0: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बिहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37 यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल ए का रशीद खानले दुईजना श्रीजन घटका, नारायण जोशी, पवन शर्पा र लोकेश बमले एक एक विकेट लिएका हुन्।
5: बाढ़ीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
6: यदि कसैलाई समस्या भयो भने, व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने, फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
5: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह। जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
8: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईँलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
6: भोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसहयोग गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन, यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यही हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ, या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर चाहिँ त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार बिजुरबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजको माध्यमबाट चाहिँ कठिनाई होला। अझै त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ र आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने, व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने, फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्यको सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिएको हुन्छ, त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगरखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन् यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बाल बालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीड़ित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बाल बालिकाहरू पनि हुनुहुन्छ। बाल बालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बाल बालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइ राखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
8: तपाईँ भोटेकोसी बाढी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19, 20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मर्मतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोवान मास्टर, कालिका स्थान, मलिङ्गा मजुवाटार, केउरेनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मर्मत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
10: जुन ब्लिडिङ कम हुन्छ नि त्यसपछि जुन मैले अघि भने डिस्चार्ज त्यो डिस्चार्ज भनेको
2: सेतो पानी बग्ने,
10: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्यकर्मी पनि हुनुहुन्छ।
5: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा।
12: विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नु हुँदैन अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी इसु श्रेष्ठसँग कुराकानी गरेका छौं
10: सबभन्दा सुरुमा त इन्फेक्सन हुन्छ अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने अनि त्यसपछि गनाउने तल चिलाउने अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि त्यसपछि जुन मैले अघि भने डिस्चार्ज त्यो हुन्छ डिस्चार्ज भनेको
12: सेतो पानी बग्ने
10: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ चार पाँच दिनमा खाएपछि बिसेक हुने हुन्छ त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो
12: त्यो हुने बित्तिकै
10: त्यो भन्ने त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन इभन काठमाडौँमा पनि थाहा हुँदैन आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन
12: चिलाउने गनाउने पानी आउने सेतो पानी बग्ने
10: हजुर त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि ल फर इक्जाम्पल सरसफाइसम्म गर्न सकिएन इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ यो के हो त इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो
12: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो नभए त्यसले जटिलता पनि ल्याउने भयो
10: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो
12: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ त्यो उपचार समयमा पाएन भने
10: होइन क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठीघरको मुखको क्यान्सर भनेर बुझिन्छ पाठीघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन त्यो चाहिँ भाइरसले हुन्छ एचपीभी भाइरसले हुन्छ र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि फेरि शारीरिक सम्बन्ध भएपछि मात्रै त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठ्यघरमा चाहिँ बिस्तारी त्यो पनि आजको आज हुने होइन आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठ्यघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ त्यही भएर त्यो भनेको भिन्नै छुट्टै कुरा भयो यो सरसफाइको पाटो चाहिँ भिन्नै कुरा भयो
12: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन प्रजननको स्वास्थ्य यौन स्वास्थ्यको कुरा पनि छ त्यसपछि अर्को भनेको सुत्केरी महिला गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ
10: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ एएनसी केयर भन्छ पीएनसी केयर भन्छ त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ टिटी लाउनुपर्ने हुन्छ अर्को भ्याक्सिनेसन हुन्छ त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो त्यो चाहिँ अब त्यहाँ त अहिले छैन त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँहरूले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ थोरै हुन्छ त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ जस्तै कुन महिनामा हुनुहुन्छ पाँच महिनामा हुन्छ छ महिनामा हुनुहुन्छ कुन बेला त्यो सुई लाउनुपर्ने छ त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन अनि साथसाथै अब खानपिन उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ मैले अब भ्याक्सिन भनिहालेँ चेकअप भनिहालेँ मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ उहाँहरूले अहिलेसम्म कुन फेजमा हुनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ त्यो चेकअप अहिलेसम्म कतिवटा भयो अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग
12: केही पनि छैन कागजात एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन
10: हजुर त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसके भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ त्यो दुईवटा कुरा भयो एएनसी चेकअपको कुरा भयो अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो एकदम इम्पोर्टेन्ट अन्त साथसाथै खानपिन त त्यत्रो हजारौँ मान्छेमा खानपिन त गाह्रै छ त्यही पनि
12: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि
2: बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि त्यो त पर्याप्त भएन नि
10: त भएन हजुर
2: अनि त्यसमाथि अब गर्भवती सुत्केरी दुबईको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो
10: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि जुन
2: संवेदनशील समूह त्यो भनेको चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति
10: उहाँहरूलाई एकदमै उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ त्यो दुई टाइम खाना भन्नुभयो उहाँहरूलाई तीन टाइम चाहिन्छ कि पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन त्यो भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय जुन सम्बन्धित निकाय छ त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि तन्नै पैसा आएको छ अब त पर्याप्त छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज
2: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्नु पर्यो
10: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन त्यही सँगै बस्नुभएको मान्छेलाई पनि थाहा हुँदैन उहाँहरूले पनि भन्नु चाहिँ पर्छ
12: त्रिशुली ए को सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई रसुवाबारीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेको संख्या 1294 नाघेको छ होटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन् बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्ने खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाइ छ र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गणिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: रंग बहार, रंग बहार।
5: वर्ज संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज फेन्स।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: शोभा पौडेलज्यू म तपाईलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
2: थ्याङ्क यू सो मच।
1: तपाई नेपाल विद्युत प्राधिकरणमा कुन भूमिकामा काम गरिराख्नु भएको छ? अलिकति पदीय भूमिका सहितको अहिलेको तपाईँको जिम्मेवारीको परिचय पाउन।
2: हजुर सर, म शोभा पौडेल भूषण, म सहनिर्देशक अहिले कर्मचारी प्रशासन महाशाखामा महाशाखा प्रमुखको रूपमा कार्यरत छु। म करिब एक महिना अगाडि मात्रै उत्पादन निर्देशनालयबाट कर्मचारी प्रशासन महाशाखामा सेवा गरेर आए। रिसेन्टली यही थोरै टाइममा पनि म यस्तो विपदको अवस्थामा म आफ्नो जिम्मेवारी
1: अनि शोभाजी जस्तो त्रिशुली थिए यो 10 भलोको प्रलयकारी भुटेको जिम्मेवारी, त्यस पछाडि हाम्रा नेपालीहरू त्रिशुली करिडोरका विभिन्न जलविद्युत आयोजनका सुरुङहरूमा फँसिराखेको विषय सार्वजनिक छँदैछ, त्यसमा भगीरथ रूपमा सरकार तपाईँहरू लागि पर्नु भएको थियो। एउटा खुसीको खबर, कृष्ण जन्माष्टमीको दिन बिहानै सबैरै दुईजना विद्युत प्राधिकरणका कर्मचारी साथीहरूको जीवित सकुशल उद्धार भएको विषय आएको छ। सञ्जय शाह र कवीर महर्जन, उहाँ दुईजना साथीहरू कुन दर्जाको कहाँ काम त्यो बारे अलिकति विवरण दिन्न।
2: हजुर सर, हाम्रो यो 10 दिनमा चाहिँ आज कृष्ण जन्माष्टमीको दिन पनि हो। भगवान्ले हामीलाई कृपा गरिदिनु भएको छ, त्यसको लागि सर्वप्रथम त म भगवान्लाई धन्यवाद दिन चाहन्छु। सम्पूर्ण हाम्रो रेस्क्यु टिम, हाम्रो सरकार, हाम्रो टिमप्रति पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो अथक प्रयासमा चाहिँ आज हामीले दुईजना साथीहरूलाई सकुशल उद्धार गर्न सफल भएका छौँ। त्यसमा चाहिँ एकजना सञ्जय शाह हुनुहुन्छ। सञ्जय शाह भनेको हाम्रो त्रिशुली 3A मेकानिकल फोरमेनमा कार्यरत कर्मचारी हो। उहाँको स्थायी ठेगाना कोइलाइदी 8 सप्ताह। अर्को हाम्रो दोस्रो व्यक्ति भनेको कवीर महर्जन जी हुनुहुन्छ। उहाँ अहिले हाम्रो हाइड्रो पावर अटोमेसन प्रोजेक्ट स्वचालन आयोजनामा चाहिँ कुलेहानीमा काम गर्नुहुन्थ्यो। उहाँ चाहिँ मेकानिकल सुपरभाइजर हो, होइन? उहाँको ठेगाना चाहिँ बालकुमारी 3 काठमाडौँ।
1: उहाँहरूलाई हामीले अब दुई खालको सूचना गरिरहेछ, यो रेस्क्यु टिम पावर हाउस नै पुगिसक्यो, त्यहाँ फेला पारेको भन्ने खालको कुरा पनि छ, तर सुरुवातमा सुरुङतिरै भेटिएको भन्ने कुरा आइरहेछ। एक्चुअली कहाँ भेटिएको उहाँहरूलाई?
2: हजुर सर, उहाँहरू सुरुङमै हो, जुन केवल डक्टर हामीले खनेर अगाडि बढिरहेका थियौँ, होइन? ग्राउन्डबाट अगाडि 100 मिटरको रेन्जमा चाहिँ उहाँहरू उताबाट पनि पावर हाउसबाट आउँदै गर्दा र यताबाटको हाम्रो रेस्क्यु टिम पनि जाँदै गर्दा बिचमा 100 मिटरको दूरीमा उहाँहरूलाई हामीले भेटाउन सफल भयौँ। त्यस पछाडि उहाँहरूलाई उद्धार गरिसके पछाडि हाम्रो रेस्क्यु टिम अहिले पावर हाउसभित्र पुगिसकेको अवस्था छ।
1: त्यहाँ कति साथीहरू फँसेको अनुमान छ?
2: हाम्रो 42 जना हो हाइड्रो पावरमा, होइन?
1: अनुमान छ। यसमध्ये दुईजना साथीहरू अहिले जीवितै सकुशल उद्धार गरियो। उहाँहरूको स्वास्थ्य अवस्थाको बारेमा के छ विवरण?
2: यस्तो छ सर, हाम्रो कवीरजीको अलिकति क्रिटिकल टाइपको छ। उहाँलाई चाहिँ सिधै काठमाडौँ र हुन त दुवैजना काठमाडौँ आइसक्नु भयो, होइन सर?
1: हजुर।
2: अनि हाम्रो सन्तोषजीको चाहिँ अलिकति नर्मल, हामीले उहाँ चाहिँ मास्क लगाएर अक्सिजन लगाएर पनि आर्मीको थोरै क्वेसनियरमा चाहिँ आन्सर दिनुभएको अवस्था हो, होइन?
1: हजुर हजुर। उहाँहरूले त्यहाँ के सन्देश दिनुभएको छ? सुरुङभित्र पावर हाउसभित्र कति साथीहरूको अवस्था के छ भन्ने बारे पनि केही उहाँले जानकारी दिन सक्ने अवस्थामा र जानकारी दिएको अवस्था छ?
2: हजुर सर, थोरै मात्रै हामीले उहाँको थोरै मात्रै भोइस हामीले सुन्यौँ, होइन सर? म सबैभन्दा कन्ट्रोल रुममा भएको कारणले सबै साथीहरूलाई बचाउनलाई भाग्नु मैले भनेको हो। सबै साथीहरू भाग्नुभयो, तर लास्टमा म भाग्नलाई चाहिँ उहाँ फ्लोर आइसकेको कारणले मलाई त्यहाँभन्दा अगाडि जान अवस्था मिलेन। अनि कवीरजी र म साथी थियौँ, अनि त्यस पछाडि हामी दुईजना चाहिँ निस्क्यौँ। अब अरू साथीहरू उहाँहरू भाग्दै गर्दा 2-3 जनालाई चाहिँ फ्लोरले हामीतिरै धकेलेको मलाई याद छ, अरू त्यति धेरै याद भएन। तर साथीहरू हुनुहुन्छ ठ्याक्कै 80 जना यो भनेर उहाँहरूले भन्ने कन्डिसन भएन, होइन?
1: सञ्जयजीले यो भन्नुभयो?
2: हो सर, सञ्जयजी कवीरजी त बोल्ने अवस्थामा हुनुहुन्न।
1: हजुर। अनि पावर हाउस भित्रको संरचना चाहिँ यो अहिले हामीलाई जो एउटा शुभ संकेत मिलेको छ, यसले पावर हाउस चाहिँ सुरक्षितै रहेछ क्यार भन्ने जस्तो खालको अनुभूति हुने अवस्था छ कि के छ? त्यहाँ भित्रको साथीहरूले के भन्नुभएको छ?
2: अब त्यहाँबाट भित्र, किनभने भित्र छिरिसके पछाडि यदि डिस्ट्राक्ट हुन्थ्यो, डिफिकल्टिज हुन्थ्यो, अन्त पक्कै पनि भित्र जाने अवस्था रहेन भन्ने म्यासेज आउँथ्यो, होइन सर? अवस्था छैन अहिलेसम्मको अवस्थामा।
1: हजुर।
2: उहाँ भित्र छिरिसके पछाडि अब स्थिति के छ, कतिजना फाइन आउट गर्नुहुन्छ, त्यहाँ खुल्न पनि त टाइम लाग्छ, किनभने अन्डरग्राउन्डको 4 तला हुन्छ हाम्रो पावर हाउस त्यहाँ चाहिँ।
1: हजुर।
2: अब त्यो माथिबाट तलसम्म 2 फ्लोरसम्म पुग्दाखेरि अब अलिकति टाइम पनि लाग्छ, हामीले धैर्य गर्न पर्छ।
1: हजुर।
2: सायद अब हाम्रो साथीहरू पोजिटिभली हामीले नयाँ मेसेज फेरि दिन सक्छौँ,
1: केही घन्टा भित्रैमा यसको नयाँ मेसेज शुभ समाचारहरू आउन सक्छ।
2: हजुर सर आउँछ नि हजुर।
1: अन्त अरू आयो यो विद्युत प्राधिकरणका अरू आयोजनाका टनेलहरूको अवस्था चाहिँ के छ तपाईँले यो बेलासम्म? हामी बिहान तपाईँसँग 12 बजेको वरिपरितिर कुरा गरिरहेका छौँ यो फेजसम्म।
2: हजुर सर, अब यस्तो सर, हामीले कोर्डिनेट हाम्रो सब्सिडायरी कम्पनीहरूमा पनि हामीले गर्ने कोर्डिनेसन गरिरहेकै छौँ होइन सर। अब कसैलाई भेहिकल चाहियो भने पनि हामीले त्यो भेहिकल पनि हामी विद्युत प्राधिकरणबाट उपलब्ध गराएका छौँ। अब हाम्रो एक्सपर्ट टिम जुन हामीलाई पोइन्ट आउट गर्नलाई हाम्रो कम्पनीहरू थ्रुमा जो जो एक्सपर्ट टिम हुन्छ सर्वेको, त्यो सर्वे टिम पनि हामीले उहाँ जस्तै 3B होइन फाइन आउट गरेर के अरे सुवागढीमा पनि फाइन आउट हुन सकेको छैन, अवस्था छैन नि त अहिले। त्यसको लागि पनि हामी कोर्डिनेट गरेका छौँ सर। अब त टेलिमेटको कुरामा चाहिँ हाम्रो सिओ नै हाम्रो एनएको भएको लाग्दा उहाँहरूसित कन्ट्याक्टमा छौँ, उहाँहरूले सक्दो प्रयास गरिरहनु भएको छ, उहाँ पनि हाम्रो फोर्सको टिम अलरेडी छ। अहिलेको अवस्था त्यस्तो छ सर। अब टेन्टेटिभली जसरी हामी 3A पावर हाउसमा पुग्न सफल भयौँ, अब अरू प्लान्टको मा चाहिँ पुग्न सकेको अवस्था चाहिँ छैन।
1: हजुर, चिलिमेतिरको कुरा के छ?
2: चिलिमेतिर नै अब उद्धारको टोलीहरू पहिला त भित्र टनेलभित्र पानी थियो होइन सर, पुरै हिल्यान माथि घाँटीसम्म नआउनु भएर फर्किसक्नु भएको छ, तर अझै पनि उद्धार गर्नेहरूलाई चाहिँ भित्र लैजानलाई त्यहाँ पास गराउने प्रयास भइरहेको छ। यो हिजोसम्मको अपडेट हो, आज मलाई अपडेट दिनु।
1: हस् शोभाजी, तपाईँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: हस्, थ्याङ्क यू सो मच।
1: भन्थ्यो शोभा पौडेल, नेपाल विद्युत प्राधिकरणको सहनिर्देशक। उहाँसँग हामीले जसरी शुक्रबार सबैलाई जोखालको एउटा सुख समाचार सुनिएको छ, शुरूआतमा उद्धार गरिएका जीवितै उद्धार गरिएका सञ्जय शाह र त्यस पछाडि कवीर महर्जनको जसरी उद्धार गरिएको छ, उहाँहरू कस्तो कर्मचारी हो, के हो यो पाटो र त्यहाँभित्रको अहिलेको अवस्था जोडेर उहाँसँग संवाद गरेका छौं। अबको क्रममा हामी अमीर महर्जन जो कवीर महर्जन हुनुहुन्छ, अर्को एउटा सकुशल उद्धार गरिएको पात्र, उहाँका भाइ अमीर महर्जनसँग संवाद गर्दैछौ। अमीर महर्जनजी, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
3: धन्यवाद।
1: अब यो सुरुङमा फसेको 10औं दिनमा यहाँको दाई कवीर महर्जनको पनि सकुशल उद्धार भएको विवरण सार्वजनिक भएको छ, यो कसरी कति बेला थाहा पाउनु हो यहाँहरूले चाहिँ?
3: हामीले बिहानै थाहा पायौँ, 8:30 जब ऊ भयो त्यो बेला नै इन्फर्म भएको थियो।
1: हजुर, तपाईँहरूलाई कसरी इन्फर्म भयो, कहाँबाट थाहा पाउनु भयो, यो फोन गरेर थाहा भयो कि फेसबुकहरू
3: हामीलाई इन्फर्म भएको
1: नेपाल विद्युत प्राधिकरणबाट? अनि कवीर दाई चाहिँ तपाईँको को पर्नुहुन्छ? कवीर महर्जन ठ्याक्कै
3: मेरो दाई हो।
1: उहाँ जेठो?
3: हजुर, उहाँ जेठो दाई हुनुहुन्छ।
1: अनि यो बीचमा तपाईँहरू कसरी गुज्रिनु भयो 10 दिन जति?
3: अब त्यो त अब त्यही अब फोन आउँछ कि के हुन्छ कि भन्ने हिसाबले।
1: हजुर,
3: अनि त्यही हिसाबले 10 दिन गएको, अब दिन गर्दै बिग्रियो भनौँ न।
1: ए, अनि परिवारमा चाहिँ तपाईँहरू को को हुनुहुन्छ? हाम्रो कवीर महर्जन दाईको चाहिँ को को हुनुहुन्छ?
3: बहिनी, भाउजू,
1: हजुर,
3: उहाँको 2 छोराहरू सबै छन् हामी।
1: ए, अनि अहिले कवीर दाईको स्वास्थ्य अवस्था अहिले कस्तो के छ? तपाईँहरू कहाँ भेटिसक्नु?
3: भेट्न पाएको छैन, जय होस् उहाँ कुशल हुनुहुन्छ भन्ने हामीलाई बाहिरबाट खबर भयो, उहाँ भाउजूहरू भित्र जानु भएको छ।
1: हजुर, अहिले छाउनी हस्पिटलमा?
3: हजुर,
1: छाउनी हस्पिटलमा। जे होस्, हर्षले भाव्यर हुनुहुन्छ यो बेला, खुसी लागेको छ।
3: हजुर, एकदम खुसी भएको छ।
1: अरू केही तपाईँ भन्न चाहनुहुन्छ यो बेला सरकारलाई? अरू मान्छेहरू पनि फसेका छन्,
3: सरकार लगायत अब टिम, एनएको टिम, एक्सपर्टहरू सबैलाई चाहिँ अब उद्धारको लागि एकदम धन्यवाद होइन।
1: हजुर,
3: यस्तो अब कठिन परिस्थितिमा त्यो कम्प्लेक्सनको कन्डिसनलाई सबै गरेर उहाँले जे होस् उद्धारको कार्यक्रम अगाडि बढाउनु भयो, गर्नु चलिराख्नु भयो।
1: हजुर,
3: पानी परिरहेको यताउता केही पनि नगरी रात दिन गरिराख्नु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
1: हजुर अमितजी, अनि जस्तो कवीर दाईले चाहिँ केही कुरा गर्नुभएको, रेस्क्यु पछाडि केही भन्नुभएको आज इत्यादि भन्ने केही उहाँ बोल्नु भएको अवस्था
3: छैन?
1: अलिक श्वास प्रश्वास जटिल छ कि केही त्यस्तो केही समस्या भएको भन्ने केही आएको छ?
3: होइन, अब उहाँले अलिक गाह्रै भइरहेको भएर चाहिँ
1: हजुर
3: त्यस्तो बोल्नेमा जोर पनि दिएको छैन।
1: हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद।
3: हस्, धन्यवाद।
1: हामीसँग थियो अमीर महर्जन, जीवितै उद्धार गरिएका एकजना पात्र, उहाँका भाइ जो दोस्रो हुनुहुन्थ्यो आज उद्धार गरिएको पात्र, र आज उद्धार गरिएको अर्थात यो शुक्रबार सबेरी उद्धार गरिएका पहिलो पात्र हुनुहुन्थ्यो सञ्जय शाह, जो सप्तरीको हुनुहुन्छ। उहाँका आमासँग अबको क्रममा हामी कुराकानी गर्नेछौ। उहाँको आमा हुन्छ कपूर देवी शाह, जो सप्तरीबाट हामीसँग जोडिनु भएको छ। कपूर देवी शाहजी, आमा, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
4: नमस्ते।
1: तपाईँको कतिजना छोरा छोरी हुन्?
4: 2 छोरा छ।
1: सञ्जय शाह तपाईँको कुन छोरा हो?
4: जेठो
1: छोरा। जेठो छोरा चाहिँ त्रिशुली जलविद्युत आयोजनाको टनेल भित्र 10 दिनसम्म बेपत्ता भएको अवस्था अज्ञात भएको खबर थियो, उहाँ यो बीचमा तपाईँहरू कुन अवस्थाबाट गुज्रिनु भयो एकैचोटि, अब आज चाहिँ सकुशल उद्धार भएको खबर आएको छ, यो थाहा पाउनु भयो तपाईँले? खुसी हुनुहुन्छ?
4: खुसी भयो। अब हामीले
1: अनि यो बीचमा 10 दिनसम्म कस्तो भइरहेको थियो, के सोचिराख्नु भएको थियो तपाईँहरूले?
4: मर्न आँटेको, पुरा टेन्सन भइसक्यो, म खेल्न छोरी म खाएको म टेन्सनमा थियो थुप्रै मान्छेहरू गाउँ घरका आउँदै थियो म हाम्रो हेर्न दबाई गरिरहन्छ आमाले डाक्टरले
5: अनि आज चाहिँ तपाईँहरूले कसरी थाहा पाउनुभयो
4: बिहान 8 बजे चाहिँ
5: कसले भन्नु कसरी थाहा पाउनुभयो अनि
4: गाउँको मान्छेले हेरे भने मोबाइलमा त अनि हामीले फोन गरेको अनि म पनि मोबाइलमा हेरे अनि खुसी भयो हाम्रो बेटाले गुफा भएर निस्केछ
5: अनि तपाईँको छोरा सञ्जयका कति छोरा छोरी हुन् बुहारी कता हुनुहुन्छ के छ यो चाहिँ
4: एउटा छोरी छ सञ्जयलाई
5: बुहारी पनि उतै
4: बुहारी पनि
5: अनि यो कुरा यो खबर सुनेर एकदम खुसी लाग्यो तपाईँहरू भापीहरू हुनुहुन्छ खुसीले हर्ष कहाँ सुझरे
4: एकदम खुसी भयो मैले खुसी भयो कृष्ण आखिम भयो आज म धेरै खुसी भयो कृष्ण जन्मदिन हाम्रो छोरोलाई
5: अनि के भन्नुहुन्छ यो बीचमा उद्धारमा खटिने मान्छेहरू सरकारका मान्छे आर्मी पुलिस इन्जिनियरहरू सबै लागेका थिए तपाईँ के भन्न चाहनुहुन्छ
4: त्यसको बादमा म धन्यवाद दिन्छु
5: धन्यवाद दिनुहुन्छ अनि श्रीमान तपाईँको रामफल शाह चाहिँ कता हुनुहुन्छ अहिले तपाईँहरू अब छोरा भेट्न काठमाडौँ पनि त प्रस्थान गर्नु होला
4: हाम्रो श्रीमान काठमाडौँ जाँदैहुन्छ छोरोलाई छोरो पनि पलेनमा जानुहुन्छ श्रीमान
5: ए तपाईँ चाहिँ पर्खिराख्नु भएको छ अब सञ्जयलाई पनि त्यतै सप्तरी नै गाउँमै अहिले बोलाउने हो अब कहिले बोलाउँदै हुनुहुन्छ
4: हस्पिटल
5: ठिक भएपछि अनि छोरा सञ्जयसँग कुराकानी पनि भएको छ अहिले उहाँ त बोल्न सक्ने अवस्थामा सकुशल धेरै राम्रो भन्ने सुनिएको छ
4: सञ्जयले के भन्छ त्यसको भाइलाई फोन गरेको थियो भाइसित गफ गर्न अनि मामासित गफ गरेको छ
5: ए सञ्जीव भन्ने भाइ कान्छासँग अनि उनको मामासँग उनले फोन गरेर जानकारी
4: सञ्जीव सिंह होइन बब्लु भाइ हो अर्को छोटो भाइ अर्को त्यो काकाको बेटा हो अङ्कलको बेटा त्यसैसित गफ गरेको अनि मामासित गफ गरेको
5: के भन्नुभएछ अनि सञ्जयले के खबर छोडेर छन्
4: मलाई छ त्यो भनेको हाम्रो घरमा भन्छु आमाले भनेको म हाम्रो घरमा भन्दिनँ म राम्रै छ
5: हस्पिटल
4: राम्रो लैजान्छ अनि म राम्रै छ न टेन्सन गरेको भनेको
5: ओके अनि तपाईँको अन्तिम पटक सञ्जयसँग कहिले गफ भएको थियो कुराकानी भएको थियो भेट भएको थियो
4: बुधबार 7 बजेको गफ गरेको
5: भनेको यो 10 गते
4: हजुर
5: भदौ 10 गते बुधबार बिहान 7 बजेतिर गफ भएको थियो
4: 7 सेकेन्ड मात्रै गफ गरेको
5: हजुर के कुरा भएको थियो त्यो बेला
4: कुरा केही नभएको भनेको काम गरिरहेको थियो केही काम हेराउँछ त्यो मसिनको काम हुने बेला अनि त्यो मोबाइलबाट हेराउँदै थियो यस्तो यस्तो काम हुन्छ केही मलाई हेर
5: ए भिडियो मात्र देखाउनु भएको थियो ए मेसेन्जरमा तपाईँलाई भिडियो कलमा भदौ 10 गते मेरो काम यस्तो यस्तो हुन्छ आमा हेर्नुहोस् भनेर उहाँले देखाउनु भएको थियो त्यस पछाडि बेपत्ता हुनुहुन्थ्यो ए अनि तपाईँ कति आतुर हुनुहुन्छ छोरासँग भेट्न कुरा गर्न अहिले चाहिँ
4: अहिले त व्याकुलसम्म कोही कुरा हाम्रो त्यहाँ घरैमा छु हाम्रो जान दिएन म घरैमा छु म व्याकुलमा छ हाम्रो छोराले भेटाउँछ
5: एकदम प्रतीक्षामा हुनुहुन्छ व्यग्रता व्याकुलता
4: हस् खुसी
5: हस् तपाईँलाई धेरै धेरै धन्यवाद
4: तपाईँलाई पनि धन्यवाद
1: हामी सो हुनुहुन्थ्यो कपूर देवी शाह जीवितै उद्धार गरिएको एउटा चमत्कार अद्भुत विजय भनिएको छ ती मध्येको एकजना पात्र सञ्जय शाहकी आमा कपूर देवी शाह अबको क्रममा हामी अन्य टनेलको अवस्था चाहिँ के छ यो पाटो जोडेर नेपाल आर्मीका प्रवक्ता सहायक रथी राजाराम बस्नेतसँग सम्वाद गर्दैछौ जसमा म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु
6: हजुर धन्यवाद हजुर
1: अब खास गरी हाम्रा टनेलहरूमा भइरहेका उद्धारको प्रगति विवरण अहिलेसम्मको के छ त्यो पाउनु हजुर
6: अब यो विशेष गरी यो बाढी पश्चात यो विभिन्न उद्धारहरू गर्ने क्रममा टनेल उद्धारहरूलाई पनि हामीले प्राथमिकताका साथ राखेका थियौं जसमा चाहिँ यो दोस्रो दिनदेखि नै शुरू गरेको यो त्रिशुली 3A जुन टनेल भित्रको कार्य टनेलमा पस्ने चाहिँ कार्य थियो त्यसको लागि नेपाली सेनाका करिब 75 जना चाहिँ जनशक्ति र सशस्त्र प्रहरी बलबाट 18 गरी 93 जनाको जनशक्ति त्यहाँ खटिएको अवस्था थियो र यो सँगसँगै त्यहाँ चाहिँ हाम्रो विशिष्ट तहका इन्जिनियर साहबहरूबाट पनि उहाँहरूले पनि जुन एउटा किसिमको सहयोग र साथ दिनुभएको छ यो पनि ज्यादै नै सराहनीय रहेको छ र यो क्रममा चाहिँ आज चाहिँ हामीले चाहिँ दुईजनालाई यो सकुशल उद्धार गरेर उहाँहरूको अहिले चाहिँ हस्पिटलमा उपचार भइरहेको अवस्था पनि छ र अहिले यो चाहिँ उपचार चाहिँ उद्धार कार्य अहिले चाहिँ जारी रहेको पनि म यहाँलाई अवगत गराउन चाहन्छु। र यो सँगसँगै जुन अन्य टनेलहरू छ त्यो टनेलहरूमा पनि मित्र राष्ट्रका जुन उद्धार कर्मीहरू आउनु भएको छ उहाँहरूसँगै हामी यो अप्पर त्रिशुली यो टनेलमा विशेष गरी चिनिया र कोरियन टिमसँग नेपालीको संयुक्त टोली र त्यसै गरी चिलिमे चाहिँ हाइड्रो पावरको टनेलमा नेपाली सेना र भारतीय उद्धार टोली सहित संयुक्त रूपमा कार्य भइरहेको छ भने हिजो लामताङ टनेलमा पनि चाहिँ भित्रसम्म गएर दुईवटा जुन हामीले सबको संकलन गरेका छौँ र यो टनेल चाहिँको उद्धार कार्य चाहिँ निरन्तर भइरहेको छ र विशेष गरी यो अप्पर त्रिशुलीको हकमा चाहिँ त्यहाँ विभिन्न टनेलहरू रहेको र धेरै जस्तो टनेलहरूमा हामी भित्रसम्म छिरेको अवस्था छ र यो चाहिँ उद्धारको कार्य जारी रहेको पनि म यहाँलाई अवगत गराउँछु।
7: हजुर, रसुवागढी र मैलुङ खोला जलविद्युत आयोजनाका टनेलभित्र चाहिँ के छ अवस्था हजुर साहब?
6: रसुवागढीमा पनि हाम्रो टिम चाहिँ 275 मिटरसम्म भित्र गएर चाहिँ त्यो उद्धार गरेर फर्किएको हो र त्यसै गरी यो जुन मैलुङमा पनि यो चाहिँ कोरियन टिमहरू छ, कोरियनको टिम, कोरियाको चाहिँ यो कोरियन डिजास्टर चाहिँ आइन रेस्क्यू टिम छ, त्यो सँगै नेपाली सेनाको टिम गएको थियो र यो उद्धार कार्यहरू निरन्तर चाहिँ भइरहेको पनि म यहाँलाई अवगत गराउन चाहन्छु।
7: हजुर, जसाब अहिले पावर हाउसमै पुगेको भनेको चाहिँ त्रिशुली 3A त्यहाँ चाहिँ पावर हाउस पुगिसक्यो उद्धार टोली होइन?
6: हजुर, त्रिशुली 3A हकमा जुन अघि मैले चाहिँ पनि जानकारी गराए यो पावर हाउस चाहिँ करिब करिब यो लगभग 15-20 मिटर चाहिँ विभिन्न माटो लेदो र ढुङ्गाका उहरूले चाहिँ यो पुरिएको अवस्थामा थियो र त्यही पुरिएको अवस्था खोतल्दै हामी चाहिँ यो विभिन्न समयमा खोलाको बहाव बढेर पनि कामलाई अवरोध गरेको अवस्था थियो। त्यो सबका बावजुद पनि हाम्रो उद्धार कर्मीहरू भित्रसम्म गएर जुन चाहिँ दुईजनाको उद्धार गरिसकेको अवस्था छ।
7: ए, अब नेपाली सेना आफै पनि आफ्नो जनशक्ति मिसिङ भएको पनि विवरणहरू थिए, त्यसमा केही प्रगति भएको छ?
6: नेपाली सेनाका पनि हाम्रा वीर सपुतहरू 45 जना चाहिँ हालसम्म पनि बेपत्ता नै हुनुहुन्छ र उहाँहरूको खोजी पनि कार्य पनि भइरहेको अवस्था छ र त्यो सँगसँगै यो बेपत्ता भएको अवस्था र त्यो सँगसँगै पनि हामीहरूले चाहिँ यो तदारुकताका साथ जुन आम नागरिकको जुन सुरक्षा र उद्धार छ त्यसमा चाहिँ तदारुकताका साथ कार्य गरेको पनि म यहाँलाई अवगत गराउन चाहन्छु।
7: हजुर जसाब, अब यो खोज तथा उद्धारको काम कहिलेसम्म अनगोइङ रहिरहन्छ, कुनै अनुमान गर्न सकिन्छ हामीले?
6: अब विशेष गरी नेपाली सेना जहिले पनि नेपाल सरकारबाट पाएको जुन एउटा चाहिँ जिम्मेवारी छ त्यो जिम्मेवारीमा सधैँ चाहिँ दत्तचित्त भएर लागिरहेको छ र हामी यो कार्यमा चाहिँ यो चाहिँ अहिले अब कुन अवस्थासम्म गइन्छ त्यो हामी निरन्तर रूपमा जुन हाम्रो डिटर्मिनेसनका साथ हामी अगाडि बढ्न तत्पर रहेको पनि यहाँलाई म जानकारी गराउँछु र साथै जुन हाम्रो यो खोज कार्यहरू भइरहेको छ यो खोज कार्यमा जुन नेपाल सरकारको निर्देशन बमोजिम जुन अन्य सुरक्षा निकाय लगायत स्थानीय प्रशासन र विशिष्ट तहका जुन हाम्रा इन्जिनियर साहबहरू हुनुहुन्छ उहाँहरूबाट पनि जुन साथ र सहयोग प्राप्त भएको छ र यसको लागि पनि म सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछु।
7: जसाब, अब धेरै मान्छेलाई आशा के छ भन्दाखेरि 10 दिनमा ब्रेकथ्रु भएर जीवितै सकुशल उद्धार भइसके पछाडि कैयौंलाई आशा जागेको छ, अभूतपूर्व विजय भएको छ यो हिसाबले तिमीहरूका परिवारलाई जो आशामा बस्नु भएको छ आफ्नो परिवारको प्रियजन पर्खेर टनेलमा फँसेकाहरू, के छ तपाईँको अपिल? अन्तिम प्रश्न मेरो,
6: अब यहाँहरूले जुन एउटा चाहिँ एउटा दुःखद यो घटना भएको छ यो दुःखद घटनामा चाहिँ यहाँहरूले जुन धैर्य गरेर चाहिँ हामीहरूलाई पनि एउटा चाहिँ मोरल सपोर्टहरू पनि दिइराख्नु भएको छ यसको लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु र जुन एउटा यो दुःखद घटनाले जुन अपूरणीय क्षति भएको छ यसको लागि पनि यहाँहरूप्रति म हार्दिक संवेदना पनि व्यक्त गर्दछु र त्यसै गरी यो जुन मुख्य गरी चाहिँ यो रसुवाको बाढी भयो बाढीले त्यहाँको चाहिँ पुरा यो जमिनी बनावटलाई पनि परिवर्तन गरेको छ र त्यो सँगसँगै यो जुन विभिन्न किसिमका चुनौतीहरू थिए यो चुनौतीका बीच यो आम जनसमुदायबाट प्राप्त जुन यो जुन हामीसँगलाई जुन मोरल सपोर्ट प्राप्त भएको छ त्यसको लागि पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
7: अब
6: जुन एउटा यो दुःखद घटनाले जुन अपूरणीय क्षति भएको छ यसको लागि पनि यहाँहरूप्रति म हार्दिक संवेदना पनि व्यक्त गर्दछु र त्यसै गरी यो जुन मुख्य गरी चाहिँ यो रसुवाको

0: र हामी सकेसम्म चाहिँ यसलाई चाहिँ अझ चाहिँ प्रभावकारी ढंगबाट अगाडि बढाउन प्रतिबद्ध रहेको पनि म आम जनसमुदायलाई जानकारी गराउन
1: चाहन्छु। हस् साहब, यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: हामीसँग हुनुहुन्थ्यो नेपाली सेनाका ब्रिगेडियर जनरल, नेपाल आर्मीका सहायक रथी राजाराम बस्नेत। उहाँ नेपाल आर्मीको प्रवक्ता पनि हुनुहुन्छ। उहाँसँग हामीले नेपाल आर्मीले खास गरी टनेलहरूमा गरिरहेको खोज उद्धारको प्रगति यसलाई केन्द्रित गरेर संवाद गर्यौं। र यो कुराकानी सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। हामीलाई बिदा दिनुहोस्। नमस्ते।
2: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 100

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली खिरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 98 44 0 21 369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।

0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: आनन्दर फोन 0485402349 0485402333 र 98540402349 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी

0: बच्चौ जीवन बचाउ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान
6: कार्यक्रम साझा आवाज।
7: रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए, बाढीको दशौं दिन सुरुङबाट भयो दुई जनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी, अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढ़ी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढ़ेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाडौँ स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन ले बीबीसीसँग भने,
3: एकदमै धेरै खुसी छौँ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। सुरुमा चाहिँ अलमल भएको, ढिला भएको जस्तो हामीले महसुस भयो। सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौँ। तर ओभरअलमा हामी एकदम खुसी नै छौँ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाई अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढ़ी सम्पर्क विहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य किएभ स्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रूसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाको मुस्लो उड़िरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरू बीच नयाँ चरणको भीषण लड़ाई हुँदा कम्तीमा 120 मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोड़िएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लड़ाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इण्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय संचार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 तल ओर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलंकाको पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपूछका लागि बोलाएपछि नवल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवारले श्रीलंका एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशी बाढ़ीले दिएको भयानक पीड़ा बीच आज दशौं दिन जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुशी संचार गरिदिएको देखिएको छ। जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका झण्डै 1300 जनाको शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। आज बिहान जलविद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक संचार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा संजय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाई अमीर महर्जनले भने,
3: खुशी यति छौँ कि हामी होइन त्यो भनेको त अब एक्सप्रेस गरेर सक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नर्मल आएको छ भन्ने मात्रै जानकारी भएको छ होइन। हातमा र खुट्टामा अलिअलि घाउहरू छ, त्यो अडाहरूमा यताउता दौडाखेरि भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कसो कसरी 10 दिन उहाँले सस्पेन्ड गर्नुभयो त्यो अब कुरै गर्नु भएको छैन।
0: सञ्जय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। सञ्जयका जेठान देव कुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दैछ किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै घुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर। हिजो चाहिँ अब बाहिरतिर बढिसपछि भेट्ला कि भनेर ब्लड स्याम्पल पनि दिन लगाएको, अहिले खुसीको त अब व्यक्तै गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटुन् भनेर अब उहाँहरूको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धारबारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपयले सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी सञ्जय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा शुरूमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा फेरि हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्क भन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया शुरू गर्यौं। दोस्रो दिनसम्म झन्डै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सड़क सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गर्यौं। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठूलो हेलिकप्टर बस्न सक्दैन, जुन गेग्रेयन माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धार कर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो हामीले दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपिल गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौँ किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गर बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने, त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढंगले हामी तयारी थियौँ, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया शुरू गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो। त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न शुरू गर्नुभएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चीनमा थाइल्याण्डमा पनि, त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदाहुँदै पनि हर सम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको चाहिँ अहिले हामी महसुस गर्न सक्छौँ।
7: शुरूआतमा केही अन्डोल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
6: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौ। हामी तुरन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौं र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौं भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौं, भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौं त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौँ भनेर, जस्तै मैले जे जे कुरा भने, दोस्रो दिन हामीले टनल ड्रेसको कुरा गऱ्यौँ, राहत सामग्री आउने कुरा गऱ्यौँ, त्यसपछि अब डीएनए फोरेन्सिकको टिम र टेक्नोलोजीको ल्याउने कुरा गऱ्यौँ, बडी फ्रिजरका कुराहरू गऱ्यौँ। त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि यो प्रक्रियाहरू शुरू भइसकेका थिए। विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
7: अब खरबमको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुद्धाले सायद नभ्याउन पनि सक्ला पुनर्निर्माणको लागि, अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ?
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रो आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौं र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरूबीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ, त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया शुरू गर्छौं।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसंग, सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढ़ी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ भन्छन्,
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीड़ितहरू बताउँछन्। बाढ़ीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौं, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। बट्टार कवर्ड हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छन्,
1: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
8: पीड़ितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नु पर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ्न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ्न थालेको दावा मिङमर तामाङले बताए।
9: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छन्, दिनमा सबैजना गफ गर्छन् बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
10: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लग्यो, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको ओडा तहबाट नै पीड़ितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
11: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइन आउट गर्छ, त्यो जग्गामा थायी बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीड़ितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ, त्यसबेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आईवी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
4: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
3: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
4: जौ फापर सिलाम कोदो चिनो कागुलो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
3: मौरी पालन व्यवसाय र मह प्रशोधन
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
4: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
3: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
4: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
4: फलफूल प्रशोधन र बजारीकरण
3: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
4: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
3: प्राङ्गारिक कृषि वस्तु निर्यात
4: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
3: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
4: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु,
0: डेंगु रोगको रोकथामका उपायहरू।
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: रंगबहार रंगबहार
4: वर्ज सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401 छ। इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: चन्ने पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
8: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
12: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
13: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827720282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
14: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको ती गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904066 9896692698।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएको धेरै नभनौ, भने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। भटेको सिवाडीपछि नेपाललाई परेको विपदमा हालसम्म 29 देशसहित ठूला अन्तर्राष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन्। केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन् भने केही मुलुकले आर्थिक सहित मानवीय सहायता सामग्री पठाएका छन्। परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङ अनुसार विपदका बेला समयमै एकबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाटभिया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानाडा, श्रीलंका, थाइल्याण्ड, भियतनाम, न्यूजील्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, आयरल्याण्ड र चेक गणतन्त्र रहेका छन्। त्यस्तै युरोपेली संघ, एसियाली विकास ब्याङ्क, विश्व ब्याङ्क, संयुक्त राष्ट्र संघ लगायत अन्य मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहयोग प्रदान गरेका छन्। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्नुभएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गर्ने भएको बंगलादेशका विदेश राज्यमन्त्री यामुन कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चीनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेका अवरोध अर्थात ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चीनिया दूतावासले जानकारी दिएको छ। रसियामा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका थप 155 जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चीनिया पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिनुभएको छ। बागमती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उहाँले उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको हो। पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बागमती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ। राप्रपाबाट 3 जना मन्त्री समेत बनेका छन्। राहदानी विभागले यही भदौ 22 र 23 गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीड़ादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायताहरू समान रूपमा पुर्याउन आग्रह गरिएको छ। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीड़ितको गोपनीयता, उल्लंघन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। काउन्सिलले आज विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धा भन्दा सही पुष्टि भएका र जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो।
र सुवाको भोटीकोशीबाडी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। सरकारले रसुवाको भोटीकोशी नदीमा आएको भीषण बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मरमत शुरू भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ीले मुगलिङदेखि टिमुरेसम्म रहेका 64 झोलुङ्गे पुलमध्ये 53 क्षति पुर्याएको थियो। पुनर्निर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि भदौ 17 गते बलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ। दोलखाको प्रमुख जिल्ला अधिकारी सीडीओ हरिप्रसाद घिमिरेले राजीनामा दिएपछि जिल्लामा नयाँ प्रजीय खटाइएको छ। गृह मन्त्रालयले दोलखाको नयाँ प्रजीयमा रेखा कडेललाई खटाएको, हाल खोटाङको प्रमुख जिल्ला अधिकारी रहनुभएकी कडेल अब दोलखा आउनुहुने भएको छ। गृह मन्त्रालयले उहाँलाई खोटाङबाट दोलखाको प्रजीयमा सरुवा गरेको हो। जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारमा सहभागी भएका 4 सांसदलाई कार्यवाही गरेको छ। गत भदौ 16-17 र 18 गते ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारमा सहभागी भएका 4 प्रदेश सांसदलाई कार्यवाही गर्ने निर्णय गरेको। पार्टी लुम्बिनी प्रदेश सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासे केसी, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाललाई कार्यवाही गरेका छन्। काभ्रे फलाञ्चोकमा पिपलको रूखमा घण्टी झुन्ड्याउने क्रममा एक पुरूषको लडेर मृत्यु भएको छ। जिल्लाको चौरी देउराली गाउँपालिका 5 केउरिनीमा उक्त घटना घटेको। मृत्यु हुनेमा स्थानीय रूद्रप्रसाद गौतम रहेका छन्। शुक्रबार बिहान गाउँकै महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्टी झुन्ड्याउन खोज्दा गौतम 6 फिट अग्लो पिलर गेटबाट लडेका थिए। स्थानीय जागृति माध्यमिक विद्यालयको अग्लो पिलर गेटबाट लडेर टाउकामा गहिरो चोट लागेका गौतमको 2 श्रेणी देउराली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो एक्स दुई थप्लो एक मेगा हर्ज नमस्कार हजुर को रेडियो एक्स दुई थप्लो एक मेगा हर्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरी को पर्खाई में रहन भएका बस्ने भएका तपाई तमाम तमाम आदरणीय श्रोता मन में रात्रिकालीन लोक संगीत को विवादन सहित हार्दिक स्वागत करना चाहन्छु। म तपाईकै मुटुको डुकडुकी तपाईकै मुटुको टुक्रा तपाईकै दुःख सुखको सहयात्री भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो कार्यक्रम प्रस्तुता होइन श्री राज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल्लाई विशेष विशेष विशेष बनाउनको लागि। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz। त्यस्तै गरेर तामाको सिएफएम 95.2 MHz पनि सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन्। यति बेला देश तथा विदेशमा रहेर ती माध्यमबाट पनि सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै लेख रचनाहरू केही लेख्नु भएको छ भने अब भन्न सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने कोसिस गर्नेछु पनि भन्न चाहे। कोही कसैलाई सम्झिराख्नु भएको छ यो रातको समयमा भने होइन हामीलाई म्यासेज पठाउनुहोस् भन्नुहोस्, हामी म्यासेज वाचन गर्छौँ पनि भन्न चाहन्छु। यति बेला कुनै लोक दोहोरी भाका सुन्न मन लागिरहेको छ भने त्यो पनि लेखेर पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका लेख रचना म्यासेज अनि साथसाथै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला। यो रातको समय छ, 10:15 गइसकेको छ। यति बेला देश तथा विदेशमा रहेर हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ पनि भन्न चाहे। झमझम पानी परिरहेको छ यतातिर रामेछापतिर, तपाईँकोतिर कस्तो छ कोनि होइन? यतातिर त खै के हो क्या मरी रिसाए जसरी आँसु झारे जसरी छिनछिनमा पानी परिरहेको छ यतातिर चाहिँ होइन। ठिक छ, यति बेला यस्तै चटपटी कुराकानी गर्ने नै छु म। यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत राख्छु, रमाइलो गीत राख्छु, नाच्नु पर्छ। हाय मेरो फरिया झनमाथि सार्यो झन तल सर्छ, हाय मेरो फरिया भन्ने गीत होइन। यति बेलाको समयमा तपाईँको माझमा राख्छु, तिजाउन लागिसक्यो भाइ, त्यो भइसक्यो नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ। यति बेला विष्णु माझीको आवाजमा रहेको गीत छ हाय मेरो फरिया होइन। म पनि नाच्छु गाँठेको गीतमा, त मलाई नाच्न मन लागिरहेछ। तपाईँ त्यता नाच्नुहोस्, म यता नाच्छु है। यति बेलाको समय तपाईँको माझमा राख्न चाहन्छु। ए आमा तिम्री प्यारी छोरी घर घर घर गरी खाकी छ होइन, सुकेर जाने हेर्नु त अहिले कस्तो होइन भएको छ, यस्तो यस्तै रहेको छ। रचना सङ्गीत सुन्दरमणि अधिकारीको रहेको छ, आवाज विष्णु माझीको रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, मेसेजहरू पठाउँदै गर्नलाई।

हाय मेरो फरिया झनमाथि सार्यो झन तल सर्छ हाय मेरो फरिया यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। पक्कै पनि कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा अब सारी हो होइन त्यहाँमाथि पनि अब जिउ सिलिम जिरो फिगर भइसक्यो झर्न सक्छ है ख्याल गर्नु होला त्यही भएर मोटाउनु पर्छ होइन सारी लाउँदा पनि चट्ट सुहाओस् न होइन यस सारी है अब यो मैले जज गर्ने त होइन तै पनि झर्न सक्छ होइन नाच्नु त पर्यो अब तिजमा छमछम्ती कम्मर भाँच्नु त पर्यो कसो अब नारीहरूको महान पर्व चेलीबेटीहरूको महान पर्व आउँदैछ नजिकिँदैछ होइन अब यति बेला ननाचिकन पनि बस्न सक्नुहुन्न होला यसो होइन अरूको नाच हेरेर पनि यसो कम्मर मर्काउँ मर्काउँ मर्काउँ जस्तो हुन्छ होला अनि गएर अब फेरि नाच्न मन लागिहाल्छ नाच्ने बेलामा फेरि होइन सारे फरिया रमाइलो गीत थियो तपाईँको माझमा पहिला कस्तो जिउ थियो घरमा बसेर खाँदा अहिले होइन घर धानिएको छु गरेको छु ज्यान चाहिँ अलिकति सुकिलो के अरे सुकेर गयो यस्तो यस्तो खाएको छु लाएको छु गरेको छु ज्यान होइन यस्तो यस्तो थियो विशेष गरी त अब यो गीत नाचगान गर्दाखेरि भनौँ न चञ्चल पारेको गीत छ जिस्किने भागको गीत छ होइन रमाइलो गीत छ अब गाउँघरको जनजीवन परम्परागत पहिरन फरिया गुन्युहरू त्यसलाई सम्हाल्दै नाचगान गर्दा उत्पन्न हुने ठट्टा र मायालु माहौललाई पनि यसले जोडेको छ कि यो गीतले राम्रो छ रमाइलो छ विशेष गरेर मैले जे भने पनि मार्मिक छ गीत सुनिहाल्नुभयो कार्यक्रमको सुरुवातमा राखिसकेको छु। म्यासेजहरू पठाउन सक्नुहुन्छ कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। तपाईँहरू यति बेला हजुरको रेडियो 102.1 MHz रामी छ जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz कार्यक्रम एसएमएस दोहोरी सुन्नुहुन्छ। तामाकोसी एफएम 95 MHz पनि सुन्नुहुन्छ। अनलाइनका माध्यम पनि छन् ती माध्यमबाट पनि यति बेला सुन्नुहुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। म्यासेजहरू पनि पठाएर साथ दिन सक्नुहुन्छ। हामी टिकटक लाइभ पनि छौँ है। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। धेरै कुराकानी नगरौँ रातको समय छ। मिठा मिठा कुराकानीहरू अब तपाईँले पठाउनु भएका म्यासेजहरूमा म गरिहाल्छु। के छ र हिराबहादुर लगाई हुनुहुन्छ बुटोलबाट सुन्दैछु। सम्झना सबैमा भन्नुहुन्छ। शान्ति विशी हुनुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। टिकराम सुनवार हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उहाँले पनि रामी साहब घर भई हाल काठमाडौँबाट सम्झिनु पर्दा साथीहरू सोनाकन्दुङ्गा मिडिया प्रेम निर्मला ओणेम जीवन सुब्बा शर्मिला शर्मा मगर लक्ष्मण मगर देववास कोटा घाल बिरमान सुनवार टिका इदेपल बल अपेक्षा सेन रामलाल सुमन भूमिका राई कमला मुखिया मुना मुखिया रमला साम्पाङ राई लक्ष्मण किराती सयात्री उमेश अन्जान राई बुद्धवीर तामाङ त्यस्तै गरेर दिल्ली खिरिया सरस्वती खत्री कपिला चामिङ राई मनको साथी जीवन कार्की लगायत सबैमा सम्झना माया छ भनिदिनुहुन्छ भने जेनी लिम्बुले पनि सेवारो भनिदिनुहुन्छ। सेवारो हजुर नमस्कार स्वागत छ हजुरलाई पनि पाँच थरबाट सुन्दैछु। मिठो निदरीको कामना है सबैमा भनिदिनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन कार्यक्रममा सेयर गरिदिनुहोस् पनि भन्न चाहे। सोना कन्दुङमा हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि चार्ज श्री राजमा सर हजुर सोच मुन्सी हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ ह्यान्डसम मान्छे हेर्न आयो है रातको बेला मिठो कुराहरू सुनाउनु होला। मिठो कुराहरू सुन्न मन खुसी हुन्छ के म यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे सुन्दै पनि छु हेर्दै पनि छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज मार्फत उहाँले साथीहरूलाई सम्झिनु भएको छ। अप्सरा खड्का सबिना कन्दुङ्गा अन्जिता ठकुरी त्यस्तै गरेर अप्सरा बस्नेत सुनिता भण्डारी श्रीराज महत त्यस्तै गरेर एमुजरल देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवार घाल बिरमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ विश्व जिमे कल्पना साम्पाङ कमल मुटु पौडेल त्यस्तै गरेर सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिराबहादुर लगाई वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। बुटवलतिर अहिलेको मौसम सफा छ है सर भन्नुहुन्छ हिराबहादुर लकाईजीले। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हाम्रोतिर चाहिँ झमझम दर्कियो पानी भन्ने कस्तो गीत लय मिलेन गाठे झमझम पानी दर्किरहेको छ पानी परिरहेको छ भन्न खोजेको अब गीत शैलीमा गाउँ भनेको गीतै आएन क्या के गर्नु यस्तो हेर्नु भएपछि यति बेला हामीलाई हेर्दै हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ हेर्दै हुनुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। अनि म्यासेज पठाउनु भएको छ उहाँले होइन
बिनिता छेत्री बिनु हुनुहुन्छ, दोलखाबाट हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, माई नेम इज शीला, शीला की जवानी भन्दै उहाँले हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। बाबुराम मगर हुनुहुन्छ, ओखलढुङ्गा पोखली घर भइहाल्छु साउदी अरेबियाको रियादबाट हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यो रातको समयमा यति बेला होइन यति राम्रो को हो भन्नुहुन्छ विनिताजी, मै हुँ मै होइन श्रीराज महत एकदम ह्यान्डसम छ मर, दीपक सर पनि हेर्दै हुनुहुँदो रहेछ, दीपक चालिस सर उहाँलाई पनि विशेष रूपमा धन्यवाद स्वागत छ पनि भन्न चाहे। म हुँ राम्रो मान्छे म हुँ होइन एकदम ह्यान्डसम छु के भन्नु र मेरो तारिफ गरेर म सक्दिनँ हो ठे हात तरिका रातको समयमा भनिदिनुहोस् त हजुरआमा तपाईँको यो नातिनीलाई म कतिसम्मको ह्यान्डसम मान्छे छु भनेर हात तरिका होइन नातिनीहरूले विश्वासै गर्दैन हो आमा हजुरआमा के भएको हो या जमाना उल्टो भयो क्या हुनसक्छ होइन। त्यस्तै प्रकाश केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, दाई नमस्ते सन्चय हुनुहुन्छ अनि खाना खानु भयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, आज त कति बेला कार्यक्रम आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु है हजुरलाई दाई, अब त नेपालतिर त तिज आइसक्यो होला भन्नुहुन्छ, किन नआउनु आइसक्यो नि हो। दाई पशुपति शर्मा र देवी घरती मगरको गीत राखिदिनु भन्दै हुनुहुन्छ, छाता हरायो भन्ने गीत राखिहाल्छु नि म छाता होइन, यो पानी परेको समयमा छाता हराउनु चाहिँ भएन, ख्याल गर्नु पर्यो होइन, भिज्न सक्नुहुन्छ रुझ्न सक्नुहुन्छ ठिक छ, रुझ्नु चाहिँ भएन, रुगा लाग्न सक्छ ज्वरो आउन सक्छ ख्याल गर्नुपर्छ भन्न चाहे। त्यस्तो गरेर यति बेला त्यही 15 दिनमा आज कमेन्ट गरेको छु दाई भन्नुहुन्छ, के गर्नुहुन्छ मलाई एकचोटि भन्नु है भन्नुहुन्छ, बजाइदिनु होला है दाई भन्नुहुन्छ, के गर्नुहुन्छ बजाउनुहुन्न कि हुन्न भनेर, हुन्छ कि हुन्न भनेर सोध्नुभएको है क्या प्रकाश जी, किन होइन तपाईँको म्यासेजहरू मैले वाचन गरिरहेको हुन्छु, तपाईँले म्यासेजहरू पठाइराख्नु भएको छ, रोजाइका गीतहरू दिनदिनै राख्न सक्दिनँ, अन्य साथीहरूले पनि रोजाइमा पार्नु भएको हुनसक्छ, उहाँहरूको गीतहरूलाई पनि प्राथमिकता दिनुपर्छ भनेर मैले भनिरहेको छु भनेपछि आज तपाईँ भन्नुहुन्छ रिसाउनुहुन्छ, तपाईँले गीत राख्नुहुन्छ हुन्न के गर्नुहुन्छ भन्नुहुन्छ होइन ठिक छ। दा नेपालतिर तिजहरू कतिको रमाइलो छ भन्नुहुन्छ, रमाइलै छ होइन, रमाइलो भइराखेको छ पनि भन्न चाहे। आशिका तामाङ हुनुहुन्छ, शुभरात्रि सबै हुनुहुन्छ, यति बेला म गीततर्फ लाग्न चाहन्छु, ओके यति बेला म गीततर्फ लाग्छु, लौरी हरायो पशुपति शर्मा राजु ढकाल देवी घरती आवाजमा गीत छ होइन, यति बेलाको समयमा राख्न चाहन्छु उहाँहरूको आवाजमा रहेको गीत, सुस्मिता घरतीको पनि आवाज रहेको छ, लय शब्द संगीत होइन रचना पशुपति शर्माको रहेको छ, यति बेला तपाईँको माझमा।

थियो लौरी हरायो पशुपति शर्मा राजु ढकाल देवी घरती आवाजमा गीत छ होइन त्यति बेलाको समयमा राख्न चाहन्छु उहाँहरूको आवाजमा रहेको

वाचन गरिरहेका छौं पनि भन्न चाहन्छु यति बेला हेर्दै पनि हुनुहुन्छ साथसाथै हेर्दै हुनुहुन्छ भने सेयर गर्नुहोस् होइन त्यस्तो गरेर लेख रचनाहरू केही लेख्नु भएको छ भने म्यासेज पोस्ट गर्नुहोस् ल हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ डबिन तामाङ टिकटकमा भन्दैनन्थ्यो म टिकटकमा आएको थिएँ कता हो कता साथी खै ओके त्यस्तो गरेर सोनाजी पनि हेर्दै हुनुहुन्छ पहिला जान पाम शिव पहिला जान पाम भन्ने गीत राख्नु पर्यो क्या दादा भन्नुहुन्छ है ओके सरिका छेत्रीले पनि हेर्दै हुनुहुन्छ रूपसेना योगीले पनि हेर्दै हुनुहुन्छ सुमिली ढुङ्गेलो बाँसबाट सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला म्यासेजतर्फ म लागिहाल्छु म्यासेज पठाउनु भएको छ मलाई यति बेलाको समयमा विनिता दाहाल सुवेदी हुनुहुन्छ हेलो दाई के छ खबर विनिता हो के भन्नुहुन्छ विनिता दाहाल धनकुटाबाट आज मलाई मिल्छ भने मायाको मुखैमा चिनी भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ ओके राखिहाल्छु म केही छैन नमिल्ने भन्ने कुरै हुन्न होइन साथीहरू सम्झनु भएको छ खुसबु सुवेदी लोचना सुवेदी लुकेश सुवेदी सुषमा दाहाल विमला दाहाल झुमा दाहाल कुमार दाहाल तुलसा भेटवाल अनि जानुका चापागाई भण्डारी होइन दुर्गा कटुवाल डमरु ढुङ्गाना त्यस्तै विष्णु खनाल शुक्रराज रसाइल निर्दोष हरपल रोशनी पूर्वली खुसीमा म तपाईँहरूका सबैमा सम्झना छ भन्नुहुन्छ प्रकाश केसी हुनुहुन्छ दाई आज त दिउँसोको कार्यक्रममा त हजुर दिउँसोको दिदीको कार्यक्रममा हजुरले बजाइदिनु भएको थियो धेरै धेरै धन्यवाद भन्नुहुन्छ त्यस्तै गरेर यति बेला दामोदर ग्यावाली हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रुरु चार गुल्मीको मान्छे हाल चाहिँ भारतको केरला राज्यबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झन चाहन्छु भन्नुहुन्छ शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सिन्धुलीबाट सम्झना सबैमा मिस यु अल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला दाई मैले त साउनको महिनामा तिजको गीत रोजेको थिएँ त्यो साउनको महिनामा त बजाइदिनु भएन हजुरले भन्नुहुन्छ हजुर मैले अहिले राखेको छु हजुर सुन्दै हुनुहुन्छ भने हजुरको रोजाइको गीत मैले राखेको छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मलाई हेर्दै हुनुहुन्छ टिकटक लाइभ मार्फत हेर्दै हुनुहुन्छ सबिना पोखरेल हुनुहुन्छ म पनि आएँ है हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ स्वागत छ हजुरलाई धेरै पछि देख्न पाइयो पहिला जान पाऊँ भन्ने गीत राखिदिनुहोस् आज भन्नुहुन्छ विनिता छेत्रीले पनि के भएको हो गाँठे यो हत्तेरिका हुन त सजिलै हो होइन अब यो महँगी बढिराखेको छ कता सुन कता चाँदी कता के गर्नुभन्दा अब ठिकै हो त्यो पनि राम्रै हो के कसो हो मुस्कुक्क मुस्कुराउन भनेको त्यो पनि भएन हो गाँठी त्यस्तै गरेर यति बेला मलाई कल्पना तामाङले पनि हेर्दै हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ धनश्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा शुभरात्री भन्नुहुन्छ रमन मोक्तान तामाङ हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर जिनु बान्त हुनुहुन्छ को चाहिँ फिदा हुने हो कि एकचोटि नाम सुनौँ त सर भन्नुहुन्छ खै मरिहरू कुन चाहिँ होला नि भनेको काली पश्चिम भाग तिन गीत राखिदिनुहोस् भन्नुहुन्छ शिलाजीले राख्ने कोसिसमा गर्छु पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला म्यासेजहरू हिराबहादुर लकाईजी पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर रूपसना गिरीले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर दीपक चालिस सरले पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर ड्राइभर दाई मन पर्यो मलाई लैजाउन ए त्यसको बेलामै के यो ड्राइभर दाई ठिकै हो त्यो पनि काम लाग्छ नि फेरि पुर्याउने चेलीबेटीहरूलाई भनेको ड्राइभर दाई नै हो ड्राइभरहरू दाईहरूले नै हो होइन र ड्राइभर दाई मन पर्यो मलाई लैजाउन पोखरा घुम्नलाई हा हा हा गीत नगाउँ म है यति बेला म बरु गीत राख्न चाहन्छु एउटा त्यसपछि आज गीत रोजाइमा पारिराख्नु भएको छ ओके एउटा गीत राख्छु म त्यसपछि अन्य कुराहरू गर्न आउँला यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु काली पसम कि तिन सिउँदोमा किरा परेको अघि यो गीत राख्छु म शान्ति श्री परिवारको आवाजमा रहेको गीत छ राख्न चाहन्छु त्यसपछि तपाईँले पठाउनुभएका म्यासेजहरू त वाचन गर्न आउने नै छु रेडियो

योग्यता पाएको महाजमा राखेको कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ आवाज म मस्तुराज महसु साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भन्ने आशा छ। यति बेला म कार्यक्रम आएन मेसेज वाचन गर्न चाहन्छु। मलाई यति बेला टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ उर्मिला थापा मगर हुनुहुन्छ हेर्दै हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ हेलो सिन्धुली आइदिइरहेको छ सन्चै छु म त भन्नुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मोटी सानी हुनुहुन्छ नाम सेवाल दादा काठमाडौँबाट हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ सुमित्रा थापा मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर ओके यति बेला मेसेजतर्फ लाग्न चाहन्छु। क्षेत्रीय आयुष हुनुहुन्छ शिवरात्रि सबैमा भन्नुहुन्छ रूपसना योगी हुनुहुन्छ ढुङ्गेवास सिन्धुलीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर नेपाली काठमाडौँ आइडी रहेको छ सिन्धुली फिकलबाट है सुन्दैछु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई चन्द्र राई हुनुहुन्छ खोटाङबाट चन्द्र राई हो कि चन्द्रुले मेसेज पठाउनु भएको रहेछ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सम्झना सबैमा भन्नुहुन्छ मनदेखि धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ वाचन गर्ने कोसिस गरिरहेको छु म हेर्नुहोस् यति बेला होइन मेसेज वाचन गर्दैछु म यो बेला गर्दैछु यो बेला ए गीत पो गाउनु लाग्यो थ्याप त्यस्तो आवाज यस्तो गीत के गाएको म पनि तिमीले मलाई छोड गीत नगाऊ नगाऊ रातको समयमा तिमी दिन ए भयो भयो ठिक छ। यति बेला म गीततर्फ लाग्न चाहन्छु गीत रोजाइमा पारिराख्नु भएको छ मुखैमा चिनी यति बेलाको समयमा राख्न चाहन्छु सुनिता दुलाल अनि प्रकाश सपुतको आवाज मेरो गीत हो नसक्छ पख्न सहित म कन्फर्म गरिहाल्छु। यति बेलाको समयमा पक्कै पनि सुनिता दुलाल अनि प्रकाश सपुतको आवाज मैले यति बेला राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्न गर्नलाई।

마약 물카이마 주니 하나 주님만 담이터 갑디니 아스테스테라이가 되게 가리터미 아스마스 더후리언이 아르베라키코사 아바즈노 마스트르 아스마스 바카르초다바다 15 라기토 앤섬 티토스 केवानुर कति आन्सन छ हत्तरीका माहै फिदा हुन्छ त्यही भएर हतपत्त ऐना हेर्दैनमा होइन रातको समय ऐना के हेर्नु भनेर दिउँसो त हेर्दै हेर्दैन राति के हेर्नु ऐना भन्ने हो ह्यान्सम पनि अति ह्यान्सम भइयो कि गाह्रो लाग्छ ऐना हेर्न पनि लाज लाग्छ आफूले आफूलाई होइन कार्यक्रम समस्तोरी अनिहरू भइराखेको छ आवाजमा म श्रीराज महत छु हेर्दै पनि हुनुहुन्छ म्यासेजहरू पनि पठाउँदै हुनुहुन्छ यति बेला म म्यासेजतर्फ लाग्छु कमल बुढा छेत्री हुनुहुन्छ हेलो नमस्ते भन्नुहुन्छ हजुर स्वागत छ हजुरलाई सञ्चना सबैमा है भन्नुहुन्छ कमलजीले त्यस्तै सरिका छेत्री हुनुहुन्छ मेरो प्यारो मान्छे प्रदीप छेत्रीलाई धेरै सम्झना मिठो माया र शुभरात्रि भन्न चाहन्छु है भन्नुहुन्छ प्यारो मान्छेले पनि सायद सुन्दै हुनुहुन्छ होला सरिकाजी त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई क्षम निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि नमस्ते नमस्कार म पनि आइपुगेँ पाँच थरको मिकलाङजङ दुई घर भए अहिले चाहिँ कतारबाट क्षम निर्दोष हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ साथीहरू सम्झनु पर्दा समीक्षा जोशी अङ्किता सुनवार माया राई मनिषा मनु कमलाउने लिम्बू मेरो प्यारो मान्छे तिमी जुनिता चामिङ राई दिलदुखिरिया रुबिना थामी कल्पना छेत्री लिम्बुनी कविना फुच्ची संस्कृति लामा पूर्वली खुसी ममता पैया कविता कतानी त्यस्तै गरेर योजनी मिहाङ लिम्बू माया आयुष काली अञ्जना शेर्पा कनुषा सुनवार सविता एक्टमा राया मितालका सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मेसेजहरू प्राप्त भए अनुसार मैले भाषण गरिरहेको छु रातको समयमा पनि भन्न चाहे होइन यति बेला एउटा लेख छ सरिकाजीले पठाउनु भएको मेरो तर्फबाट हजुरलाई भन्नुहुन्छ हँसिलो मुहारसँगै उस्तै मिलेको कपाल हँसिलो मुहारसँगै उस्तै मिलेको कपाल भिडियो लाइभमा देख्छु डान्सन बबाल भन्नुहुन्छ हँसिलो मुहारसँग उस्तै मिलेको कपाल भिडियो लाइभमा देख्छु डान्स झन् बबाल कुराकानी गर्दा पनि उस्तै मिठास पोखेर हिँदाएको आँखा नै खुल्छन् मेरा हजुरको लाइभ देखेर भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु हँसिलो मुहारसँगै उस्तै मिलेको कपाल भिडियो लाइभमा देख्छु डान्स झन् बबाल कुराकानी गर्दा पनि उस्तै मिठास पोखेर हिँदाएको आँखा नै खुल्छन् मेरा हजुरको लाइभ देखेर भन्नुहुन्छ बधाई छ श्रीदाई हजुरलाई सबलाई बनाउनु भएको छ फिदा हेरौँ हेरौँ लागिरहेछ मलाई पनि छोटो लेखमै भयो विदा हेरौँ हेरौँ लागिरहेछ मलाई पनि छोटो लेखमै भयो विदा हँसिलो मुहारसँगै अलि लामो गर्नु है डान्स भयो झन् रमाइलो हुन्थ्यो त्यो लाइभमा भाउजू पनि सँगै भयो भन्नुहुन्छ भाउजू त खोजिदिनु है अब कहाँ मैले के भनौँ र खै भाउजू खोजिदिनु होइन अब मरि हेर्दै अनि ठिकै हुनुहुन्थ्यो होला अब अहिले त अब कसलाई के ठिकै छ यस्तो अब डान्स गर्न आउँदैन कोसिस गरिरहेको छु सरिकाजी खोजिदिनुहुन्छ भने अब ठिक छ स्वागतै छ भन्न चाहे कल्पना घिसिङले पनि सुन्दैछ सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ अब छुटिनुपर्छ त्यस्तै गरेर यति बेला दिया लिम्बू पनि हुन्छ हेर्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद म र पहिला जान पाम भन्ने गीत राखिदिनु छ भन्नुहुन्छ ओके ठिक छ होइन तिमीलाई के यो के भएको हो मरा सेवाहरू अब ढिला पो आएछु सुन्दै हेर्दैछु इलामबाट दिया लिम्बू हो भन्नुहुन्छ के गर्नु दिया तपाईँले माया मारिहाल्नुभयो माया मार्नुभयो यस्तरी माया मार्नुभयो कि भन्न पनि मलाई गाह्रो भयो मुटु चसक्क दुखेर आउँछ होइन ल ठिक छ अब छुट्टिनुपर्छ तिनजनसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु भलै नहोला खानदानी जीवन हुनेछ एक दिन खरानी जीवन भन्नुहुन्छ छुचीफुची बिनुले भलै नहोला खानदानी जीवन हुनेछ एक दिन खरानी जीवन न तिम्रो हुन सके न आफ्नाको न तिम्रो हुन सके न आफ्नाको कठै मेरो यो एलानी जीवन कठै मेरो यो एलानी जीवन बाँच्दिन भन्दिन अब तिमी बिना
लाग्न थाले आवार पानी जीवन बाँच्दिन भन्दिन अब तिमी बिना लाग्न थाल्यो हावार पानी जीवन मसँगै अन्धकारमा छ मेरो गाउँ कस्तो छ तिम्रो राजधानी जीवन कस्तो छ तिम्रो राजधानी जीवन आऊ दिन्छु अभिनय गर्ने मौका आऊ दिन्छु अभिनय गर्ने मौका छ मेरो दुःखको कहानी जीवन छ मेरो दुःखको कहानी जीवन भन्दै हुनुहुन्छ विनिता छेत्री विनयजीले विशेष रूपमा धन्यवाद यता इन्डियाबाट खोजौँ र भाउजू भन्नुहुन्छ खोजिदिनुहोस् न के छ र होइन झुट बोल्न बोल्नु भएन भएन फिटिक्कै हुन त अहिलेको समय झुटो बोल्छन् के गर्ने खोजिदिनुहोस् सरिकाजी खोजिदिइहाल्नुहोस् लु खोज्नुहोस् मम्मीले पनि घरमा चाहियो बुहारी भन्दै हुनुहुन्थ्यो होइन अब के गर्नु र मम्मी अब विश्वास गर्न गाह्रो छ अहिले भर पर्न गाह्रो छ हेर्नुहोस् भनेर मम्मीलाई भनिरहेको थिएँ तपाईँले खोजिदिनु भयो भने आभार हुनेछ म भन्दै छुट्टे यतिन्जेलसम्म व्यस्तता विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद कार्यक्रममा सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे झालटोका बन्द गर्ने बिर्सन भएको ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि लामखुट्टेको टोकाईबाट बस्नुहोला रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला मौसम कस्तो छ तपाईँ बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ मौसममा त फेरबदल भइराखेको छ होइन मौसमविदहरूले साना नदीमा पनि बहाव होइन ठुलो पानी भनौँ न पानीको सतह बढ्न सक्छ भनेर भनिरहेका छन् सो त्यो भएर तपाईँ बस्ने भौगोलिक अवस्था कस्तो छ तपाईँ बस्ने ठाउँको अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला भोलि कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने यात्रामा निस्कनु अगाडि बाढीको बाटोको बारेमा र मौसमको बारेमा जानकारी लिएर यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा औषध दिन बिर्सनु भयो कि सम्झिनुहोला है पनि भन्न चाहे भन्दै अब चाहिँ छुट्टिन चाहन्छु म रातको समयमा अन्तिममा पहिला जाना पान कमल ओलीको आवाज मलाई गीत छ अब ठिकै हो यो समय भनेको अब पहिला गए पनि केही हुन्न यो गीत तपाईँको माझमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुता तपाईँको सुख दुःखको सहयात्री अनि साथी होइन मुटुको ढुकढुकी भर्खर र 14-15 लागेको ह्यान्डसम छिटो श्रीराज म छुट्न चाहन्छु फेरि हजुरको र भाउजूको भाषा नमिल्ला नि भन्नुहुन्छ सरिका भाषा मिल्नु परेन मन मिल्नु पर्यो एकअर्का बिचको होइन कुराहरू मिल्नु पर्यो यति त अनि मन मिल्नु पर्यो एकअर्कालाई बुझ्नु पर्यो भाषा नै सब चिज होइन त्यसपछि अरू भनेको भाषा वेशभूषा भनेको त यो छुट्टै आफ्नै भइहाल्छ नि होइन तर मन बुझ्नु पर्यो मन मिल्नु पर्यो एकअर्कालाई बुझ्नु पर्यो यही त हो अहिले अब अहिले त आज सम्बन्ध छ भोलि छैन होइन सम्बन्ध भइसकेपछि अब आज मन मिले जस्तो हुन्छ भोलि मिल्दैन छुट्टिन्छन् यस्तो छ त्यो हो नि त ओके यति भन्दै अन्तिममा यो रमाइलो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्टी हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त

많이 하려고 그랬구나. 계기가 나 본 저서가리 아버 오늘 돈 버는 소리 길이 못해서 에이 나이 빨리 우메로 빨리 말할게요.

0: विषाद युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।